सुप्रभात अनि न्यानो अभिवादन सबै आदरणीय श्रोताहरूमा एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणी खरसाङबाट बोलिरहेछौं। आज सोमबार विक्रम सम्वत 2083 साल 25 गते जेठ तदनुसार सन् 2026 8 तारिक जुन समय यस बेला बिहानीको ठिक 6:26 अनि 7 सेकेन्ड भइरहेछ। उपस्थित भइसकेकी छु म रश्मि बिहानी प्रसारण सेवासँग र हामीसित जोडिसक्नुभएका हाम्रा सबै टाढा अनि नजिकका आदरणीय श्रोताहरूलाई स्वागत जनाउन चाहन्छु आकाशवाणीको खरसाङ केन्द्रमा। र अबको यो प्रसारण यात्रामा म श्रोताहरूको साथमा रहनेछु। आशा साँचे यो यात्रामा हाम्रा श्रोताहरूले मलाई अवश्य साथ दिनुहुनेछ।

अपो दीप भाव, आफ्नो ज्योति आफै बन। भगवान बुद्धको यस महान वाणीलाई सिरोपर गर्दै आकाशवाणी खरसाङको बिहानीको प्रभातसँगै प्रस्तुत हुने आध्यात्मिक कार्यक्रम अर्चनामा सम्पूर्ण श्रोताहरूलाई म सञ्चालिका लीलाको तर्फबाट शुभ प्रभात अनि न्यानो न्यानो अभिवादन।

आजको कार्यक्रम अर्चनामा हजुरहरू समक्ष एक आध्यात्मिक चिन्तन लिएर उपस्थित हुनुहुन्छ खरसाङ निवासी कुमारी योञ्जनज्यू र उहाँले प्रस्तुत गर्नुहुने यस चिन्तनको विषय रहेको छ आत्मबोध नै साँचो शिक्षा हो तसोता सुन्नुहोस् उहाँको प्रस्तुति।

आत्मबोध नै साँचो शिक्षा हो। परिभाषामा भन्नुपर्दा आत्मबोध अर्थात् सेल्फ रियलाइजेसनको परिभाषा नै मनको आफ्नो वास्तविक स्वरूप वा आत्माको गहिरो पहिचान प्राप्त गर्नु हो। यसको मुख्य पक्षहरू आफ्नो चिन्हारी जस्तो भौतिक शरीर, मन, विचार र अहंकार भन्दा पर रहेको शुद्ध चेतना वा आत्मा नै म हुँ भनेर अनुभव गर्नु हो। सत्यको अनुभूतिमा बाहिर संसारको भ्रमबाट मुक्त भएर जीवनको परम सत्य र आफ्नो भित्री अस्तित्वलाई बुझ्न सक्नु अनि आत्मज्ञानमा आफू भित्र रहेको दैवी वा असीमित क्षमतालाई पहिचान गर्नु नै आत्मबोध हुन्। आध्यात्मिक र दार्शनिक दृष्टिकोणमा आत्मबोध प्राप्त गरेपछि मानिसमा मोह, अज्ञानता र दुःखको अन्त्य हुन्छ र उसले परम शान्ति र आनन्दको अनुभूति गर्छ। आत्मबोध भनेको आफ्नो अस्तित्व, विचार र भावना अनि जीवनका उद्देश्यहरूबाट गहिरो समझ र सचेतना हुनु हो। यसले व्यक्तिलाई आफूलाई चिन्ने, आफ्ना कमजोरी र शक्तिहरू बुझ्ने क्षमता दिदछ। आफ्नो सबल र दुर्बल पक्षको ज्ञान, आफूले के कुरा राम्ररी गर्न सकिन्छ र कुन क्षेत्रमा सुधारको खाँचो छ भन्ने कुराको स्पष्ट जानकारी हुन्छ। आफ्नो विचार, भावना र कार्यहरू आफ्ना आन्तरिक मूल्य मान्यतासँग मिल्दछन् वा छैनन् भनेर आफै मूल्याङ्कन गर्न सक्नु नै संवेगहरूको निमन्त्रण, भावना, रिस, डर जस्ता संवेगहरूलाई परिचित गरी नियन्त्रण गर्न सक्ने क्षमता राख्नु हो। आत्मविश्वास र नेतृत्व असल नेतृत्वकर्ता बन्ने मद्दत गर्नु आन्तरिक सत्य। यसले बाहिरी भौतिक सुख क्षण भङ्गुर हुन्छन् भन्ने बुझाउँदछ र भित्री आत्माको अनन्त आनन्दलाई बुझाउँदछ। शरीर र मन भन्दा भिन्न आत्मा शरीर, मन, इन्द्रिय र बुद्धिको योग मात्रै नभई यो सबैभन्दा अलग र शुद्ध चेतना हो भन्ने बोध गराउँदछ। अविनाशी र अमर आत्माको कहिले नाश हुँदैन। यसलाई आगोले जलाउन वा पानीले भिजाउन सक्दैन भन्ने सत्यको ज्ञात हुन्छ। समताको भाव आत्मज्ञानी व्यक्तिले सबै प्राणीमा एउटै चेतना वा आत्मा देख्दछ जसले उसमा राग, द्वेष, लोभ र अहंकार हराउँदछ। आत्मबोधले मानिसलाई आफ्नो वास्तविक शक्ति र कमजोरी थाहा पाउन मद्दत गर्दछ जसले गर्दा व्यक्तित्व विकास र जीवनको वास्तविक लक्ष्य प्राप्त सम्भव हुँदछ।

श्रोताहरूले अहिले सुनिरहनु भएको छ आत्मबोध नै साँचो शिक्षा हो विषयमाथि एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गरिरहनु भएको छ कुमारी योन्जन।

आत्मबोध साँचो शिक्षा जीवनको निम्ति अति महत्वपूर्ण विषय हो। यसको आवश्यकता पनि छ। आत्मबोध नै जीवनको सबैभन्दा ठूलो र साँचो शिक्षा हो। किताबी वा औपचारिक शिक्षाले मानिसलाई जीविकोपार्जन गर्न सिकाउला, तर आत्मबोधले मानिसलाई सही अर्थमा मानव बन्न सिकाउँछ। आत्मबोध किन आवश्यकता छ भन्ने कुरालाई यसरी प्रस्ताउन सकिन्छ। आफ्नो क्षमता र कमजोरी, जब मानिसले आफू भित्रको शक्ति र सीमालाई चिन्दछ, तब उसले आफ्नो वास्तविक क्षमता अनुसार काम गर्न सक्छ। यसले ऊ असफलतामा निराश हुनबाट बचाउँछ। आत्मबोधले हामीलाई आफ्नो रिस, लोभ, डर र अहंकार जस्ता नकारात्मक पक्षहरू बुझ्न सक्छन्। जब हामी आफ्नो अवस्था बुझ्छौ, तब भावनाहरूलाई नियन्त्रण गर्न सजिलो हुन्छ। बाहिरी दुनियाँको सिको गर्नको सट्टा आफ्नो भित्री आवाज सुन्नु र आफूलाई मन पर्ने क्षेत्रमा अघि बढ्नु नै सफलताको रहस्य हो। आत्मबोधले जीवनलाई अर्थपूर्ण र उद्देश्यमूलक बनाउँछ। सहानुभूति र सम्मानमा जसले आफूलाई बुझ्छ, उसले अरूको पीडा र भावनालाई पनि सजिलै बुझ्न सक्छ। यसले समाजमा आपसी सद्भाव, प्रेम र सम्मानको वातावरण पनि सृजना गर्छ। जबसम्म म को हुँ, मेरो जीवनको उद्देश्य के हो र मेरो मूल्य मान्यताहरू के हुन् भन्ने प्रश्नहरूको उत्तर खोज्दैनौ, तबसम्म हामीले जति सुकै ठुलो शिक्षा हासिल गरे पनि जीवन अधुरै रहन्छ। त्यसैले साँचो शिक्षा भनेको अक्षर चिन्ने मात्रै नभई आफूलाई चिन्नु हो। आत्मबोध साँचो शिक्षा हो। यो शिक्षा जीवनको लागि अति नै महत्वपूर्ण छ। आत्मबोध भनेको स्वयंको साँचो स्वरूप चिन्नु वा आत्मज्ञान प्राप्त गर्नु हो। यो शिक्षा यस कारण महत्वपूर्ण छ किनकि यसले बाहिरी भ्रमबाट मुक्त गरी जीवनमा वास्तविक शान्ति र मानसिक स्थिरता र सही निर्णय लिने क्षमता प्रदान गर्दछ।

आन्तरिक शान्ति र आनन्द भौतिक सुख सुविधाले क्षणिक खुशी दिए पनि दिगो मानसिक शान्ति आत्मबोधबाट नै सम्भव हुन सक्छ। यसले जीवनको उतर चढाउमा विचलित नहुन सिकाउँछ अनि आफ्नो उद्देश्य बारे स्पष्ट बनाउँछ, जसको फलस्वरूप जीवनलाई सही मार्गमा अग्रसर गराउँदछ। यसरी जीवनको सत्यताको रहस्य थाहा लागेपछि करुणा, धैर्य र सकारात्मक सोचमा विकास आउँछ, जसले गर्दा समाजलाई पनि असल सहयोग हुन जान्छ। यसै सन्दर्भमा भगवान बुद्धको उदाहरणीय सुन्दर विचारहरू राख्दछु। भगवान बुद्ध भन्नुहुन्छ, आत्मबोध वा आत्मज्ञान नै जीवनको साँचो शिक्षा र परम सत्य हो। सांसारिक दुःख कष्टबाट मुक्ति पाउन र जीवनको साँचो अर्थ बुझ्नको लागि आफ्नो वास्तविक स्वरूप आत्मस्वरूपको ज्ञान हुनु अनिवार्य छ भन्ने उनको मुख्य भनाइ रहेको छ। मानिसले जीवनमा अज्ञानता र भ्रमको कारणले दुःख भोगिरहन्छ प्रतिपल। उहाँ भन्नुहुन्छ, बाहिरी संसारको ज्ञान भन्दा आफ्नो भित्री मन र स्वभावको बोधलाई बुझ्नु आवश्यक छ। मानिसले जबसम्म आफ्नो मन र स्वभाव र भावनाको स्वरूप बुझ्दैन तबसम्म उसले शान्ति प्राप्त गर्न सक्दैन। उनी यसो भन्छन्, आत्मबोध भनेको संसारमा केही पनि स्थायी छैन। शरीर, विचार र भावनाहरू त निरन्तर परिवर्तन भइरहन्छ। अनित्यको यथार्थलाई स्वीकार गर्नु नै आत्मबोधको पहिलो खुड्किलो हो। बुद्धले कुनै पनि कुराको स्थायी र अपरिवर्तनीय आत्मा हुनु हुँदैन भन्ने आत्मवादको सिद्धान्त पनि सिकाए। उनका अनुसार निरन्तर परिवर्तन भइरहने पञ्च स्कन्ध जस्तै रूप, वेदना, संज्ञा, संस्कार र विज्ञानको समूह नै मानिस हो अनि यसको गहिरो बोध नै वास्तविक ज्ञान हो। आत्मबोध प्राप्त गर्नको निम्ति बुद्धले अति कठोर तपस्या वा अत्याधिक भोग विलास दुवै त्यागेर मध्यम मार्ग अपनाएका थिए। विपस्सना र समय जस्ता ध्यान विधिहरूद्वारा मनलाई एकाग्र र निर्मल तुल्याएका थिए। कुनै पनि कुरालाई अन्धविश्वास नगरी आफ्नै विवेक र अनुभवद्वारा सत्यको खोज गर्नु नै वास्तविक आत्मबोध अर्थात् साँचो शिक्षा हो। मानिसले जब आफ्नो भित्री सत्यलाई चिन्छ तब नै उसले निर्वाण परम शान्ति र मुक्ति पनि प्राप्त गर्दछ। यसरी सर्वशेषमा भन्नु पर्दा वास्तविक शिक्षा भनेको पुस्तक पढेर बाहिरी सूचना वा शिव बटुलामा मात्र होइन, बरु आफ्नो वास्तविक स्वरूप आत्मा चिन्नु हो। बाहिरी सुख क्षणिक हुन्छ, जब मानिस आफ्नो आत्मामा स्थिर हुन्छ तब ऊ सत्यको शान्ति र आनन्दको अनु गर्छ। जीवनको परम लक्ष्य नै सांसारिक बन्धनबाट मुक्त भई आफू भित्रको दैवी चेतना र सत्यलाई महसुस गर्नु हो। आत्मबोध नै साँचो शिक्षा हो, जसले मानिसलाई बाहिरी संसारसँग लड्न मात्र नभई आफ्नो मन आत्मालाई चिनेर सच्चा नैतिक र आनन्दित जीवन जिउनु हो। धन्यवाद।

आकाशवाणी खरसाङको प्रस्तुति यस बिहानीको आध्यात्मिक कार्यक्रम अर्चनामा आज हजुरहरूले सुन्नुभयो आत्मबोध नै साँचो शिक्षा हो विषयमाथि एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गर्नुभयो खरसाङ निवासी कुमारी योञ्जनज्यूले र साथमा सुन्नुभयो केही हिन्दी तथा नेपाली भजनहरू। त श्रोता, आजको यस आध्यात्मिक कार्यक्रमको निर्धारित समय अवधि पनि समाप्त हुन लागेकोले हजुरहरू सबैको आजको दिन मंगलमय रहोस् भन्ने कामना सहित प्रस्तोता मनन तामाङको साथमा म कार्यक्रम सञ्चालिका लीला पनि बिदा लिन चाहन्छु। हवस् त, नमस्ते।

नमस्कार, यो आकाशवाणी हो। 7:05 को प्रमुख समाचार को साथमा म सबिना गिरी। लोकसभा अध्यक्ष ओम बिरलाले आज चण्डीगढमा कमनवेल्थ पार्लियामेन्टरी एसोसिएसनको 3 दिवसीय जोन 2 अधिवेशनको उद्घाटन गर्नुहुनेछ। यो सम्मेलन हरियाणा विधानसभाले आयोजना गरेको छ। पश्चिम बंगाल आयुष्मान भारत प्रधानमन्त्री जन आरोग्य योजना एबीपीएम वाईएवाई लागू गर्ने 36 राज्य बन्न गइरहेको छ। यो विश्वको सबैभन्दा ठूलो सार्वजनिक वित्त पोषित स्वास्थ्य बीमा योजना हो। राष्ट्रिय स्वास्थ्य प्राधिकरण र पश्चिम बंगाल सरकारले राज्यमा एबीपीएम जेएवाई लागू गर्नका लागि सम्झौता ज्ञापनमा आज हस्ताक्षर गर्नेछ। भारत इण्डोनेसिया संयुक्त आयोगको 8 बैठक हिज नयाँ दिल्लीमा सम्पन्न भएको छ। विदेश मन्त्री डाक्टर सुब्रमण्यम जयशंकर र इण्डोनेसियाका विदेश मन्त्री सुगियोनोले बैठकको सह अध्यक्षता गर्नुभएको थियो। भारतीय जनता पार्टीले राज्यसभा चुनावका लागि उम्मेद्वारहरूको अर्को सूची जारी गरेको छ। पार्टीले मध्यप्रदेशबाट महेश केवट र कर्नाटकबाट डाक्टर एम नागराजलाई उम्मेद्वार बनाएको छ। राष्ट्रिय परीक्षण एजेन्सीले 21 मईमा हुने नीट यूजी 2026 पुनः परीक्षाको लागि केन्द्रहरू सूचना जारी गरेको छ। भूटानमा 5.8 म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार हिज राति 11:06 भूटानको पुनाखा नजिकै 26 किलोमिटर गहिराईमा भूकम्प गएको छ। नेपालमा कलिक साहित्य महोत्सवको 4 संस्करण काठमाडौँमा सम्पन्न भएको छ। यसको विषयवस्तु सीमाभन्दा बाहिर परिवर्तनशील संसारमा दक्षिण एसियाली साहित्य रहेको छ। 7:05 प्रमुख समाचार पूरा भयो। अहिले 7:25 समाचारको अर्को श्रृङ्खला लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोला आकाशवाणी।

समाचारहरुको प्रसारणपछि पुनः एकचोटि यहाँहरु सबैलाई स्वागत जनाउन चाहन्छु आकाशवाणीको खरसाङ केन्द्रमा एफएम 103.5 मेगाहर्जमा। समय बेला बिहानीको 7:07 भइरहेछ। अब हाम्रो अघिल्लो प्रस्तुति रहनेछ शुभ प्रभात। आउनु श्रोता आरम्भ गरिरहेछु आजको शुभ प्रभात कार्यक्रम। कृषक श्रोताहरूको निम्ति खेतीपातीबारे सल्लाहबाट र खेतीपातीबारे सल्लाहमा आज हामी हाम्रा कृषक श्रोताहरूलाई आलुमा लाग्ने खुइले रोग सम्बन्धी केही मुख्य कुराहरूबारे जानकारी दिइरहेका छौं। पहाड़ी इलाकामा विशेष धुम्मो बेसी लाग्ने हुनाले आलुमा नाना प्रकारका रोगले आक्रमण गर्न सक्छ, जस्तो कि खुइले रोग। खुइले रोग दुई प्रकारको हुन्छ, एउटा अगौटे खुइले अनि दोस्रो पछौटे खुइले। यो रोग साधारणत शीत पर्ने ठाउँतिर बेसी मात्रामा हुन्छ। खुइले रोग सबैभन्दा पहिले पातमा देखा पर्छ। पातको छेउबाट सुरु गरेर पछि पातको सबै भाग अनि बेसी मात्रामा भए डाक्लासम्म पनि हुन्छ। यदि पछौटी खुइले आलुमा लागे अनि रोग बढ्दै गए आलुको दाना समेत पनि कुहुन सक्छ। यसले गर्दा उत्पादन कम हुन्छ अनि कृषकहरूलाई नोक्सान पर्न जान्छ। यसको रोकथामको निम्ति डायथिन जेड 78 1 किलोग्राम 300 लिटर पानीमा घोलेर पातको दुवैपट्टि डाक्ला समेत भिज्ने गरी छर्किनुपर्छ। यसरी छर्केको 15-20 दिनपछि फेरि डायथिन M45 1 किलो 300 लिटर पानीमा राम्ररी भिज्ने गरी छर्किनुपर्छ। यसरी 3-4 पल्ट रोग लाग्न अघि नै छर्के यो रोगले आक्रमण गर्न पाउँदैन। डायथिन जेड 78 औषधि नपाए मायाटेक्स 2 किलो 300 लिटर पानीमा घोलेर पातको दुवैपट्टि राम्ररी भिज्ने गरी स्प्रे गर्नुपर्छ। आलु हाम्रो मुख्य फसल हो, यसैकारण आलु रोप्न अघि बिउको शोधन गर्न अति आवश्यक छ। बिउको शोधन गर्दा माटोको भाँडा अथवा काठको भाँडामा 100 लिटर पानीमा 200 ग्राम जस्तो एरिटन 6 अथवा 1 गल 6 अथवा डायथिन जेड 78 घोल बनाएर 4-5 मन आलुलाई 3 मिनटसम्म भिजाउनुपर्छ। त्यसपछि भिजाएको आलुलाई छायामा सुकाउनुपर्छ। यसो गर्नाले माटोमा कुहुने रोग लाग्न पाउँदैन। यदि माटोमा पनि कुहुने रोग लागे क्याप्टन 83% ऐकर प्रति 1.5 केजी आलुको गरा गरामा प्रयोग गर्नुपर्छ। अर्को एउटा डरलाग्दो रोग हो ऐजेरु। यसलाई अङ्ग्रेजीमा वार्ट रोग पनि भनिन्छ। ऐजेरु रोग दार्जिलिङको पहाडी इलाकामा खुबै बेसी लाग्ने हुनाले दार्जिलिङको रातो डल्लो आलु नरोप्ने सल्लाह दिइन्छ भने रातो डल्लो आलुको सट्टा कुफरी ज्योति, भोरन, पिम्पनल आदि जातका आलुहरू रोप्ने कृषि विभागद्वारा सल्लाह दिइन्छ। र खेतीपातीबारे सल्लाहमा हाम्रा कृषक श्रोताहरूले भर्खरै मात्र सुन्नुभयो आलुमा लाग्ने खुइले रोग सम्बन्धी जानकारी।

शब्द थियो डाक्टर जस युञ्जन प्यासेको, संगीत आनन्द राईको स्वर, विश्व नेपालीको सुन्नुभयो यो आधुनिक गीत। हवस् त श्रोता, यो आधुनिक गीतसँगै अहिलेलाई भने पूरा हुन्छ कार्यक्रम शुभ प्रभात।

समय बेला बिहानीको 7:15 भइरहेछ। आकाशवाणीको नेपाली प्रसारण सेवाबाट म रश्मि यहाँहरू सबै सबैलाई अभिवादन टक्राउन चाहन्छु, साथसाथै स्वागत जनाउन चाहन्छु आकाशवाणीको नेपाली प्रसारण सेवामा।

यदि श्रोताहरू भर्खरै मात्र हामीसित जोडिनु भएको हो भने यहाँहरू अहिले हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवासँग अनि यहाँबाट अहिले प्रसारण भइरहेछ भक्ति संगीत रीता गिरीको स्वरमा।

0: यतिन्जेल सुन्नुभयो रीता गिरीको स्वरमा केही भक्ति संगीत। अब अघिल्लो क्रममा समय भइरहेछ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सबिना गिरीबाट सुन्नुहोस्। प्रथममा प्रमुख समाचार। भारत इन्डोनेसिया बीच नयाँ दिल्लीमा भएको वार्तामा भारतीय विदेश मन्त्रालयले इन्डोनेसिया भारतको पूर्वी कार्य नीतिको एक प्रमुख स्तम्भ भएको बताएको छ। राष्ट्रिय स्वास्थ्य प्राधिकरण र पश्चिम बंगाल सरकारले राज्यमा आयुष्मान भारत प्रधानमन्त्री जन आरोग्य योजना एबीपीएम जेएवाई लागू गर्नका लागि सम्झौता ज्ञापनमा आज हस्ताक्षर गर्नेछ। लोकसभा अध्यक्ष ओम बिरलाले आज चण्डीगढमा कमनवेल्थ पार्लियामेन्टरी एसोसिएसनको तीन दिवसीय जोन टू अधिवेशनको उद्घाटन गर्नुहुनेछ। राष्ट्रिय परीक्षण एजेन्सीले 21 मईमा हुने नीट यूजी 2026 को पुनपरीक्षाको लागि केन्द्रहरूको सूचना जारी गरेको छ। अनि भूटानमा हिज राति 11:06 5.8 म्याग्निट्युडको भूकम्प गएको छ। अब समाचार विस्तारमा। विदेश मन्त्री डाक्टर सुब्रमण्यम जयशंकर र इन्डोनेसियाका विदेश मन्त्री सुगियोनो बीच नयाँ दिल्लीमा भएको वार्तामा भारतीय विदेश मन्त्रालयले इन्डोनेसिया भारतको पूर्वी कार्यनीतिको एक प्रमुख स्तम्भ भएको बताएको छ। मन्त्रालयले गहिरो सभ्यतागत सम्बन्धहरूमा आधारित भारत इन्डोनेसिया विस्तृत रणनीतिक साझेदारी निरन्तर बलियो हुँदै गएको बताएको छ। दुई नेताहरूले हिज 8 भारत इन्डोनेसिया संयुक्त आयोगको बैठकको सहअध्यक्षता पनि गर्नुभयो। भेटका क्रममा दुवै नेताले वृहत रणनीतिक साझेदारी अन्तर्गत द्विपक्षीय सम्बन्धका सबै पक्षको समीक्षा गरेका थिए। दुवै पक्षले विभिन्न राजनीतिक मुद्दाहरू, रक्षा, सुरक्षा, सामुद्रिक व्यापार सहयोग, व्यापार र लगानी, औषधि, स्वास्थ्य सेवा, डिजिटल प्रविधि, ऊर्जा, यातायात, अन्तरिक्ष शिक्षा, कन्सुलर मामिला, संस्कृति र जनस्तरको सम्बन्धबारे छलफल पनि गरेको छ।
2: बैठक के दौरान भारत और इंडोनेशिया ने विभिन्न क्षेत्रों में सहयोग को और मजबूत करने के बारे में चर्चा की। इनमें राजनीतिक, रक्षा और सुरक्षा, समुद्री व्यापार और निवेश, फार्मा और स्वास्थ्य सेवा, डिजिटल ऊर्जा, कनेक्टिविटी, अंतरिक्ष और शिक्षा जैसे क्षेत्र शामिल हैं। दोनों नेताओं ने आपसी हित के क्षेत्रीय और वैश्विक घटनाक्रमों पर भी चर्चा की। साथ ही उन्होंने क्षेत्रीय और बहुपक्षीय मंचों पर सहयोग और समन्वय की अपनी प्रतिबद्धता को फिर से दोहराया। डॉक्टर जयशंकर और श्री सुगियोनो ने द्विपक्षीय संबंधों में हो रहे सकारात्मक विस्तार का स्वागत किया। इससे पहले अपनी प्रारंभिक टिप्पणी में डॉक्टर जयशंकर ने कहा कि दोनों देशों के बीच यह बैठक 4 के अंतराल के बाद हो रही है और इस दौरान द्विपक्षीय संबंधों में उल्लेखनीय प्रगति हुई है।
1: इन्डोनेसियाका राष्ट्रपति प्रभाव सुबियाटो र प्रधानमन्त्री नरेन्द्र मोदी बीचको वार्ताले द्विपक्षीय सम्बन्धलाई नयाँ गति दिएको पनि बताइएको छ। पश्चिम बंगाल आयुष्मान भारत प्रधानमन्त्री जन आरोग्य योजना एबीपीएम जेएवाई लागू गर्ने 36 राज्य बन्न गइरहेको छ। यो विश्वको सबैभन्दा ठूलो सार्वजनिक वित्त पोषित स्वास्थ्य बीमा योजना हो। राष्ट्रिय स्वास्थ्य प्राधिकरण र पश्चिम बंगाल सरकारले राज्यमा एबीपीएम जेएवाई लागू गर्नका लागि सम्झौता ज्ञापनमा आज हस्ताक्षर गर्नेछ। यो सम्झौता ज्ञापन नयाँ दिल्लीमा केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्री जेपी नड्डा र पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीको उपस्थित हस्ताक्षर गरिनेछ। यो कदम देशको सबै नागरिकहरूको लागि समान र सुलभ स्वास्थ्य सेवा प्राप्त गर्ने दिशामा एक महत्वपूर्ण कोसेटुङ्गा हो। यसले गुणस्तरीय र सस्तो स्वास्थ्य सेवामा पहुँच बढाएर राज्यको स्वास्थ्य सेवा प्रणालीलाई पनि बलियो बनाउनेछ। लोकसभा अध्यक्ष ओम बिरलाले आज चण्डीगढमा कमनवेल्थ पार्लियामेन्टरी एसोसिएसनको तीन दिवसीय जोन टू अधिवेशनको उद्घाटन गर्नुहुनेछ। यो सम्मेलन हरियाणा विधानसभाले आयोजना गरेको छ। सम्मेलनमा राज्यसभाका उपसभापति हरिवंश, हरियाणाका मुख्यमन्त्री नायब सिंह सैनी, विधानसभा अध्यक्ष हरविन्द्र कल्याण, देशकापन र विधानसभाका पीठासीन अधिकारी र विधानसभाका सदस्य सहभागी हुनेछन्। लोकसभा अध्यक्ष ओम बिरलाले भन्नुभयो, विकसित भारत 2047 सपना जनसहभागिता, नवप्रवर्तन, उद्यमशीलता र सामूहिक संकल्पबाट मात्र साकार हुन सक्छ। नयाँ दिल्लीमा आयोजित एक सम्मेलनलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, विकसित राष्ट्र बन्ने भारतको यात्रा समावेशी विकास, सामाजिक उत्तरदायित्व र सक्रिय नागरिक सहभागिताद्वारा निर्देशित हुनुपर्छ। युवाहरूको भूमिकालाई उजागर गर्दै श्री बिरलाले भन्नुभयो, शिक्षित, कुशल र प्राविधिक रूपमा सुसज्जित युवाहरू विकसित भारत 2047 सबैभन्दा ठूलो शक्ति हुन्। प्रधानमन्त्री नरेन्द्र मोदीको 12 वर्षदेखिको दूरदर्शी नेतृत्वमा सबका साथ सबका विकास सबका विश्वास र सबका प्रयासको सिद्धान्तबाट प्रेरित भएर भारतमा उल्लेखनीय परिवर्तन आएको छ। यस अवधिमा मोदी सरकारले गरीब, किसान, महिला र युवाहरूको कल्याण र सशक्तिकरणको लागि धेरै महत्वपूर्ण कदमहरू चालेको छ। आकाशवाणी समाचारले विगत 12 वर्षमा प्रमुख क्षेत्रहरूमा सरकारको प्रयासहरूको बारेमा विशेष रिपोर्ट ल्याएको छ। वातावरण संरक्षणको लागि सरकारले चालेको कदमहरूको बारेमा प्रस्तुत छ एक रिपोर्ट।
3: केंद्र सरकार ने पिछले 12 वर्षों में पर्यावरण संरक्षण के क्षेत्र में कई महत्वपूर्ण कदम उठाए हैं। गंगा नदी और उसकी सहायक नदियों की सफाई और पर्यावरण में सुधार के लिए 2014 में नमामि गंगे कार्यक्रम की शुरुआत की गई। इस योजना के तहत अब तक कुल 524 परियोजनाओं को मंजूरी दी गई, जिनमें से 355 परियोजनाएं पूरी हो चुकी है। आकाशवाणी समाचार से बात करते हुए सौरभ गुप्ता ने कहा कि इस योजना के कारण गंगा की स्वच्छता में उल्लेखनीय सुधार देखने को मिला है।
4: नमामि गंगे कार्यक्रम के तहत गंगा नदी को स्वच्छ और इसका पुनरुद्धार करने के समग्र उपाय किए गए, जिसमें अवशिष्ट जल प्रबंधन, नदी तट उपचार, वृक्षारोपण, जैव विविधता संरक्षण और जन भागीदारी शामिल है।
3: देश में वनों के संरक्षण और उसे बढ़ाने के लिए 2015 में ग्रीन इंडिया मिशन की शुरुआत की गई। वर्तमान में भारत का वन क्षेत्र 8,00,000 वर्ग किलोमीटर से अधिक हो गया है, जो देश के कुल भौगोलिक क्षेत्र का 25% से अधिक है। वहीं कुल वन क्षेत्र के मामले में भारत दुनिया में 9वें स्थान पर पहुंच गया है। इसके अलावा 2024 में प्रधानमंत्री नरेंद्र मोदी ने एक पेड़ माँ के नाम अभियान की शुरुआत की।
1: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNews कर्सिङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। भारतीय जनता पार्टी भाजपाले राज्यसभा चुनावका लागि उम्मेद्वारहरूको अर्को सूची जारी गरेको छ। पार्टीले मध्यप्रदेशबाट महेश केवट र कर्नाटकबाट डाक्टर एम नागराजलाई उम्मेद्वार बनाएको छ। पार्टीले कर्नाटक विधान परिषदको चुनावका लागि लिङ्गराज पाटिल र रघु कौटल्यलाई उम्मेद्वार बनाउने घोषणा गरेको छ। राष्ट्रिय परीक्षण एजेन्सीले 21 मईमा हुने नीट युजी 2026 पुनः परीक्षाको लागि केन्द्रहरूको सूचना जारी गरेको छ। एजेन्सीले जारी गरेको सार्वजनिक सूचना अनुसार भारतभरिका 551 सहरहरू र विदेशका 14 सहरहरूमा दिउँसो 2 बजेदेखि साँझ 5 बजे र 15 मिनटसम्म पुनः परीक्षा कलम र कागज मोडमा सञ्चालन हुनेछ। एनटीएले स्पष्ट पारेको छ कि परीक्षा सहर जानकारी पर्ची प्रवेश पत्र होइन र उम्मेद्वारहरूलाई उनीहरूको परीक्षा केन्द्र सरको बारेमा जानकारी दिन मात्र जारी गरिएको छ। एजेन्सीले परीक्षासँग सम्बन्धित नवीनतम घोषणाहरू र प्रवेश पत्र जारी गर्नका लागि उम्मेद्वारहरूलाई यसको आधिकारिक वेबसाइटहरूमा अगावै रहन आग्रह गरेको छ। यस वर्ष मेडिकल कोर्सहरूमा भर्नाको लागि नीट युजी परीक्षा 3 मईमा आयोजित गरिएको थियो, तर पेपर लिकको आरोप लागेपछि एनटीएले 12 मईमा रद्द गर्यो। सीबीआईले हाल यस विषयमा अनुसन्धान गरिरहेको छ र पुनः परीक्षा 21 जुनमा हुने तय गरिएको जानकारी प्राप्त भएको छ। भूटानमा 5.8 म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार हिज राति 11:06 भूटानको पुनाखा नजिकै 26 किलोमिटर गहिराईमा भूकम्प गएको हो। त्यसपछि 2.8 र 2.4 म्याग्निच्युडको भूकम्प गएको थियो। अहिलेसम्म कुनै प्रकारको नोक्सान अथवा मानवीय क्षति भएको खबर प्राप्त भएको छैन। भूटानमा आएको भूकम्पपछि भारतमा सिक्किम र उत्तर बंगालका केही भागहरूमा पनि भूकम्पको महसुस गरिएको छ। अधिकारीहरूले बताए अनुसार भूकम्पको झट्का केही सेकेन्डसम्म महसुस गरिएको थियो भने कुनै प्रकारको मानवीय क्षति अथवा सम्पत्ति नोक्सानको खबर प्राप्त भएको छैन। सिक्किम राज्य आपदा प्रबन्धन प्राधिकरणले स्थितिको अनुगमन भइरहेको जनाएको छ। नेपाल कलिङ्ग साहित्य महोत्सवको चौथो संस्करण काठमाडौँमा सम्पन्न भयो। यसको विषयवस्तु सीमाभन्दा बाहिर परिवर्तनशील संसारमा दक्षिण एसियाली साहित्य रहेको थियो। नेपाल सहित दक्षिण एसिया भरिका साहित्यिक व्यक्तित्वहरू, लेखकहरू, अनुसन्धानकर्ताहरू र सांस्कृतिक व्यक्तित्वहरूले महोत्सवमा भाग लिएका थिए। अब अन्तमा प्रमुख समाचार पुनः एकचोटि। भारत इन्डोनेसिया बीच नयाँ दिल्लीमा भएको वार्तामा भारतीय विदेश मन्त्रालयले इन्डोनेसिया भारतको पूर्वी कार्यनीतिको एक प्रमुख स्तम्भ भएको बताएको छ। राष्ट्रिय स्वास्थ्य प्राधिकरण र पश्चिम बंगाल सरकारले राज्यमा आयुष्मान भारत प्रधानमन्त्री जन आरोग्य योजना एबीपीएमजेएवाई लागू गर्नका लागि सम्झौता ज्ञापनमा आज हस्ताक्षर गर्नेछ। लोकसभा अध्यक्ष ओम बिरलाले आज चण्डीगढमा कमनवेल्थ पार्लियामेन्टरी एसोसिएसनको तीन दिवसीय जोन टू अधिवेशनको उद्घाटन गर्नुहुनेछ। अनि भूटानमा हिज राति 11:06 पाँच दशमलव आठ म्याग्निच्युडको भूकम्प

श्रोताहरू अहिले हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवासँग। समय यस बेला बिहानीको 7:35 भइरहेछ। आज सोमबार र सोमबारको यो बिहानी समय हो साप्ताहिक संगीतमय प्रस्तुति स्पन्दनको। संगीत मानव जीवनको अभिन्न अङ्ग भन्नुमा कुनै अत्युक्ति नहोला। जसको साथ पाउँदा हामी आनन्दित बन्छौँ, रमाउने गर्छौँ, जसलाई भावनाको अभिव्यक्ति पनि भनिन्छ। मनको अव्यक्त भाव पोख्ने एउटा सरल माध्यम। भाव चाहे कुनै पनि होस्, छोएकै हुन्छ तपाईँ र मलाई। यसैले होला संगीतमा हामी रमाउने गर्छौँ, विश्वकै प्राण भनिन्छ यसलाई। आउनुहोस् अब तपाईँ र म पनि केही क्षण रमाउँ संगीत सँगै यो यात्रामा। र प्रथम कोशेली श्रोताहरूको निम्ति रहनेछ शिव परियारको स्वरमा शब्द अनि सङ्गीत छ नरवीर रसाइलीको।

सहरको हुहल्ला र भिडदेखि टाढा पहाडी जीवनको भिन्नै मिठास छ श्रोता। स्वच्छ हावा, चारैतिर हरियाली, चाँप र गुराँस फुलेको वनले त झन् मनै आनन्दित बनाइदिन्छ। चराचुरुङ्गीको मिठो आवाजले बिहानी भएको बोध गराउँछ। जहाँ कलकल बग्ने खोला र झरनाले शीतलताको आवाज गराउँछ, त्यसै पनि मिठास छ यहाँको जीवनमा, सुकुन छ यहाँको जीवनमा। जहाँ जीवन बिताउन कसले रुचाउँदैनन् होला र, यस्तै एउटा पहाडी जीवनको अभिव्यक्ति छ अबको प्रस्तुतिमा। गीतकार मोहन सिंह लोहागन, संगीतकार योगेन्द्र खतानी, स्वर छ हिरेन्द्र नालको। स्वीकार्नुहोस् यो अघिल्लो गीत।

भनिन्छ मायाको स्पर्श मिठो हुन्छ। संसारमा माया नचाहने कुनै पो छ र मायाको संसार रमाइलो हुन्छ भन्छन्। अझ हाँस्दै रमाउँदै हुर्किएको माया अजम्बरीलाई हुन्छन् रे। फेरि मायामा सँगै जिउने र मर्ने बाचा पनि त गरिएको हुन्छ नि। तर कहिलेकाहीँ आफूले सोचे अनुरूप कहाँ हुन्छ र कतिलाई त यही माया पिरती दुःख र पीडाको कारण बनेको आभास हुँदो रहेछ। आउनुहोस् त सुनौ

सङ्गीत चाहे कुनै पनि होस्, शास्त्रीय, पप, गजल, भक्ति, आधुनिक, प्रत्येकको आआफ्नै विशेषता र मिठास छ। यस्तैमा लोक सङ्गीतको आफ्नो छुट्टै विशेषता रहेको छ। दोहोरी, मारुनी, तामाङ सेलो, झ्याउरे र सोरठी आदिले हाम्रो संस्कृति र चिन्हारीलाई जोगाइराखेको छ। लोकगीत मनोरञ्जनको माध्यम मात्र होइन, तर हाम्रो संस्कृति र परम्परा रीतिरिवाज संरक्षण गर्ने एउटा साधन पनि हो। यसैले होला हामी सबैको प्रिय छ लोकगीत। त आउनुहोस् अब केही क्षण लोकगीतको आनन्द लिउँ। यो सङ्गीतमय यात्रामा रमौ डम्फु र मादलको तालसँगै तपाईँ र हामी।

हवस् त श्रोता, नरेन्द्र गुरुङ अनि उत्तम प्रधानको युगल स्वरमा यो लोकगीतसँगै अब आजलाई पनि पूरा हुन्छ हाम्रो साप्ताहिक संगीतमय प्रस्तुति स्पन्दन। आगामी भेट अर्को सोमबार यसै समय सुन्दै गर्नुहोस् आकाशवाणीको खरसाङ केन्द्र। अब अघिल्लो क्रममा समय भइरहेछ समाचारको।

मेरो जीवनको सबैभन्दा ठूलो खुशी भनेको नै बाल बालिकाहरूले पर्यावरणबाट सिक्दै प्रकृतिको रक्षा गरेको हेर्नु हो। म यति मात्र भन्न चाहन्छु कि तपाईँको साथ कोही होस् वा नहोस्, तर तपाईँ अघि बढ्नुहोस्, एक्लै अघि बढ्नुहोस्। यसो भन्ने गर्छन् द माउन्टेन म्यान पद्मश्री डाक्टर गम्भीर सिंह योञ्जन, एकजना शिक्षाविद, पर्यावरणविद, वनस्पतिविद तथा लेखक, एक राष्ट्रिय ख्यातिप्राप्त विद्वान, हिमाली क्षेत्रबाट प्रथम व्यक्ति जसले अनेकौं उपलब्धिहरू प्राप्त गरेर भारत सरकारद्वारा विगत केही दिन अघि मात्र पद्मश्रीद्वारा सम्मानित बन्न पुगे। आज यिनै पद्मश्री द माउन्टेन म्यान डाक्टर गम्भीर सिंह योञ्जनको कथा समावेश गराइरहेकी छु कथा सफलताको आजको अङ्कमा। अभिवादन टक्राउन चाहन्छु हाम्रो कार्यक्रमको प्रतीक्षामा रहनुहुने सबै आदरणीय श्रोताहरूमा, म रश्मि। कालेबुङको सुदूर सिन्जीमा सन् 1939 जन्मेका डाक्टर गम्भीर सिंह योञ्जन एक प्रेरणादायी व्यक्तित्व, जसले यातायातको सुविधा बिनाको कठिन जीवनसँग संघर्ष गरेर जीवनलाई एउटा शिखरमा पुर्यायो। त्यस समय त्यहाँ वर्तमान समय झै यातायातको कुनै सुविधा थिएन, तर यही नै उनको निम्ति एउटा वरदान साबित भयो, किनकि उनी स्कूल आउँदा जाँदा हुँदै प्रकृतिसित हातेमालो गर्ने र प्रकृतिलाई नजिकबाट जान्ने अवसर पाए। उनका माता पिताले उनलाई उच्च शिक्षा हासिल गरेर एक शिक्षित अनि सशक्त व्यक्तिको रूपमा हेर्न चाहन्थे, नभन्दै उनको अभिभावकको सपनाले उनलाई अघि डोर्याउँदै लग्यो। सन् 1957 डाक्टर योञ्जनले कालेबुङको एक प्रसिद्ध विद्यालय एसयुएमआईबाट माध्यमिक तहको अध्ययन पूरा गरे। त्यसपछि उनको परिवारले उच्च शिक्षा हासिल गर्ने सल्लाह दिए उनलाई, तर त्यसताक कालेबुङमा कुनै महाविद्यालय थिएन, थियो त केवल दार्जिलिङमा मात्र, दार्जिलिङ सरकारी महाविद्यालय। यसो हुँदा अब उनी अघिका अध्ययनको निम्ति दार्जिलिङ जान पर्ने भयो। त्यस समय उनको जेठो दाजु दार्जिलिङमा पुलिसको नोकरीमा थिए। उनको दाजुले पनि उनलाई दार्जिलिङ आएर अध्ययन गर्ने प्रोत्साहन गरे। सन् 1950 कालेबुङबाट म्याट्रिकुलेसन उत्तीर्ण गर्ने प्रथम व्यक्ति उनकै दाजु थिए। योञ्जनले अब दार्जिलिङ सरकारी महाविद्यालयबाट विज्ञान विषय लिएर अध्ययन सुरु गरे। सन् 1959 इन्टरमिडिएट साइन्स, त्यसपछि वनस्पति विज्ञान विषय लिएर बीएससी अनर्स गरेपछि सन् 1964 यही विषयसित स्नातकोत्तर पूरा गरे अनि त्यसै वर्ष उनी पहाडको एकमात्र प्रथम साइन्स लेक्चरर बनेका थिए। सन् 1962 1964 डाक्टर योञ्जनले दार्जिलिङ सरकारी महाविद्यालयमा वनस्पति विज्ञानमा एमएससी अनि अनुसन्धान सम्मको कार्यक्रम आरम्भ गर्नुमा सहयोग पुर्याए, ताकि क्षेत्रवासीले उच्च शिक्षा प्राप्त गर्न सकुन्। जब कुनै व्यक्तिमा सिक्ने क्षमता छ, आफ्नो क्षमतामा विश्वास छ र उच्च शिक्षा हासिल गर्ने दृढता लिएर अघि बढ्छ, तब उसले जीवनमा आफ्नो लक्ष्य अवश्य हासिल गर्न सक्छ, भन्छन् पद्मश्री डाक्टर जीएस योञ्जन। सन् 1976 डाक्टर योञ्जनले कोलकाता विश्वविद्यालयबाट विद्यावारिधि पूरा गरेर उनी पहाडी क्षेत्रबाट वनस्पति विज्ञानमा विद्यावारिधि पूरा गर्ने प्रथम व्यक्ति बने। त्यसपछि उनले पुनः दार्जिलिङ फर्किने निर्णय लिए। यहाँ फर्किनुको उद्देश्य एउटै मात्र थियो कि पहाडी क्षेत्रका पछौटे वर्गका शिक्षाबाट वञ्चित छात्र छात्राहरूलाई पुनः शिक्षाको निम्ति प्रोत्साहित गर्नु र सबैलाई शिक्षित बनाउनु रहेको थियो। यो प्रयासमा उनी सफल पनि भए। केही समयको निम्ति दार्जिलिङ महाविद्यालयमा शिक्षा प्रदान गरे पश्चात उनी कालेबुङ फर्किए आफ्नो जन्मथलोतिर। उनी त्यहाँ कालेबुङ महाविद्यालयको प्राचार्यको रूपमा नियुक्ति भए। उनी कालेबुङ महाविद्यालयमा रहँदा आफ्नो शोध कार्यलाई निरन्तरता दिने सुनौलो अवसर पाए। उनले देश विदेश भ्रमण गर्ने अवसर पाए। उनले 3 देशहरूको भ्रमण गरे एक शिक्षाविदको रूपमा। भारतको प्रतिनिधि टोलीको रूपमा उनले विश्व पर्यावरण संरक्षण, जीव विज्ञान एवं ग्लोबल वार्मिङ जस्ता विषयहरूमाथि चर्चा परिचर्चाको विषयवस्तु रहन्थ्यो। उनी कालेबुङ महाविद्यालयमा प्राचार्यको रूपमा 12 कार्यरत रहे। एकजना सरकारी कर्मचारी भएर पनि विभिन्न क्षेत्रसित संलग्न थिए। ती जिम्मेवारीसँगै डाक्टर योञ्जनले त्यस समयको जल्दो बल्दो समस्याहरू जस्तै सामाजिक, उच्च शिक्षा, आर्थिक आवश्यकतामाथि सरकारको ध्यान आकर्षण गर्न सफल बनेका थिए। सन् 1978 1984 एन्भाइरोमेन्टल प्रोटेक्सन मुभमेन्ट वा पर्यावरण संरक्षण आन्दोलन गरेर पहाडी क्षेत्रमा रहेका वनलाई संरक्षण गर्ने आवश्यकता बोध गराउँदै लगभग 6 लगातार आन्दोलनपछि उनको यो आन्दोलन सफल भएको थियो।
उनी भन्थे, हिमालयलाई बचाउनु भारतलाई बचाउनु हो। फलस्वरूप सन् 1985 सालमा दार्जिलिङ पहाडको दुईवटा महत्वपूर्ण पर्यावरण क्षेत्र स्थापित गर्न सफल बने। एउटा हो सिङ्गलिला राष्ट्रिय उद्यान अनि न्यौरा भ्याली राष्ट्रिय उद्यान, जसलाई पूर्वी हिमालयमा बायोस्फियर रिजर्भ घोषित गरिएको थियो। उनकै प्रयासमा सन् 1962 सालदेखि दार्जिलिङ कलेजमा बोटानी अनि जियोलोजीको पोस्ट ग्रेजुएट क्लासहरू आरम्भ भएको थियो भने त्यस समयदेखि यता वर्तमान समयसम्म 55-56 वर्गहरूले एमएससी उत्तीर्ण गरेका छन् भने लगभग 1200 विद्यार्थीहरूले पोस्ट ग्रेजुएट ग्रहण गरिसकेका छन्। उनको जन्मथलो सिन्जी अनि वरिपरिका क्षेत्रहरूमा त्यस समय प्राथमिक पाठशाला, जुनियर हाई स्कुलहरू थियो। तर देश विदेशका खबरहरू, विभिन्न घटनाहरू सम्बन्धी जानकारीहरूबाट वञ्चित रहन्थे। यसोसले डाक्टर योञ्जनले मात्र होइन तर उनका परिवारले त्यस क्षेत्रमा एउटा पुस्तकालय निर्माण गर्ने निर्णय लिए, जसद्वारा त्यस क्षेत्रका विद्यार्थीहरूलाई ठूलो सहयोग पुग्ने भयो। उनकै पिता आरवी योञ्जनको नाममा एउटा पुस्तकालय स्थापित गरियो, जहाँ विभिन्न पुस्तकहरू लगायत विद्यार्थीहरूको निम्ति पाठ्य पुस्तक पनि उपलब्ध गराइयो। यो डाक्टर योञ्जनको ठूलो योगदान थियो सिन्जी लगायत वरिपरिका क्षेत्रवासीहरूको निम्ति। कालेबुङ सहरदेखि 5 किलोमिटर पर सिन्देबुङ लगायत वरिपरिका गाउँमा कुनै प्राथमिक पाठशाला थिएन त्यस समय, र त्यहाँ एउटा पाठशालाको खाँचो रहेको तर पाठशाला निर्माणको निम्ति जमिनको आवश्यकता रहेकोले गाउँवासीहरूको अनुरोधमा उनको परिवारले पाठशाला निर्माणको निम्ति जमिन उपलब्ध गराइदिए र त्यहाँ प्राथमिक पाठशालाको निर्माण भयो, जुन आज डाक्टर योञ्जनकी माताको नाममा सञ्चालित भइरहेको छ। यसको साथै 28 वर्षको लामो सङ्घर्षपछि कालेबुङको एक चर्चित पर्यटक स्थल डेलोमा एउटा विज्ञान केन्द्र वा साइन्स सेन्टरको स्थापनामा पनि उनको बहुमूल्य योगदान रहेको छ, जुन सन् 1981 सुरु भएको थियो भने 2008 यो पूरा भएको थियो। साथै उनले यस क्षेत्रका विभिन्न समस्याहरू सम्बन्धी साधारण जनताको शिक्षा हेतु विभिन्न लेखहरू साथै पुस्तकहरू पनि लेखे। उनले जम्मा 7 पुस्तकहरू प्रकाशित गरिसकेका छन्। साथै उनी प्रथम व्यक्ति हुन् जसले पर्यावरण बारे जागरूक गराउन विभिन्न अभियानहरू सञ्चालित गर्दै आइरहेका छन्। उनको सन् 1986 यस जागरूक अभियानको यात्रा आज पर्यन्त पनि यथावत नै छ। कालेबुङको सिन्जीमा जन्म ग्रहण गरेका डाक्टर योञ्जनको प्रारम्भिक जीवन अनि शिक्षा पूर्वी हिमालयको समृद्ध सांस्कृतिक अनि पारिस्थितिक विरासतले ओतप्रोत रह्यो, तर शिक्षा जगत, पर्यावरण र नागरिक समाजमा दर्शकौंको सक्रिय सहभागिताले यो स्पष्ट हुन्छ कि यस क्षेत्रसित उनको लगाव उनको जीवनको मिशनलाई आकार दिदछ। पहाड़को अनौठो परिस्थितिक, वनस्पतिक अनि सांस्कृतिक सम्पदाको रक्षा अनि सम्वर्धन गर्नु। विज्ञानको प्राध्यापकको रूपमा उनले आफ्नो वैज्ञानिक गम्भीरता, प्रकृति प्रेम अनि अध्ययनको समर्पणले कैयौं पीढ़ीका छात्र छात्राहरूलाई प्रेरित गरिरहेका छन्। एकजना शिक्षकको रूपमा उनको कार्यकाल केवल शिक्षणप्रति मात्र होइन तर पहाड़ी पर्यावरण, यसको वनस्पति, पारिस्थितिकी अनि मानिस तथा प्रकृति माझको गहिरो सम्बन्धप्रति प्रेरित गर्दछ। लगभग 12 कालेबुङ विश्वविद्यालयमा एक प्राचार्यको रूपमा अकादमिक दायित्व सम्हाले। उनी अकादमिक इमान्दारी र संस्थागत विकासको स्तम्भ रहे। साथै उनी क्षेत्रमा विज्ञान शिक्षाको गुणवत्तालाई दह्रिलो बनाउनमा योगदान पुर्याए। वनस्पति विज्ञान उनको शिक्षाको आधार बनिरह्यो, तर पद्मश्री योञ्जनको सोच पाठ्य पुस्तकहरू अनि प्रयोगशालादेखि निकै अघिसम्म फैलिएको थियो। उनले पर्यावरण विज्ञान, सतत विकास अनि ग्रामीण उत्थानमाथि अधिक ध्यान केन्द्रित गरे। उनको काम सधैँ जमिनी स्तरमा सामुदायिक आवश्यकताहरूसित जोडिएको हुँदथ्यो, विशेष रूपले दार्जिलिङ पहाड, कालेबुङ अनि सिक्किमको निम्ति। व्यापक रूपले एक पर्यावरण विशेषज्ञको रूपमा वर्णित डाक्टर योञ्जन, जसको अध्ययन अनि पहलहरूको उद्देश्य अद्वितीय हिमाली पारिस्थितिकी तन्त्रलाई बुझ्नु र संरक्षित गर्नु थियो। उनले लेखेका 7 पुस्तकहरू पर्वतीय क्षेत्रहरूमा वनस्पति विज्ञान, पारिस्थितिकी अनि सतत जीवनको अन्वेषण गर्दछ। यी पुस्तकहरू हिमाली पारिस्थितिक तन्त्रमा रुचि राख्ने छात्रहरू, शोधकर्ता अनि स्थानीय मानिसहरूको निम्ति केन्द्रबिन्दु बनेको छ।
सानैदेखि शिक्षा र प्रकृतिप्रति रुचि राख्ने डाक्टर योञ्जनले आफ्नो जीवन विज्ञान शिक्षा र पर्यावरण संरक्षण र समाजसेवाप्रति समर्पित गरे। उनले हिमाली क्षेत्रको संरक्षण र विकासलाई राष्ट्रिय सेवासँग जोडिरहेछन्। उनको दशकौंको योगदानको सम्मान स्वरूप भारत सरकारद्वारा देशको सर्वोच्च नागरिक सम्मान पद्मश्रीद्वारा सम्मानित बने। यो सम्मानले प्रोफेसर योञ्जन मात्र नभएर सम्पूर्ण भारतीय नेपाली तथा गोर्खा समुदायलाई गर्वको अनुभूति गराएको छ। भारतका एवं नेपाली समुदायका गौरव डाक्टर योञ्जनलाई उनको यो महत्वपूर्ण उपलब्धिको निम्ति अभिनन्दन साथै उनको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दछौं। हवस्त श्रोता, अब आजलाई भने कार्यक्रमबाट विदा माग्ने समय भइरहेछ र कार्यक्रमबाट विदा माग्छु प्रस्तुत लेखनाथ रायको साथमा म रश्मि। यस्तै प्रेरणादायी सफलताको कथासित भेट हुनेछ अर्को अङ्कमा। नमस्ते।

0: सुन्नुभयो दुर्गा खरेलको स्वरमा यो लोकगीत।
1: सिलगढी ग्रेटर लायन्स आई हस्पिटलमा अनुभवी विशेषज्ञद्वारा आँखाको जाँच गरिन्छ। नियमित जाँच र जटिल शल्यक्रियाको निम्ति आज नै सम्पर्क गर्नुहोस्। सफासित देख्नलाई तपाईँको एक कदमले जीवनमा परिवर्तन ल्याउनेछ। ठेगाना: सेकेन्ड माइल विशाल सिनेमा हल पिछाडि, सिबुक रोड, सिलगढी। सम्पर्क नम्बर 9733300090।
0: हवस् त श्रोता, दुर्गा खरेलको स्वरमा लोकगीतसँगै अहिले त भने पूरा हुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवा। समय यस बेला बिहानीको 8:45 भइरहेछ। श्रोताहरू अहिले हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रसँग FM 103.5 MHz, साथै श्रोताहरूले हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणी दार्जीलिङ FM 100.2 MHz अनि मोबाइल एप न्यूज अन AIRमा पनि हामी उपलब्ध छौं। र बिहानीको यो समय हो सन्दर्भको, साथै फिल्म संगीतको प्रस्तुतिहरू पनि रहनेछ। यसको निम्ति तपाईँ जोडिरहनुहोला आकाशवाणीसँग।

0: रेफ्युजी यस चलचित्रबाट श्रोताहरूले सुन्नुभयो यो पहिलो फिल्म संगीत अलका याग्निक अनि सोनु निगमको युगल स्वरमा शब्द थियो जावेद अख्तरको संगीत अन्नु मल्लिकको त यो पहिलो फिल्म संगीतपछि अब आउनु श्रोता लिउँ आजको हाम्रो सन्दर्भको विषय जुन रहेको छ स्वच्छ हावाका निम्ति अधिक रुख रोपौं रुख बिरुवा प्रकृतिको अमूल्य उपहार हुन् मानव जीवन पशु पक्षी तथा सम्पूर्ण जीव जन्तुको अस्तित्व रुख बिरुवामाथि निर्भर रहेको हुन्छ आज विश्वभरि नै बढ्दो औद्योगिकरण सवारी साधनको अत्याधिक प्रयोग वन जंगलको विनाश तथा जनसंख्या वृद्धिका कारण पर्यावरण प्रदूषण दिन प्रतिदिन बढ्दै गएको छ प्रदूषित हावाले मानव स्वास्थ्यमा गम्भीर असर पुर्याइरहेको छ दम फोक्सोको रोग तथा विभिन्न श्वास प्रश्वास सम्बन्धी समस्या बढ़िरहेका छन् जसको कारण कैयौं मानिसहरूको स्वास्थ्य प्रभावित हुने गर्छन् यस्तो अवस्थामा स्वच्छ हावा प्राप्त गर्ने सबैभन्दा सरल प्रभावकारी अनि प्राकृतिक उपाय भनेको धेरैभन्दा धेरै रुख रोप्नु हो रुखले वातावरणीय सन्तुलन कायम राख्नुमा महत्वपूर्ण भूमिका निभाउँछ रुखहरूले प्रकाश संश्लेषण प्रक्रिया मार्फत कार्बन डाइअक्साइड ग्रहण गरी अक्सिजन उत्सर्जन गर्छ जुन जीवित प्राणीहरूको जीवनको निम्ति अत्यन्त आवश्यक तत्व हो एक परिपक्व रुखले वर्षौंसम्म लाखौं लिटर स्वच्छ हावा उत्पादन गर्न सहयोग पुर्याउँछ यसले वातावरणमा रहेका धुलो धुवा र हानिकारक ग्यासहरूलाई पनि अवशोषित गर्छन् र हावालाई शुद्ध बनाउन मदत गर्छन् त्यसैले जहाँ धेरै रुख हुन्छन् त्यहाँको हावा स्वच्छ र स्वस्थ हुन्छ जुन हामी सबैको निम्ति लाभदायक हुन्छ घर विद्यालय कार्यालय सड़क किनार सार्वजनिक पार्क तथा खाली जमिनहरूमा रुख रोपेर वातावरण स्वच्छ र हराभरा बनाउन सकिन्छ तर रुख रोप्दा मात्र पर्याप्त हुँदैन त्यसको उचित संरक्षण र हेरचाह पनि आवश्यक हुन्छ प्रत्येक व्यक्तिले रुख रोप्ने र त्यसको संरक्षण गर्ने बानी बसाल्नुपर्छ रुख जीवनका आधार हुन् स्वच्छ हावा स्वस्थ वातावरण र सुरक्षित भविष्यका लागि रुख रोप्नु आजको आवश्यकता बनेको छ यति मात्र होइन वायु प्रदूषण जलवायु परिवर्तन तथा वातावरणीय समस्याहरूको समाधानका लागि रुख रोप्नु सबैभन्दा प्रभावकारी उपाय मध्ये एक हो प्रत्येक नागरिकले वृक्षरोपणलाई आफ्नो जिम्मेवारी ठान्नुपर्छ एकजना व्यक्ति धेरै रुख भन्ने भावनाका साथ वृक्षरोपण अभियानतिर सक्रिय सहभागिता जनाउनुपर्छ आज रोपिएको एउटा रुखले भोलिको पुस्तालाई स्वच्छ हावा हरियाली वातावरण र स्वस्थ जीवन प्रदान गर्नेछ यसैले स्वच्छ हावाका लागि अधिकभन्दा अधिक रुख रोपौं र पर्यावरण संरक्षणमा योगदान पुर्याउँ
1: बदलो बदलो आदत बदलो
2: मशीन में कपड़े डालने से पहले चेक नहीं किया था क्या
1: बदलो बदलो आदत बदलो अब नजदीकी बैंक जाकर फटे पुराने नोट्स बदलिए अगर बैंक मना करे तो आरबीआई के ओम्बुड्समैन से शिकायत करें आरबीआई कहता है जानकार बनिए सतर्क रहिए

चलचित्र राम लखनबाट लता मङ्गेशकरको स्वरमा रहेको यस गीतलाई श्रोतालाई पुनः पुरा सुनाउन सकेनौ, यसको निम्ति क्षमा प्रार्थी छौं।

0: हवस्त श्रोता, अब अहिलेलाई भने पूरा हुन्छ फिल्म संगीतको साथमा आजको सन्दर्भ र अघिल्लो क्रममा समय भइरहेछ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो। 9 बजेको समाचारको साथमा म सबिना गिरी। प्रधानमन्त्री नरेन्द्र मोदीले आज संस्कृत सुभाषितम् साझा गर्नुभयो। त्यसमा उहाँले प्रकृतिसँग सन्तुलन कायम राखेर सबै जीवित प्राणीहरूको कल्याण हाम्रो संस्कृतिको आधारभूत तत्व भएको बताउनुभयो। सामाजिक सञ्जालको एक पोस्टमा प्रधानमन्त्रीले भन्नुभयो कि यस व्यापक दृष्टिकोणका साथ भारत आज निरन्तर प्रगति र समृद्धिको बाटोमा छ। गैर कानूनी फेरीवाला हटाउने अभियानको क्रममा हिज राति कोलकाताको जादवपुर स्टेशन नजिकै तनाव बढेको थियो। वामपन्थी र कंग्रेस नेता तथा कार्यकर्ताहरू कार्यवाहीको विरोध गर्न पुगे। त्यसपछि केन्द्रीय बलहरू सहित ठूलो पुलिस बल तैनात गरिएको थियो। सृजन भट्टाचार्य सहित धेरै वामपन्थी नेताहरूलाई हिरासतमा लिएको थियो भने सेनामाथि ठूलो मात्रामा लाठीचार्ज गरेको आरोप लगाएको छ, जसको परिणामस्वरूप धेरै घाइते भएका छन्। देशको विश्वसनीय सार्वजनिक प्रसारक आकाशवाणीले आज आफ्नो 90 वार्षिकोत्सव मनाउँदैछ। 1936 यसै दिन भारतीय राज्य प्रसारण सेवाको नाम परिवर्तन गरी आकाशवाणी राखिएको थियो। यो ऐतिहासिक दिन देशको संस्कृति, सूचनात्मक र प्रसारण इतिहासमा एक विशेष क्षण हो। 1956 अल इण्डिया रेडियोको नाम परिवर्तन गरी आकाशवाणी राखिएको थियो। आज आकाशवाणीले 591 रेडियो स्टेशनहरू सञ्चालन गर्दछ। आकाशवाणीले 23 भाषाहरू र 146 बोलीहरूमा प्रसारण गर्दछ। बहुजन हिताई बहुजन सुखाईको महान आदर्शहरूमा बाँच्दै आकाशवाणीको समाचार सेवा विभाग रेडियो प्रसारणका उच्चतम व्यावसायिक नैतिकता र मापदण्डहरूको

0: पालना गर्दै यस देशका विभिन्न भागहरूमा बस्ने प्रत्येक व्यक्तिहरूलाई हरेक दिन सबै प्रमुख भाषाहरू र बोलीहरूमा समाचार प्रदान गर्दछ। आकाशवाणीको समाचार सेवा विभागले आज राति 9:30 सार्वजनिक भाषण कार्यक्रममा भारतीय कृषि अनुसन्धान संस्थान आईसीएआर का पूर्व प्रमुख वैज्ञानिक डाक्टर जेपी एस दबाससँग खेत बचाओ अभियान मलको प्रयोग सीमित गर्ने र माटोको स्वस्थ प्रबन्धन गर्ने विषयमा छलफल प्रसारण गर्नेछ। कार्यक्रमको क्रममा श्रोताहरूले विषयसँग सम्बन्धित प्रश्नहरू सोध्न सक्छन्। प्रश्न सोध्ने नम्बरहरू यस प्रकार रहेको छ: 01123174811711712371716। प्रश्नहरू व्हाट्सएप नम्बर 92890940444 पनि सोध्न सकिन्छ, साथै हैशट्याग आस्क एआईआरमा पनि, अनि प्रश्नहरू एक्समा पनि पोस्ट गर्न सकिन्छ। इरानले उत्तरी इजरायलमा क्षेप्यास्त प्रहार गरेपछि आज पश्चिम एसियामा फेरि तनाव उत्पन्न भएको छ। युद्धविराम तोड्दै र सम्पूर्ण क्षेत्रको हवाई क्षेत्र बन्द गरिएको छ। इस्लामिक रेभोल्युसनरी गार्ड कोर्प्स आईडीएफले इजरायलको रमत डेभिड एयरबेसमा लक्षित गरी आक्रमण गरिएको बताएको छ। आईडीएफका अनुसार बेरुतको दही जिल्लामा आक्रमण गर्ने इजरायली बिरानले यस एयरबेसको उडान भरेको थियो। लेबनानी स्वास्थ्य अधिकारीहरूले बेरुत आक्रमणमा 2 जनाको मृत्यु भएको र कम्तीमा 11 जना घाइते भएको बताएका छन्। इजरायली सेनाले आफ्नो वायुसेनाले पश्चिमी र मध्य इरानमा रहेको सैन्य अड्डाहरूमा आक्रमण गरेको बताएको छ, जुन यसले इरानी आतंकवादी शासनको स्वामित्वमा रहेको बताएको छ। दक्षिण पश्चिम मनसून पश्चिम मध्य र उत्तर पूर्वी बंगालको खाडीका धेरै क्षेत्रहरूमा अगाडि बढेको छ। मौसम विभागका अनुसार मनसून उत्तर पश्चिम बंगालको खाडीका केही भागहरू र नागाल्याण्ड, मणिपुर र मिजोरमको सम्पूर्ण क्षेत्रमा पनि पुगेको छ। यसका साथै मनसून त्रिपुरा, आसाम र अरूणाचल प्रदेशका केही भागहरूमा पनि प्रवेश गरेको छ। मौसम विभागले आज तटीय कर्नाटक, भित्री कर्नाटक, केरला, माहे, उपहिमालय पश्चिम बंगाल र सिक्किममा हल्कादेखि भारी वर्षाको पूर्वानुमान गरेको छ। विभागले हिमाचल प्रदेश, जम्मू र कश्मीर, लद्दाख, गिलगिट बल्तिस्तान, मुजफ्फराबाद र उत्तराखण्डमा आगामी 4-5 दिनमा छुट्टै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना व्यक्त गरेको छ। टेनिसमा जर्मनीका एलेक्जेन्डर ज्वरेवले आफ्नो पहिलो ग्रान्ड स्ल्याम उपाधि जितेको छ। उनले रोनाल्ड ग्यारोसमा 5 सेटको रोमाञ्चक फाइनलमा इटलीका फ्लाभियो कोबोलीलाई पराजित गरे। विश्वको नम्बर 3 एलेक्जेन्डर ज्वरेवले कोर्ट फिलिप चार्टियरमा खेलिएको 4:20 म्याचमा 6-1, 4-6, 6-4, 6-7, 6-1 जितेको छ। यो जितको ज्वेवरले प्रमुख उपाधिको लामो प्रतीक्षा समाप्त भएको छ। यसअघि उनी 2020 युएस ओपन, 2024 फ्रेन्च ओपन, 2025 अस्ट्रेलियन ओपनमा उपविजेता बनेका थिए। आकाशवाणीबाट 9 बजेको समाचार पूरा भयो। अहिले 9:25 समाचारको अर्को श्रृङ्खला लिएर पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला आकाशवाणी।
1: समय यस बेला बिहानीको 9:05 भइरहेछ। श्रोताहरू अहिले हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रसँग एफएम 103.5 MHz, साथै श्रोताहरूले हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणी दार्जीलिङ एफएम 100.2 MHz अनि मोबाइल एप न्यूज अन एआईआरमा पनि हामी उपलब्ध छौं। र पुनः उपस्थित भइसकेकी छु श्रोताहरूको मनोरञ्जनको निम्ति लिएर फिल्म संगीत र फिल्म संगीतहरूबाट यहाँहरूलाई मनोरञ्जन गराउने क्रममा अब यहाँहरूलाई मनोरञ्जन गराइरहेछौ 80 अनि 90 दशकमा प्रदर्शित चलचित्रका गीतहरूबाट। एक चर्चित अभिनेता, निर्देशक, लेखक हुन् राज कपूर। एक निर्देशकको रूपमा राज कपूरको अन्तिम फिल्म थियो राम तेरी गङ्गामैली रोमान्टिक ड्रामा, जुन 1985 प्रदर्शित भएको थियो। राजीव कपूर अनि मन्दाकिनी अभिनीत यो चलचित्र त्यस वर्षको अधिक कमाई गर्ने चलचित्र बनेको थियो, जसलाई बक्स अफिस इन्डियाले अल इन्डिया ब्लकबस्टरको रूपमा वर्गीकृत गरेको थियो। सन् 1981 क्रान्ति अनि 1989 चलचित्र मैने प्यार कियासँगै सन् 1980 दशकको सबैभन्दा अधिक कमाई गर्ने भारतीय चलचित्रहरूमा एक बनेको थियो राम तेरी गंगा मैली। त यो चलचित्रले 5 फिल्मफेयर पुरस्कार हात पार्न सफल बनेको थियो भने सङ्गीतकार रविन्द्र जैनको सङ्गीत खुबै चर्चामा रहेको थियो र राज कपूर सर्वश्रेष्ठ निर्देशक, सम्पादन सर्वश्रेष्ठ फिल्मको निम्ति रणधीर कपूर, रविन्द्र जैन सर्वश्रेष्ठ सङ्गीत निर्देशकको निम्ति फिल्मफेयर पुरस्कारद्वारा सम्मानित बनेका थिए। आउनु सुनौ यसै चर्चित फिल्मबाट लता मङ्गेशकर अनि साथीहरूको स्वरमा रहेको यस गीतलाई। शब्द अनि सङ्गीत छ रविन्द्र जैनको।

90 को दशकको शुरूआततिर अर्थात 1991 सालमा प्रदर्शित भएको थियो चलचित्र साजन। फिल्मको निर्देशन लरेन्स डिसुजाले गरेका थिए। संजय दत्त, माधुरी दीक्षित अनि सलमान खानद्वारा अभिनय गरिएको यो चलचित्र त्यस समय आफ्नो कथा वस्तुको निम्ति सबैभन्दा अधिक कमाई गर्ने भारतीय चलचित्र बनेको थियो। साथै यस चलचित्रका गीतहरू खुबै लोकप्रिय बनेको थियो। संगीतकार नदिम श्रवण सर्वश्रेष्ठ संगीतकार अनि कुमार सानु यस चलचित्रका चर्चित गीत मेरा दिल भी कितना पागल है निम्ति सर्वश्रेष्ठ पुरुष पार्श्व गायकको निम्ति फिल्मफेयर पुरस्कारद्वारा सम्मानित बनेका थिए। आउनुहोस् यसै चलचित्र साजनबाट सुनौ यो अघिल्लो अनि अन्तिम फिल्म संगीत कुमार सानु अनि अलका याग्निकको युगल स्वरमा।

0: पेसेन्टलाई लिएर नानीहरू कसरी नानीहरूलाई कसरी पढाउनु पर्ने, कहाँ पढाउनु पर्ने, र अहिले त अब अहिले चाहिँ अब थुप्रो स्कोप्सहरू छ है नानीकोमा, र नानीहरू पनि कन्फ्युज एउटा अन्यलताको स्थितिमा रहेको छ, ला कहाँ जानुपर्ने हो, के कुन चाहिँ पढ्नुपर्ने हो, घरि एआई भनिन्छ घरि के भनिन्छ है, नानीहरू पनि एउटा कन्फ्युजन स्टेटमा छ, र नानीहरूको अगाडिपट्टि एजुकेसनलाई लिएर के च्यालेन्जेस रहेको छ, नानीहरूले कस्तो प्रकारले डिल गर्नुपर्ने हो त्यसलाई बताइदिनुहोस् न।
1: हुन्छ, यसमा एउटा स्टार्ट गर्न म तपाईँले एउटा म सोध्छु, तपाईँमा कोही पैसा तपाईँले सेभ गर्नु पर्यो अरे, एउटा ब्याङ्क आएको छ अरे, तपाईँ ब्याङ्कमा सिधा गएर पैसा हाल्नुहुन्छ, जुन चाहिँ नयाँ ब्याङ्क आएको छ अरे,
0: पहिला रिसर्च गर्छौँ के हो कसो, त्यो ट्रस्ट फ्याक्टर हुँदैन,
1: तपाईँले पहिला रिसर्च गर्नुहुन्छ, रिसर्च गरेर तपाईँ रिसर्च गर्दा के खोज्नुहुन्छ, ब्याङ्क तपाईँ आरबिआईसँग रेजिस्टर्ड छ कि
0: रेजिस्टर्ड छैन,
1: किन पैसा हाल्नु भयो अरे, ट्रस्ट छ अरे तर रेजिस्टर्ड गरेको छैन अरे, एडभर्टिजमेन्ट गरेको छ अरे कोही ब्याङ्कले तर आरबिआईसँग रेजिस्टर्ड छैन अरे, तपाईँलाई याद छैन, ऊ त जहिले पनि
0: उड्नु
1: सक्छ है, जुनै पनि कलेजमा नानीले एउटा एडमिसन लिनु अगाडि उनीहरूको एउटा रेटिङ हुन्छ कलेज को, जुन चाहिँ एउटा न्याक भनिन्छ, एउटा नर्फ एनआइआरएफ छ यस्तो, अन्त जो म्यानेजमेन्ट गरिन्छ उनीहरूको चाहिँ एआइसिटी छ, उनीहरूको यो अक्रिडेसन रो अन्त लास्टली युजिसीको अफिलिएसन हुनुपर्छ र युनिभर्सिटीको, यो चाहिँ अब उसमा हाम्रो ऱ्याङ्किङ दिन्छ, तपाईँको ए प्लस हुन्छ, कजनाको स्कोर दिएको हुन्छ, यो चाहिँ एउटा रिसर्च गरेर चाहिँ हेरेर चाहिँ कुन चाहिँ एउटा बेस्ट कलेज हो, को चाहिँ यहाँ प्रोफेसरहरू रेजिस्टर्ड छ, उयो एउटा लिस्टै छ पाउँछ, उयो हेरेर चाहिँ एउटा एडमिसन लिनु सकिन्छ,
0: फर्स्ट
1: प्यारामिटर एउटा यो फर्स्ट उयसमा हेरेर गर्नुपर्ने, तर जति मैले अहिले मेरो म तपाईँलाई भन्ने 8 सालको मेरो एक्सपिरियन्स छ, तपाईँलाई म भन्दै थिएँ अघि पनि द्याट नानीहरूले आफ्नो एउटा फोन किन्नु लागि 10,000 फोनै होस् साथीलाई सोध्छ रिसर्च गर्छ, देन मात्रै एउटा 10,000-15,000 फोन किन्छ, अब झन् उयो अब फोनको दाम 50,000-60,000 छ भने झन् उनीहरू झन् बेसी रिसर्च गर्छ, दोकानमा 3-4 खेप जान्छ, तर जुन चाहिँ एउटा जहाँ एजुकेसन छ,
0: जहाँ
1: इन्भेस्टमेन्ट भन्नु म, जहाँ इन्भेस्टमेन्ट गर्नु पर्ने हो उहाँ चाहिँ यस्तो नहेरिकन उनीहरूले अन्धाधुन एडमिसन लिन्छ, लिइसकेर उनीहरूले किन लियो उनीहरूलाई उयो पनि याद हुँदैन,
0: त्यो पनि थाहा हुँदैन,
1: त्यहाँ हुँदैन किन मेरो सबै साथी उहाँ गएको छ म जानुपर्छ, अन्त उयो हुँदै गर्दा अब अहिलेको हाम्रो एकाडेमिक्स त 3 साल होइन 4 सालको भएको छ, उयो न्यू एजुकेसन पोलिसी हिसाबमा फ्लेक्सिबिलिटी पुरै छ, उहाँ पनि अब उहाँ पनि स्ट्रिम छान्नु पर्यो, स्ट्रिम छान्दा साथीले जे छान्यो उयो छान्यो, लास्टमा सबैजना त एउटै लेभलको हुँदैन नि त,
0: थिङ्किङ छैन,
1: थिङ्किङ हुँदैन, अन्त उनीहरूलाई कजनाले साह्रो पर्छ, अब कजनाले यहाँ ब्याक गर्छ, अन्त यो प्रब्लम यो सबभन्दा फर्स्ट डिफिकल्टी हो, नम्बर वान
0: हामी रिसर्च गर्दैनौँ,
1: गर्छ रिसर्च तर एजुकेसनको लागि चाहिँ गर्दैन,
0: यो हाम्रो ड्रब्याक है,
1: यो नम्बर वान ड्रब्याक हो, नम्बर टू अझै यसमा रिसर्च भन्दा पनि तपाईँको अब एउटा कलेज छान्नुभयो, कलेजमा गएर यो प्रोफेसर कस्तो छ के छ, उनीहरूको प्रोफेसरको हाम्रो एउटा पेपर पब्लिकेसन हुन्छ, अब हाम्रो म्यानेजमेन्टमा हेर्नुभयो भने इन्डस्ट्रियल एक्सपिरियन्स छ कि छैन, यो सबै हेरेर पस्नुपर्ने, तर उयो पनि सेकेन्ड चाहिँ के छ भने अब तपाईँले अघि भन्नुहुँदै थियो पहिला इन्फर्मेसनहरू कम्ती थियो, अहिले इन्फर्मेसन छ तर बेसी छ, कुन चाहिँ राइट सोर्स हो, कुन चाहिँलाई सोर्सलाई हामी लिनुपर्ने, इन्फर्मेसन बेसी हुनु कारणले गर्दा पनि अहिले कन्फ्युजन भएको छ, यो एस्पेक्टहरू चाहिँ कसले उनीहरूलाई गाइड गरिदिनु पर्ने हो, गाइड गरेर चाहिँ उनीहरूलाई स्ट्रिमलाइन गरिदिउँ चाहिँ राम्रो हुन्छ, अन्त जो नानीहरू एजुकेसनमा जान्छ उनीहरूले 5 इयर्स फ्युचरमा के हुन्छ उयो सोचेर चाहिँ उनीहरूले एडमिसन लिनु पर्यो, अब लिएर गरेर ला मैले यो गरेको त होइन मैले अर्को गर्नुपर्ने थियो, यस्तो हुन्छ यो हुन्छ
0: सर, त अब यो क्षेत्रमा धेरै समय भइसकिसक्यो है, मधेसबाट पहाडतर्फ फर्केर हेर्नु हुँदाखेरि यहाँको नानीहरू, यहाँको एजुकेसन है, यहाँको जुन चाहिँ एडमिनिस्ट्रेटिभ स्ट्रक्चर छ, इन्फ्रास्ट्रक्चर छ एजुकेसनको, तलबाट हेर्दाखेरि पहाडतर्फ मनमा कस्तो खालके भावनाहरू आउँछ कि मेरो पहाडी क्षेत्रको एजुकेसन राम्रै स्थितिमा छ, धेरै राम्रो छ, या अझै हामीले धेरै कार्य गर्नुपर्ने बाँकी छ पेरेन्ट्सहरूलाई अवेरनेसदेखि लिएर है स्कुलको इन्फ्रास्ट्रक्चरदेखि लिएर कारण हाम्रो नानीहरूमा ट्यालेन्टको कमी त छैन धेरै ट्यालेन्टेड नानीहरू छ अहिले हामी पहाडको कुना कुनामा खबर आउने गर्छ कि फलाना नानीले युपिएससीको एक्जाम क्र्याक गरे अरे फलाना नानीले नेटको एक्जाम क्र्याक गरे अरे यो त हामी सुन्ने नै गर्छौँ सो प्रतिभाको त कुनै कमी छैन हाम्रोमा है तर तलबाट माथि पहाडतिर हेर्दाखेरि कस्तो प्रकारको इन्फ्रास्ट्रक्चर चाहनुहुन्छ पहाडमा ताकि नानीहरूको भविष्य है नानीहरूको एजुकेसन शिक्षाको क्षेत्रमा अझै प्रगति होस्
1: तैँले पहाडमा भने सबैको एउटा स्ट्रिमलाइन हुन्छ सिन्स अब म म्यानेजमेन्टबाट हेर्नु पऱ्यो भने यहाँ म्यानेजमेन्टको पनि तपाईँको सेक्टर वाइज हेर्नुभयो भने यहाँ इन्डस्ट्रियल छैन सेक्टर यहाँ सर्भिस सेक्टर छ सर्भिस सेक्टर भने जस्तै तपाईँको टुरिज्म भयो तपाईँको ब्याङ्कहरू छ तपाईँको हस्पिटल भयो हस्पिटालिटीहरू भयो यसको एभिन्युजहरू बेसी छ अपर्च्युनिटी अन्त उयसबाट हेर्नु अब यो एरियामा चाहिँ अपर्च्युनिटी बेसी छ अन्त डेफिनेटली तपाईँले मलाई तलबाट माथि हेर्दा ट्यालेन्टेड पुरै छ किनभने हाम्रो हिल्सको स्टुडेन्ट पुरै छ ट्यालेन्टेड टु छ तर उनीहरूलाई चाहिँ के छ भने यहाँ एकअर्काको कम्पिटिसन छैन कम्पिटिसन मलाई लाग्यो नानी नानीमा कम्पिटिसन कम्ती छ
0: कम्पिटेटिभ नेचर
1: छैन कम्पिटेटिभ नेचर छैन अलिकति हाम्रो भन्छ नि अलिकति सेट ब्याक लेट ब्याक एटिट्युड भइहाल्छ गर्दैछु भइहाल्छ उयो एटिट्युडले गर्दा चाहिँ उनीहरूले आफूलाई पुस गर्नु सक्दैन तल जाँदा चाहिँ के हुन्छ सबैजना म यो गर्नुपर्छ यो गर्नुपर्छ भनेर चाहिँ यहाँ चाहिँ उनीहरू तल आउँदा चाहिँ दे गेट कन्फ्युज अब उनीहरूको पेसमा जानु सक्छ पोटेन्सियल छ अब तल गएर उयो पेसमा गर्दा कतिजना उयो पेस लिन्छ कतिजना लिनु सक्दैन नलिनु सक्दा किन उनीहरू अलरेडी पछाडि गइदिन्छ अन्त उनीहरूलाई अझै स्ट्रेस बढ्दै जान्छ अन्त इन्फ्रास्ट्रक्चर वाइज मलाई यस्तो कमी त केही छैन तर यति हो यहाँ चाहिँ कोहीले अब इन्डस्ट्रियल सेक्टरमा म काम गर्छु भने यहाँ भन्दा चाहिँ तल प्लेन्समा अपर्च्युनिटी बेसी छ तर सर्भिस सेक्टर वाइज चाहिँ हिल्समा यो रिजन नर्थ इस्टतिर चाहिँ बेसी छ
0: हजुर हजुर त्यो कम्पिटेटिभ नेचर जुन चाहिँ एउटा प्रतिस्पर्धा गर्ने है नानीहरूमा त्यो जुन चाहिँ जिल हुन्छ त्यो कसरी डेभलप गर्नुपर्ने हो
1: उयो यो जिल त म अहिले यही भन्दैछु तपाईँको अहिले जुन चाहिँ सोसियल मिडिया छ उसले अलिक प्रब्लम बनाएको छ किनभने सोसियल मिडियामा एउटा उयो हामी भनिन्छ भर्चुअल रियालिटी कतिवटा यहाँ फ्याक्ट हुँदैन किन उनीहरूले भ्युज बढाउनु लागि उनीहरूले उयसको लागि उनीहरूले केही बनाएर बनाएको छ अन्त उनीहरूले हेर्दा नानीलाई जुन चाहिँ नानीको पर्सपेक्टिभबाट हेर्दा स्टुडेन्टको पर्सपेक्टिभ हेर्दा जुन चाहिँले अब यहाँ भिडियो बनाएको छ गाडी किनिरहेको हुन्छ अब स्प्यान अफ कति 1 इयरमै नानीले म 4 वर्ष पढेर एउटा काम गर्छु 50-60 हजारको र पनि उयो जति लेभल आउनु पाउँदैन सोसियल मिडियामा हेर्दा 1 सालमै उनीहरूले पाएको
0: देख्छ घरदेखि लिएर गाडीदेखि लिएर लाइफस्टाइल
1: सोसियल मिडियामा अझै हेर्दा एडभर्टिजमेन्ट आइदिन्छ एआईको कोर्स गरिदिनु 3 महिनाको कोर्स यति स्यालेरी प्याकेज पाउँछ अन्त मैले तपाईँलाई भने रिसर्च गर्दैन अन्त उनीहरूले हाम्रो यसमा इन्स्टिट्युटमा यही प्रब्लम हुन्छ आउँछ 4 साल किन पढ्नु 2 सालहरू पढ्छु 3 साल पढ्छु निक्लिन्छु के कोर्स गर्छु नभए सोसियल मिडियामा जान्छु म कमाइहाल्छु तर उयो फ्याक्ट हुँदैन किनभने यहाँ रियालिटी अलिक निकै पछाडि छ यो अन्त उयसमा चाहिँ अब उयो हेर्दा चाहिँ तपाईँ अब रियालिटी जुन चाहिँ एक्चुअल रियालिटी छ उयो रियालिटीबाट चाहिँ नानीलाई बहुत टाढो बनाइदिँदैछ अन्त सोसियल मिडियामा भन्दैछु मैले डे 1 दिन भनेको तपाईँले कन्टेन्ट कहाँबाट हेर्नुहुन्छ सोर्स के हो को मान्छेले बोल्दैछ र अर्को यसमा तपाईँले रिल हेर्नु कस्तो खालको रिल हेर्नुहुँदैछ
0: एजुकेटिभ
1: रिल हेर्नुहुँदैछ कि तपाईँको सोर्स अफ इन्टरटेनमेन्ट हेर्नुहुँदैछ सोर्स अफ इन्टरटेनमेन्ट हेर्न आफूलाई एउटा लिमिट राख्नु पर्यो म यति लिमिटमा हेर्छु म यति चाहिँ म एजुकेसनको रिलेटेड हेर्छु
0: यो कुरोमा म अझै सरसँग अझै भित्र डिपर यसको बुझ्न चाहन्छु कि अब अहिलेको समयमा फोनको अत्याधिक नानीहरूले युज गर्ने गर्छन् नानीहरूलाई मात्रै किन दोष दिनु बुढापाखादेखि लिएर सबै सबैजना ग्रसित छन् यो फोनको जुन एडिक्सन छ है ज्यादातर नानीहरूलाई नै दोष दिने एउटा चलन भएको छ कि नानीहरूले फोन बेसी चलाउँछ नानीहरू पढ्दैन सबैजना नै सबैजनाले नै चलाइरहेको हुन्छ नै. तर नानीहरूकै अब विद्यार्थीहरूकै कुरा गर्दाखेरि यो अत्याधिक फोनको युसेज है फोनको प्रयोगले नानीहरूको पढाइमा के

0: कस्तो डिस्ट्र्याक्सन्स है, करियरमा डिस्ट्र्याक्सन्स आउनसक्छ, पर्सनल लाइफमा के कस्तो डिस्ट्र्याक्सन्स आउनसक्छ र यसलाई कसरी ओभरकम गर्नुपर्ने हो?
1: हुन्छ, हेर्नुहोस्, म नम्बर वान भन्छु, कम्पिटिसन हेर्नुभयो भने पहिलाकोभन्दा अहिले इजी छ भन्छु, किनभने मान्छे सबैजना डिस्ट्र्याक्सनमै छ,
0: सबैजना
1: डिस्ट्र्याक्सनमै छ। जो मान्छे फोकस छ, पुरै डेडिकेटेड फोकस छ, चान्सेस बेसी छ,
0: चान्सेस बेसी छ,
1: नम्बर वान। नम्बर टू, तपाईँले जुन चाहिँ एडिक्सन छ भन्नुहुन्छ, किनभने उयसमा कन्टेन्ट पनि यस्तै बनाइदिन्छ, किनभने उयो रिल रु हेर्नुभयो भने तपाईँको 25 सेकेन्ड्स 45 सेकेन्ड्स बेसी हुँदैन। अन्त हाम्रो जुन चाहिँ एउटा कग्निटिभ ब्रेनमा उयो एउटा हर्मोन चाहिँ डोपामिन भनिन्छ, जुन चाहिँ हाम्रो एडिक्सनको झन् डेभलप बनाइदिन्छ। तपाईँ रिल हेर्नुहुन्छ, एउटा रिल हेर्नुहुन्छ, फेरि एआईको एल्गोरिदम यस्तो हुन्छ, तपाईँलाई जुन चाहिँ मन परिरहेको छ उयो रिल घरिघरि आउँछ, 25 सेकेन्ड्स 30 सेकेन्ड्स। अन्त उयो हेर्दा हेर्दा तपाईँको ब्रेनले नि तपाईँको फङ्सन लामो क्यापेसिटीले नि एउटा कन्सन्ट्रेसन गर्ने चाहिँ हटाइदिँदै जाँदैछ। तपाईँ 35 सेकेन्ड्स हेर्नुहुन्छ, 45 सेकेन्ड्स हेर्नुहुन्छ, मान्छेले आजकल स्टुडेन्टले पनि पढाउँदा नोट्स पढ्दैन, एआईमा हाल्यो नोट्स समराइज हुन्छ, उयो समराइज पनि उनीहरूले पढ्दैन, 5 मिनट हेर्छ, उयो आएर एक्जाममा लेख्छ। अन्त यो चाहिँ अब तपाईँले मैले भने नि जुन चाहिँ अब आयो, अब यसलाई तपाईँले भन्नुहुन्छ कसरी कन्ट्रोल गर्नु, अब तपाईँले फोन नहेर्नु भने हेर्नुपर्छ फोन, अब फोन नहेरिकन पनि अहिले हामी ग्लोबल्ली टोटली डिस्कनेक्ट हुन्छ, स्मार्टफोन नेसेसरी हो, तर स्मार्टफोनलाई तपाईँले कसरी युज गर्नुहुन्छ यो तपाईँ माथि छ। हेर्नुहोस्, कोही कोही अब तपाईँलाई पुरा हेर्ने छालेमा राख्नुहोस्, एकछिन राम्रो गीत सुन्दै वक गर्नुहोस्, बरु उयो गर्दा आफूलाई आफूलाई टाइम दिनुहुन्छ तपाईँले, बरु तपाईँ एक्सर्साइज गर्नुहोस् अलिकति, सो तपाईँ आफ्नो यो एडिक्सनबाट तपाईँ निक्लिनु हुँदैछ। सबभन्दा बेस्ट चाहिँ म के भन्छु, वक, म्युजिक, तपाईँले कन्टेन्टहरू, राम्रो कन्टेन्टहरू पढ्नु, अन्त समराइज नपढ्नु, किन समराइजमा तपाईँले फुल इन्फर्मेसन पाउनु हुँदैन। यो गरे भने तपाईँले इमिडिएटली त होइन, किन लङ प्रोसेस हो, यसबाट बिस्तारै बिस्तारै जुन चाहिँ तपाईँ 25 सेकेन्ड्सको भिडियो हेर्दै 45 सेकेन्ड भिडियो हेर्दा तपाईँ जुन चाहिँ यसलाई कम्पन्सेट गर्नुहुँदैछ एउटा गीत र वकमा। अब एउटा गीत सक्नु तपाईँलाई 3 मिनट लाग्छ, 3 मिनट तपाईँ वकै गर्नुभयो भने तपाईँ एउटा 25 सेकेन्डको 4 रिल हेर्नुभयो भने यहाँ एउटा गीतले 4 रिलको तपाईँ कम्पन्सेट गर्नुहुँदैछ। दुइटा गीत सुन्नुभयो भने तपाईँको वक पनि बेसी भयो। यसो गर्दा चाहिँ तपाईँको एउटा हाम्रो भित्र एन्ड्रोमोर्फिन रु भन्ने रु हुन्छ, हर्मोन्स रु, उसले चाहिँ हामीलाई एउटा सेन्स अफ रिलिफ दिन्छ। यही हर्मोनले चाहिँ जुन चाहिँ अहिले नानीलाई जुन चाहिँ एङ्जाइटी हुन्छ, जुन चाहिँ तपाईँले अहिले कोही नानीलाई फोन टक्कै निकालिदिनु भयो भने उनीहरू फोन बेगार बस्नै सक्दैन, यो एङ्जाइटी घट्छ। तपाईँको एङ्जाइटी घट्यो भने तपाईँको स्ट्रेस घट्छ, अन्त एङ्जाइटी स्ट्रेस घट्यो भने तपाईँको डिप्रेसन हुँदैन। योपट्टि चाहिँ अब इमिडिएटली हुँदैन, तर बिस्तारी बिस्तारी। अन्त अझ एउटा चिज सबभन्दा इम्पोर्टेन्ट कुरा, सुत्नु चाहिँ टाइममा सुत्नुपर्छ, जुन चाहिँ छैन अहिले।
0: सरले डिप्रेसनको कुरा गर्नुहुँदै थियो, अघि मेन्टल हेल्थको पनि कुरा गर्नुहुँदै थियो है। अब शरीरमा लागेको रोग चोट त देखिन्छ, त्यसको उपचार पनि गर्न सकिन्छ है, तर दिमागमा जुन चाहिँ चोट लागेको हुन्छ, जसलाई हामी डिप्रेसन भन्छौँ, स्ट्रेस भन्छौँ, त्यो त देखिँदैन। र यदि हामीले हाम्रो समाजमा एउटा स्टेरियोटाइप पनि छ कि हामीले मेन्टल हेल्थको कुरा गरेछौँ भने यो त पागल भयो भन्ने एउटा कुरा पनि छ है। सो कतिजना ग्रसित छन् होला त्यो अब एउटा डेटाबाट हेर्नु सकिन्छ हामी है, तर पनि हाम्रो समाजमा त्यो चेतना आएको जस्तो पनि लाग्दैन कि मेन्टल हेल्थ, वी आर नट प्रिपेयर्ड, हामी प्रिपेयर्ड छुइनौँ होला सायद मेन्टल हेल्थको डिस्कसन गर्नुको लागि अहिले, र कतिजना स्टुडेन्टहरू ग्रसित छन् होला। के यो सही समय हो हामीले मेन्टल हेल्थमा डिस्कसन गर्नुपर्ने नानीहरूको समग्र विकासको लागि?
1: हजुर, डेफिनेटली अहिले हो, किनभने एउटा म इक्जाम्पल दिन्छु, तर एउटा पानीको ग्लास तपाईँले हातमा राख्नुभयो, बुझ्छ, पानीको ग्लास छ, आधा ग्लासै राख्नुहोस् न, तपाईँले आधा घन्टा लाग्दा तपाईँलाई के बेसी फरक पर्दैन, उसलाई 1 मिनट राख्नुहोस्, तपाईँको हात अलिक भारी हुन्छ, उसलाई अझै तपाईँ 2 मिनट राख्नुहोस्, अझै भारी हुँदै जान्छ, उही ग्लास हो उही पानी हो, तपाईँ अझै उसलाई 3-4 मिनट राख्नु हुँदा तपाईँको हातै भारी भएर झर्नु खोज्छ, थाक्छ, तपाईँको न पानी चेन्ज भयो न ग्लास चेन्ज भयो, तपाईँले के गर्नु, तपाईँलाई राख्नु भएको छ, द्याट मिन्स सेम चिज, तपाईँलाई कुन चाहिँ एउटा स्ट्रेस हुन्छ, तपाईँले आफ्नो मट्टी राख्नुभयो भने तपाईँको स्ट्रेस बढ्दै जान्छ,
0: त्यो थुप्रिँदै जान्छ।
1: अब तपाईँले के गर्नुहुन्छ, ग्लास थाक्यो भने के गर्नु, कि तपाईँले पानी फ्याँक्नुहुन्छ कि ग्लास राख्नुहुन्छ, सेम चिज, भित्रको जुन चाहिँ उयो छ तपाईँले कम्युनिकेट गर्नुपर्छ, सेयर गर्नुपर्छ. सेयरिङ इज द बेस्ट थेरेपी. अब अर्को कुरा, तपाईँले सेयर कसलाई गर्नुहुँदैछ? सेयर गर्ने मान्छेले सुन्दैछ? सेयर गर्दै सुन्छ, म तपाईँलाई म सेयर गर्दैछु. तर मान्छे के हुन्छ, सुन्नु हुन्छ, मान्छे सुन्नु र तपाईँ एक्टिभ लिसनर र लिसनरमा डिफ्रेन्स

0: यति मात्रै भनिदिँदा पनि उनीहरूलाई मन हल्का हुन्छ।
1: श्रोताहरू, अहिले तपाईँले सुन्दै हुनुहुन्छ मार्गदर्शन कार्यक्रम, जसमा हामी चर्चा गर्दछौँ डाक्टर राजीव दत्तराजज्यूसँग, जो सिलगढीमा एउटा निजी कलेजमा एचआरको भूमिकामा हुनुहुन्छ। साथै उहाँको जुन करियर रहेको छ, एडमिसनदेखि लिएर इभेन्ट कोअर्डिनेसन अनि यस्ता थुप्रै जिम्मेवारीहरू उहाँले निभाउँदै आउनुभएको छ, र आज मार्गदर्शन अङ्कमा हामीले उहाँबाट मेन्टल हेल्थदेखि लिएर नानीहरूको ओभरअल डेभलपमेन्ट, समग्र विकास र नानीहरूले करियरहरू छान्दाखेरि के कुरालाई ध्यान दिनुपर्ने हो, त्यसमा हामीले उहाँसँग चर्चा गऱ्यौँ। र राजीवज्यू, अब हामी कार्यक्रमको अन्तमा आइसकिसक्यौँ है। कुरा गर्दा गर्दै कति प्रोडक्टिभ कुरा हुँदै थियो हाम्रो है, तर के गर्नु, समयको बाध्यता रहेको हुन्छ है। यहाँबाट आकाशवाणी खरसाङको स्टुडियोबाट पेरेन्ट्स, स्टुडेन्ट्स है, आफ्नो जति पनि तपाईँको शुभचिन्तकहरू हुनुहुन्छ है, उहाँहरूलाई के मेसेज दिन चाहनुहुन्छ?
0: म अहिले यहाँ जति छु, यसमा मेरो पेरेन्ट्सको पुरा सपोर्ट छ, र डेफिनेटली एउटा म एउटा नट ओन्ली एउटा सन, एउटा सन इन ल, एउटा म हस्बेन्ड, इभन म एउटा फादर, मेरो नानी पनि छ, यो सबै हेर्दा एउटा मेरो फ्यामिली, मेरो वाइफ, मेरो सिस्टर, मेरो इनलसको सबै सपोर्टले, उनीहरूको भ्याल्यु सबैजनाको हेरेर बुझेर चाहिँ अब यहाँ आइसकेको छु। यहाँ आएर कोलाई म लेक्चर दिन सक्छु, म एडभाइस गर्न सक्छु, यति म एउटा ग्रेटफुल छु।
1: राजीवज्यू, आज तपाईँसँग यहाँ मार्गदर्शनको कार्यक्रममा हामीले धेरै कुरा सिक्न पायौँ है, र आफ्नो व्यस्ततापूर्ण रहेको कार्यक्षेत्रबाट सबै कामहरू पन्छाएर है आज हाम्रो आकाशवाणी खरसाङको स्टुडियोमा आइदिनु भयो, र हामीसँग यस्ता प्रोडक्टिभ कुराहरू है, सकारात्मक कुराहरू साझा गरिदिनु भयो। हामी सम्पूर्ण आकाशवाणी खरसाङ परिवार तपाईँको आउने भविष्य है, तपाईँको परिवारको शुभकामनाको कामना गर्दछौँ, र यसरी नै शिक्षाको क्षेत्रमा कार्य गर्दै जानुहोस् अनि नयाँ नयाँ कीर्तिमानहरू स्थापित गर्दै जानुहोस्। आजको निम्ति मार्गदर्शनको कार्यक्रममा यति नै, तपाईँलाई धेरै धेरै धन्यवाद छ।
0: थ्याङ्क यू, धन्यवाद।
2: मार्गदर्शन यो कार्यक्रमको प्रसारणपछि अब अघिल्लो क्रममा समय भइरहेछ समाचारको।
3: नमस्कार, यो आकाशवाणी हो, 10 बजेको समाचारको साथमा म सबिना गिरी। प्रधानमन्त्री नरेन्द्र मोदीले आज संस्कृत सुभाषितम साझा गर्नुभयो। त्यसमा उहाँले प्रकृतिसँग सन्तुलन कायम राखेर सबै जीवित प्राणीहरूको कल्याण हाम्रो संस्कृतिको आधारभूत तत्व भएको बताउनुभयो। सामाजिक सञ्जालको एक पोस्टमा प्रधानमन्त्रीले भन्नुभयो कि यस व्यापक दृष्टिकोणका साथ भारत आज निरन्तर प्रगति र समृद्धिको बाटोमा छ। भारतीय जनता पार्टी भाजपाले राज्यसभा चुनावका लागि उम्मेद्वारहरूको अर्को सूची जारी गरेको छ। पार्टीले मध्यप्रदेशबाट महेश केवट र कर्नाटकबाट डाक्टर एम नागराजलाई उम्मेद्वार बनाएको छ। पार्टीले कर्नाटक विधान परिषदको चुनावका लागि लिङ्गराज पाटिल र रघु कौटल्यलाई उम्मेद्वार बनाउने घोषणा गरेको छ। लोकसभा अध्यक्ष ओम बिरलाले आज चण्डीगढमा कमनवेल्थ पार्लियामेन्टरी एसोसिएसनको 3 दिवसीय जोन 2 अधिवेशनको उद्घाटन गर्नुहुनेछ। यो सम्मेलन हरियाणा विधानसभाले आयोजना गरेको छ। सम्मेलनमा राज्यसभाका उपसभापति हरिवंश, हरियाणाका मुख्यमन्त्री नायब सिंह सैनी, विधानसभा अध्यक्ष हरविन्द्र कल्याण, देशका 15 विधानसभाका पीठासीन अधिकारी र विधानसभाका सदस्य सहभागी हुनेछन्। आयुष्मान भारत प्रधानमन्त्री जन आरोग्य योजना एबीपीएमजेएवाई आजदेखि पश्चिम बंगालका लागू हुने तय भएको छ। यो विश्वको सबैभन्दा ठूलो सार्वजनिक स्वास्थ्य बीमा योजना हो। राष्ट्रिय स्वास्थ्य प्राधिकरण र पश्चिम बंगाल सरकारले आज राज्यमा एबीपीएमजेएवाई लागू गर्न समझदारी पत्र एमओयू को हस्ताक्षर गर्नेछन्। केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी नड्डा र पश्चिम बंगालका मुख्यमन्त्री सुवेन्दु अधिकारीको उपस्थितिमा नयाँ दिल्लीमा यो सम्झौता पत्रमा हस्ताक्षर गरिनेछ। यो कदम देशका सबै नागरिकहरूको लागि समान र पहुँचयोग्य स्वास्थ्य सेवा प्राप्त गर्ने दिशामा एक महत्वपूर्ण कोसी ढुङ्गाको रूपमा चिन्ह लगाएको छ। यसले गुणस्तरीय र किफायती स्वास्थ्य सेवामा पहुँच बढाएर राज्यको स्वास्थ्य सेवा प्रणालीलाई पनि बलियो बनाउनेछ। राष्ट्रिय परीक्षण एजेन्सीले 21 मईमा हुने नीट युजी 2026 को पुनर्परीक्षाको लागि केन्द्रहरूको सूचना जारी गरेको छ। एजेन्सीले जारी गरेको सार्वजनिक सूचना अनुसार भारतभरिका 551 शहरहरू र विदेशका 14 शहरहरूमा दिउँसो 2 बजेदेखि साँझ 5 बजेर 15 मिनटसम्म पुनः परीक्षा कलम र कागज मोडमा सञ्चालन हुनेछ।

एनटीएले स्पष्ट पारेको छ कि परीक्षा सहर जानकारी पर्ची प्रवेश पत्र होइन र उम्मेद्वारहरूलाई उनीहरूको परीक्षा केन्द्र सहरको बारेमा जानकारी दिन मात्र जारी गरिएको छ। एजेन्सीले परीक्षासँग सम्बन्धित नवीनतम घोषणाहरू र प्रवेश पत्र जारी गर्नका लागि उम्मेद्वारहरूलाई यसको आधिकारिक वेबसाइटहरूमा अगावधिक रहन आग्रह गरेको छ। यस वर्ष मेडिकल कोर्सहरूमा भर्नाको लागि नीट यूजी परीक्षा 3 मईमा आयोजित गरिएको थियो, तर पेपर लिकको आरोप लागेपछि एनटीएले 12 मईमा रद्द गर्यो। सीबीआईले हाल यस विषयमा अनुसन्धान गरिरहेको छ र पुनः परीक्षा 21 जूनमा हुने तय गरिएको जानकारी प्राप्त भएको छ। इजरायलले आज इरान विरूद्ध सैन्य कारवाही शुरू गरेको छ। यसले इरानका धेरै शहरहरूमा व्यापक विस्फोट गराएको थियो। इरानको इस्फाहानमा 3 विस्फोट भएको इरानको सरकारी समाचार एजेन्सीले जनाएको छ। यी घटनाले पश्चिम एसियामा तनाव बढाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी द्वन्द्वमा युद्धविराम कायम राख्ने प्रयास गरिरहेको बेला यी हमला भएको हुन्। पछिल्लो वृद्धि हुन अघि इरानको आक्रमणको वर्णन गर्दै इजरायली रक्षा बलले एक विज्ञप्तिमा भनेको छ, इजरायली वायुसेनाले हाल धम्कीहरूलाई रोक्न र आवश्यक पर्दा आक्रमण गर्न कारवाही गरिरहेको छ। जम्मू कश्मीरको रियासी जिल्लाको त्रिकुटा पहाडमा अवस्थित माता वैष्णो देवीजीको पवित्र गुफा तीर्थस्थलमा भक्तजनहरूको ठूलो भीड़ लागेको छ। भीड़का कारण शनिबार साँझ केही घण्टा अघि यात्रा दर्ता अस्थायी रूपमा रोकिएको थियो, यद्यपि आइतबार बिहान दर्ता प्रक्रिया पुनः शुरू भयो, जसले गर्दा तीर्थयात्रीहरूले आफ्नो तीर्थयात्रा जारी राख्न पाए। त्यसपछि दर्ता प्रक्रिया हिज बिहान 4 फेरि रोकिएको थियो। नयाँ दर्ताहरूको अस्थायी रूपमा निलम्बनको बावजूद पहिले नै दर्ता भएका तीर्थयात्रीहरूको तीर्थयात्रा सुचारू रूपमा जारी छ। अधिकारीहरू र तीर्थयात्रा बोर्डले तीर्थयात्राको सहज र सुरक्षित सञ्चालन सुनिश्चित गर्न आवश्यक व्यवस्था गरेको छ। आकाशवाणीको समाचार सेवा विभागले आज राति 9:30 सार्वजनिक भाषण कार्यक्रममा भारतीय कृषि अनुसन्धान संस्थान आईसीएआर का पूर्व प्रमुख वैज्ञानिक डाक्टर जेपीएस डबाससँग खेत बचाओ अभियान मलको प्रयोग सीमित गर्ने र माटोको स्वस्थ प्रबन्धन गर्ने विषयमा छलफल प्रसारण गर्नेछ। आकाशवाणीबाट 10 समाचार पूरा भयो। अहिले 11:05 समाचारको अर्को श्रृङ्खला लिएर पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला आकाशवाणी।

समय बेस बेला बिहानीको 10:05 भइरहेछ। श्रोताहरू अहिले हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रसँग एफएम 103.5 मेगाहर्जमा, साथै आकाशवाणी दार्जीलिङ एफएम 100.2 मेगाहर्जमा पनि यहाँहरूले हामीलाई सुन्दै हुनुहुन्छ, अनि न्यूज अन एआईआर मोबाइल एपमा पनि हामी उपलब्ध छौं। र बिहानीको यो समय हो सधैँ झै कार्यक्रम हलो खरसाङको, त कार्यक्रमको प्रतीक्षामा रहनुहुने हाम्रा सबै टाढा अनि नजिकका आदरणीय श्रोताहरूमा म रश्मि अभिवादन टक्राउन चाहन्छु, साथसाथै यहाँहरू सबै सबैलाई स्वागत जनाउन चाहन्छु आकाशवाणीको हलो खरसाङ कार्यक्रममा। दिउँसो 10:30 प्रसारण हुने हाम्रो यस कार्यक्रममा विविध जानकारीहरू लगायत फिल्म संगीतको प्रस्तुति रहनेछ, यसको निम्ति तपाईँ जोडिरहनुपर्नेछ आकाशवाणीसँग। आजको यो सुन्दर बिहानीले हामीलाई नयाँ अवसर, नयाँ आशा र नयाँ ऊर्जा लिएर आएको छ। हरेक दिन हाम्रो जीवनको एउटा नयाँ अध्याय हो। हिजो जे भयो त्यसबाट सिकेर आजलाई राम्रो बनाउने अवसर आजको दिनले दिदछ। आउनुहोस् सुरु गरौँ आजको दिन नयाँ ऊर्जा, नयाँ संकल्प र सकारात्मक सोचसँगै।

आज 8 तारिक जुन। अब आउनु श्रोता जानु आजको दिनले के विशेषता बोकेको रहेछ। ग्रेगोरियन क्यालेन्डर अनुसार आज वर्षको 159 दिन हो। अब रहल यो वर्षको अन्तसम्म 206 दिनहरू बाँकी छ।

1927 देखि रेडियो देशको मानिसहरूको जीवनमा एउटा महत्त्वपूर्ण हिस्सा बनेको छ। एउटा निजी कम्पनी इन्डियन ब्रोडकास्टिङ कम्पनीको नाममा बम्बे स्टेशनबाट प्रसारण यात्रा सुरु भएपछि आज पर्यन्त लगभग 99% भन्दा बढी जनमानससम्म शिक्षा, सूचना र मनोरञ्जनको अनुपम संगमसँग पुग्न सफल बनेको छ। 8 तारिक जुन अर्थात् आज सन् 1936 ऐतिहासिक रूपमा आकाशवाणीको निम्ति महत्वपूर्ण छ। भारतीय राज्य प्रसारण सेवालाई आधिकारिक रूपमा नाम परिवर्तन गरी आजकै दिन अल इण्डिया रेडियो राखिएको थियो सन् 1936 सालमा। यो कोशी ढुङ्गा साबित भयो अनि यसलाई भारतको राष्ट्रिय सार्वजनिक प्रसारकको स्थानमा रूपान्तरण गरियो। पछि सन् 1956 सालमा राष्ट्रिय प्रसारकको रूपमा अल इण्डिया रेडियोको नाम परिवर्तन गरेर आकाशवाणी राखियो। आकाशवाणीले आफ्नो आदर्श वाक्य बहुजन हिताय बहुजन सुखाय अर्थात् सबैको हितको निम्ति सबैको सुखको निम्तिलाई सार्थक रूपले साकार गर्दै जनमानसलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गर्दै आइरहेको छ। आज आकाशवाणीले 591 रेडियो स्टेशनहरू सञ्चालन गर्छ भने 146 बोली र 23 विभिन्न भाषाहरूमा कार्यक्रमहरू प्रसारण गर्ने गर्दछ। एफएमको माध्यमबाट प्रत्येकको हात हातसम्म पुगेर आफ्नो यात्रा अघि बढाइरहेको छ। सबैको हितको निम्ति सबैको सुखको निम्ति आफ्नो आदर्श लिएर र आकाशवाणीले आज आफ्नो 90 वर्षको यात्रा पूरा गरिसकेको छ र 90 वर्षको यो वार्षिक उत्सवमा हामी हाम्रा श्रोताहरू लगायत आकाशवाणी परिवारप्रति अभिनन्दन बधाई टक्राउँदछौं।

अब आजको दिनको अर्को विशेषता भन्नुपर्दा शहीद सुबेदार निरञ्जन सिंह छेत्री भारतीय गोर्खा समुदायका एक महान स्वतन्त्रता सेनानी तथा शहीद थिए। उनी भारतको स्वाधीनता आन्दोलनमा बलिदान दिने पहिलो गोर्खा शहीदको रूपमा जानिन्छ। निरञ्जन सिंह छेत्री सुरुमा ब्रिटिस सेनाको 34 नेटिभ इन्फेन्ट्रीमा सिपाहीका रूपमा कार्यरत थिए, तर मातृभूमिको प्रेम र स्वाधीनताको भावनाले प्रेरित भएर उनले ब्रिटिस सेना छोडेर मणिपुर राज्यको सेनामा सामेल भए। उनको बहादुरी, नेतृत्व क्षमता र सैन्य अनुभवका कारण युवराज वीर टेकेन्द्रजीत सिंहले उनलाई सुबेदार पद प्रदान गरेका थिए। सन् 1891 को एङ्ग्लो मणिपुर युद्धमा सुबेदार निरञ्जन सिंह छेत्रीले ब्रिटिस शासन विरूद्ध मणिपुरको स्वतन्त्रताको रक्षा गर्न महत्वपूर्ण भूमिका निभाए। उनले गोर्खा सैनिकहरूको नेतृत्व गर्दै मणिपुरी सेनालाई सैन्य प्रशिक्षण, सुरक्षा व्यवस्था तथा युद्ध तयारीमा सहयोग पुर्याए। तर युद्धपछि ब्रिटिस सरकारले उनलाई पक्राउ गर्यो र मणिपुरी पक्षलाई सहयोग गरेको आरोपमा मृत्युदण्ड सुनायो। 8 जुन 1891 मणिपुरको काङ्ला दुर्गको पश्चिमी द्वारमा उनलाई फाँसी दियो। उनको बलिदानले गोर्खा समुदायको देशभक्ति, साहस र स्वाधीनताप्रतिको समर्पणलाई उजागर गरेको छ। उनी गोर्खा समुदायका गौरव हुन्। उनको साहस, बलिदान र मातृभूमिप्रतिको समर्पणले आज पनि युवा पुस्तालाई देशप्रेम, त्याग र वीरताको प्रेरणा प्रदान गरिरहेको छ। यस्ता वीर शहीद सुबेदार निरञ्जन छेत्रीको 135 पुण्यतिथिमा हामी उनीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं।

पृथ्वीको सतहको 70% भन्दा अधिक भागमा महासागर फैलिएको छ। वैज्ञानिकहरूका अनुसार पृथ्वीमा उपलब्ध अक्सिजनको ठूलो हिस्सा समुद्री वनस्पतिबाट उत्पादन हुन्छ। महासागरले मानव जीवन, जलवायु तथा जैविक विविधतालाई सन्तुलन राख्न महत्वपूर्ण भूमिका निभाउँछ। महासागरले अक्सिजन साथै खाद्य स्रोत, रोजगारी अनि प्राकृतिक सम्पदा प्रदान गर्छ। यसले विश्वको तापक्रम नियन्त्रण गर्न र जलचक्रलाई सन्तुलित राख्न मद्दत गर्छ। तर वर्तमानमा महासागरहरू प्लास्टिक प्रदूषण, जलवायु परिवर्तन, अत्याधिक माछा मार्ने गतिविधि तथा मानवीय क्रियाकलापका कारण समुद्री पारिस्थितिक तन्त्रहरू जोखिम परेको छ। समुद्रमा फैलिने फोहोर, प्लास्टिक जन्य फोहोरले लाखौं समुद्री जीव जन्तुको जीवन जोखिममा परेको छ। अनगन्ती प्रजातिहरू तथा मानवको भरण पोषणमा यसको ठूलो महत्व छ। यसोसले महासागरको रक्षा वा समुद्री वातावरणको संरक्षण धेरै महत्वपूर्ण हुँदछ। यसैप्रति मानिसहरूलाई जागरूक गराउन साथै महासागरको महत्वबारे जनचेतना फैलाउन प्रत्येक वर्ष आजको दिन वा 8 तारिक जुन विश्व स्तरमा समुद्र महासागर दिवस पालन गरिन्छ। यो दिवसको स्थापना सन् 1992 ब्राजिलको रियो डी जेनेरियोमा आयोजित पृथ्वी शिखर सम्मेलनमा भएको थियो अनि यसलाई 2008 संयुक्त राष्ट्रद्वारा आधिकारिक रूपमा मान्यता दिएको थियो। यो दिवसले विश्वभरिका मानिसहरूलाई समुद्री पारिस्थितिकी तन्त्रलाई रक्षा तथा जैव विविधताको संरक्षण अनि महासागर प्रदूषणलाई कम गराउनुको निम्ति पाइला चाल्नु प्रोत्साहित गर्दछ। विश्व महासागर दिवसले हामीलाई स्मरण गराउँछ, हाम्रो जल संसाधनहरूको रक्षा गर्नु हामी सबैको भूमिका हुनपर्छ। चाहे शिक्षाको माध्यमबाट होस्, संरक्षण प्रयासहरूबाट होस् वा दैनिक कार्यहरूबाट होस्, यो दिवस पालन गर्नाले जागरूकता बढाउन अनि हाम्रो महासागरहरूको भविष्यको निम्ति सार्थक परिवर्तन ल्याउनुमा मद्दत मिल्दछ। विश्व महासागर दिवसको अवसरमा विभिन्न देशहरूमा समुद्र तट सफाई अभियान, वृक्षारोपण, सचेतना कार्यक्रम, सेमिनार, गोष्ठी तथा शैक्षिक गतिविधिहरू सञ्चालन गरिन्छ। यो दिवसले हामीलाई महासागरको संरक्षण गर्नु सम्पूर्ण मानव जातिको साझा जिम्मेवारी हो भन्ने सन्देश दिन्छ। महासागर पृथ्वीको अमूल्य सम्पत्ति हो। यसको संरक्षण बिना स्वस्थ वातावरण र दिगो भविष्यको कल्पना पनि गर्न सकिँदैन। स्वस्थ महासागर, सुरक्षित भविष्य।

0: कुर्बान यस चलचित्रबाट श्रोताहरूले भर्खरै सुन्नुभयो सोनु निगमको स्वरलाई। शब्द अनि सङ्गीत थियो जावेद अख्तरको, सङ्गीत सलिम सुलेमानको।
1: कम ब्याज पे लोन चाहिए, वो भी ऐप से, वाह।
2: अनजान ऐप से बचें।
3: आरबीआई कहता है
2: जानकार बनिए, सतर्क रहिए।
0: हवस् त श्रोता, यसरी विविध जानकारीहरू राख्दा राख्दै साथसाथै यहाँहरूलाई फिल्म सङ्गीतहरूबाट मनोरञ्जन गराउँदा गराउँदै अब पनि हामी आइसकेका छौँ कार्यक्रम हलो खरसाङको अन्ततिर। अब मलाई पनि कार्यक्रमबाट विदा माग्ने समय भइरहेछ र आजलाई भने कार्यक्रमबाट विदा माग्छु म रश्मि। आगामी दिनहरूमा यहाँहरूसित अवश्यै भेट हुनेछ। जोडिरहनुहोला आकाशवाणीसँग। हाम्रो अघिल्लो कार्यक्रमको निम्ति आफ्नो रेडियो सेटलाई छोडेर कतै नजानुहोला।

हामी आकाशवाणी खरसाङबाट बोलिरहेका छौं। अब प्रस्तुत गर्न लागिरहेछौ हाम्रो सरोकारमा सादा जीवन उच्च विचार विषयमा केही जानकारीहरू। यस कार्यक्रमबाट सम्पूर्ण श्रोताहरूमा हार्दिक अभिवादन तथा स्वागत जनाउँदछौ। सादा जीवन उच्च विचार, सिम्पल लिभिङ हाई थिङ्किङ। सादा जीवन उच्च विचार भनेको जीवनलाई सरल, अनुशासित र नैतिक बनाउँदै महान सोच र आदर्शलाई अपनाउनु हो। यसले मानिसलाई अनावश्यक विलासिता र देखावटीपनबाट टाढा राखी ज्ञान, सदाचार र सकारात्मक सोचतर्फ प्रेरित गर्दछ। यो केवल एउटा भनाई मात्र नभएर श्रोताहरू जीवन जिउने एउटा उत्कृष्ट दर्शन हो। यसको मुख्य उद्देश्य भौतिक सुख सुविधा र देखावटीपनलाई त्यागेर आफ्नो बुद्धि, विचार र चरित्रलाई उच्च बनाउनु हो। यस जानकारीलाई अघि बढाउने नै छौ, तर अहिलेलाई भने यो साङ्गीतिक कोसेलहरू तपाईँहरूको निम्ति

सादा जीवन बिताउने व्यक्तिले कहीँ आवश्यकता अनुसार मात्र खर्च गर्ने गर्छ र आफ्नो समय तथा स्रोतको सही उपयोग गर्छ। उच्च विचार भएका व्यक्तिले अरूको सम्मान गर्छ, समाजको हितको लागि काम गर्छ र सधैँ राम्रो सोच राख्छ। यसले मानिसलाई आत्मनिर्भर, सन्तुष्ट र जिम्मेवार बनाउँछ। महान व्यक्ति त्वहरू महात्मा गान्धीले सादा जीवन र उच्च विचारको आदर्शलाई व्यवहारमा उतारेर संसारलाई प्रेरणा दिएका छन्। उहाँले जीवन ले देखाउनु भएको सफलता र सम्मान प्राप्त गर्न धनी हुन आवश्यक छैन श्रोताहरू, राम्रो चरित्र र महान सोच हुन अति नै आवश्यक छ।

श्रोताले हाम्रो सरोकारमा सुन्दै हुनुहुन्छ सादा जीवन उच्च विचार विषय केही जानकारीहरू। आजको आधुनिक युगमा पनि सादा जीवन र उच्च विचारको महत्व उत्तिकै छ श्रोताहरू। यसले मानिसलाई आत्मनिर्भर, इमान्दार र सफल बन्न मद्दत गर्दछ। महान व्यक्तिहरूले पनि यही सिद्धान्त अप्नाएर समाजमा उदाहरणीय योगदान दिएका छन्। विद्यार्थी जीवनमा सादा जीवन र उच्च विचारको विशेष महत्व हुन्छ। विद्यार्थीहरूले अनुशासन, मेहनत र नैतिक शिक्षालाई प्राथमिकता दिनपर्छ। मोबाइल, सामाजिक सञ्जाल र अनावश्यक मनोरञ्जनमा समय खर्च गर्नुको सट्टा अध्ययन, ज्ञान र कला विकासमा ध्यान दिनु अति आवश्यक छ। यसले उनीहरूलाई भविष्यमा गएर सफल र जिम्मेदार नागरिक बनाउनमा सहायता गर्दछ।

यदि समाजमा अधिकांशमा व्यक्तिहरूले सादा जीवन र उच्च विचार अपनाए भने समाजमा शान्ति सद्भाव र सहयोगको भावना बढ्दछ। भ्रष्टाचार लोभ र स्वार्थ घट्दछ। मानिसहरूले एकाअर्काको सम्मान गर्दै सामाजिक विकासमा योगदान दिएका पनि हामी देखेका छौं। आजको यस भौतिकवादी युगमा मानिसहरू विलासिता र प्रतिस्पर्धातर्फ आकर्षित भइरहेका छन्। यस्तो अवस्थामा सादा जीवन र उच्च विचारको आदर्श झन महत्व बनेको छ। यसले मानिसलाई मानसिक शान्ति आत्मसन्तुष्टि र समाजप्रति उत्तरदायी पनि बनाउँदछ। श्रोताहरू,

श्रोताहरू, विश्वका धेरै महान व्यक्तिहरूले सादा जीवन र उच्च विचारको आदर्श अप्नाएका थिए। महात्मा गान्धी, गौतम बुद्ध तथा नेल्सन मण्डेला जस्ता व्यक्तित्वहरूले सरल जीवन बिताउँदै उच्च आदर्श र विचारका माध्यमबाट मानव समाजलाई मार्गदर्शन गरेका थिए। उनीहरूको जीवन आज पनि लाखौं मानिसहरूका प्रेरणाका स्रोत बनेका छन्। सादा जीवन र उच्च विचार नै सुखी र सफल सम्मानित जीवनको आधार हो श्रोताहरू।

धन र भौतिक सुविधा भन्दा ठूलो कुरा असल चरित्र र महान सोच हो श्रोताहरू। त्यसैले हामी सबैले आफ्नो जीवनमा सादगी, इमान्दारी र अनुशासन र सकारात्मकता सोच अपनाए आदर्श नागरिक बन्न प्रयास गर्नुपर्छ। यही मार्गले व्यक्तिलाई, समाज र राष्ट्रलाई समृद्ध पनि बनाउँछ। यसैले सधैँ मानिसहरूले सादा जीवन र उच्च विचार जिउन सिक्ने बानी बसाल्नुपर्छ श्रोताहरू।

श्रोताले यतिन्जेल सुन्दै हुनुहुन्थ्यो हाम्रो सरोकारमा सादा जीवन उच्च विचार विषय केही जानकारीहरू। हामी आकाशवाणी खरसाङबाट बोलिरहेका छौँ। अब आकाशवाणी दिल्ली केन्द्रको समाचार यस केन्द्रबाट रेडी गरेर सुनाउनेछौँ।

श्रोताले आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ स्वरमाधुरी कार्यक्रम अन्तर्गत विभिन्न कलाकारहरूको स्वरमा आधुनिक गीतहरू अहिले भर्खरै सुन्नुभयो पवन राई दामदुङको स्वर अब गुन्जिने आवाज हो इरा रसाइलीको

0: श्रोताले यतिन्जेल सुन्दै हुनुहुन्थ्यो स्वरमाधुरी कार्यक्रम अन्तर्गत विभिन्न कलाकारहरूको स्वरमा केही आधुनिक गीतहरू। हामी आकाशवाणी खरसाङबाट बोलिरहेका छौँ।
1: श्रोतागण, 26 मे 2014 भारतको पुनरुत्थानको ऐतिहासिक दिन हो। देशको लोकतन्त्रले कर फेरेको दिन हो। यो दिन नयाँ दिल्ली राष्ट्रपति भवनको प्राङ्गणमा आयोजित एक भव्य समारोहमा नरेन्द्र दामोदर दास मोदीले देशको प्रधानमन्त्रीको रूपमा शपथ लिनु भएको थियो।
2: शपथ ली थी।
1: साल 2014 देखि उहाँ निरन्तर प्रधानमन्त्री हुनुहुन्छ र आज उहाँको शासनको 12 वर्ष पूरा भएको छ। यस 12 वर्षको कालखण्डमा राष्ट्रिय र अन्तर्राष्ट्रिय सामाजिक अनि आर्थिक अन्तरिक्ष आन्तरिक तथा वैश्विक स्तरमा भारतको उदय एक शक्तिशाली र प्रगति राष्ट्रको रूपमा भएको छ। यी 12 वर्षहरूमा देशले श्री मोदीको कैयन ऐतिहासिक र दूरगामी परिणामकारक र साहसिक फैसलाहरू लिएको देखेको छ। आज हामीले पूर्वोत्तरको विकास, विशेष गरी असमको विकासमा यी 12 वर्षमा के कति उपलब्धिहरू भए यस बारे चर्चा चौतारीमा सुन्नेछौँ। र श्रोतागण, श्री मोदी सरकारले पूर्वोत्तरको विकास, विशेष गरी असमको सर्वाङ्गीण विकासमा कति ठुलो टेवा दिएको छ त्यसबारे श्री पार्थ प्रतिम पालको आलेख हाम्रा सहयोगीहरू श्रीमती रोशनी छेत्री अनि श्रीमती सबिना गिरीले तपाईँहरू समक्ष यस प्रकार प्रस्तुत गरिरहेका छन्।
3: नमस्कार श्रोतागण, आकाशवाणी खरसाङको चर्चा चौतारी कार्यक्रममा तपाईहरूलाई स्वागत छ। आज हामी प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदृष्टिले पूर्वोत्तर भारतको सर्वाङ्गीण विकासमा ठूलो फर्को कसरी मार्दैछ त्यसबारे चर्चा गर्नेछौ। तपाईहरूका साथ स्टुडियोमा म रोशनी छेत्री
4: अनि म सबिना गिरी। सन् 2014 प्रधानमन्त्री नरेन्द्र मोदी सत्तामा आएपछि उहाँको नेतृत्वमा रहेको एनडीए सरकारले कसरी पूर्वोत्तर भारतको कायाकल्प गर्दै सर्वाङ्गीण विकासलाई एउटा नयाँ उचाइ र गति प्रदान गरिरहेको छ त्यसबारे प्रस्तुत छ असम विश्वविद्यालय सिल्चरको कानून विभागका प्राध्यापक र विभागीय प्रमुख श्री पार्थ प्रतिम पालको एउटा सारगर्भित आलेख जसलाई हामी प्रस्तुत गरिरहेका छौ।
3: 13 मार्च 2026 को दिन प्रधानमन्त्री

0: नरेन्द्र मोदीले असमको भ्रमण गर्नुभयो तथा 47,800 करोड रुपियाँ भन्दा बढीका विभिन्न परियोजनाहरूको उद्घाटन अनि शिलान्यास गर्नुभयो। यसमा असममाला 3.0 सड़क पूर्वाधार निर्माण परियोजना, 6 वटा अन्य सड़क परियोजना, 4 वटा फ्लाइओभर अनि बीटीसीका लागि 2 वटा पुलहरू सामेल छन्। श्री मोदीले बोडोल्याण्ड क्षेत्रीय परिषद इलाकाको विकासका लागि 4,570 करोड रुपियाँका विभिन्न परियोजनाहरूको पनि उद्घाटन र शिलान्यास कोक्राझारबाट भर्चुअल रूपमा गर्नुभएको थियो।
1: एउटा अर्को उल्लेखनीय कुरा के हो भने देशका कुनै पनि प्रधानमन्त्रीले अहिलेसम्म असम र पूर्वोत्तर भारतको भ्रमण गरेको इतिहासमा प्रधानमन्त्री नरेन्द्र मोदी अनि उहाँका मन्त्रीहरूको सर्वाधिक भ्रमण असम र पूर्वोत्तर भारतमा नै भएको छ अनि भइरहेको छ। प्रधानमन्त्रीले आफ्ना मन्त्रीहरूलाई पूर्वोत्तर भारतको विकासमाथि अधिक भन्दा अधिक ध्यान केन्द्रित गर्ने विशेष निर्देश दिनुभएको छ। हामी सबैलाई सर्वविदित नै छ। उहाँले स्पष्ट रूपमा भन्नुहुन्छ, पूर्वोत्तर भारतको विकास बिना भारतको विकास सम्भव छैन।
2: मैं बार बार कहता आया हूं कि न्यू इंडिया तभी अपनी पूरी शक्ति से विकसित हो पाएगा जब पूर्वी भारत नॉर्थ ईस्ट का तेज गति से विकास होगा।
0: कुनै महिना छैन जसमा केन्द्रका मन्त्रीहरूले पूर्वोत्तर राज्यहरूको भ्रमण गरेका छैनन्। यसैले बुझिन्छ प्रधानमन्त्री नरेन्द्र मोदीका लागि पूर्वोत्तर भारतको विकास देशकै विकासका लागि कति महत्वपूर्ण छ।
1: प्रधानमन्त्री नरेन्द्र मोदीको संकल्प छ साल 2047 सम्ममा भारतलाई विकसित राष्ट्र बनाउनु। उहाँले भन्नुहुन्छ, सबका साथ सबका विकास, सबका प्रयास अनि सबका विश्वास। यसैले पूर्वोत्तर भारतका मानिसहरूमा एउटा विश्वास निर्माण गर्न, राज्यमा शान्ति र सौहार्दको सृजना गर्न, पूर्वोत्तरका प्रत्येक व्यक्तिलाई राष्ट्रको मुख्य धारामा जोडेर एउटा सशक्त, बलियो र विकसित भारतको निर्माण गर्ने दिशामा विकासको मूल मन्त्र एउटा मुख्य सञ्चालक, हामी सबै भारतीयहरूको लक्ष्य पनि यही हुनुपर्छ अनि प्रधानमन्त्रीले यसलाई चरितार्थ गर्दै हुनुहुन्छ। श्री मोदीले पूर्वोत्तर भारतलाई अष्टलक्ष्मी भन्नुहुन्छ। देशको विकास अष्टलक्ष्मीको विकासमा अन्तर्निहित छ। प्रधानमन्त्री नरेन्द्र मोदी भन्नुहुन्छ,
2: साथियो, हमारी परम्परा में माँ लक्ष्मी को सुख, आरोग्य और समृद्धि की देवी कहा जाता है। जब भी लक्ष्मी जी की पूजा होती है तो हम उनके 8 रूपों को पूजते हैं, आदि लक्ष्मी, धन लक्ष्मी, धान्य लक्ष्मी, गज लक्ष्मी, संतान लक्ष्मी, वीर लक्ष्मी, विजय लक्ष्मी और विद्या लक्ष्मी। इसी तरह भारत के पूर्वोत्तर में 8 राज्यों की अष्टलक्ष्मी विराजमान है। असम, अरुणाचल प्रदेश, मणिपुर, मेघालय, मिजोरम, नागालैंड, त्रिपुरा और सिक्किम, नॉर्थ ईस्ट के इन 8 राज्यों में अष्टलक्ष्मी के दर्शन होते हैं।
0: एउटा यस्तो समय थियो जब देशकै अशान्त क्षेत्रहरूमा पूर्वोत्तर भारतको नाम आउँथ्यो। असम, मणिपुर, मिजोरम, नागाल्याण्ड, अरुणाचल प्रदेश, त्रिपुरा, मेघालय सबै धेर थोर अशान्त थियो। हिंसा र हत्याको माहौल थियो। न त उद्योगपति न त पर्यटक नै पूर्वोत्तर भारतमा निवेश गर्न र भ्रमण गर्ने विचार गर्थे। विगत 1 दशक अघि मानिसहरू यस क्षेत्रमा आउन हिचकिच्याउँथे, तर जबदेखि केन्द्रको सत्तामा प्रधानमन्त्री नरेन्द्र मोदी आउनुभयो, कर्मशः अनि निरन्तर रूपमा पूर्वोत्तर राज्यहरूको कायाकल्प हुँदै गयो। आज यहाँ निवेश गर्न उद्योगपतिहरू अथवा घुम्न आउन देश विदेशका पर्यटकहरू हिचकिचाउँदैनन् अनि डराउँदैनन्। यो सब सोच र विकासको परिणाम हो। यसैले त भनिन्छ, मोदी हेतु मुमकिन है।
1: त श्रोता, आज हामीले असमको सर्वाङ्गीण विकासलाई प्रधानमन्त्री नरेन्द्र मोदीले प्रदान गर्नुभएको नयाँ गति अनि राज्यका मुख्यमन्त्री हिमन्त विश्व शर्माको भाजपा सरकार र केन्द्रको एनडीए सरकारले मिलेर सर्वाङ्गीण विकासमा मारेको ठूलो फड्को बारे क्रमशः जान्नेछौ। यथार्थमा भनौ भने डबल इन्जिनको सरकारले विगत 1 दशकमा असमको विकासको हरेक क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याएको छ, राज्यको अप्रत्याशित र अभूतपूर्व कायाकल्प गरेको छ।
0: पार्थ प्रतिम पालज्यूले आफ्नो आलेखमा असम राज्यको विकासमा प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदृष्टि डबल इन्जिनको सरकारले गरिरहेको अभूतपूर्व विकास परियोजनाहरूको सारभूत अनि सुन्दर विवरण यस प्रकार गर्नु भएको छ। उहाँले लेख्नु भएको छ, इतिहास साक्षी छ, असमको दुर्गम पहाड़ी क्षेत्र होस् अथवा ठूलठूला नदीहरू नै किन नहोस्, सबैलाई चिर्दै आज सड़क र रेल सम्पर्कको जाल पुनिएको छ, जसले यातायातलाई सुगम र कम समय लाग्ने तथा सुरक्षित बनाएको छ। पहाड़ी र समतल क्षेत्रहरूमा सड़क, सुरुङ, पुलहरू, फ्लाइओभर आदिले सड़क र रेल सम्पर्कले मानिसहरूको जीवनमा ठूलो परिवर्तन ल्याएको छ। यो क्षेत्रले आज राजमार्ग, रेलवे, विमानस्थल, पुल र सीमापार करिडोरहरूको अभूतपूर्व विस्तार देखिरहेको छ। आम जनजीवनलाई सहज र गुणवत्मक रूपमा उत्कृष्ट बनाउँदैछ। राष्ट्रिय र क्षेत्रीय अर्थव्यवस्थासित स्थिर रूपमा एकीकृत गर्दैछ र थप विकास र थप रोजगारीको लागि लगानी आकर्षित गर्दैछ। अवसरहरूको कुरा गरौं भने यस क्षेत्रमा नयाँ प्रकारका उद्योगहरू पनि देखा पर्दैछन्, जसले वैज्ञानिक र प्राविधिक विकासको उदयमान आवश्यकताहरू पूरा गर्नेछन्। देशलाई विश्व औद्योगिक नक्सामा बलियो स्थानमा राख्ने सम्भावनाहरू रहेका छन्।
1: असमको पूर्वाधार विकासका साथसाथ असम र पूर्वोत्तरका अन्य राज्यहरूको सामरिक महत्व र देशको सुरक्षाको आवश्यकताहरूलाई पनि यस विकासले ठूलो टेवा दिइरहेको छ। यी परियोजनाहरूले गहिरो रणनीतिक महत्व बोकेको छन्। चीन, म्यानमार र बंगलादेशसँगको संवेदनशील सीमाहरूमा रसद पहुँचलाई सुदृढ पार्दै सशस्त्र सेनाको परिचालन तयारीलाई ठूलो टेवा दिइरहेका छन्। व्यापार, लगानी र गतिशीलतालाई बढ़ावा दिएर यो पूर्वाधार पुनरुत्थानले आर्थिक वृद्धिलाई मात्र ऊर्जा प्रदान गरिरहेको छैन, तर राष्ट्रिय सुरक्षालाई पनि सुदृढ पार्दै विस्तारै उत्तर पूर्वलाई भारतको भविष्यको लागि समृद्धि, स्थिर र सामरिक शक्तिको महत्वपूर्ण प्रवेशद्वारमा रूपान्तरण गर्दै यसले असल रूपमा असमको भूमिकालाई क्रमशः पुनः परिभाषित गर्दै कनेक्टिभिटीलाई सुदृढ पार्दै लगानीलाई प्रोत्साहन गर्दै र क्षेत्रीय र अन्तर्राष्ट्रिय करिडोरहरूमा व्यापारलाई सहज बनाएर विकासको यो लहरले असमलाई फराकिलो क्षेत्रीय रूपान्तरणको केन्द्रमा स्थिर रूपमा राखिरहेको छ।
0: अब असमको समग्र विकासका लागि केन्द्र सरकारका केही महत्वपूर्ण परियोजनाहरू बारे चर्चा गरौं। एउटा सबैभन्दा महत्वपूर्ण परियोजनाहरूमा कुमार भास्कर वर्मा सेतु सामेल छ। प्रधानमन्त्री नरेन्द्र मोदीले यस कुमार भास्कर वर्मा सेतुको उद्घाटन फरवरी 2026 गर्नुभयो। ब्रह्मपुत्र नदीमा गुवाहाटीलाई उत्तर गुवाहाटीसित जोड्ने यो एउटा अत्यन्तै महत्वपूर्ण र प्रमुख 6 लेन को पुल हो, जसले असममा शहरी र क्षेत्रीय कनेक्टिभिटीलाई उल्लेखनीय रूपमा मजबूत बनाइरहेको छ। लगभग 3,030 करोड़ रुपियाँको अनुमानित लागतमा निर्मित यो ऐतिहासिक पुलले देशकै पहिलो एक्स्ट्रा डोज प्रिस्टेस्ड कंक्रिट पुल हो। यसले शहरको दुई छेउ बीचको यात्रा समयलाई लगभग 45 देखि 60 मिनटबाट घटाएर 60 मिनटमा ल्याइदिएको छ अनि सराईघाट पुल माथिको दबाउलाई निकै कम गरेको छ। आधार आइसोलेसन प्रविधि र पुल स्वास्थ्य अनुगमन जस्ता उन्नत इन्जिनियरिङ सुविधाहरूसित यसको डिजाइन गरिएको छ। क्षेत्रको उच्च भूकम्पीय गतिविधिहरूको सामना गर्न यो पुल सक्षम छ। असम तथा पूर्वोत्तरका अन्य राज्यहरू बीचको सम्पर्क सञ्जाल सम्वर्धनमा यो पुल एउटा कोसेढुङ्गा बनेको छ। यसले पर्यटन र वाणिज्यलाई ठूलो टेवा दिएको छ।
1: एउटा अर्को महत्वपूर्ण परियोजनाको उल्लेख प्रतिम पालज्यूले गर्नुभएको छ, त्यो हो सिलोङ सिल्चर हाई स्पीड करिडोर। यो सिलोङ सिल्चर हाई स्पीड करिडोर भारतको उत्तर पूर्वीय क्षेत्रको आर्थिक तथा रणनीतिक दुवै हिसाबले सबैभन्दा परिणामकारी र महत्वपूर्ण पूर्वाधार परियोजनाहरू मध्ये एक हो। मेघालयको राजधानी सिलोङ तथा असमको सिल्चरलाई जोड्दछ।
0: चार्लिङको 166.8 किलोमिटर लामो यस ग्रीनफिल्ड महत्वाकांक्षी सड़क परियोजनाको लागत खर्च झण्डै 22,864 करोड़ रुपियाँ रहेको छ। यसको शिलान्यास प्रधानमन्त्री श्री मोदीले 14 मार्च 2026 गर्नुभयो। यो करिडोरले गुवाहाटी, सिलोङ र बाराक उपत्यका, त्रिपुरा, मिजोरम र मणिपुरलाई देशको अन्य भागसँग जोड्नुमा महत्वपूर्ण भूमिका खेल्नेछ। यो परियोजनाले देशको सुरक्षा तथा आवागमनमा एउटा निर्णायक परिवर्तन ल्याउनेछ। यसको ठूलो सामरिक महत्व छ। यसले म्यानमार हुँदै कलादान बहुमोडल ट्रान्जिट यातायात परियोजनाको लागि एउटा महत्वपूर्ण भूमिलिङ्गको रूपमा काम गर्नेछ। यसले पूर्वोत्तर भारतलाई बंगलादेशमाथि निर्भरता बिना नै कोलकाता र विशाखापट्टनम जस्ता बन्दरगाहहरूमा वैकल्पिक समुद्री पहुँच मार्ग प्रदान गर्नेछ। यसो गर्दा करिडोरले यस क्षेत्रमा भारतको रणनीतिक स्वायत्ततालाई बढाउनेछ, साँघुरो सिलगढी करिडोरसित सम्बन्धित जोखिमहरूलाई कम गर्नेछ। यसले क्षेत्रीय व्यापार सञ्जालहरूसित उत्तर पूर्वलाई अझ बलियोसित जोड्नेछ अनि सैन्य तथा रक्षा सम्बन्धी मामिलाहरूको दृष्टिकोणले उत्तर पूर्वलाई अभेद किल्लाको स्वरूप प्रदान गर्नेछ। विशेष गरी चीनको कुनै पनि खतराको सामना गर्न देशको सैन्य सञ्चालनलाई ठूलो गति प्रदान गर्नेछ। यसले भारतको लुक इस्ट पोलिसीलाई पनि ठूलो टेवा दिनेछ। साथै यस हाई स्पीड राजमार्गले मेघालय र असम, त्रिपुरा, मणिपुर, मिजोरममा औद्योगिक क्रान्ति ल्याउनेछ अनि क्षेत्रको पर्यटन, रसद दक्षता र रोजगारी सृजनालाई प्रेरित गर्नेछ। देशको विकासमा तथा आसियान देशहरूसम्म भारतको व्यापार वाणिज्यलाई ठूलो टेवा दिनेछ।
3: श्रोतागण, असम तथा पूर्वोत्तरको विकासमा प्रधानमन्त्री नरेन्द्र मोदीका महत्वपूर्ण पाइलाहरूबारे हाम्रो चर्चा चौतारीको अर्को अङ्कमा लिएर फेरि उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् बेलुकी 8:30 मिनटमा आकाशवाणी खरसाङको प्रस्तुति चर्चा चौतारी।

पुनः स्वागत अभिवादन सम्पूर्ण श्रोताहरूमा आकाशवाणी खरसाङ एफएम 103.5 मेगाहर्ज साथै न्यूज अन एयर एप्समा अब प्रस्तुत गर्न लागिरहेछौ फरमाइस एफएम कार्यक्रम तपाईँको अनुरोधमा। त आउनु श्रोताहरू कार्यक्रमलाई अघि बढाउँदै अब सुनौ गोलमाल 3 फिल्मको यो गीत गुन्जने आवाज हो सान अनि अनुष्का मन चन्दको। यस गीतलाई अनुरोध पठाउने श्रोताहरू हुनुहुन्छ पुस्तकालय र फारबिसगंज बिहारबाट शम्भुप्रसाद गुप्त कुन्ती देवी प्रेम कुमार गुप्त कृष्ण कुमार गुप्त नन्द कृष्ण गुप्त र प्रदीप चित्रे बस्ती खरसाङबाट साहिल देवान अनुराग दीपिका प्रियङ्का र शान्त तामाङ भिलाई छत्तीसगढबाट मुकेश शर्मा सरिता शर्मा गरिमा शर्मा र गौरव शर्मा मणिगाछी जतुकाबाट विजय कुमार लाली साफी आलम सिराजपुर गणेशपुरबाट कैसर फिरोज र नाज परवीन जतुका किशनपुरबाट सबना आलम चाँदनी नाज तथा उहाँहरूका अन्य धेरै धेरै साथीहरू गढिया मौजु उस्तुबाट प्रदीप कुमार मण्डल आशिष कुमार कुन्दन करिना पूजा कुमारी आरती कुमारी र सुनिता देवी न्यू चिम्टा चिया बगान गिर्जा लाइनबाट तोर्का सुकेका स्वर्णलता श्रद्धा अनिरुद्ध जुनियल डेमियन चार्ल्स एक्का तथा उहाँहरूका अन्य साथीहरू झ्याउगुडी बस्तीबाट विमल खडिया मीना खडिया सुचिता खडिया तथा उहाँहरूका धेरै धेरै साथीहरू सेन्ट मेरिज हिलबाट पार्सल विमल प्रमित इडा अजिसा र अनुज त स्वीकार्नुहोस् कार्यक्रमको यो प्रथम गीत यहाँहरूको अनुरोधमा।

श्रद्धाले फर्माइसी फिल्म कार्यक्रम तपाईँको अनुरोधमा सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङबाट। यसै क्रमलाई अब अघि बढाउँदै अब सुनाउँदैछौँ तनु वेट्स मनु फिल्मको यो एक गुन्जनीय आवाज हो मोहित चौहानको। यस गीतलाई अनुरोधदेखि पठाउने श्रोताहरू हुनुहुन्छ कनहरिया बजार पूर्णियाबाट दिलीप कुमार सेन्चुरी विमला रानी सिम्पी रानी शाह प्रदीप मुखिया महादेव सोनी अमित अनि राजा एमबी रोड खरसाङबाट डमियन डुइक रेजिना दोरती तेरिजा र बर्नाडेट अररिया रजकोर बजारबाट शरीफ मोसाहिन सरफराज फर्जना शाहना सौम्य नाजमिन माहे आर्जु र अफजल तथा उहाँहरूका अन्य धेरै धेरै साथीहरू बीस टोला कन्याहरियाबाट मिठु कुमार सोनी देवी कुमकुम कुमारी नैना कुमारी प्रीति कुमारी र प्रिया कुमारी अप्पर मार्मिङ खरसाङबाट लाकिमा शेर्पा सुषमा याङजी राधा सारिका तृष्णा मुखिया कला राई र सलिमा राई लवईबाट गुलाबदास मानिकपुरी र धत्रेङ्गीबाट भागवत प्रसाद वर्मा मेहरनगर उमेरखण्ड महाराष्ट्रबाट अभिजित गहनकर सरिता सिद्धान्त प्रिन्स एकांश गहनकर विश्वकर्मनगर नागपुरबाट शैलेश वैशाली श्वेता सुमित गहनकर ध्वनि कुमार परी तथा उहाँहरूका धेरै धेरै साथीहरू कुलीपाडा कटिहारबाट राजेश भारती विवा रानी प्रगति सञ्जीव सुमन आशिष राज आर रमन राकेश कुमार रश्मि प्रिया प्रिय भारती आदित्य प्रेरणा भारती प्रिन्स राज साक्षी सुमन विवेक रमन रवि रञ्जन र सन्तोष कुमार तथा उहाँहरूका अन्य धेरै धेरै साथीहरू। द स्वीकार्नुहोस् कार्यक्रमको यो प्रथम गीत यहाँहरूको अनुरोधमा।

अब अघिल्लोगी सुनाउँदैछौँ तमासा फिल्मबाट गुन्जनी आवाज अल्का याग्निकानी अरिजित सिंहको यस गीतलाई अनुरोध लेखी पठाउने श्रोताहरू हुनुहुन्छ भानुटोल खरसाङबाट राधिका सुरबी अर्जुन तथा उहाँहरूका अन्य धेरै धेरै साथीहरू मेन रोड राजविराज नेपालबाट अतिवल्लार जिनत जहाँ सोनी परविन अनि इम्तियाज आलम रेग्नी छत्तिसगढबाट दिनेश वर्मा करुणा वर्मा तथा उहाँहरूका धेरै धेरै साथीहरू तुम्बाजुत मतिगढाबाट सरस्वती श्याम मित्र सैनिका सन्दीप मित्र श्रद्धा तामाङ दृष्टि राई दिवाकर राई अनि छोमदेन तामाङ गांधी चोक रोपड पंजाबबाट हरदेव बलविंदर जितेन्द्र मिका तथा उहाँहरूका धेरै धेरै साथीहरू गर्ल्स स्कूल रोड मनिहारीबाट अवधेश गुप्त भोलुन निलु विशालराज अनि वंशराज कनरिया बजार पूर्णियाबाट दिलीप कुमार सेन्चुरी विमला रानी सिम्पी रानी प्रिय रंजन यादव राजा र मयंक रामपुर चौकबाट जासिम राई सबनास तमन्ना रकिब कमरान फरान सञ्जय कुमार कर्ण गड्डी लाइन खरसाङबाट अर्नु तारा गीता पुष्प प्रणिता र सुनिता खरसाङ बजारबाट पेमा यल्मो छिरिङ लक्की सिनोरा राई रिता प्रधान अनि छिरिङ यल्मो त स्वीकार्नुहोस् कार्यक्रमको यो अघिल्लो गीत तिहारको अनुरोधमा

श्रोता लाभ सुनाउँदैछौँ। फिर मिलेंगे फिल्मबाट गुन्जने आवाज सोनु निगम अनि श्रेया घोषालको अनुरोध छ तपाईँहरू सबैको। अप्पर सिरुबारी खरसाङबाट इसिम दर्ना, सुषमा सिंह, स्वयं, करुणा, विनोद, पुष्प छेत्री तथा उहाँहरूका सम्पूर्ण साथीहरू। सिटोङ दुई मामरिङबाट सारिका शेर्पा, याङजी लाकीमा तृष्णा मुखिया, सलिमा राई र राधा शेर्पा। टाउनसिप सेक्टर आठ भिलाई नगर छत्तीसगढबाट अशोक श्याम कुँवर, प्रमिला चुना चिनु आसमा, दीपक श्याम कुँवर, अनुश्री श्याम कुँवर। बडी खन्जरपुर भागलपुरबाट गुल्फराज आरम, समारा जमालुद्दिन, शाह मार्केट भागलपुरबाट सिटिजन मास्टर हुसैन मास्टर, डिएन सिंह रोडबाट अफरोज वर्कत सदाव, मजनु टिल्लाबाट कमला बालजु बालजु, मधु सागर अनि सतना एमपीबाट उमङ्ग मल्ली, आस्का आकांक्षा मल्लिक र माही मल्लिक, रिग्नी छत्तीसगढबाट दिनेश वर्मा र करुणा वर्मा, अक्सिजन पार्क राहुल नगर अमरावतीबाट सिद्धान्त, अर्चना ताई, हिमामण, प्रणय र प्रतिभा, मसौल सीतामणीबाट अक्रम, इस्कत, बसिम, रुबिना, आरिज, नदिम, समीम, ममता रानी र पुनम कुमारी शर्मा, बक्सर बिहारबाट सरफुद्दिन अन्सारी, फातिमा खातुन, असलम अन्सारी, अक्रम अन्सारी र अल्ताब अन्सारी, डुमराव बिहारबाट डब्लु अन्सारी, डाक्टर सोनाम अदिवा अन्सारी, वसिम अन्सारी, सरिमपुर बक्सरबाट राज एसडी अन्सारी, आसमा खातुन, मेहताब मेराज, कल्लु अनि मल्लु, मेन रोड राजविराज नेपालबाट मोहम्मद अतिउल्ला तथा उहाँहरूका धेरै धेरै साथीहरू। त स्वीकार्नुहोस् कार्यक्रमको यो अन्तिम गीत यहाँहरूको अनुरोधमा।

हवस् श्रोताहरू, यस गीतको अन्त साथै अहिलेलाई फर्मा एसएफएल मित कार्यक्रम तपाईँको अनुरोधमा यतिमा नै पुरा गरिन्छ। अब प्रस्तुत छ पाश्चात्य सङ्गीतको कार्यक्रम मेलोडी टाइम।

यो आकाशवाणी हो, समाचार मनीषा छेत्रीबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले गरीबहरूको हितका लागि सरकारको 12 वर्षको विकास यात्रालाई रेखाङ्कित गर्नुभयो। आज सामाजिक सञ्जालमा पोस्ट गर्दै श्री मोदीले भन्नुभयो कि यस अवधि देश धेरै परिवर्तनहरूको साक्षी बनेको छ र गरीब र विपन्न वर्ग यी परिवर्तनहरूको केन्द्रमा रहेका छन्। प्रधानमन्त्रीले भन्नुभयो कि जनधन खाता, प्रत्यक्ष लाभ हस्तान्तरण, स्वच्छ भारत अभियान, प्रधानमन्त्री आवास योजना, जल जीवन मिशन र आयुष्मान भारत जस्ता हरेक पहलको उद्देश्य जनताका लागि गरिमा र अवसर सुनिश्चित गर्नु हो। गरीबहरूको जीवन स्तर सुधार गर्नका लागि प्रौद्योगिकीले महत्वपूर्ण भूमिका खेलेको प्रधानमन्त्रीले बताउनुभयो। आवास तथा शहरी कार्यमन्त्री मनोहर लालले भन्नुभयो कि प्रधानमन्त्री आवास योजना अन्तर्गत हालसम्म देशमा 4 करोडभन्दा अधिक आवास निर्माण भइसकेका छन्। यिनीहरूमा पानी, खाना पकाउने ग्यास र शौचालय जस्ता आवश्यक आधारभूत सुविधाहरू उपलब्ध छ। उहाँले यसलाई आवास क्षेत्रमा ठूलो परिवर्तन भन्दै यसले लाखौं गरीब परिवारहरूको लागि सुरक्षित र गरिमापूर्ण जीवन सुनिश्चित भएको बताउनुभयो। केन्द्रीय मन्त्रीले भन्नुभयो कि पछिल्लो 12 वर्षमा प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा देशमा समावेशी विकासले नयाँ गति लिएको छ र गरीब कल्याण योजना सम्पूर्ण विश्वका लागि उदाहरण बनेको छ। केन्द्रीय ग्रामीण विकास मन्त्री शिवराज सिंह चौहानले भन्नुभएको छ गरीब कल्याणको 12 वर्षको अवधि पूरा देशमा करोडौं वञ्चित परिवारहरूको जीवनमा गरिमा, सुरक्षा र आत्मनिर्भरता ल्याउनको लागि नयाँ अध्याय साबित भएको छ। श्री चौहानले भन्नुभयो प्रधानमन्त्री जनधन योजना, उज्ज्वला योजना, प्रधानमन्त्री आवास योजना, जल जीवन मिशन, आयुष्मान भारत र प्रधानमन्त्री गरीब कल्याण योजना जस्तो पहलले कठिन परिस्थितिहरूमा करोडौं परिवारहरू ताकत दिएको छ। प्रवर्तन निदेशालयले मादक पदार्थ तस्करी नेटवर्कसँग सम्बन्धित धन शोधन मामिलामा मिजोरम म्यानमार सीमा, त्रिपुरा बंगलादेश सीमा र पश्चिम बंगालमा 4 स्थानमा छापा मारेको छ। यो मुद्दा मादक पदार्थ नियन्त्रण ब्युरोको अगरतला एकाईले भारी मात्रामा मादक पदार्थ जफत गरेको घटनासँग जोडिएको छ। यस जाँचबाट म्यानमारबाट मादक पदार्थ तस्करी र आपूर्ति गर्ने संगठित गिरोहको पर्दाफाश गरेको छ। संसदीय तथा अल्पसंख्यक कार्य मन्त्री किरेन रिजिजूले आकाशवाणीको गौरवशाली 90 वर्ष पूरा भएकोमा बधाई दिनुभएको छ। एक भिडियो सन्देशमा श्री रिजिजूले भन्नुभयो कि आज सम्पूर्ण राष्ट्र आकाशवाणीसँग जोडिएको छ। आकाशवाणीको माध्यमले एक भारत श्रेष्ठ भारतको भावना बलियो भइरहेको छ। पञ्चायती राज मन्त्रालयले भोलि गुजरातको गान्धीनगरमा आत्मनिर्भर पञ्चायत कार्यक्रम सम्बन्धी सम्पर्क कार्यशाला हाइब्रिड माध्यमबाट आयोजना गर्नेछ। पञ्चायती राज मन्त्रालयका सचिव विवेक भारद्वाज कार्यक्रममा सहभागी हुनेछन्। गुजरातका ग्राम पञ्चायत तथा ब्लक पञ्चायतहरू भिडियो कन्फरेन्स मार्फत कार्यशालामा सहभागी हुनेछन्। कार्यशालाको मुख्य उद्देश्य ग्राम पञ्चायत र ब्लक पञ्चायत तहका नेतृत्वकर्ताहरूसँग प्रत्यक्ष संवाद स्थापना गर्नु हो। फिलिपिन्सको दक्षिणी क्षेत्रमा आज बिहान 7.8 म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पका कारण 5 जनाको मृत्यु भएको छ भने 200 भन्दा बढी व्यक्ति घाइते भएका छन्। क्षतिको पूर्ण विवरण अझै आकलन भइरहेको छ। फिलिपिन्सको भूकम्प विज्ञान संस्थानका अनुसार भूकम्पको केन्द्रबिन्दु मिन्डानाओ द्वीपको सार्गानी प्रान्तमा रहेको मासिम तटको दक्षिण पश्चिमतर्फ 32 किलोमिटर गहिराईमा थियो। भूकम्पको धक्का इन्डोनेसियाको उत्तरी सुलावेसी र मलुकु प्रान्तमा समेत महसुस भएको थियो। जापानको मौसम विभागले फिलिपिन्समा आएको भूकम्पपछि तटीय इबाराकी प्रान्तदेखि ओकिनावासम्म सुनामीको आशंका व्यक्त गर्दै चेतावनी जारी गरेको छ। प्रशान्त सुनामी चेतावनी केन्द्रले फिलिपिन्समा 3 मिटर र मलेसियामा 1 मिटर उचाइसम्मका समुद्री छालहरू उठ्न सक्ने चेतावनी दिएको छ। चीनका राष्ट्रपति सी जिनपिङ 2 दिन

दिवसीय औपचारिक यात्रामा उत्तर कोरिया पुग्नु भएको छ। पछिल्लो सात वर्षमा उहाँको उत्तर कोरियाको यो पहिलो भ्रमण हो। चीनको उद्देश्य लामो समयदेखि सहयोगी रहेको र हालका वर्षहरूमा रुससँग नजिकिएको उत्तर कोरियासँग सम्बन्ध बलियो बनाउनु हो। सुन्नुहुँदै थियो आकाशवाणीबाट समाचार पूरा भयो।

Amazon, Tada, Gada, Vicky, Gada, Sama, Yashiri, Amazon.

Gama,

ཁྱི ཕྱད མ ཁྱི ཕྱི ཕྱི

पुनः स्वागत अभिवादन सम्पूर्ण श्रोताहरूमा। हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। अब प्रस्तुत छ लोक तथा आधुनिक गीतहरू। त प्रथम सुनाइरहेछौँ आधुनिक गीत अञ्जली प्रधानको स्वरमा, गीत तथा सङ्गीत नरेन गुरुङका।

0: श्रोताले यतिन्जेल सुन्दै हुनुहुन्थ्यो लोक तथा आधुनिक गीत। हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। अब समय भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सारण मंगरबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले गरीबहरूको हितका लागि सरकारको 12 वर्षको विकास यात्रालाई रेखाङ्कित गर्नुभयो। केन्द्रीय ग्रामीण विकास मन्त्री शिवराज सिंह चौहानले भन्नुभएको छ, गरीब कल्याणको 12 वर्षको अवधि पूरा देशमा करोडौं वञ्चित परिवारहरूको जीवनमा गरिमा, सुरक्षा र आत्मनिर्भरता ल्याउनका लागि नयाँ अध्याय साबित भएको छ। आवास तथा शहरी कार्यमन्त्री मनोहर लालले भन्नुभयो, प्रधानमन्त्री आवास योजना अन्तर्गत हालसम्म देशमा 4 करोड़भन्दा अधिक आवासहरू निर्माण भइसकेका छन्। आकाशवाणीको आज गौरवशाली 90 वर्ष पूरा भइरहेको छ। संसदीय तथा अल्पसंख्यक कार्यमन्त्री किरण रिजिजूले आकाशवाणीको गौरवशाली 90 वर्ष पूरा गरेकोमा बधाई दिनुभएको छ। अनि झारखण्डको एक विशेष अदालतले राँचीमा 8 एकड़भन्दा बढी जमिनसँग सम्बन्धित मनी लन्ड्रिङ मुद्दामा मुख्यमन्त्री हेमन्त सोरेनले दायर गरेको याचिका खारेज गरेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले गरीबहरूको हितका लागि सरकारको 12 वर्षको विकास यात्रालाई रेखाङ्कित गर्नुभयो। आज सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै श्री मोदीले भन्नुभयो कि यस अवधिमा देश धेरै परिवर्तनहरूको साक्षी बनेको छ र गरीब कल्याण र विपन्न वर्ग यी परिवर्तनहरूको केन्द्रमा रहेको छ। प्रधानमन्त्रीले भन्नुभयो कि जनधन खाता, प्रत्यक्ष लाभ हस्तान्तरण, स्वच्छ भारत अभियान, प्रधानमन्त्री आवास योजना, जल जीवन मिशन र आयुष्मान भारत जस्ता हरेक पहलको उद्देश्य जनताका लागि गरिमा र अवसर सुनिश्चित गर्नु हो। गरीबहरूको जीवन स्तर सुधार गर्नका लागि प्रौद्योगिकीले महत्वपूर्ण भूमिका खेलेको छ।
2: गरीब और वंचित के उत्थान का संकल्प, सबका साथ सबका विकास का मंत्र, गरीब कल्याण, गरीब की सेवा, उसके जीवन में बेहतरी, देश का विकास, देश के संसाधन आखिरी व्यक्ति तक बिना किसी भेदभाव पहुंचे, ये हमारी सरकार की सबसे बड़ी प्राथमिकता रही। आज हर जरूरतमंद प्रधानमंत्री गरीब कल्याण अन्न योजना के कारण खाने की चिंता से मुक्त है।
1: केन्द्रीय ग्रामीण विकास मन्त्री शिवराज सिंह चौहानले भन्नुभएको छ, गरीब कल्याणको 12 वर्षको अवधि पूरा देशमा करोडौं वञ्चित परिवारहरूको जीवनमा गरिमा, सुरक्षा र आत्मनिर्भरता ल्याउनका लागि नयाँ अध्याय साबित भएको छ। श्री चौहानले भन्नुभयो, प्रधानमन्त्री जनधन योजना, उज्ज्वला योजना, प्रधानमन्त्री आवास योजना, जल जीवन मिशन, आयुष्मान भारत र प्रधानमन्त्री गरीब कल्याण योजना जस्तो पहलले कठिन परिस्थितिहरूमा करोडौं परिवारहरूलाई तागत दिएको छ। उहाँले भन्नुभयो, यो 12 वर्षमा गरीबहरू र वञ्चितहरूको जीवनमा आशा, अवसर र स्वावलम्बनको नयाँ अध्याय लेखिएको छ।
3: खाद्य सुरक्षा, पोषण और आजीविका, खाद्य सुरक्षा सुनिश्चित करनी है, भरपूर खाद्यान्न मिले, सुरक्षित और पौष्टिक भोजन और किसान की आय भी बढ़े और जीवन स्तर में भी सुधार हो, कृषि व्यापार और सहयोग, ये प्राथमिकता एक दूसरे देश में व्यापार की संभावनाएं भी बढ़े और सहयोग भी बढ़े, आपस में निवेश भी आए, टेक्नोलॉजी का आदान प्रदान भी हो, बाजार तक पहुंच भी आसान बने एक दूसरे देश में, ताकि मिलकर एक साझा प्रगति को बढ़ावा दे सके।
1: आवास तथा शहरी कार्य मन्त्री मनोहर लालले भन्नुभयो कि प्रधानमन्त्री आवास योजना अन्तर्गत हालसम्म देशमा 4 करोड़भन्दा अधिक आवास निर्माण भइसकेका छन्। यिनीहरूमा धाराको पानी, खाना पकाउने ग्यास र शौचालय जस्ता आवश्यक आधारभूत सुविधाहरू उपलब्ध छ। उहाँले यसलाई आवास क्षेत्रमा ठूलो परिवर्तन भन्दै, यसले लाखौं गरीब परिवारहरूको लागि सुरक्षित र गरिमापूर्ण जीवन सुनिश्चित भएको बताउनुभयो। केन्द्रीय मन्त्रीले भन्नुभयो कि पछिल्लो 12 वर्षमा प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा देशमा समावेशी विकासले नयाँ गति लिएको छ र गरीब कल्याण योजना सम्पूर्ण विश्वका लागि उदाहरण बनेको छ। पश्चिम बंगाल स्वास्थ्य सेवा विस्तारमा महत्वपूर्ण कदम उठाउँदै आयुष्मान भारत प्रधानमन्त्री जन आरोग्य योजना लागू गर्न लागिरहेको छ। राष्ट्रिय स्वास्थ्य प्राधिकरण र पश्चिम बंगाल सरकारको बीच आज नयाँ दिल्लीमा केन्द्रीय स्वास्थ्य मन्त्री जगत प्रकाश नड्डा र पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीको उपस्थितिमा सम्झौता ज्ञापनमा हस्ताक्षर हुने भएको छ। राज्यमा तृणमूल कांग्रेस सरकारको कार्यकालमा आयुष्मान प्रधानमन्त्री जन आरोग्य योजना लागू गरिएको थिएन। प्रवर्तन निर्देशालयले मादक पदार्थ तस्करी नेटवर्कसँग सम्बन्धित धन शोधन मामिलामा मिजोरम म्यानमार सीमा त्रिपुरा बंगलादेश सीमा र पश्चिम बंगालमा चार स्थानमा छापा मारेको छ। यो मुद्दा मादक पदार्थ नियन्त्रण ब्युरोको अगरतला एकाईले भारी मात्रामा मादक पदार्थ जफत गरेको घटनासँग जोडिएको छ। यस जाँचबाट म्यानमारबाट संगठित मादक पदार्थ तस्करी र आपूर्ति गर्ने संगठित गिरोहको पर्दाफाश गरेको छ। आकाशवाणीको आज गौरवशाली 90 वर्ष पूरा भइरहेको छ। वर्ष 1936 आजको दिन इन्डिया स्टेट ब्रडकास्टिङ सर्भिसलाई अल इन्डिया रेडियो नाम दिएको छ। यो दिवस देशको सांस्कृतिक सूचना र प्रसारण इतिहासमा विशिष्ट अवसरको रूपमा अङ्कित छ, जसमा पुस्तौसम्म देशको चेतनासित जोड्नेवाला वाणीको रूपमा उदय भयो। स्वतन्त्रतापछि अल इन्डिया रेडियो द्रुत गतिमा विस्तार भयो र 1956 यसलाई आकाशवाणी नाम दिएको थियो। आज आकाशवाणीको 591 केन्द्रहरू कार्यरत छन्, जसमा 23 भाषाहरू र 146 बोलीहरूमा कार्यक्रमहरू प्रसारण हुन्छ। आकाशवाणीको पहुँच देशको 98% आबादीसम्म छ। आकाशवाणीको विदेश सेवा विभाग भारतवासीहरूलाई एकजुट गर्दै विश्वको 100 भन्दा अधिक देशहरूमा भारतको आवाज बनेको छ। बहुजन हिताय बहुजन सुखायको आदर्शमा आकाशवाणीको समाचार सेवा प्रभाग रेडियो प्रसारणको सर्वोच्च मानकहरूको अनुपालन गर्दै 24 घण्टा नै सबै प्रमुख भाषाहरूमा समाचार र कार्यक्रमहरूको प्रसारण गर्दछ। संसदीय तथा अल्पसंख्यक कार्य मन्त्री किरेन रिजिजूले आकाशवाणीको गौरवशाली 90 वर्ष पूरा गरेकोमा बधाई दिनुभएको छ। एक भिडियो सन्देशमा श्री रिजिजूले भन्नुभयो कि आज सम्पूर्ण राष्ट्र आकाशवाणीसँग जोडिएको छ। आकाशवाणीको माध्यमले एक भारत श्रेष्ठ भारतको भावना बलियो भइरहेको छ।
4: बहुत खुशी के साथ पूरे आकाशवाणी परिवार को बधाई देता हूँ। 90 साल आपने पूरा किया है। 90 साल पूरा होने पर मेरे शुभकामनाएं हैं। पूरा देश आकाशवाणी के साथ जुड़ा हुआ है। आकाशवाणी के माध्यम से हमारा भारत एक भारत श्रेष्ठ भारत रहे, मेरा यह शुभकामना।
1: झारखण्डको एक विशेष अदालतले राँचीमा 8 एकड़भन्दा बढी जमिनसँग सम्बन्धित मनी लन्ड्रिङ मुद्दामा मुख्यमन्त्री हेमन्त सोरेनले दायर गरेको याचिका खारेज गरेको छ। दुवै पक्षको बहस सुनेपछि अदालतले आफ्नो आदेश सुरक्षित राखेको थियो। अदालतले मुद्दामा पर्याप्त आधार र दस्तावेज रहेको र यस चरणमा आरोपीलाई बढी गर्न नसकिने अवलोकन गरेको थियो। गत दिसम्बरमा दायर गरिएको निवेदनमा श्री हेमन्त सोरेनले आफू विरूद्ध लगाएका आरोप निराधार भएको र प्रवर्तन निर्देशालयसँग पर्याप्त प्रमाणको अभाव रहेको तर्क गर्नुभएको थियो। निर्देशालयले अदालतलाई जानकारी गराएको थियो कि अनुसन्धानको क्रममा संकलन गरिएका प्रमाण र कागजातहरू मुद्दा अगाडि बढाउन पर्याप्त छन्। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNews खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
5: आजकल भारत के गांव-गांव में छतों का रूप बदल गया है। जहां पहले छतों पर सिर्फ पापड़ और कपड़े सूखते थे, वहां पर अब बिजली बिल जीरो हो रहे हैं। गांव-गांव में लोग सोलर पैनल लगवा रहे हैं। आप भी लगवा लीजिए। 78,000 की सब्सिडी दे रही है भारत सरकार। 30 लाख से अधिक परिवार तो इसका लाभ उठा चुके हैं। पीएम सूर्य घर मुफ्त बिजली योजना से जुड़ने के लिए रजिस्टर करें PM सूर्य घर.gov.in पर।
6: हर घर सूर्य घर।
1: यो आकाशवाणी हो, अब रहल समाचार। भारत ब्रिक्स कृषि कार्य समूह अनि ब्रिक्स कृषि मन्त्रीहरूको महत्वपूर्ण बैठकको आयोजना गर्नेछ। यो बैठक मध्य प्रदेशको इन्दौरमा भोलिदेखि 13 जुनसम्म हुनेछ। केन्द्रीय कृषि मन्त्री शिवराज सिंह चौहानले आज भोपालमा एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै भन्नुभयो, यो बैठक यस वर्ष ब्रिक्सको भारतको अध्यक्षतामा भइरहेको छ। उहाँले भन्नुभयो, ब्रिक्स एउटा शक्तिशाली वैश्विक मञ्च बनेको छ। विश्वको कृषि भूमिको लगभग 42% ब्रिक्स देशमा छ र विश्वको कुल खाद्यान्न उत्पादनको 45% हिस्सा ब्रिक्स देशमा छ। चौहानले यी बैठकहरूले ब्रिक्स देशहरूबीच कृषि सहयोगलाई नयाँ दिशा दिने विश्वास व्यक्त गर्नुभयो।
3: खाद्य सुरक्षा पोषण और आजीविका, खाद्य सुरक्षा सुनिश्चित करनी है, भरपूर खाद्यान्न मिले, सुरक्षित और पौष्टिक भोजन, और किसान की आय भी बढ़े और जीवन स्तर में भी सुधार हो। कृषि व्यापार और सहयोग, ये प्राथमिकता एक दूसरे देश में व्यापार की संभावनाएं भी बढ़े और सहयोग भी बढ़े, आपस में निवेश भी आए, टेक्नोलॉजी का आदान प्रदान भी हो, बाजार तक पहुंच भी आसान बने एक दूसरे देश में, ताकि मिलकर एक साझा प्रगति को बढ़ावा दे सके।
1: बैठकमा किसानको आय, रोजगारी, जीविकोपार्जन, कृषि ऋण र बजारको पहुँच वृद्धिमा केन्द्रित हुनेछ। बैठकमा खाद्य सुरक्षा, कृषि व्यापार, जलवायु अनुकूलन र कृषि नवप्रवर्तनका विषयमा पनि छलफल हुनेछ। पश्चिम बंगाल पुलिसको विशेष कार्यबलले आज बिहान नेपाल सीमा नजिकैबाट प्रभावशाली तृणमूल काँग्रेस नेता जहाँगीर खानलाई पक्राउ गरेको छ। उनी सीमा पार गरेर भाग्ने प्रयास गरिरहेको आरोप छ। उनलाई थप सोधपुछको लागि कोलकाता ल्याइँदैछ। गत महिनाको 21 तारिकमा फाल्टा विधानसभा सीटको लागि भएको पुनः मतदानपछि यो गिरफ्तारी भएको हो। मतदान हुनुभन्दा 48 घण्टा अगाडि जहाँगीर खानले नाटकीय रूपमा आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए, तर उनको नाम मतदान पत्रमा तृणमूल काँग्रेसको चुनाव चिन्हसँगै छापिएको थियो। मतगणनापछि उनी चौथो स्थानमा रहे र भाजपा उम्मेद्वारले सीट जितेका थिए। आफ्नो पराजयपछि जहाँगीर खान आफ्नो घर र पार्टी कार्यालयबाट हराइरहेका थिए। कलकत्ता उच्च न्यायालयको अवकाश पीठले 5 एफआईआरको सम्बन्धमा उनलाई दिएको अन्तरिम सुरक्षा बढाउन अस्वीकार गरेको केही हप्तापछि यो गिरफ्तारी भएको हो। जहाँगीरलाई तृणमूल काँग्रेस नेता अभिषेक ब्यानर्जीको नजिकको सहयोगी मानिन्छ। राज्यमा सत्ता परिवर्तनपछि धेरै गाउँलेहरूले उनलाई जबरजस्ती जमिन कब्जा र जबरजस्ती चन्दा असुलीको आरोप लगाएका थिए। पञ्चायती राज मन्त्रालयले भोलि गुजरातको गान्धीनगरमा आत्मनिर्भर पञ्चायत कार्यक्रम सम्बन्धी सम्पर्क कार्यशाला हाइब्रिड माध्यमबाट आयोजना गर्नेछ। पञ्चायती राज मन्त्रालयका सचिव विवेक भारद्वाज कार्यक्रममा सहभागी हुनेछन्। गुजरातका ग्राम पञ्चायत तथा ब्लक पञ्चायतहरू भिडियो कन्फरेन्स मार्फत कार्यशालामा सहभागी हुनेछन्। कार्यशालाको मुख्य उद्देश्य ग्राम पञ्चायत र ब्लक पञ्चायत तहका नेतृत्वकर्ताहरूसँग प्रत्यक्ष संवाद स्थापना गर्नु हो। कक्षा 12 बोर्ड परीक्षाको उत्तर पुस्तिकाको लागि अनस्क्रिनिङ मार्किङ प्रणालीलाई चुनौती दिने सार्वजनिक हित याचिका पीएलआई सम्बन्धी मुद्दामा दिल्ली उच्च अदालतले आज केन्द्र र केन्द्रीय माध्यमिक शिक्षा बोर्ड सीबीएसईलाई सूचना जारी गरेको छ। न्यायाधीशहरू निना बन्सल कृष्ण र मधु जैन सम्मिलित डिभिजन बेन्चले राष्ट्रिय भारतीय विद्यार्थी संघले दायर गरेको याचिकामा केन्द्र र सीबीएसईबाट जवाफ मागेको छ। यस विषयमा अर्को सुनवाई 12 जुनमा हुने तय भएको छ। जनहित याचिकाले सीबीएसईद्वारा अपनाएको डिजिटल मूल्याङ्कन प्रणालीको निष्पक्षता, पारदर्शिता र विश्वसनीयतामाथि प्रश्न उठाएको छ। सरकारले भारत सञ्चार निगम लिमिटेड बीएसएनएलसित कथित रूपमा जारी त्यो अधिसूचनालाई खण्डन गरेको, जसमा दावी गरिएको छ कि भारतीय दूरसञ्चार नियामक प्राधिकरणले ग्राहकहरूको केवाईसी निलम्बित गरिरहेको छ र सिम कार्ड 24 घण्टामा ब्लक गरिनेछ। पत्र सूचना कार्यालयले यस दावीलाई पूर्ण रूपमा फर्जी बताएको छ। बीएसएनएलले पनि भनेको छ, सिम केवाईसीसित सम्बन्धित कुनै सूचना जारी गरिएको छैन। पीआईबीले मानिसहरूलाई आफ्नो व्यक्तिगत र ब्याङ्क सम्बन्धी जानकारी कसैलाई पनि साझा नगर्न सुझाव दिएको छ। इजरायल र इरानले एक अर्का विरुद्ध बदला लिन आक्रमणहरू शुरू गरेका छन्। यसले पश्चिम एसियामा तनाव बढाएको छ र युद्ध विराम प्रयासहरू अवरुद्ध गरेको छ। इरानको इस्लामिक रेभोल्युसनरी गार्ड कोरले प्रमुख इजरायली सैन्य प्रतिष्ठानहरूलाई लक्षित गरेको छ। यसले वायुसेना केन्द्रहरू, नेवातिम र तेल नोफ विरुद्ध आक्रमण गरिएको बताएको छ। मीडिया रिपोर्टहरूका अनुसार यो कार्यवाही इजरायलले गरेको आक्रमणको प्रतिक्रियामा गरिएको हो। यी पछिल्ला आक्रमणहरूले यस वर्षको 28 फरवरीदेखि जारी युद्धको अन्त्यको बारेमा अनिश्चितता बढाएको छ। यसले शान्ति पुनर्स्थापनाको लागि सम्झौतामा पुग्न राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रयासलाई पनि झट्का दिएको छ। जापानको मौसम विभागले फिलिपिन्समा आएको भूकम्पपछि तटीय इबारेकी प्रान्तदेखि ओकिनावासम्म सुनामीको आशंका व्यक्त गर्दै चेतावनी जारी गरेको छ। प्रशान्त सुनामी चेतावनी केन्द्रले फिलिपिन्समा 3 मिटर र मलेसियामा 1 मिटर उचाइसम्मका समुद्री छालहरू उठ्न सक्ने चेतावनी दिएको छ। यो समाचार युट्युबमा @AIR Khorsang मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्त्यमा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले गरिबहरूको हितका लागि सरकारको 12 वर्षको विकास यात्रालाई रेखाङ्कित गर्नुभयो। केन्द्रीय ग्रामीण विकास मन्त्री शिवराज सिंह चौहानले भन्नुभएको छ, गरिब कल्याणको 12 वर्षको अवधि पूरा देशमा करोडौं वञ्चित परिवारहरूको जीवनमा गरिमा, सुरक्षा र आत्मनिर्भरता ल्याउनका लागि नयाँ अध्याय साबित भएको छ। आवास तथा शहरी कार्य मन्त्री मनोहर लालले भन्नुभयो, प्रधानमन्त्री आवास योजना अन्तर्गत हालसम्म देशमा 4 करोड भन्दा अधिक आवासहरू निर्माण भइसकेका छन् अनि आकाशवाणीको आज गौरवशाली 90 वर्ष पूरा भइरहेको छ। यसका साथै आकाशवाणीबाट समाचार पूरा भयो।
6: श्रोतागण नमस्कार। आजको समसामयिक समीक्षा अङ्कको विषय छ भारत र जापान बीच श्रम शक्ति सञ्चालन सहयोग। आलेख हो आकाशवाणी समाचार एकांश विदेश सेवा डेस्कको, अनुवाद तथा वाचन म रोशनी छेत्रीको। श्रोतागण, हालै टोकियोमा भारत र जापान बीच श्रम शक्ति सञ्चालन सहयोग बारे छलफल गर्न एक संयुक्त सेमिनारको आयोजना गरिएको थियो। यस सेमिनारको आयोजन जापानमा भारतीय दूतावास र आसियन वन कम्पनी लिमिटेड जापानले मिलेर गरेको थियो, जसमा भारत सरकारको श्रम तथा रोजगार मन्त्रालयकी सचिव सुश्री वन्दना गुरनानीले मुख्य भाषण दिनुभयो। यस सेमिनारमा जापानका नीति निर्माता, उद्योग जगतका नेताहरू, शैक्षणिक संस्थान र श्रम शक्ति सञ्चालनसित जुडेका विशेषज्ञहरूको विशेष उपस्थिति रहेको थियो। उनीहरूले भारत र जापान बीच कौशलयुक्त श्रम शक्ति गतिशीलता र मानव संसाधन विकासमा दीर्घकालीन सहयोगबारे छलफल गरे। यस कार्यक्रममा भारत र जापानका कैयन प्रमुख व्यक्तित्वहरूको उपस्थिति थियो। यसमा जापानको हाउस अफ रिप्रेजेन्टेटिभका सदस्यहरू जस्तै पूर्व न्यायमन्त्री श्री यामासिता, वित्त व्यापार एवं उद्योग राज्य मन्त्री श्री इनो, शिक्षा संस्कृति खेल विज्ञान र प्रौद्योगिकी राज्य मन्त्री श्री नाकामुरा, जापान ब्याङ्क फर इन्टरनेसनल कोअपरेसनका चेयरम्यान श्री तादाशी मायदा, जापानको विदेश मन्त्रालयका डिप्युटी डाइरेक्टर जनरल श्री केङ्गो ओत्सुका र जापानमा भारतकी राजदूत सुश्री नगमा मोहम्मद मालिक सामेल थिए। श्रम तथा रोजगार मन्त्रालयकी सचिवले आफ्नो मुख्य भाषणमा एक विश्वसनीय विश्वव्यापी श्रम शक्ति साझेदारको रूपमा भारतको बढ्दो भूमिकामाथि जोड दिनुभयो। पारदर्शी, नैतिक र व्यापक रूपमा लागू गर्न सकिने अन्तर्राष्ट्रिय श्रम गतिशीलताको मार्ग प्रशस्त गर्न भारत सरकारको प्रतिबद्धतालाई उहाँले रेखाङ्कित गर्नुभयो। उहाँले भारतको जनसांख्यिकीय शक्ति, बलियो कौशल इकोसिस्टम र संस्थागत सुधारहरूले देशलाई जापान लगायत विश्वव्यापी अर्थतन्त्रका लागि दक्ष जनशक्तिको भर पर्दो स्रोत बनाउने कुरामाथि पनि जोड दिनुभयो। उहाँले भारतको विशाल श्रम शक्ति विकास प्रणाली बारे पनि विस्तृत रूपमा व्याख्या गर्नुभयो, जुन उच्च शैक्षिक संस्थानहरू, औद्योगिक प्रशिक्षण संस्थान, प्रशिक्षण प्रणाली, डिजिटल स्किलिङ प्लेटफर्म र केरियर सेवाहरूद्वारा समर्थित छन्। उहाँले भारतको अन्तर्राष्ट्रिय श्रम शक्ति सञ्चालन ढाँचामाथि जोड दिनुभयो, जसमा विदेश मन्त्रालयको ई माइग्रेट प्लेटफर्म, नेसनल केरियर सर्भिस प्लेटफर्म, मोडल केरियर सेन्टर र सीप विकास तथा उद्यमशीलता मन्त्रालय राज्यहरू र शैक्षिक संस्थाहरूलाई समावेश गर्ने व्यापक सीप प्रणाली सामेल छन्। यस सम्मेलनमा जापानका प्रधानमन्त्री, असमका मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्मा र आईआईटी गुवाहाटीका निदेशकले विशेष सन्देश दिनुभयो। यी सन्देशहरूले भारत र जापान बीच मानिसहरूको आदान प्रदानलाई सक्रिय रूपमा बढाउनका लागि मध्यमदेखि दीर्घकालीन योजनाहरूको रूपरेखा प्रस्तुत गर्दछ। यस सेमिनारमा जापानका प्रमुख कम्पनीहरूका लगभग 250 प्रतिनिधिहरूले भाग लिए, जसमा वरिष्ठ कार्यकारी र मानव संसाधन प्रबन्धकहरू उपस्थित थिए तथा भारतको कुशल कार्यबल इकोसिस्टमसित व्यवस्थित रूपमा जोडिने तरिकाहरूबारे छलफल गरियो। महत्वपूर्ण पाइलाहरू अघि सार्दै दुवै पक्षले भारतमा जापानी भाषा र परीक्षण केन्द्रहरू विस्तार गर्ने, जापानी रोजगार प्रदाताहरू र भारतीय सीपमूलक संस्थाहरू बीचको सहकार्यलाई सुदृढ पार्ने, जापानबाट माग दृश्यता सुधार गर्ने, सीप पहिचान र पेशागत प्रतिबद्धतालाई प्रवर्धन गर्ने र निकट संस्थागत सहयोग मार्फत विश्वसनीय कार्यबल गतिशीलता मार्गहरूको निर्माण गर्नबारे छलफल गरे। यो सम्मेलन आसियान समूह कम्पनी लिमिटेडका अध्यक्ष र सीईओ श्री तोशियाकी निशिकावाको टिप्पणीका साथ सम्पन्न भयो। यस सम्मेलनमा भारत जापान जनजन बीचको दीर्घकालीन साझेदारीको महत्वलाई दोहोर्याइयो।
0: यस कार्यक्रमको प्रस्तुतिपछि अब हामी श्रोताहरूलाई सुनाउन लागिरहेछौँ केही फिल्मी गीतहरू।

श्रोताले अहिले भर्खरै सुन्नुभयो एसपी बालसुब्रमण्यम अनि चित्राको युगल शर्मा रोजा फिल्मको यो गीत। अब अघिल्लो गीत सुनाउँदैछौँ जगजित सिंह अनि चित्रा सिंहको स्वरमा साथ साथ फिल्मबाट।

0: हवस् श्रोता, यस गीतको अन्तसाथ अहिलेलाई फिल्म गीतको कार्यक्रम यतिमा नै पुरा गरिन्छ। हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। अब समय भएको छ समाचारको।
1: यो आकाशवाणी हो, समाचार मनिषा छेत्रीबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले गरिबहरूको हितका लागि सरकारको 12 वर्षको विकास यात्रालाई रेखाङ्कित गर्नुभयो। आज सामाजिक सञ्जालमा पोस्ट गर्दै श्री मोदीले भन्नुभयो कि यस अवधि देश धेरै परिवर्तनहरूको साक्षी बनेको छ र गरिब र विपन्न वर्ग यी परिवर्तनहरूको केन्द्रमा रहेका छन्। प्रधानमन्त्रीले भन्नुभयो कि जनधन खाता, प्रत्यक्ष लाभ हस्तान्तरण, स्वच्छ भारत अभियान, प्रधानमन्त्री आवास योजना, जल जीवन मिशन र आयुष्मान भारत जस्ता हरेक पहलको उद्देश्य जनताका लागि गरिमा र अवसर सुनिश्चित गर्नु हो। गरिबहरूको जीवन स्तर सुधार गर्नका लागि प्रौद्योगिकीले महत्वपूर्ण भूमिका खेलेको उहाँले बताउनुभयो। प्रवर्तन निदेशालय ईडीले मादक पदार्थ तस्करीसँग सम्बन्धित धन शोधन मनी लन्ड्रिङ मामिलामा आज मिजोरम, त्रिपुरा र पश्चिम बंगालमा 4 स्थानमा छापा मारेको छ। अनुसन्धानका क्रममा हालसम्म 142 करोड रुपियाँ भन्दा बढीको अपराधबाट आर्जित सम्पत्ति पत्तो लागेको छ। यो प्रकरण म्यानमार र बंगलादेशसँग जोडिएको अन्तर्राष्ट्रिय मादक पदार्थ तस्करी सञ्जालसँग सम्बन्धित रहेको बताइएको छ। ईडीको आइजोल उपक्षेत्रीय कार्यालय ले धन शोधन निवारण ऐन 2002 को धारा 17 अन्तर्गत यो कार्यवाही सुरु गरेको हो। अनुसन्धान नार्कोटिक्स कन्ट्रोल ब्युरोको अगरतला जोनल एकाईले दर्ता गरेको मुद्दाका आधारमा भइरहेको छ। उक्त मुद्दामा 21 अगस्त 2025 त्रिपुराबाट 49.101 किलोग्राम मेथामफेटामाइन र 40 ग्राम हेरोइन बरामद गरिएको थियो। असममा आगामी 28 जुनमा विशेष शिक्षक योग्यता परीक्षा टेट आयोजना गरिनेछ। यो परीक्षा लोअर प्राइमेरी र अप्पर प्राइमेरी दुवै स्तरका लागि आयोजित हुनेछ। विशेष टेट परीक्षा 4 माध्यमहरू बोडो, गारो, मणिपुरी र मराठीका लागि आयोजना हुनेछ। यी माध्यमहरूको विद्यालयहरूमा शिक्षक पदको नियुक्तिका लागि उम्मेद्वारहरूको योग्यताको मूल्याङ्कन गरिनेछ। सरकारको उद्देश्य यी भाषा माध्यमहरूमा सञ्चालित विद्यालयहरूमा योग्य शिक्षकहरूको उपलब्धता सुनिश्चित गर्नु र शिक्षा प्रणालीलाई अझ बलियो बनाउनु हो। बहुचर्चित जुबिन हत्याकाण्डको सुनवाई आजदेखि विशेष फास्ट ट्र्याक अदालतमा सुरु भइरहेको छ। मामिलाको न्यायिक प्रक्रिया अन्तर्गत आज पहिलो दिन अदालत 4 साक्षीहरूको बयान अनि साक्ष्यहरूको मूल्याङ्कन गर्नेछ। अदालतले यस मामिलामा साक्षीका लागि मोरेगाउँको तत्कालीन पुलिस अधीक्षक हेमन्त कुमार दास तथा प्राथमिकी दर्ता गर्ने रातुल बोरालाई बोलाएको छ। यसको साथै मोरेगाउँ सदर थानाका तत्कालीन प्रभारी प्रणव सैकिया र उपनिरीक्षक भास्कर बर्मनलाई पनि अदालतमा उपस्थित हुन र बयान दिन बोलाइएको छ। मामिलाको सुनवाई सुरु भएसँगै हत्या मुद्दासँग सम्बन्धित तथ्य र साक्षीहरूको न्यायिक जाँचको महत्वपूर्ण चरण आजबाट सुरु हुनेछ। असमको सामगुडीको शिव स्थानमा बजारमा गैराती भएको भीषण आगलागीमा 6 दोकान पूर्ण रूपमा जलेर नष्ट भएका छन्। घटनामा लगभग 50 लाख रुपियाँ बराबरको सम्पत्ति र सामान जलेर नष्ट भएको छ। स्थानीय सूत्र अनुसार मध्यराततिर अचानक बजारमा आगलागी भएको हो। हेर्दा हेर्दै आगो नजिकैका धेरै दोकानहरूमा फैलिनका साथै आगोले लाखौं रुपियाँ बराबरको सामान जलेर नष्ट भएको थियो। यद्यपि आगलागीको सही कारण अझैसम्म पत्तो लागेको छैन। घटनाको बारेमा थाहा पाएपछि स्थानीयहरू घटनास्थलमा पुगेर आगो निभाउने प्रयास गरे पनि आगो नियन्त्रणमा लिन सकेनन्। असमको बजाली जिल्लाको भवानीपुर क्षेत्रमा पुलिसले अभियान चलाएर 4 किलोग्राम गाँजा जफत गरेको छ। यस घटनामा संलग्न गाँजा व्यापारी बाबुल सोनालीलाई पक्राउ गरिएको छ। पुलिसले सोमबार भवानीपुरको पूर्वहाटी क्षेत्रमा छापा मार्दा बाबुल सोनारीको घरबाट गाँजा बरामद भएको बताएको छ। प्रारम्भिक जाँचमा आरोपीले लामो समयदेखि आफ्नो घरबाट अवैध गाँजा व्यापार चलाउँदै आएको खुलासा भएको छ। पुलिस अनुसार बाबुल सोनारीलाई पहिले पनि यस्तै आरोपमा पक्राउ गरिएको थियो। मणिपुरमा पुलिस र सुरक्षा बलहरूले उग्रवादी मादक पदार्थ तस्करी र अन्य अपराधहरू विरूद्ध निरन्तर अभियान चलाइरहेका छन्। यसै क्रममा पुलिसले विभिन्न स्थानहरूबाट 8 जनालाई पक्राउ गरेको छ र व्यापक मात्रामा मादक पदार्थ बरामद गरेको छ। सोमबार मणिपुर पुलिस मुख्यालयले दिएको जानकारी अनुसार सुरक्षा बलहरूले हिजो आइतबार सेनापति जिल्लाको सेनापति पुलिस थाना अन्तर्गत रहेको टी खुल्लेन नाका पोस्टमा 2 जनालाई पक्राउ गरेको थियो। आकाशवाणीबाट सुन्नुहुँदै थियो समाचार पूरा भयो।

समुद्र तलदेखि लगभग 4,864 फिट माथि अवस्थित छ खरसाङ, द ल्यान्ड अफ व्हाइट अर्किड। खरसाङ न्यू जलपाइगुडी रेलवे स्टेसनदेखि लगभग 43 किलोमिटर अनि सिलगढीदेखि 34 किलोमिटरको दूरीमा अवस्थित एउटा सुन्दर पर्वतीय क्षेत्र हो भने मूल बजार खरसाङ अथवा मोटर स्ट्यान्डदेखि केही तल अवस्थित छ आकाशवाणी खरसाङ यानि अल इन्डिया रेडियो। आकाशवाणी खरसाङको स्थापना 2 तारिक जुन सन् 1962 भएको हो। एक समय यहाँ ब्रिटिसहरूको मेहताब क्लब घर थियो। आकाशवाणी खरसाङका प्रथम संस्थापक केन्द्र निर्देशक थिए एस बासु अनि प्रथम कार्यक्रम प्रस्तोता हुनुहुन्थ्यो साहित्यकार, नाटककार, कथाकार, लेखक, गीतकार शिवकुमार राई। आकाशवाणी खरसाङबारे अझ जानकारी दिन अघि सर्वप्रथम हजुरहरूलाई नेपाली प्रसारण सेवाको विशेष कार्यक्रम विश्वमा हामीमा यहाँलाई स्वागत जनाउँदछु। हामी सानो छँदा यही धुन सुनेर आमा बाबाले हामीलाई उठाउने गर्थ्यो। त्यस समय हाम्रो निम्ति घडी भनेको नै रेडियो थियो। मलाई आज पनि याद छ, साँझ पख रेडियोबाट प्रसारण हुने गाउँले सभा सुनेपछि प्रादेशिक समाचार आमाले धेरै सुन्ने गर्थ्यो। समाचार सुनेपछि मात्र हामीलाई आमाले खाना खानु भान्सा कोठामा बोलाउँथ्यो। त्यो समय साँच्चै कति राम्रो थियो। हिजो अस्ति जस्तो लाग्छ हामीलाई स्वर्गीय सप्तसर यानि सप्तनारायण प्रधानले आकाशवाणी खरसाङ केन्द्रमा शिक्षा सम्बन्धी विषयमा लगेको, अहिले सम्झँदा शिक्षा जति कार्यक्रम रहेछ। त्यति बेला के भनिन्थ्यो मलाई थाहा छैन। त्यस बेला 20 रुपियाँको चेक हामीले पाएका थियौँ र त्यसलाई हामीलाई 10 पैसाको दोकान वर्तमान समयमा बन्धन ब्याङ्कको छेउमा लगेर हामीले साटेको। आज म यो सब कुरो किन हजुरहरूलाई बताइरहेको छु भने आज हो 1 तारिक जुन अनि भोलि हो 2 तारिक जुन। हजुर, 2 तारिक जुन। 2 तारिक जुन सन् 1962 आकाशवाणी खरसाङको स्थापना भएको थियो, यानि कि 65 वर्ष अघि। आकाशवाणीको स्थापनाको ठिक 26 वर्ष पछि गएर जानकारी पाउँदा सन् 1962 सालको चीन भारतको युद्धको समय चीनद्वारा गरिने प्रक्सी युद्धलाई सामना गर्न अथवा प्रतिद्वन्द्विता गर्न अर्थात् युद्धको समय उतापट्टिबाट गरिने झुटो खबरदेखि जनमानसलाई सचेत गराउन, चीनको यस प्रकारको दुष्प्रचारलाई रोक्न भारत सरकारले खरसाङलाई उपयुक्त स्थान पाए र यहाँ नै आकाशवाणीको स्थापना गरियो। 2 तारिक जुन सन् 1962 तत्कालीन केन्द्रीय सूचना एवं प्रसारण मन्त्री डाक्टर बी गोपाल रेड्डीज्यूको बाहुलीबाट आकाशवाणी खरसाङ केन्द्रको उद्घाटन गरिएको थियो।

0: आकाशवाणी खरसाङबाट लगभग 5-6 भाषाहरूमा कार्यक्रमहरू प्रस्तुत गर्ने गरिन्छ। नेपाली, बङ्गला, हिन्दी, अङ्ग्रेजी, टिबेटन अनि संस्कृत। श्रोताहरूले आकाशवाणी खरसाङलाई एफएम 103.5 मेगाहर्जको तरङ्गमा अनि दार्जिलिङ एफएमलाई 100.2 मेगाहर्जको तरङ्गमा सुन्न सक्नुहुनेछ। साथै मोबाइल एप न्युज अन एयरमा पनि यहाँहरूले आकाशवाणी खरसाङबाट प्रसारित गरिने विभिन्न रोचक कार्यक्रमहरू सुन्न सक्नुहुनेछ। आकाशवाणी खरसाङले विशेष गरी पहाडी क्षेत्रमा मात्र नभएर भारतभरि छरिएर बसेका नेपाली भाषी मानिसहरूको भाषा, साहित्य, संस्कृतिको संरक्षण गरेको छ। आकाशवाणी खरसाङमा वरिष्ठ साहित्यकार कथाकार शिवकुमार राई, गीतकार साहित्यकार कवि ईश्वर वल्लभ, साहित्यकारकै क्रममा हेर्नु हो भने कालुसिंह रनपैली, देविका मोक्तान, विनोद कुमार छेत्री जस्ता मूर्धन्य साहित्यकारहरूले आकाशवाणी खरसाङमा सेवा पुर्याइसकेका छन्। सङ्गीतको क्षेत्रमा कुरा गर्न हो भने एस रविदास, मानवीर सिंह, प्रताप सिंह लोहार, केबी राई, महेश्वर लामा जस्ता वरिष्ठ सङ्गीतकारहरूले आकाशवाणी खरसाङमा सेवा दिइसकेका छन् र यस्ता धेरै प्रतिभाहरू आकाशवाणीले जन्माएका पनि छन्। आकाशवाणी खरसाङको माध्यमबाट ठुल्ठुला गायक गायिकाहरू जस्तै स्वर्गीय अरुण लामा, हिरा वाइबा, कुमार सुब्बा, दावा ग्याल्मो, विनोद स्याङदेन, मणिकुमार छेत्री जस्ता वरिष्ठ सङ्गीत अनुरागीहरूले पनि आफ्नो प्रस्तुति यहाँ आएर दिइसकेका छन्। यस्तै प्रकारले भारतका पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको पनि यहाँ आगमन भइसकेको थियो भने माउन्ट एभरेस्ट विजेता तेन्जिङ नोर्गे शेर्पा लगायत हिन्दी सिने जगतका कतिपय प्रख्यात कलाकारहरूले पनि यस केन्द्रमा आएर आफ्नो प्रस्तुति दिइसकेका छन्। आउनुहोस् सर्वप्रथम सुनौ 2 जुन 1962 सालको स्थापना कालदेखि उद्घोषिकाको रूपमा कार्य गरेकी एवं तिनताकका प्रसिद्ध चिठी पत्र कार्यक्रम सम्बुधाईको हुला कार्यक्रमको शोभा बहिनी छिमी अङ्गु लामा के भन्छन् आकाशवाणी खरसाङ बारे।
1: अब यहाँ आकाशवाणी आएको हामी हेर्नु आएको यहाँ रेडियो स्टेसन सुरु हुँदैछ अरे भने त्यति बेला आउँदा चाहिँ मैले कसलाई देखेँ भन्दा अहिलेसम्म मेनुका रहेछ। ऊ भर्खर त्यहाँ क्या जोइन गरे सानी ऊ पनि हो ऊ चाहिँ पिए कि के थियो त्यति बेला स्टेसन डाइरेक्टरको त्यो भर्खर इस्टाब्लिस हुनुलाई त्यति बेला इनोग्रेसन भएको थिएन। अन्त हेरिओरिकन त हाम्रो अडिसन लियो, अडिसन पास गर्यौँ, अडिसन लियो कुमार सुब्बा र मेरो त्यतिको लागि आयो। जब यहाँ चाहिँ मलाई भाषाको उसमा चाहिँ सिक्किमे भाषाको लागि उद्घोषिका त्यस्तोहरूको आवाज चाहिएको छ, मेल फिमेल भोइस चाहिन्छ भन्दाखेरि चाहिँ मेरो बाबालाई चाहिँ मेल भोइसमा लियो। अन्त बाबासँगै आएको थिएँ म, अन्त मलाई बसाएँ। उनीहरू चाहिँ खोज्दै थियो फिमेल, अब म चाहिँ सानै थिएँ, सानो देखेर उनीहरू उयो गरेन, तर पनि स्टेसन डाइरेक्टले भन्छ उसको आवाज टेस्ट गर्ने अडिसन लिने भन्दा मैले चाहिँ अन्त सोध्यो उसले मलाई भाषा जान्दछौ, जान्दछु नेपाली, नेपाली जान्दछु, इङ्ग्लिस भने जान्दछु भने ए त्यसो बसेर भोइस उयो गरिहाल्यो भने बोले उयो गर्दाखेरि चाहिँ मन पराए। आवाज मिठो रहेछ, रेडियोलाई फिट हुने आवाज, एससी बासु तिम्रो काम भयो भन्यो, तर तिमीलाई तिमीहरूलाई चाहिँ क्याजुअलमै राख्छु अहिले भनेर भन्यो। त्यति बेला के गर्नु पर्थ्यो भन्दा चाहिँ हामीले जे बोल्छौँ स्क्रिप्ट लेख्नुपर्ने हातले। एउटा हाम्रो डिबी प्रधान भन्ने थियो, उहाँले पनि अडिसन पास गरेको, त्यो मेरो अहोभाग्य सर जस्तोसँग मैले काम गर्नु पाएँ, उहाँले सिकाउनु भयो। आज जो म लेख्छु लेख्ने उहाँ त्यो सब उहाँबाट मैले प्राप्त गरेँ भनौँ न, उहाँकै शैलीमै लेख्छु म
2: हजुर।
1: त्यो अन्त सरसँगै म त अब समुदायको हुलाक गर्दा हँस्यौली पनि हुन्थ्यो, सर त यति विट्टी यीको ती बनाउनुहुन्थ्यो, हँसाएर भुतुकै बनाउनुहुन्थ्यो हरेक कुराको उहाँले क्या। अन्त रमाइलो, अन्त नाटकहरू उहाँले आफै बनाउनुहुन्थ्यो नाटकहरू, उहाँको नाटक सबैमा मैले भाग लिएकै हुँ। अन्त यो गर्दा चाहिँ समुदायको हुलाकको याद आउँदा चाहिँ मलाई के याद आउँछ भन्दा हँस्यौली, विशेष त श्रोताले मन पराएको पनि त्यही, एउटा त ज्ञानवर्धक हुन्थ्यो, त्यो सोध्यो त्यसको जवाब दिनुहुन्थ्यो, अन्त अर्को चाहिँ हँस्यौली, मान्छेलाई त अब जीवनको अलिक हाँस्नु मनपर्ने, खुब हँसाउनुहुन्थ्यो, क्वेसन पनि त्यस्तै आउँथ्यो, अन्त रिप्लाई पनि त्यस्तै दिनुहुन्थ्यो सरले क्या हँस्यौली। त्यो कतिवटा मलाई अझै पनि याद आउँछ, सम्झिँदा मलाई हाँस उठ्छ। फेरि ज्ञानको दिँदाखेरि एकजना विष्णुप्रसाद सुवेदी अझै पनि याद छ, विष्णुप्रसाद सुवेदी अन्त प्रश्न गरेको रहेछ, पलाइदिनु पिण्ड समुदाय, पलाइदिनु पिण्ड चलाइदिनु कान, मको खुट्टा फर्काइदेऊ तको खुट्टा तान, के हो भने। त्यहाँदेखि सरले भाइ विष्णु प्रसाद, यो चाहिँ तपाईँहरूलाई काम लाग्ने कुरो हो, पलाई पिण्ड प अनुसार तलाई दिनु कान च आकर, मको खुट्टा फर्काइदियो म छटारीकर, तको खुट्टा तान त हलन पञ्चाम्री भन्नुभयो। त्यसले गर्दाखेरि चाहिँ यो एकदम प्रचलित भएको, त्यति बेला एउटा याद हुन्थ्यो शुक्रबार हुन्थ्यो यो, पहिला आउँथ्यो तपाईँको अनुरोध सङ्गीत,
2: यसमा
1: तारा हाम्रो साथी तारा सिन्हाले उसले चाहिँ अनुरोध, मान्छेले अनुरोध गरे यो फिल्मको गीत बजाइदिनुहोस् भनेर अनुरोध, आफ्नो नाम सुनेर खुसी रेडियोमा हो, त्यो हुन्थ्यो, त्यो प्रोग्राम हुन्थ्यो 15 मिनट, अन्त 15-20 मिनट हुन्थ्यो, त्यसको ठिकै बादमा चाहिँ समुदायको होला 3 मिनट्स, त्यो पनि 20 मिनट्स जस्तै, अन्त पछि बढिँदै गयो, पहिला चाहिँ त्यति दिन्थ्यो, त्यसको हाँसेर हाँसेर पहिला त्यो अनुरोध सुनेर आफ्नो नाम सुनेर खुसी, त्यहाँदेखि समुदायको होला सुनेर मरिमरि हाँस्यो उयो गर्यो, टक्क त्यसको बादमा चाहिँ फेरि स्थानीय समाचार देनिका मुक्तान, एकदम राम्रो समाचार, खुब राम्रो ऊ पनि एकदम राम्रो उयो थियो, न्युज वाचक के अरे यो समाचार वाचक एकदम राम्रो। त्यसले गर्दा यो तिनवटा सुन्नुलाई नै शुक्रबारको दिन चाहिँ भन्छ कि सडकमा मान्छे हुँदैन थियो भने त्यति बेला, अनि यस्तो पनि भएको समुदायको हुलाकले गर्दा काठमाडौँ गौहटी कता कता मान्छे आउँथ्यो समुदाय र शोभा दिदीलाई हेर्नु, म त अफिसमा अब काम गर्दा बोकु लाएर आउँथेँ, अन्त समुदायले सरले बोलाउनुहुन्थ्यो छिमी यहाँ आउने भन्थे, कुदेर आउँथे, मान्छेहरू आएको रहेछ यहाँहरू हामीलाई भेट्न आएको रहेछ भन्छ है समुदाय र शोभा दिदी, मलाई देखेर छक्कै परेको बोकु लागेको, अन्त सरले भने लुगामा नजाने आवाज सुन्ने उसको भाषा सुन्ने भन्नुहुन्छ। अब त्यस बेला चाहिँ हामीलाई त ओल्ड स्कुल भनौँ न, हामीलाई चाहिँ कस्तो थियो भन्दा चाहिँ आवाज, पहिला आवाज हेर्थ्यो हाम्रो, कसैको भोइस लाउड, कसैको सफ्ट, कसैको एकदम हेभी हुन्थ्यो, कसैको लाइट आवाज, त्यो अनुसार माइकमा उभाएर एकदम नाप्थ्यो यत्तिको दूरीमा बोल्नु, ताकि रेडियोमा जाँदाखेरि चाहिँ मेटालिक साउन्ड त्यो क्या उयो भएर चाहिँ फिडब्याकहरू हुन्छ, त्यस्तोहरू चाहिँ हुनु हुँदैन, क्लियरेन्स हुनु क्लियर भोइस दिनको लागि चाहिँ यतिको दूरीमा राख्नु, जसको ग्रफ एकदम ठुलो भोइस टाढै, जसको सफ्ट भोइस छ उसलाई नजिक ल्याउँथ्यो, साह्रै नजिक ल्याउँछ फेरि मफल्ड हुन्छ भनेर त्यतिको दूरीमा त्यतिको उभाएर चाहिँ ट्रेनिङ दिन्थ्यो, बोल्दा चाहिँ शब्द घिसाउनु दिँदैन थियो, एकदम टक्कै चराले कसरी दाना टिप्छ त्यसरी एक एकवटा शब्दलाई केलाएर भन्नु, जस्तै भन्दा यो आकाशवाणी खरसाङ यस्तो प्रकारले गर्नु, यो आकाशवाणी खरसाङ हो भनेर उसले टक्कै टक्कै मिलाउनु पर्ने, यहाँसम्म कि नाटक गर्दाखेरि साससम्मको पो त, सास लिनुको छोड्नुकोमा पनि त्यो ट्रेनिङ, दुःखको सास हो कि रिलिफ भएको हो कि खुइया गरेको हो कि दुःखमा उयो भएको, त्यो सास लिनुमा पनि त्यस्तो क्या, किनभने तिमीहरूको अनुहार त देख्दैन, आवाजले बुझाउनु पर्छ, आइदर तिमी खुसी छौ दुखी छौ, खुसीको उयो हो यो, उद्गार हो, दुःखको उयो हो, त्यो तिमीले आवाज र तिम्रो सास लिने प्रकार तिमीले बताउनु सक्नु। र साथीहरूको सम्झना आउँछ मलाई, कृष्ण दाजुको याद आउँछ, एनाउन्सर के के शर्मा बहिनी भनेर आउनुहुन्थ्यो, एलआर दाजु पेक्स याद आउँछ, उहाँ पनि बित्नुभयो, अन्त जो बित्यो अब जस्तै डिबी प्रधान हगि खुब याद आउँछ, उहाँको सम्झना आउँछ, आइके सिंह दाजु याद आउँछ, दाजुसँग धेरै नाटकहरू गरेँ, स्टेजमै गरेँ, धेरै गरेँ मैले, र सम्झना छ उहाँको, सम्झना आउँछ, बितेर गयो, भवानी को याद आउँछ, न्युज रिडर उसलाई जिस्काउँथ्यौँ पुरै, हाम्रो जिस्काउने पञ्चिङ ब्याग चाहिँ ऊ थियो नि, साह्रै राम्रो, नारायण गोपालको गीत त एकदम मजाले गाउँथ्यो, शब्द एक एकवटा याद हुन्थ्यो उसलाई, अन्त उसको याद आउँछ मलाई, अलिकति सम्झिरहन्छु। अब धेरै त्यस्तो साथीहरू लेडिजहरूमा पनि हाम्रो प्रोग्राम सेक्सन त भयो भयो, उता एडमिनिस्ट्रेसनपट्टि छिरिङ दिदी थियो बित्नुभयो, उनीहरूको याद आउँछ मलाई, पुरानो अझै म त्यो झझलको पनि याद आउँछ मलाई, धेरै अगाडिको पुरानो पुरानो को को थियो क्या, फल्ना थियो फल्ना थियो, फल्नाको नाम त के पो थियो भनेर कोही बेला बसेर सोच्छु म, त्यो सम्झना आइरहन्छ।
0: गाउँले सभा कार्यक्रमका माइला दाईलाई कसले चिन्दैनन् होला र तिनको वास्तविक नामले भन्दा त्यस समय कार्यक्रममा निभाएको चरित्रको माइलादाई भनेर नै त्यस समय जगत प्रसाद तामाङ उर्फ जेपी तामाङलाई चिनिन्थ्यो। पछि गएर जेपी तामाङ कार्यक्रम निष्पादक पदबाट अवकाश प्राप्त गरे भने आज पनि जब तिनी यस कार्यालयको अघि भएर बजारतिर जान्छन् सधैँ नै यसको मूलद्वारलाई ढोकेर जाने तामाङ बताउँछन्।
2: अझै पनि म त्यो बाटो हिँड्दाखेरि म एकपल्ट माने नमन गरेर चाहिँ हिँड्छु। त्यस्तो मेरो उहाँसँग माने हाम्रो अफिससँग श्रद्धा छ। म चाहिँ अक्टोबर 1974 चाहिँ आकाशवाणी खरसाङमा जोइन गरेको र त्यसमा म एज ए फिल्ड एसिस्टेन्ट। र त्यति बेला चाहिँ हामी अब गाउँ बस्तीमा निकै अब रेकर्ड गर्नु जानु पर्थ्यो है। र मेरो माने स्टक क्यारेक्टर चाहिँ माइला दाई। त्यति बेलादेखि चाहिँ म माइला दाईको हिसाबमा मैले काम गरेको है। र अन्तसम्म म माइला दाई भएसरी नै रिटायर भएँ। र हाम्रो कार्यक्रममा चाहिँ पहिला चाहिँ हामी 76 सालमा चाहिँ हामीले लाइभ गर्न थाल्यौँ। त्यही बेला मिस्टर एमके दोङ हुनुहुन्थ्यो, उहाँ चाहिँ फार्म रेडियो अफिसर र उहाँको समयमा हामीले लाइभ प्रोग्राम पनि गऱ्यौँ। र फेरि कतिपय कारणवश अब त्यो लाइभ प्रोग्राम एक वर्षसम्म मात्रै चल्न सक्यो। त्यहाँदेखि चाहिँ हामी फेरि रेकर्डमा टेपमै रेकर्ड गरेर हामी प्रोग्राम गर्न थाल्यौँ। र हाम्रो कार्यक्रम गाउँले सभा कार्यक्रम चाहिँ आधी घन्टाको प्रोग्राम हो। डेली डेली भने सधैँ नै 6:10 6:40 चाहिँ प्रसारित हुने गर्छ। अझै पनि गर्दैछ त्यही प्रोग्राम। र विशेष म चाहिँ अब गाउँले सभा बाहेक ड्रामा पनि मैले भाग लिएको छु। ड्रामा आर्टिस्ट पनि हुँ। साथसाथै हाम्रो एउटा फ्यामिली सिरियल थियो धनमन दाईको संसार, त धनमन दाईको संसारमा पनि मैले पार्टिसिपेट गर्थेँ। धनमन दाईको संसारमा पहिला त उहाँ एसपी सिंहको प्रडक्सन हो। एसपी सिंह हुनुहुन्थ्यो, डोमा सुब्बा भन्छु, डोमा सुब्बा, उहाँ चाहिँ धनमनी दाई हो, डोमा सुब्बा। त्यसपछि डिबी प्रधान, कोही कोही बेला भवानी प्रसाद शर्माले पनि भाग लिनुहुन्थ्यो। त्यसपछि म त छँदै थिएँ। त्यति हामी 4-5 जना चाहिँ यसरी प्रोग्रामहरू गर्थ्यौँ गाउँ बस्तीमा पनि। हामी रेकर्डिङ गर्न जाँदाखेरि चाहिँ म चाहिँ माइला दाई भन्दा आम उहाँहरू छक्कै पर्नुहुन्थ्यो। तपाईँको रोल चाहिँ आवाज त बुढो जस्तो सुन्छु तर तपाईँ त एकदम यङ हुनुहुँदो रहेछ भनेर पनि भन्नुहुन्थ्यो। तर पनि अब त्यो त अब स्टक क्यारेक्टर भएकोले गर्दाखेरि हामीले अब त्यसरी गर्थ्यौँ। हुन त मैले कुनै बनावटी स्वरमा त बोल्दिनँ थिएँ तर पनि अब गाउँ बस्तीमा चाहिँ अब बुढो भनेर चाहिँ चिन्नु हुँदो रहेछ। पहिला चाहिँ रेकर्डिङ चाहिँ हाम्रो माथि अफिसकै त्यहाँ अब यता साइडपट्टि माने लेफ्टपट्टि त्यो एउटा रेकर्डिङ रुम थियो, त्यहाँनिर रेकर्डिङ हुन्थ्यो। ड्रामा पनि त्यहीँ हुन्थ्यो, स्टुडियो सबै त्यहीँबाटै प्रसार हुन्थ्यो। र पछि तल स्टुडियो बनियो, ठुलो स्टुडियो बन्यो। त्यहाँदेखि चाहिँ त्यो ठुलो स्टुडियो बनेकोले चाहिँ हाम्रो सबै रेकर्डिङहरू, म्युजिक रेकर्डिङ भयो, गाउँले सभाको, ड्रामाको, सबै चाहिँ तराई हुन थाल्यो 80-82 सालको तिर होला। किनभने अब जुन चाहिँ ट्रान्समिसन पनि अब तलबाटै नै सुरु भएको थियो। पहिला त माथिबाटै हुन्थ्यो र पछिदेखि चाहिँ तल अफिस सारेकोले गर्दाखेरि चाहिँ जति पनि रेकर्डिङ अन्त ट्रान्समिसन इन्जिनियरिङ चिजहरू सबै तलबाटै हुन थाल्यो। र हाम्रो त्यहाँबाट चाहिँ अब के अरे रेकर्ड छोडेपछि चाहिँ तल ट्रान्समिसनबाट ट्रान्समिट भएर चाहिँ ब्रोडकास्ट हुन्छ। मेरो समयमा एक नम्बर त स्वर्गीय शिवकुमार राई हुनुहुन्थ्यो, छिमी वङ्गु लामा हुनुहुन्थ्यो, त्यो तपाईँले सुन्नुभएको छ र शम्भु दाईको हुलाक, उहाँहरूको चिठी पत्रको कार्यक्रम चाहिँ एकदमै रोचक, प्रायः सबैले नै मन पराउनुहुन्थ्यो। त्यसपछि एसपी सिंह हुनुहुन्थ्यो, त्यसपछि भवानी प्रसाद शर्मा, डिबी प्रधान, उहाँ भेटरन आर्टिस्ट, के अरे ड्रामाको एकदमै भेटरन आर्टिस्ट डिबी प्रधान। त्यसपछि हामीसँग गाउँले समयमा दावा लम्बु भन्ने हुनुहुन्थ्यो। त्यसपछि पछि चाहिँ अब हामीले अब स्टक क्यारेक्टर राखेको हुँदा सान दिदी, त्यसपछि अब के अरे कान्छी माया हो यसो गरेर चाहिँ हामीले कतिवटा स्टक क्यारेक्टर पनि राख्यौँ। त्यति बेला चाहिँ हाम्रो 50 किलोहर्टको ट्रान्समिटर थियो र त्यसले गर्दाखेरि सर्ट वेभमा भएकोले गर्दा टाढो टाढोसम्म अमेरिका, निदरल्यान्ड, यता टाढो टाढोबाट विदेशबाट पनि यसो चिठीहरू आउँथ्यो, रेकर्ड गरेर सिडीमा रेकर्ड गरेर पठाउनुहुन्थ्यो। श्रोताहरू त्यति बेला निकै नै फैलिएको थियो। तर अब आजकल अब टिभीको जमाना भएर मान्छेहरूले अलिक कम्ती सुन्छ होला सायद, अब मात्रामा धेरै कम्ती मात्रामा चिठी पत्र पनि एकदमै बेसी आउँथ्यो। त्यति बेला एनाउन्सरहरूको पनि त्यस्तै आउँथ्यो, हाम्रो गाउँले सभामा आउँथ्यो। हाम्रो गाउँले सभामा पनि चिठी पत्रको कार्यक्रम हामीले मङ्गलबारको दिन गर्थ्यौँ, रेडियो रुरल फोरम भनेर।
0: आफू केवल 18 वर्षकी हुँदा आकाशवाणी खरसाङमा प्रवेश गरेकी बताउँछिन् वरिष्ठ उद्घोषिका एवं समुदायको हुलाक कार्यक्रमकी श्यामा बहिनी तारा सिन्हा। उनी बताउँछिन् त्यस्ता स्वर्गीय शिवकुमार राईज्यूले आफ्नी छोरी जस्तै तिनीहरूको ख्याल राखेको चर्चित कार्यक्रम बारे बताउँदा तारा सिन्हाजीले स्मरण गर्छिन् तपाईँको अनुरोध कार्यक्रमको यस कार्यक्रमको चर्चा एवं प्रसिद्धि यतिसम्म थियो कि त्यस समय मानिसहरू आफ्नो नाम अनि उनीहरूद्वारा फरमाइस गरेको गीत रेडियोमा सुन्न सबै काम धन्दाहरू छोडेर प्रसारण समय अवधि रेडियो अघि बस्थे रे
1: सन् 1962 सालको 2 तारिक जुन हाम्रो आकाशवाणीको उद्घाटन भएको सुरु भएको त्यो अगाडि म अलिकति केही भन्न चाहन्छु सन् 1961 सालमा चाहिँ म आकाशवाणी गुवाहाटीमा पनि केही दिनको लागि अस्थायी कलाकारको रूपमा काम गरिसकेको थिएँ घुम्न जाँदाखेरि त्यति बेला उहाँ चाहिँ हुनुहुन्थ्यो हरिप्रसाद गोर्खा राईज्यू उहाँ पनि महान साहित्यकार उहाँ चाहिँ हुनुहुन्थ्यो साहित्य केन्द्र निर्देशक सायद मेरो विचारमा नेपालीमा पहिलो साहित्य केन्द्र निर्देशक चाहिँ उहाँ नै हुनुहुन्थ्यो उहाँ चाहिँ मणिपुरको हुनुहुन्थ्यो उहाँसँग पनि भेटघाट भयो त्यसो हुँदा मैले त्यहाँको सानो सानो अब पहिला चलाउने त्यो मिसिनहरू चलाउने माइकमा कसरी बोल्नुपर्छ कति टाढो बोल्नुपर्छ त्यसको ज्ञान चाहिँ मलाई त्यहाँ सबै भइसकेको थियो जब म आएँ मलाई उहाँ गुरुवर हरिप्रसाद गोर्खा राईज्यूले एउटा चिठी पनि पठाउनु भयो त्यो चाहिँ के हो भनेदेखि मैले यसरी ड्युटी गरेको यस्तो यस्तो गरेको भनेर यो देखाउनुहोस् बहिनी यो देखाउनु उहाँ गएर भनेर कन्ट्र्याक्ट पनि गाभिदिएको थियो त्यो लिएर म आएर यहाँ भेट्नु आएँ यहाँको केन्द्र निर्देशक हुनुहुन्थ्यो एससी बासु साहब त्यति बेला आएर उहाँलाई भेटेँ भेटेर ऊ गरेर सोद्धाखेरि म यसरी यसरी आएको सर यो मेरो कागज भनेर देखाउँदा त ऊ त छक्कै पर्नुभयो ए तिमीले त सबै अब सिक्ने कुरा त सिकिसकेकै रहेछौ त भनेर त्यति बेला हाम्रो शिवमा राई सर चाहिँ प्रड्युसर हुनुहुन्थ्यो नेपाली प्रोग्रामको सबै उहाँले बोलाउनु भयो उहाँ आउनुभयो त्यति बेलासम्म मेरो त्यति परिचय थिएन शिवकुमार राईसँग अब हामी सानोमा सुनेको नाम सुनेको किताब पढेको त्यति मात्रै उहाँ पनि आउनुभयो उहाँको उसमा मलाई सोध्नुभयो कहाँबाट आएको यस्तो म खरसाङकै हो सर यस्तो यस्तो भयो ए तिमी त त्यही सिकिसकेको रहेछौ अब तिमीलाई त के सिकाउनु यहाँको दाइजो साहबले भोलिदेखि ड्युटी जोइन गर भन्यो त्यसरी चाहिँ मैले काम सुरु गरेको त्यति बेला हुनुहुन्थ्यो हाम्रो एसपी सिंह दाजु उहाँ चाहिँ दार्जिलिङको उहाँ फर्स्ट उद्घोषक चाहिँ उहाँले गर्नु उद्घोषणा चाहिँ उहाँले गर्नुभएको ओपनिङमा सुरुमा चाहिँ त्यहाँदेखि पछाडि म आएर उहाँसँग काम गरेको तर फर्स्ट भोइस चाहिँ स्वर चाहिँ उहाँकै गएको तर अहिले जस्तो यस्तो थिएन बिहान 6:30-9 बजी पछाडि बढाएर 9:30 भयो दिउँसोको हुन्थ्यो 12 बजीदेखि 4 बजी रातिको हुन्थ्यो 9:30 मात्रै 5 बजी कम्ती कम्ती थियो त्यति बेला अहिले जस्तो कन्टिन्यू चाहिँ थिएन त्यो पछाडि बढ्दै त्यहाँदेखि जब अलिकति उयो हुँदै जाँदाखेरि दिल्लीको कार्यक्रमहरू रिले गरेर सुनाउने भयो जस्तै अब अखिल भारतीय सङ्गीत भयो अखिल भारतीय वार्ता भयो त्यस्तोहरू पनि अब रिले गर्नुपर्दा चाहिँ कोही बेला राति 11 बज्थ्यो कोही बेला राति 10:30 हुन्थ्यो त्यति बेला समुदायको त एकदम लाइभ प्रत्यक्ष प्रसारण अन्त समुदायको हुलाक यता सुरु भयो उता फेरि फरमाइसी गीत श्रोताहरूको अनुरोधमा त्यो पनि सँगसँगै प्रायः प्रायः सँगसँगै सुरु भयो फेरि के भयो भनेदेखि 7 बजी समुदायको हुलाक त्यो पनि अब प्रत्यक्ष प्रसारण त्यो सक्ने बित्तिकै फेरि श्रोताहरूको अनुरोध तपाईँको अनुरोधमा भनेर चिठी आउनु थाल्यो सुरु भयो अन्त सरको अर्को के भनेदेखि कहिले पनि सरले त्यो समुदायको हुलाकमा क्वेसन मात्रै पढ्नु दिनुहुन्थ्यो एन्सर कहिले देखाउनु हुँदैन थियो जब छिमी अब हामी त्यहाँदेखि पछाडि हामी सबै अब बिहा गऱ्यौँ भयौँ त्यहाँदेखि छिमीको लामो छुट्टीमा जस्तै अब मेटी दुख्ने अब नानी हुनेको बेलामा लामो छुट्टीमा जाँदा चाहिँ उसको पदवी चाहिँ म गर्थेँ सरको जे पनि सबाट सुरु हुन्थ्यो श्यामा मलाई चाहिँ श्यामा शोभा मलाई चाहिँ श्यामा अन्त छिमी लामो छुट्टीतिर जाँदा चाहिँ म गएँ सर क्वेसन उत्तर पनि दिनुहोस् न हेरौँ न अँ अँ हुँदैन क्वेसन मात्रै याद गरेर राख पढ उत्तर हुँदैन भनेर पहिल्यै उत्तर पढ्नु दिनुहुने उसको के रहेछ भने पहिल्यै उत्तर जाने भने त सर हाँस्नु मजा आउँदैन त्यसरी गर्नुहुन्थ्यो सरले। अरू त अब तपाईँको अनुरोध त्यत्तिकै भयो, त्यहाँदेखि त फरमाइसको चिठीहरू यति बिन आउँथ्यो सम्हाली नसक्नु उ गर्नु त्यो दुईवटा भयो। अरू गाउँदे सभा पनि राम्रै एकदम त्यति बेला डम्बर दाजु हुनुहुन्थ्यो आइकी सिंह दाजु हुनुहुन्थ्यो फेरि सबै लाइभ सिधा प्रसारण हुन्थ्यो रेकर्डिङ केही गर्नु पर्दैन थियो सबै लाइभ गर लाइभ चाहिँ एकदम राम्रो हुन्छ भनेर लाइभ गर्नुहुन्थ्यो।
0: दुई तारिक जुन सन् 1962 लिएर आजसम्म आकाशवाणी खरसाङमा अमूल परिवर्तन आइसकेको छ। यस केन्द्रबाट आज पनि राम्रा राम्रा कार्यक्रमहरू प्रस्तुत गर्ने गरिन्छ, धेरै नवीन ज्ञानवर्धक कार्यक्रमहरूलाई समावेश गरिएको छ। यदि हामीले रोजगारकै माध्यमबाट हेऱ्यौँ भने पनि अहिले आकाशवाणी खरसाङले धेरै शिक्षित युवा भाइ बहिनीहरूलाई रोजगार दिएको छ।
3: श्रोता अब समय भएको छ समाचारको।
4: नमस्कार, यो आकाशवाणी हो, समाचार अलिशा खवासबाट सुन्नुहोस्। पहिला मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले गरीबहरूको हितका लागि सरकारको 12 वर्षको विकास यात्रालाई रेखाङ्कित गर्नुभयो। आकाशवाणीको आज गौरवशाली 90 वर्ष पूरा भइरहेको छ। संसदीय तथा अल्पसंख्यक कार्य मन्त्री किरण रिजिजूले आकाशवाणीको गौरवशाली 90 वर्ष पूरा गरेकोमा बधाई दिनुभएको छ। आज नयाँ दिल्लीमा इण्डिया गठबन्धनको बैठक सम्पन्न भयो। बैठकमा विभिन्न विपक्षी दलका नेताहरू सहभागी भएका थिए। इजरायल र इरानले एक अर्का विरूद्ध बदला लिन आक्रमणहरू शुरू गरेपछि पश्चिम एसियामा तनाव बढ़ाएको छ। मौसम विभागले आगामी 3-4 दिनमा मध्य अरब सागर र महाराष्ट्र, तेलंगाना, आन्ध्र प्रदेश र तमिलनाडुका केही भागहरूमा दक्षिण पश्चिम मनसून अगाडि बढ़नको लागि अनुकूल अवस्था रहेको बताएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले गरीबहरूको हितका लागि सरकारको 12 वर्षको विकास यात्रालाई रेखाङ्कित गर्नुभयो। आज सामाजिक सञ्जालमा पोस्ट गर्दै श्री मोदीले भन्नुभयो कि यस अवधिमा देश धेरै परिवर्तनहरूको साक्षी बनेको छ र गरीब कल्याण र विपन्न वर्ग यी परिवर्तनहरूको केन्द्रमा रहेको छ। प्रधानमन्त्रीले भन्नुभयो कि जनधन खाता, प्रत्यक्ष लाभ हस्तान्तरण, स्वच्छ भारत अभियान, प्रधानमन्त्री आवास योजना, जल जीवन मिशन र आयुष्मान भारत जस्ता हरेक पहलको उद्देश्य जनताका लागि गरिमा र अवसर सुनिश्चित गर्नु हो। गरीबहरूको जीवनस्तर सुधार गर्नका लागि प्रौद्योगिकीले महत्वपूर्ण भूमिका खेलेको छ।
5: गरीब और वंचित के उत्थान का संकल्प, सबका साथ सबका विकास का मंत्र, गरीब कल्याण, गरीब की सेवा, उसके जीवन में बेहतरी, देश का विकास, देश के संसाधन आखिरी व्यक्ति तक बिना किसी भेदभाव पहुंचे, ये हमारी सरकार की सबसे बड़ी प्राथमिकता रही। आज हर जरूरतमंद प्रधानमंत्री गरीब कल्याण अन्न योजना के कारण खाने की चिंता से मुक्त है।
4: आकाशवाणीको आज गौरवशाली 90 वर्ष पूरा भइरहेको छ। वर्ष 1936 आजको दिन इण्डिया स्टेट ब्रडकास्टिङ सर्भिसलाई अल इण्डिया रेडियो नाम दिएको थियो। यो दिवस देशको सांस्कृतिक सूचना र प्रसारण इतिहासमा विशिष्ट अवसरको रूपमा अंकित छ, जसमा पुस्तौसम्म देशको चेतनासित जोड्नेवाला वाणीको रूपमा उदय भयो। स्वतन्त्रतापछि अल इण्डिया रेडियो द्रुत गतिमा विस्तार भयो र 1956 यसलाई आकाशवाणी नाम दिएको थियो। आज आकाशवाणीको 591 केन्द्रहरू कार्यरत छन्, जसमा 23 भाषाहरू र 146 बोलीहरूमा कार्यक्रमहरू प्रसारण हुन्छन्। आकाशवाणीको पहुँच देशको 98% आबादीसम्म छ। आकाशवाणीको विदेश सेवा विभाग भारतवासीहरूलाई एकजुट गर्दै विश्वको 100 अधिक देशहरूमा भारतको आवाज बनेको छ। बहुजन हिताय बहुजन सुखायको आदर्शमा आकाशवाणीको समाचार सेवा प्रभाग रेडियो प्रसारणको सर्वोच्च मानकहरूको अनुपालन गर्दै 24 नै सबै प्रमुख भाषाहरूमा समाचार र समाचार कार्यक्रमहरूको प्रसारण गर्दछ। सांसदीय तथा अल्पसंख्यक कार्य मन्त्री किरण रिजिजूले आकाशवाणीको गौरवशाली 90 वर्ष पूरा गरेकोमा बधाई दिनुभएको छ। एक भिडियो सन्देशमा श्री रिजिजूले भन्नुभयो कि आज सम्पूर्ण राष्ट्र आकाशवाणीसँग जोडिएको छ। आकाशवाणीको माध्यमले एक भारत श्रेष्ठ भारतको भावना बलियो भइरहेको छ। आज नयाँ दिल्लीमा इन्डिया गठबन्धनको बैठक सम्पन्न भयो। बैठकमा विभिन्न विपक्षी दलका नेताहरू सहभागी भएका थिए। यसमा कंग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गे, वरिष्ठ कंग्रेस नेता राहुल गान्धी, समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादव, तृणमूल कंग्रेसकी अध्यक्ष ममता ब्यानर्जी, जम्मू काश्मीर नेशनल कन्फरेन्सका नेता उमर अब्दुल्ला र एनसीपी शरद पवार गुटका सुप्रिय सुले समावेश थिए। यसैबीच आम आदमी पार्टी र द्रविड मुनेत्र कडकम लगायत केही विपक्षी दलहरू बैठकबाट टाढा रहेका थिए। यसअघि कंग्रेस प्रवक्ता जयराम रमेशले 23 राजनैतिक दलहरूले बैठकमा आफ्नो सहभागिता पुष्टि गरेको बताउनु भएको थियो। तेलुगु देशमा पार्टीका सना सतीश, भश्यम रामकृष्ण र चिन्तकाई ला विजयले आज अमरावतीमा राज्यसभा चुनावका लागि आफ्नो उम्मेद्वारी दर्ता गरे। तीनैजना उम्मेद्वारहरूले सत्तारूढ राष्ट्रिय लोकतान्त्रिक गठबन्धनका नेताहरूको उपस्थितिमा निर्वाचन अधिकारी आर वनिता रानीलाई आफ्नो उम्मेद्वारी पत्र बुझाए। इजरायल र इरानले एकअर्का विरूद्ध बदला लिन आक्रमणहरू शुरू गरेका छन्। यसले पश्चिम एसियामा तनाव बढेको छ र युद्ध विराम प्रयासहरू अवरोध गरेको छ। इरानको इस्लामिक रेभोल्युसनरी गार्ड कोरले प्रमुख इजरायली सैन्य प्रतिष्ठानहरूलाई लक्षित गरेको छ। यसले वायुसेना केन्द्रहरू नेवातिम र तेल नोफ विरूद्ध आक्रमण गरिएको बताएको छ। मिडिया रिपोर्टहरूका अनुसार यो कार्यवाही इजरायलले गरेको आक्रमणको प्रतिक्रियामा गरिएको हो। यी पछिल्ला आक्रमणहरूले यस वर्षको 28 फरवरीदेखि जारी युद्धको अन्त्यको बारेमा अनिश्चितता बढाएको छ। यसले शान्ति पुनर्स्थापनाको लागि सम्झौतामा पुनः राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रयासलाई पनि झट्का दिएको छ।
6: ईरान और इसराइल के बीच हालिय सैन्य गतिविधियों ने अप्रैल से लागू संघर्ष विराम को चुनौती दी है। हाल के मिसाइल और सैन्य हमलों से क्षेत्रीय शांति भंग हुई है। ईरान ने कहा कि उसकी कार्रवाई लेबनान में इसराइली सैन्य अभियानों के जवाब में की गई एक सीमित और संतुलित प्रतिक्रिया थी। वहीं इसराइल का दावा है कि उसकी सैन्य कार्रवाइयों का उद्देश्य ईरान की सैन्य क्षमताओं को कमजोर करना और भविष्य के संभावित हमलों को रोकना है। इस बीच अमेरिका के राष्ट्रपति डोनाल्ड ट्रंप ने दोनों पक्षों से संयम बरतने और बातचीत की प्रक्रिया में लौटने की अपील की है। कतर के प्रधानमंत्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानी ने ईरान के विदेश मंत्री अब्बास अराघची के साथ बातचीत की है। दुबई से विनोद कुमार की रिपोर्ट के साथ समाचार कक्ष से चाहत सिंह।
4: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मीडिया ह्यान्डल एक्समा @AIR News कर्सियङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई इरानको मिसाइल आक्रमणको बदला नलिने आग्रह गर्नुभएको छ। श्री ट्रम्पले यस्तो कार्यले शान्ति सम्झौतामा पुग्ने प्रयासमा बाधा पुर्याउन सक्ने बताउनु भएको छ। उहाँले इरानलाई वार्ता पुनः शुरू गर्न आग्रह गर्नुभएको छ। इरानले शनिबार इजरायलमा ब्यालिस्टिक मिसाइल आक्रमण गरेको थियो। अप्रेलमा युद्ध विराम लागू भएपछि इरानले गरेको यो पहिलो आक्रमण हो। श्री ट्रम्पले शान्ति सम्झौतामा चाँडै हस्ताक्षर हुने आशा व्यक्त गर्नुभयो। उहाँले चेतावनी दिनुभयो बढ्दो तनावले यी प्रयासहरूमा बाधा पुर्याउनेछ। राष्ट्रपति श्री ट्रम्पले आशावादी व्यक्त गर्नुभयो श्री नेतन्याहुले इरानसँगको सम्झौता स्वीकार गर्नेछन्। पश्चिम बंगाल स्वास्थ्य सेवा विस्तारमा महत्वपूर्ण कदम उठाउँदै आयुष्मान भारत प्रधानमन्त्री जन आरोग्य योजना लागू गर्न लागिरहेको छ। राष्ट्रिय स्वास्थ्य प्राधिकरण र पश्चिम बंगाल सरकारको बीच आज नयाँ दिल्लीमा केन्द्रीय स्वास्थ्य मन्त्री जगत प्रकाश नड्डा र पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीको उपस्थितिमा सम्झौता ज्ञापनमा हस्ताक्षर हुने भएको छ। पश्चिम बंगाल पुलिसको विशेष कार्यबलले आज बिहान नेपाल सीमा नजिकैबाट प्रभावशाली तृणमूल कंग्रेस नेता जहाँगीर खानलाई पक्राउ गरेको छ। उनी सीमा पार गरेर भाग्ने प्रयास गरिरहेको आरोप छ। उनलाई थप सोधपूछको लागि कोलकाता ल्याइँदैछ। गत महिनाको 21 तारीकमा फाल्टा विधानसभा सीटको लागि भएको पुनः मतदानपछि यो गिरफ्तारी भएको हो। केरलामा शिगेला संक्रमणका कारण 4 वर्षीय बालकको मृत्यु भएपछि राज्य स्वास्थ्य विभागले रोकथामका उपायहरू तीव्र पारेको छ। स्वास्थ्य मन्त्री के मुरलीधरनले खाद्य सुरक्षा विभागलाई निरीक्षण बढाउन निर्देशन दिनुभएको छ। मौसम विभागले बुधबारसम्म तटीय कर्नाटकमा भारी वर्षाको लागि रेड अलर्ट जारी गरेको छ। विभागले आगामी तीनदेखि चार दिनमा मध्य अरब सागर र महाराष्ट्र, तेलंगाना, आन्ध्र प्रदेश र तमिलनाडुका केही भागहरूमा दक्षिण पश्चिम मनसून अगाडि बढ्नको लागि अनुकूल अवस्था रहेको बताएको छ। यस अवधिमा मनसून बंगालको खाड़ी, छत्तीसगढ़, उडिसा, सिक्किम र उत्तर पूर्वी राज्यहरूमा पनि अगाडि बढ्ने सम्भावना छ। आगामी तीन दिनमा दिल्ली, हरियाणा, चण्डीगढ र पंजाबमा गर्मीको लहरको अवस्थाको पूर्वानुमान गरेको छ। भोलि उडिसा तटीय आन्ध्र प्रदेश र यानममा तातो र आर्द्र मौसमको अपेक्षा गरिएको छ। यो समाचार युट्युबमा @AIR Karsiang मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले गरीबको हितका लागि सरकारको 12 वर्षको विकास यात्रालाई रेखाङ्कित गर्नुभयो। आकाशवाणीको आज गौरवशाली 90 वर्ष पूरा भइरहेको छ। संसदीय तथा अल्पसंख्यक कार्य मन्त्री किरण रिजिजूले आकाशवाणीको गौरवशाली 90 वर्ष पूरा गरेकोमा बधाई दिनुभएको छ। आज नयाँ दिल्लीमा इण्डिया गठबन्धनको बैठक सम्पन्न भयो। बैठकमा विभिन्न विपक्षी दलका नेताहरू सहभागी भएका थिए। इजरायल र इरानले एकअर्का विरूद्ध बदला लिन आक्रमणहरू शुरू गरेपछि पश्चिम एसियामा तनाव बढेको छ र मौसम विभागले आगामी तीनदेखि चार दिनमा मध्य अरब सागर र महाराष्ट्र, तेलंगाना, आन्ध्र प्रदेश र तमिलनाडुका केही भागहरूमा दक्षिण पश्चिम मनसून अगाडि बढ्नको लागि अनुकूल अवस्था रहेको बताएको छ। यसका साथै अहिलेलाई आकाशवाणीबाट समाचार पूरा भयो।

श्रोताहरु, हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट 103.5 मेगाहर्ज साथै न्यूज अन एयर एप्स अनि दार्जिलिङको एफएम 100.2 मेगाहर्जबाट बोलिरहेका छौँ। अब प्रस्तुत छ हाम्रो साप्ताहिक कार्यक्रम विज्ञान दर्पण।

नमस्कार छ विज्ञान दर्पण कार्यक्रम सुनेर बसिरहनु भएका हाम्रा सम्पूर्ण श्रोताहरूमा। श्रोता, बर्खायाममा धेरै प्रकारका रोगहरू फैलन सक्छन्। ती रोगहरू फोहोर पानी, लामखुट्टे, अस्वच्छ खाना र वातावरण

0: पनि ल्याएको हुन्छ, किनभने आर्द्रता बढ्दै जाँदा जमेको पानी र कीटाणुहरूको बढ्दो सम्पर्कले बर्खाको यस समयमा रोगहरू फैलन सजिलो बनाउँदछ। हावाको अत्याधिक आर्द्रता र पानी जमेको वातावरण लामखुट्टे ब्याक्टेरिया र भाइरसहरूको लागि आदर्श प्रजनन स्थल बनाउँछ। फलस्वरूप यी महिनाहरूमा संक्रमण दर उल्लेखनीय रूपमा बढ्दछ।
1: यो जुन चाहिँ बर्खायाममा हुने रोगहरू छ है, र यो रोगहरूको मुख्य कारणहरू चाहिँ के हुन सक्छ पूर्णिमाजी?
0: हजुर, बर्खायाममा हुने रोगहरूको मुख्य कारणहरू चाहिँ यस प्रकार छ। जस्तै दूषित पानी है, दूषित पानी, किनभने बर्खामा चाहिँ त्यो भल पहिरोहरू आएकोले गर्दाखेरि है त्यो पानीहरू जमिन्छ, अनि कतिवटा झाडा पिसाब है हो त्योसँग मिसिएर चाहिँ त्यो पानीहरू चाहिँ हाम्रो जुन चाहिँ घरको पिउने पानीहरू छ त्यो मुहानहरूमा गएर त्यस प्रकारले चाहिँ दूषित पानी हुन्छ। अन्त यो दूषित पानीले चाहिँ हैजा, टाइफोइड र हेपाटाइटिस ए जस्ता रोगहरू निम्त्याउँछ है। अनि अर्को चाहिँ छ बर्खायाममा लामखुट्टेको प्रजनन, किनभने बर्खायाममा चाहिँ जग्गा जग्गामा चाहिँ पानीहरू जमिएर बस्छ नि त होइन, जस्तै नालाहरूमा है, फुटेको कतिवटा भाँडाकुँडाहरूमा, कतिवटा त्यसै नचलाइराखेको जुन चाहिँ भाँडाकुँडा सामानहरू छ त्यसमा चाहिँ पानी जमिएर बसेको हुन्छ, र यो जमिएको पानी चाहिँ लामखुट्टेको प्रजननको लागि चाहिँ एकदमै लाभकारी हुँदछ है। त्यसले गर्दाखेरि मलेरिया, डेङ्गु र चिकनगुनिया को सम्भावना बढ्ने गर्दछ। अनि अर्को छ बर्खायाम भएकोले गर्दा चाहिँ कम सरसफाई हुन्छ नि त वरिपरि होइन, यसले गर्दा झारपातहरू मैलाहरू जमिन्छ है, त्यसले गर्दाखेरि चाहिँ यसमा चाहिँ फङ्गल संक्रमण, नेत्र रोगहरू र ग्यास्ट्रो एन्डराइटिसहरू रोगहरू निम्त्याउँछ। अनि अर्को छ मौसमी भाइरस, यो कतिवटा भाइरस चाहिँ अब सिजनल हुन्छ, त्यसले गर्दाखेरि बर्खायाममा चाहिँ यी भाइरसहरूले चाहिँ फ्लु, भाइरल ज्वरो र श्वास प्रश्वास सम्बन्धी रोगहरू निम्त्याउँछन्।
1: बर्खायाममा हुने सबैभन्दा सामान्य रोगहरू चाहिँ के हुन सक्छ पूर्णिमाज्यू?
0: अब यो बर्खायाममा त धेरै रोगहरू छ है, त्यसमा चाहिँ अब कतिवटा चाहिँ एकदमै प्रमुख रोगहरू छ। प्रथममा भन्नु पर्दामा चाहिँ डेङ्गु ज्वरो, सबैले सुनेकै छ है डेङ्गु ज्वरो। यसको कारण चाहिँ डेङ्गुको चाहिँ एडिस लामखुट्टेबाट यो फैलिन्छ, जुन जमेको पानीमा चाहिँ हुन्छ यो। अनि यसको लक्षणहरू चाहिँ अचानक उच्च ज्वरो आउनु है, कडा टाउको दुख्नु, जोर्नी र मांसपेशी दुख्नु, अनि अर्को चाहिँ छ आँखाको जुन चाहिँ बल छ त्यसको पछाडि चाहिँ एकदम यसको चाहिँ दुखाइ हुन्छ। यो चाहिँ अब डेङ्गुको विशिष्ट लक्षण हो है, प्याराअर्बिटल रिजनमा चाहिँ यो पेन भन्छ होइन, डेङ्गुको विशिष्ट लक्षण हो। र अर्को छ शरीरमा चाहिँ एउटा रातो मसिना दानाहरू चाहिँ देखा पर्छ, यो छातीदेखि मा स्टार्ट हुन्छ, यो चाहिँ यो डेङ्गुको चाहिँ एउटा विशिष्ट लक्षण हो। र गम्भीर अवस्थामा चाहिँ अब शरीरको विभिन्न अङ्गबाट चाहिँ रक्तस्राव हुने गर्छ यो डेङ्गुमा चाहिँ, त्यो चाहिँ अब एकदमै पछि गएर जुन चाहिँ कम्प्लिकेसन्स हुन्छ त्यसमा चाहिँ, जस्तै अब नाकबाट है, गिजाबाट, अनि शरीरको छालाभित्र जुन चाहिँ निलो निलो दागहरू हुन्छ नि हो, त्यो चाहिँ अब भित्र इन्टरनल ब्लिडिङ भएको है, रक्तस्राव भएको, जस्तै नाकबाट नाथ्री कुनै कारणै बिना नाकबाट खुन निस्क्यो, गिजाबाट ब्रसहरू गर्दाखेरि अथवा त्यसै बित्थामा खुन निस्क्यो भने चाहिँ यो चाहिँ हो अब डेङ्गुको चाहिँ एउटा पछि गएर चाहिँ यो चाहिँ क्रिटिकल फेज हो भनेर चाहिँ चिनिन्छ। अनि यदि महिलाहरूमा चाहिँ सामान्य उसको जुन चाहिँ मेन्स्ट्रुअल साइकल हुन्छ त्यसमा चाहिँ अब उसको सधैँभन्दा चाहिँ एकदम बेसी मासिक धर्म भयो भने यो पनि, यदि उसलाई ज्वरो आएको छ अब र यस्तो प्रकारको उसको बेसी मेन्स्ट्रुअल फ्लो भयो भने यसमा पनि हामीले संकेत गर्न सक्छौँ कि उसलाई चाहिँ अब यो चाहिँ हेमोरेजिक डेङ्गु हुँदैछ भनेर है।
1: यसबाट बाँच्ने उपायहरू चाहिँ के छ त पूर्णिमाज्यू?
0: प्रथममा चाहिँ अब निदान है, डायग्नोसिस, अब डेङ्गु हो भनेर अब ज्वरो भएर आउँछ हस्पिटलमा, तर अब सबै ज्वरो नै डेङ्गु हुन्छ भन्ने पनि छैन, तर अब हामीले चाहिँ हस्पिटलमा चाहिँ ज्वरो आएर चाहिँ एडमिसन भयो भन्दामा नै हामीले चाहिँ यो तिनवटा चिजको चाहिँ हामीले गरिहाल्छ। एउटा चाहिँ हो डेङ्गुको है, डेङ्गुको लागि, र यसको लागि चाहिँ हामीले परीक्षण गर्छ उसको शरीरबाट रगत निकालेर, त्यसबाट चाहिँ अब परीक्षणमा चाहिँ भाइरस छ अथवा यसले एन्टिबडीहरू तयार गरिसक्छ, पहिल्यै अबलाई भएको छ भने एन्टिबडिज हुन्छ है, अलिकति पछिको समयमा है एन्टिबडिजहरू छ छैन यो उपस्थितिबाट पनि पत्ता लगाउन सकिन्छ डेङ्गु हो होइन भनेर। र यसको उपचारमा चाहिँ यदि अब डेङ्गु ज्वरो भयो भने सामान्यत घरमा बसेर यसको उपचार त्यस्तो चाहिँदैन यसमा होइन, यदि ज्वरो आयो भने त्यसो ज्वरोको दबाई अनि रेस्ट गरेर पनि यसलाई चाहिँ सामान्य बनाउन सकिन्छ है। अनि डेङ्गु ज्वरोको लागि अब कुनै विशेष एन्टिभाइरल उपचार पनि छैन होइन, त्यसले गर्दाखेरि चाहिँ अब व्यवस्थापन मुख्यतः लक्षणहरू कम गर्नेहरू मात्रै हुन्छ है। र अब त्यही भनिहाले, ज्वरो आयो भने, जिउ दुख्यो भने प्यारासिटामल, र जटिलता रोक्नकामा चाहिँ अब केन्द्रित हुनुपर्छ, र हामीले चाहिँ अब यो सामान्य छ र पनि अब्जर्भेसनमा चाहिँ राख्नुपर्छ। यदि त्यो ज्वरो अझै बेसी भयो उसलाई अघि भनेको जस्तै है रक्तस्रावहरू कुनै शरीरको अङ्गबाट भयो भने चाहिँ त्यो चाहिँ अब अलिक जटिलता हुँदैछ भनेर जानेर चाहिँ यसको उपचार

0: गर्नको लागि चाहिँ हस्पिटलाइजेसन हुनु पर्यो। अनि यसमा चाहिँ भनिन्छ कि जुन चाहिँ खालि हामीले चाहिँ प्यारासिटामल मात्रै दिन्छ र अरू जुन चाहिँ एनाल्जेसिकहरू हुन्छ नि हो त्योहरू चाहिँ दिइँदैन, किनभने अलरेडी उसलाई यो डेङ्गुले गर्दाखेरि इन्टरनल ब्लिडिङहरू हुन्छ, त्यो अरू एनएसएआइडी भन्छ हो त्योहरू दियो भने चाहिँ अझै ब्लिडिङ हुने चान्सेस हुन्छ, त्यसले गर्दा चाहिँ त्यो चाहिँ दिइँदैन डक्टरको परामर्श अनुसार है। र अर्को हामीले उपचारमा समावेश हुनसक्छ हाइड्रेसन र आराम है। प्रशस्त मात्रामा चाहिँ मामुली छ भने चाहिँ घरमै बसेर चाहिँ रेस्ट गर्नु पर्यो, प्रशस्त मात्रामा तरल पदार्थ है, सिम्पल पानीदेखि लिएर ढाकको पानीहरूदेखि लिएर हो त्यसरी चाहिँ तरल पदार्थ चाहिँ बेसी पिउनुपर्छ र शरीरलाई संक्रमणसँग लड्न, अब यसले रेस्ट गर्यो भने चाहिँ के गर्छ शरीरलाई संक्रमणसँग लड्न मद्दत गर्छ है, त्यसैले गर्दा पर्याप्त मात्रामा आराम गर्नुपर्दछ। र अर्को भनिहाले अब यसमा चाहिँ पुरा बडी एक हुन्छ नि त होइन, त्यसले गर्दाखेरि चाहिँ दुखाइ र ज्वरोको निम्ति चाहिँ अब दुखाइ कम गर्ने जुन औषधि अघि भनिहाले ज्वरोको लागि है त्यो लिन सकिन्छ डक्टरको परामर्श अनुसार, आफै चाहिँ लिनु भएन यो है। अनि अर्को छ यदि लक्षणहरू चाहिँ अब बिग्रिँदै गएमा जस्तै गम्भीर पेट दुख्ने है, लगातार बान्ता उल्टी आउने, छिटो सास फेर्ने, अब घरिघरि सास लिँदाखेरि असुविस्ता भएर छिटो फेर्ने गर्छ होइन, र गिजाबाट नाकबाट रगत बग्ने भएमा चाहिँ चिकित्सा अलिकति उसलाई चाहिँ हस्पिटलाइजेसनको दरकार छ भनेर चाहिँ सोच्नुपर्छ, किनभने यसले गर्दा चाहिँ गम्भीर डेङ्गुलाई चाहिँ अब अस्पताल भर्ना गरेपछि मात्रै यसको चाहिँ ट्रिटमेन्ट हुन्छ, किनभने अब्जर्भेसन गर्नुपर्छ, उसको ब्लड टेस्टहरू गरिरहनुपर्छ है। त्यसले गर्दाखेरि चाहिँ
1: पहिला पहिला समयमा चाहिँ औले ज्वरो वा मलेरिया जुन एउटा ज्वरो हुन्थ्यो है, अब त्यसले चाहिँ धेरै मानिसहरूको ज्यान लगेको थियो है। यो औले ज्वरो वा मलेरिया चाहिँ कस्तो खालको रोग हो, यसको लक्षणहरू के हुन्छ अनि यसबाट बाँच्ने उपायहरू चाहिँ के हुन्छ त पूर्णिमाज्यू?
0: जस्तै अब अघि बर्खायाममा एउटा भने हामीले डेङ्गु होइन, अर्को चाहिँ इम्पोर्टेन्ट चाहिँ छ मलेरिया अथवा नेपालीमा भन्नुपर्दा चाहिँ औले ज्वरो है, यो पनि अब यो बर्खायाममा हुने एउटा मुख्य रोग हो। औले ज्वरो चाहिँ प्लाज्मोडियम परजीवीबाट हुने एक रोग हो जुन संक्रमित पोथी एनोफिलिस लामखुट्टेको टोकाइबाट मानिसमा सर्छ। डेङ्गु ज्वरो जस्तै यो मनसुन मौसममा यसको जोखिम बढ्दछ र यदि मलेरिया अथवा औले ज्वरो भएमा चाहिँ लक्षणहरू चाहिँ मानिसहरूमा यस प्रकारको देखा पर्छ, ज्वरो त हुन्छै है, र यसको चाहिँ एउटा मुख्य लक्षण चाहिँ के हो भन्दा ज्वरोको साथसाथमा चाहिँ चिसो चक्रिय एपिसोडहरू अथवा यसमा चाहिँ राइगर फिभर हुन्छ होइन, चिल राइगर हो त्यस्तो हुन्छ, प्राय प्रत्येक 2-3 दिनमा हुन्छ यो चाहिँ, र पसिना चाहिँ एकदम बेसी ज्वरो आएपछि चाहिँ पसिना चाहिँ पुरै आउँछ है, र टाउको दुखाइ पनि हुन्छ, कडा टाउको दुखाइ हुन्छ, यो एउटा सामान्य लक्षण हो। र यसको साथसाथमा चाहिँ वाकवाकी है बान्ता हुन्छ अनि मांसपेशी र जोड्नीमा पनि पुरा दुखाइ हुन्छ र थकान पनि हुन्छ। अनि यसको चाहिँ अब कसरी चाहिँ अब डेङ्गु र हामीले मलेरिया चाहिँ छुटाउन सक्छ, किन प्राय प्राय एउटा एउटा हुन्छ है, अलिकति एक दुईवटा अब टिपिकल एउटा के अरे सिम्टम्स साइन सिम्टम्स मात्रै डिफरेन्स हुन्छ होइन, र यसको लागि कसरी चाहिँ डायग्नोसिस गर्ने मलेरिया हो भनेर भन्दा चाहिँ यसको निदान परीक्षणहरूमा चाहिँ प्लाज्मोडियम परजीवीको उपस्थिति पत्ता लगाउन चाहिँ रगतको स्मियर परीक्षण र द्रुत निदान परीक्षण गरिन्छ। एउटा चाहिँ छ जब ज्वरो आउँछ त्यति बेला चाहिँ उसको के गरिन्छ जुन चाहिँ हातको जुन औली छ त्योबाट चाहिँ खुन निकालिन्छ होइन, त्यो निकालेपछि चाहिँ एउटा स्लाइडमा चाहिँ त्यसको चाहिँ टेस्ट गरिन्छ, त्यसबाट चाहिँ कुन उसकोमा मलेरियाको प्लाज्मोडियम छ कि छैन, अब मलेरिया पनि थुप्रै प्रकारको हुन्छ नि त होइन, अन्त कुन प्रकारको मलेरिया चाहिँ उसकोमा छ, प्लाज्मोडियम भाइभेक्स भन्छ, प्लाज्मोडियम मलेरिया भन्छ होइन, हो त्यस्तोहरू हुन्छ, फाल्सिपरम थुप्रै छ, त्यसको त्यो रगतको स्मेयरबाट परीक्षण हुन्छ है, छ छैन पनि हुन्छ अथवा कुन प्रकारको त्यसमा टाइप छ त्यो पनि हुन्छ। र अर्को चाहिँ अहिले प्रशस्त मात्रामा चाहिँ ज्वरो आउने व्यक्तिहरू हुन्छ उहाँलाई चाहिँ आरडीके भन्छ, ऱ्यापिड डायग्नोस्टिक टेस्ट भन्छ, त्यो गरिहाल्छ, त्यो चाहिँ तपाईँको औली सानो खोजेर चाहिँ त्यहाँबाट खुन निकालेर त्यसमा त्यो किटमा हालिन्छ, त्यो हाल्ने साथसाथमा तपाईँलाई यो भएको छ कि कति सेकेन्ड्समा, त्यो चाहिँ एकदमै सजिलो यो छ डायग्नोसिस गर्नुमा चाहिँ आरडीटी है। र यसको उपचारमा चाहिँ यदि अब मलेरिया छ भनेर आयो होइन, यसको उपचार चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ अब यसको चाहिँ अघि मैले भने कुन प्रकारको परजीवी छ प्लाज्मोडियम है, यसको औषधिहरू चाहिँ यो गर्छ डिपेन्ड गर्छ है, समावेश हुन्छ। र औषधिको छनौटमा चाहिँ प्लाज्मोडियम परजीवीको प्रकार र रोगको गम्भीरता हेरेर पनि यसमा निर्भर गर्छ। जस्तै अब औलो प्रतिरोधी औषधिहरू चाहिँ छ क्लोरोक्विन, यो कमन हो है सुनिरहेको, अर्को छ आर्टिसुनेट आधारित सयोजन, यसमा चाहिँ अब कम्बाइन थेरापीहरू हुन्छ, अझै थुप्रै थुप्रै छ है, त्यो चाहिँ अब चिकित्सकले चाहिँ हेरेर कुन प्रकारको छ त्यो उनीहरूले एउटा यो नै छ, त्यसको चाहिँ रेजिमे छ, त्यो अनुसारले नै उहाँले प्रिस्क्राइब गर्नुहुन्छ। अरू चाहिँ अब यसको उपचारमा चाहिँ अर्को छ, हामीले चाहिँ प्रशस्त मात्रामा पानी पिउन दिनु पर्यो है, हाइड्रेट राख्नु पर्यो र आराम चाहिँ प्रत्येक कुनै पनि रोगमा नै आराम चाहिँ जरुरी छ है। र अर्को चाहिँ लक्षणहरूमा कुनै परिवर्तनको लागि नियमित रूपमा चाहिँ जाँच गर्नुपर्छ। अब मामुली देखेर दबाई खाँदैछ भने पनि है, औषधि खाँदैछ भने, तर उसलाई चाहिँ अब्जर्भेसनमा चाहिँ राख्नुपर्छ। यदि त्यसमा उसलाई कुनै लक्षणहरू चाहिँ अब गम्भीर हुँदै गएको छ भने चाहिँ, बिग्रिँदै गएको छ भने चाहिँ यसमा चाहिँ हस्पिटलाइजेसनको पनि जरुरी पर्दछ।
1: बर्खायाममा मच्छरद्वारा फैलिने रोगहरूमा एउटा चिकनगुनिया पनि छ नि, यस चिकनगुनिया बारे पनि बताइदिनुहोस् न।
0: हजुर, अर्को चाहिँ छ चिकनगुनिया, यो चाहिँ एक भाइरल रोग हो है, जुन संक्रमित एडिस, यो पनि एडिस लामखुट्टेबाट नै मानिसमा सर्छ, जुन डेङ्गु र जिका भाइरस फैलाउने जिम्मेवार छ यो एडिस है। र यो रोगमा चाहिँ अचानक ज्वरो आउँछ र जोर्नी दुख्छ। यो अब चिकनगुनियाको चाहिँ एउटा टिपिकल सिम्टम चाहिँ सके छ, उसको जोइन्ट्सहरू चाहिँ, त्यो व्यक्तिको जोइन्ट्सहरू चाहिँ एकदम बेसी चाहिँ दुख्ने गर्छ। अहिले ज्वरो पनि एकदमै उच्च ज्वरो हुन्छ, 102 डिग्री फारेनहाइटसम्म पनि पुग्ने ज्वरो हुन्छ है।
1: यो बर्खायाममा विशेष गरेर मानिसहरूलाई टाइफाइड भइरहेको हुन्छ नि, यस टाइफाइड बारेमा पनि बताइदिनुहोस् न।
0: हजुर, अब लामखुट्टेहरूको है, जुन टोकाइले गर्दाखेरि हुने बर्खायामको रोगहरू बाहेक चाहिँ टाइफाइड हामीले प्राय देख्छौँ यो रेनी सिजनमा चाहिँ, बर्खायाममा चाहिँ है, मानिसहरूलाई सानो नानीहरूलाई त झन् एकदमै बेसी हुन्छ टाइफाइड भएको देख्छौँ। र यो टाइफाइड ज्वरो चाहिँ साल्मोनेला टाइफीबाट हुने ब्याक्टेरियाको संक्रमणले हुने गर्दछ, जुन मुख्यतया दूषित खाना र पानीबाट हुन्छ। धेरै विकास उन्मुख देशहरूमा चाहिँ यो एक महत्वपूर्ण स्वास्थ्य चिन्ताको विषय हो, र विशेष गरी मनसुन मौसममा चाहिँ जब पानी दूषित हुने सम्भावना बढी हुन्छ, त्यति बेला चाहिँ यो टाइफाइड हुने गर्दछ। यदि उपचार नगरेतामा टाइफाइड ज्वरोले चाहिँ गम्भीर जटिलताहरू चाहिँ निम्त्याउन सक्छ र जीवनलाई खतरामा पार्न सक्छ।
1: उहिले उहिलेको जमानामा हाम्रा बाजे बोजूहरूले भन्नुहुन्थ्यो कि हैजाले चाहिँ अब पुरा मान्छे मरेको अरे त्यति बेला है, यो हैजा चाहिँ कस्तो खालको रोग हो, के कारणहरूले सर्छ, यसको लक्षणहरू के हुन्छ, यसको उपचार बारेमा पनि हाम्रा श्रोताहरूलाई बताइदिनुहोस् न।
0: जो हैजा यानि हामीले कलेरा है, हो यो हैजा भिब्रियो कलेरा ब्याक्टेरियाबाट हुने तीव्र झाडा पखालाको रोग हो। यो चाहिँ डायरियल डिजिज हो होइन, डायरिया पनि एकदमै तीव्र प्रकारको, र यो दूषित पानी र खानाबाट फैलिन्छ। सरसफाइको कमी र सफा पानीको सीमित पहुँच भएका क्षेत्रहरूमा चाहिँ यो एक महत्वपूर्ण जनस्वास्थ्य चिन्ताको विषय बनिएको छ, र विशेष गरी मनसुन मौसममा चाहिँ जब बाढीले ब्याक्टेरियाहरूलाई बढावा दिन सक्छ है। र हैजाले गम्भीर निर्जलीकरण डिहाइड्रेसन र तुरन्तै उपचार नगरिएमा मृत्यु पनि निम्त्याउन सक्छ। र अब यसको लक्षणहरूमा अघि नै भनिहाले, गम्भीर झाडा पखाला है, र यसको चाहिँ अब त्यो डाइरियाको चाहिँ एउटा पर्टिकुलर यो छ, राइस सुप वाटर भन्छ, भात पानीको दिशा, त्यो डाइरिया हेर्दा चाहिँ त्यो वर्णन गर्न सकिन्छ है। र अर्को छ उल्टी है, बान्ता हुन्छ, डिहाइड्रेसन अब एकदमै बेसी झाडा पखाला हुन्छ नि त तीव्र गतिको, त्यसले गर्दा डिहाइड्रेसन त छिट्टो भइहाल्छ। र यदि अब डिहाइड्रेसन भएको छ छैन भनेर चाहिँ हामीले त्यो रोगीलाई चाहिँ कसरी निगरानी राख्नुपर्छ भन्दाखेरि चाहिँ उसको अब डिहाइड्रेसनको कतिवटा लक्षणहरू छ, जस्तै मुख ओठहरू सुक्खा हुन्छ है, पुरा तिर्खा लागेको हुन्छ उसलाई, अनि पिसाब पनि एकदमै कम हुन्छ, र अब एकदमै बेसी उसको शरीरबाट पानी गइसकेको छ है, झाडा पखालाबाट हो भने चाहिँ उसको चाहिँ जुन आँखा छ, आँखा चाहिँ भित्र खपखप पसेको हुन्छ। यो चाहिँ अब नानीहरूमा बुढा पाखाहरूमा भयो भने झन् यो झन् एकदमै गम्भीर भएर जान्छ, त्यसले गर्दा उनीहरूलाई त झन् छिटोभन्दा छिटो चाहिँ उपचार चाहिँ गरिहाल्नुपर्छ हस्पिटल लगेर, अब इमिडिएट होइन द्रुत गतिमा चाहिँ उसको रिहाइड्रेसन अथवा पूर्ण जलीकरण चाहिँ गर्नुपर्दछ। र त्यसबाहेक चाहिँ अब रिहाइड्रेसनको साथसाथमा चाहिँ उसलाई चाहिँ अब कम्प्लिकेसन्स त्यसको हुन्छ हुँदैन त्यसको पनि अब्जर्भेसनमा चाहिँ राख्नुपर्छ बिमारीलाई चाहिँ है। त्यसले गर्दा अब रिहाइड्रेसन चाहिँ केले गरिन्छ भन्दा, अब घरमा हो भने चाहिँ ओरल रिहाइड्रेसन सल्युसन ओआरएस है सबैलाई थाहै छ, त्यो किन्नमा पनि पाइन्छ, अनि स्वास्थ्य केन्द्रहरूमा चाहिँ यो अब सित्तैमा पाइन्छ है ओआरएस, त्यसको सेवन गर्नुपर्दछ। र यदि अब त्यो ओआरएस खाँदा खाँदा पनि उसको अवस्था चाहिँ अलिकति गम्भीर हुँदै जाँदैछ है, डिहाइड्रेसनको लक्षणहरू जुन चाहिँ छ त्यो देखा पर्दै जाँदैछ भने चाहिँ स्वास्थ्य केन्द्रमा गएर चाहिँ उसको चाहिँ इन्ट्राभेनस है भेनबाट पनि उसको चाहिँ यो जुन चाहिँ छ रिहाइड्रेसन चाहिँ गर्नुपर्दछ सलाइनहरू लगाएर। र यो साथसाथमा चाहिँ एन्टिबायोटिक पनि दिन्छ, किनभने यो ब्याक्टेरियाले भएकोले गर्दाखेरि एन्टिबायोटिकहरूको पनि प्रयोग गरिन्छ। र अर्को चाहिँ छ जिङ्क सप्लिमेन्ट पनि दिन्छ, यो जिङ्क सप्लिमेन्ट चाहिँ विशेष गरी चाहिँ सानो नानीहरूमा चाहिँ बच्चाहरूमा चाहिँ जिङ्क सप्लिमेन्ट एकदमै दिन्छ। यसले गर्दा चाहिँ के गर्छ भन्दाखेरि जुन चाहिँ झाडा पखालाको जुन अवधि र गम्भीरता छ यो जिङ्कले चाहिँ कम गर्न मद्दत गर्दछ।
1: पूर्णिमाज्यू, यो हेपाटाइटिस ए अनि ई भनेर अब हामीले प्रायः जस्तो सुन्छौँ नि है, कसैलाई भयो भन्ने कुरा है, यो पनि बर्खायाममै हुने रोग हो त?
0: हजुर, यो पनि अब बर्खायाममै हुने रोग हो है। यो चाहिँ अब रगतमा चाहिँ बिलिरुबिनको मात्रा उच्च हुने गर्छ यो रोगमा चाहिँ है, भएकोले गर्दा चाहिँ छाला र आँखा चाहिँ पहेँलो हुने समस्या जसलाई चाहिँ हामीले जन्डिस भन्छौँ है, यो देखा पर्छ यो हेपाटाइटिस ए र ईमा चाहिँ। र यो हेपाटाइटिस ए र ई चाहिँ यसले चाहिँ कलेजोला असर गर्छ है। यो चाहिँ अब भाइरल संक्रमण नै हो जसले गर्दाखेरि चाहिँ कलेजोला अब असर गरेकोले गर्दा चाहिँ जन्डिसको चाहिँ सामान्य कारण हुँदछ। यदि अब यसको पनि तुरन्तै उपचार नगरे यी संक्रमणहरूले चाहिँ कलेजोमा चाहिँ गम्भीर जटिलता निम्त्याउन सक्छ। अनि यो चाहिँ बर्खायाममा हुने एउटा दूषित पानीहरूले गर्दाखेरि खानाहरूले गर्दाखेरि हुने रोग हो हेपाटाइटिस ए र ई। अब यसको रोकथामको लागि चाहिँ त्यही हो, सुरक्षित पानी पिउने र खाद्य स्वच्छतामा ध्यान दिने, हातको सरसफाई, अनि यसको विशेष गरी चाहिँ हेपाटाइटिस ए को चाहिँ खोप भ्याक्सिन छ, यो खोप लाइएमा पनि यसबाट चाहिँ हामी बाँच्न सक्छौँ।
1: पूर्णिमाज्यू, बर्खायाममा श्वास प्रश्वासको जुन चाहिँ संक्रमणहरू छ यो चाहिँ हुन्छ कि हुँदैन?
0: हजुर, अब अहिले भनिहाले जति पनि अब पानीले गर्दाखेरि है, जमेको पानी, त्यसबाट लामखुट्टेको रोगहरू, त्यस्तै प्रकारले दूषित खाना पानीहरू हामीले सेवन गर्नाले कतिवटा रोगहरू, त्यस्तै प्रकारले चाहिँ यो बर्खायाममा चाहिँ श्वास प्रश्वासको संक्रमण पनि हुन्छ। किनभने बर्खायाममा चाहिँ बढ्दो आर्द्रता र तापक्रममा हुने अब उतार चढाव हुन्छ नि त होइन, कारणले गर्दा चाहिँ सामान्य रुगा खोकी र श्वास प्रश्वास सम्बन्धी संक्रमण पनि प्रचलित हुँदछ हो, जसले प्रतिरक्षा प्रणालीलाई चाहिँ कमजोर बनाउन सक्छ। यी संक्रमणहरू चाहिँ अत्याधिक संक्रमक हुन्छन् र अब भिडभाड भएको वातावरणमा चाहिँ छिट्टो फैलिन सक्छ। र यसको अब लक्षणहरूमा चाहिँ अब एउटा सामान्य रुगाको कि है, यसको लक्षण चाहिँ कस्तो हुन्छ भन्दा नाकबाट पानी बग्ने, नाक बन्द हुने, घाँटी दुख्ने, खोकी लाग्ने, हाच्यू आउने, अनि हल्का ज्वरो र थकान, यो चाहिँ अब सामान्य रुगाको कि है। र अर्को चाहिँ छ अलिकति गम्भीर इन्फ्लुएन्जा अथवा फ्लू, यसमा चाहिँ यो सबै अघि भनेको लक्षण साथसाथमा चाहिँ उच्च ज्वरो हुन्छ, ज्वरो चाहिँ 101 डिग्री फारेनहाइट भन्दा पनि बढी हुन्छ, र खोकी पनि एकदमै गम्भीर खोकी हुन्छ, घाँटी त एकदमै बेसी दुख्छ, अनि शरीर दुख्ने गर्छ, टाउको दुखाइ पनि हुन्छ, थकान, कमजोरी, अनि चिसो लाग्ने र पसिना बेसी आउने पनि यसमा लक्षणहरू हुन्छ इन्फ्लुएन्जा अथवा फ्लू भएमा। र यसको अब उपचारको निम्ति श्वास प्रश्वास अथवा यो फ्लू इन्फ्लुएन्जा रुगाखोकीको उपचारको निम्ति मामुली साधारण हो भने चाहिँ आराम गरेर भइहाल्छ है, आफूलाई हाइड्रेट राखेर पनि हुन्छ। अर्को चाहिँ हामीले स्टिम इनहेलेसन बाफ लियो भने पनि यसबाट अलिकति हामीलाई सास फेर्नमा सजिलो हुन्छ। मन तातो नुन पानीले गार्गल कुल्ला गरेमा पनि घाँटी दुख्ने जुन चाहिँ छ त्यो हुन्छ, समस्या कम हुन्छ। र अर्को चाहिँ छ यसमा चाहिँ एन्टिभाइरल औषधिहरू पनि डाक्टरले दिन सक्छ। र अब यो फ्लू अथवा इन्फ्लुएन्जाको त खोप पनि पाइन्छ, र यो नानीहरूलाई पनि यसको खोप चाहिँ दिन सक्छ।
1: बर्खायाममा हुने रोगहरू, आदरणीय श्रोता, अहिले हामीले यस विषयमाथि परिचारिका पूर्णिमा थापाज्यूसित कुराकानी गरिरहेका थियौँ। र फेरि हामी अर्को विषय हन्ता भाइरसबारे पनि यहाँ परिचारिका पूर्णिमा थापाज्यूलाई केही कुराहरू सोध्नेछौँ। त्यतिन्जेलसम्मको निम्ति हामीसितै रहनुहोला।

0: श्रोता, भारतमा पनि केही स्थानहरूमा यो हन्ता भाइरस देखेको कुरा आएको छ। र यो हन्ता भाइरस भनेको कस्तो भाइरस हो, यो के कारणहरूले गर्दा हुन्छ, यसको उपचारहरू के हुन सक्छ, यस बारेमा विस्तृत रूपमा अब म पूर्णिमा थापाजीसित कुराकानी गर्न लागिरहेछु। पूर्णिमाज्यू, हन्ता भाइरस बारे केही बताइदिनुहोस् न।
1: अर्थो हन्ता भाइरस भाइरसहरूको एक प्रजाति हो जसमा मानिसहरूमा रोग निम्त्याउने सबै हन्ता भाइरसहरू समावेश छन्। यो भाइरसहरू प्राकृतिक रूपमा मुख्यतया मुसाहरूमा पाइन्छन्। सामान्यत प्रत्येक हन्ता भाइरस एउटा मुसा प्रजाति बोक्छ र यो भाइरस बोक्ने प्रत्येक मुसाले एउटा हन्ता भाइरस प्रजाति बोक्छ। तिनीहरूको प्राकृतिक जलाशयमा हन्ता भाइरसले सामान्यत लक्षणविहीन निरन्तर संक्रमण निम्त्याउँछ। यद्यपि मानिसहरूमा चाहिँ हन्ता भाइरसले दुई रोगहरू निम्त्याउँछ। एक हो हेमोरेजिक फिभर विथ रेनल सिन्ड्रम अथवा HFRS र अर्को छ हन्ता भाइरस पल्मोनरी सिन्ड्रम अथवा HPS। यी दुई चाहिँ मानिसहरूमा चाहिँ हन्ता भाइरसले यो प्रकारको रोगहरू निम्त्याउँछ। र प्रथममा चाहिँ हन्ता भाइरसको संक्रमण मानिसहरूमा कसरी हुन्छ यस विषयमा भनिरहेछु है। र मानिसहरूलाई चाहिँ मुसा वा मुसा जस्ता देखिने अब मुसाको सम्पर्कबाट हन्ता भाइरस सर्छ। विशेष गरी जब मुसाहरूको पिसाब मलमूत्र र रालको सम्पर्कमा आउँछ। यो मुसाले टोकेको वा खोर्सेकोबाट पनि फैलन सक्छ, तर यो चाहिँ दुर्लभ हुँदछ।
0: हन्ता भाइरसले जुन प्रकारको ज्वरो गराउँछ यो चाहिँ कस्तो खालको हुन्छ पूर्णिमाज्यू?
1: हन्ता भाइरसले गराउने एउटा चाहिँ मुख्य छ रेनल सिन्ड्रम सहितको हेमोरोजिक ज्वरो है। यो चाहिँ एक गम्भीर र कहिलेकाहीँ घातक पनि हुँदछ जसले चाहिँ मृगौलालाई असर गर्छ। यसका अब लक्षणहरू चाहिँ सामान्यत सम्पर्कमा आएको एकदेखि दुई हप्ताभित्र देखा पर्छन्। दुर्लभ अवस्थामा तिनीहरू विकास हुन 8 हप्तासम्म लाग्न सक्छ। प्रारम्भिक लक्षणहरू अचानक सुरु हुन्छ र यसमा लक्षणहरू चाहिँ समावेश छ तीव्र टाउको दुखाइ, ढाड र पेट दुख्ने, ज्वरो अनि चिसो लागेको महसुस गर्ने, वाकवाकी लाग्नु र दृष्टि पनि धमिलो हुने गर्दछ र अनुहार अब रातो हुने गर्दछ है ज्वरोले गर्दा। अनि आँखामा चाहिँ सुजन वा रातो देखा पर्छ। र अब पछिका लक्षणहरूमा यदि अब यो चाहिँ कम्प्लिकेटेड हुँदै गए है भने चाहिँ कस्तो खालको लक्षणहरू समावेश हुँदछ भन्दा रक्तचाप चाहिँ कम हुँदै जान्छ, लो ब्लड प्रेसर हुन्छ है। रक्त प्रवाहको कमीले गर्दाखेरि चाहिँ तीव्र झट्का हुन्छ व्यक्तिमा र आन्तरिक रक्तस्राव इन्टरनल हेमोरेज जुन चाहिँ भनिन्छ त्यो पनि देखा पर्छ। र अर्को चाहिँ तीव्र मृगौला चाहिँ विफलता अथवा किडनी फेलियर एक्युट रेनल फेलियर भन्छ त्यो पनि यो चाहिँ पछि कम्प्लिकेसन गएर चाहिँ पछिको लक्षणहरूमा चाहिँ यो समावेश हुन्छ। र अर्को चाहिँ छ हन्ता भाइरस पल्मोनरी सिन्ड्रम, अघिको चाहिँ भने हामीले हेमोरेजिक फिभर विथ रेनल सिन्ड्रम भने, अब चाहिँ छ हन्ता भाइरस पल्मोनरी सिन्ड्रम। यो चाहिँ एक गम्भीर र सम्भावित घातक नै रोग हो यो पनि है। यसले चाहिँ अघि चाहिँ किडनीलाई गरेको थियो नि त होइन अफेक्ट, यसले चाहिँ फोक्सोलाई असर गर्छ। यसका अब लक्षणहरू चाहिँ सामान्यत संक्रमित मुसासँग सम्पर्क गरेको चाहिँ 1-8 हप्तापछि देख्न थाल्छ। जस्तै त्यो व्यक्तिलाई के अब लक्षणहरू चाहिँ उसकोमा देखा पर्छ भन्दा थकान हुन्छ, ज्वरो, मांसपेशी दुखाई, विशेष गरी कुन मांसपेशी भन्दा चाहिँ तिघ्राको कम्बर, ढाड र कहिलेकाहीँ चाहिँ काँध जस्ता ठुला मांसपेशीहरूमा चाहिँ एकदमै दुखाइ हुन्छ। र अन्य लक्षणहरू चाहिँ टाउको दुखाई, चक्कर लाग्नु, चिसो लाग्नु, पेटको समस्या, वाकवाकी, बान्ता हुनु, पखाला लाग्नु र पेट दुख्नु। र रोगको प्रारम्भिक चरणको 4-10 दिनपछि चाहिँ त्यो व्यक्तिमा के हुन्छ खोकी लाग्न थाल्छ, किनभने फोक्सोलाई यसले असर पार्दैछ भन्दैछ नि त होइन। खोकी लाग्छ र सास फेर्न पनि गाह्रो हुनु समावेश छ। र फोक्सोमा चाहिँ तरल पदार्थले भरिएको हुनाले चाहिँ बिमारीहरूले चाहिँ छातीमा चाहिँ कसिलोपन अनुभव गर्न सक्छन्। र श्वास प्रश्वासका लक्षणहरू देखा पर्ने 38% मानिसहरूको चाहिँ मृत्यु यस रोगबाट हुन सक्छ।
0: यो जुन चाहिँ हन्ता भाइरसबारे अहिले हामीले कुराकानी गरिरहेका छौँ र यो हन्ता भाइरसको संक्रमणबाट चाहिँ कसरी चाहिँ जोखिम घटाउन सकिन्छ त पूर्णिमाज्यू?
1: हन्ता भाइरसको जोखिम कम गर्न आफ्नो घर, कार्यस्थल वा क्याम्प साइटमा चाहिँ मुसाहरू कम गराउनु पर्छ। मुसाहरू यी ठाउँहरूमा प्रवेश गर्नबाट रोक्नका लागि चाहिँ आफ्नो घर वा ग्यारेजमा चाहिँ पालहरू छ अथवा खाडलहरू छ भने चाहिँ यो चाहिँ बन्द गर्नुपर्छ। मुसाको प्रकोप कम गर्न आफ्नो घरभित्र र वरिपरि पासुहरू राख्नु जरुरी छ अनि मुसाहरूलाई आकर्षित गर्न सक्ने कुनै पनि सजिलै पाउन सकिने खानाहरू चाहिँ राख्नु हुँदैन हामीले घरको वरिपरि है र हान्ता भाइरस संक्रमणको निदान कसरी हामीले गर्न सक्छौ भन्नु पर्दामा चाहिँ यो 72 घण्टा भन्दा कम समयमा संक्रमित भएको व्यक्तिमा चाहिँ हान्ता भाइरसको चाहिँ निदान गर्न गाह्रो हुन्छ किनभने लक्षण देखाउँदैन नि है त्यसले गर्दा गाह्रो पर्छ यदि भाइरस पत्ता लगाउनु अघि प्रारम्भिक परीक्षण गरिएको छ भने लक्षण सुरु भएको 72 घण्टापछि दोहोऱ्याइएको परीक्षण प्राय गरिन्छ है र ज्वरो टाउको दुख्ने मांसपेशी दुख्ने वाकवाकी लाग्ने र थकान जस्ता प्रारम्भिक लक्षणहरू सजिलै इन्फ्लुएन्जासँग भ्रमित हुन्छ है त्यसले गर्दा अब यसको 72 घण्टापछिको टेस्टले मात्रै थाहा पाउनु सक्दो रहेछ है अनि हान्ता भाइरसको अब संक्रमणको यदि भयो भने चाहिँ उपचार कसरी गर्न सकिन्छ भन्दामा चाहिँ यसको कुनै विशेष उपचार छैन है र बिमारीहरूले चाहिँ आराम गर्नु पर्यो राम्रो तरल पदार्थहरूको सेवन गरेर हाइड्रेसन राख्नु पर्यो र लक्षणहरू जे जे छ शरीरमा त्यो अनुसार चाहिँ उपचार गर्नु पर्दछ र अब

0: यदि सामान्य उसको लक्षणहरू छ र बिमार निको हुँदैछ भने त ठिकै छ, तर त्यो लक्षणहरूलाई चाहिँ हामीले चाहिँ एकदमै निगरानीमा राख्नुपर्छ। यदि त्यसलाई अब कम्प्लिकेटेड हुँदै गयो होइन भयो भने चाहिँ उसको चाहिँ अब हस्पिटलाइजेसनको जरुरत हुन्छ, त्यसले गर्दा चाहिँ निगरानीमा राख्नुपर्छ। र जुन चाहिँ अघि हामीले भने एसपिएस अथवा हान्ता भाइरस पल्मोनरी सिन्ड्रम, यसले चाहिँ सास फेर्न साह्रो हुन सक्छ र बिमारीहरूलाई चाहिँ यसले चाहिँ त्यस्तो अब यो खालको कम्प्लिकेसन भयो भने होइन फोक्सोलाई यसले प्रभाव पारे सास फेर्नु गाह्रो पर्यो भने चाहिँ अब हस्पिटलाइजेसन भएर चाहिँ उसको चाहिँ इन्टुबेसन जस्ता सास फेर्ने सहयोगको आवश्यकता पनि पर्दछ। यो चाहिँ एकदमै गम्भीर अवस्था हो है। र यो इन्टुबेसन चाहिँ के हो भन्दा चाहिँ यो चाहिँ एक चिकित्सा प्रक्रिया हो जहाँ चाहिँ बिमारीलाई चाहिँ अक्सिजन चाहिँ प्राप्त गर्न मद्दत गर्न मुखबाट फोक्सोमा एउटा ट्युब राखिन्छ। र अर्को यो चाहिँ भयो एसपिएसको। अर्को चाहिँ छ हेमोरेजिक फिभर विथ रेनल सिन्ड्रम है एचएफआरएस। यसले चाहिँ मृगौलालाई क्षति पुर्याउँछ भनेको छ, त्यसले गर्दा चाहिँ मृगौलाको कार्यमा बाधा पुर्याएको हुन्छ र त्यसले गर्दा चाहिँ बिमारीहरूमा चाहिँ रगतबाट विषाक्त पदार्थहरू हटाउन, किनभने एक्युट रेनल फेलियर भइसकेको नै हुन्छ, त्यसले गर्दा त्यो रगतबाट विषाक्त पदार्थहरू हटाउन र मृगौलाले राम्रोसँग काम नगरेको बेला शरीरमा तरल पदार्थहरूको सही सन्तुलन कायम राखेको हुँदैन है, त्यसले गर्दा चाहिँ डायलिसिसको चाहिँ आवश्यकता पर्दछ त्यो रोगीमा चाहिँ।
1: हन्ता भाइरस, आदरणीय श्रोता, अहिले हामीले यस विषयमाथि पनि यो छोटो जानकारी लियौँ परिचारिका पूर्णिमा थापाज्यूबाट। र पूर्णिमाज्यू यसरी स्टुडियोमा आइदिनु भयो र हाम्रा श्रोताहरूलाई दुवै विषयहरू, बर्खायाममा हुने रोगहरू साथै हन्ता भाइरसबारे राम्रोसँगले जानकारी प्रदान गरिदिनु भयो। यसको निम्ति तपाईँलाई धेरै धेरै धन्यवाद।
0: धन्यवाद।
1: यो कुराकानीको अन्त साथै आदरणीय श्रोता, आजलाई हाम्रो साप्ताहिक विज्ञान दर्पण कार्यक्रमको समय सिद्धिएको हुनाले अर्को साता फेरि यसै दिन यसै समय अर्को विज्ञान दर्पण कार्यक्रमको साथमा फेरि हामी उपस्थित त हुने नै छौँ। त्यतिन्जेल समूहको निम्ति म सञ्चालिका अनि प्रस्तुता लेखनाथ राईलाई पनि बिदा दिनुहोस्। नमस्ते।

नमस्कार आदरणीय श्रोताहरू, आकाशवाणी खरसाङको प्रस्तुति शिक्षा ज्योति कार्यक्रमको यस अङ्कलाई साँचेर बस्नु नि हाम्रा सम्पूर्ण श्रोता अनि प्यारा प्यारा विद्यार्थी भाइ बहिनीहरूमा हजुरहरूको सञ्चालिका म नम्रताको तर्फबाट हार्दिक स्वागत एवं न्यानो न्यानो अभिवादन जनाउँदै आरम्भ गर्न लागिरहेका छौँ आजको शिक्षा ज्योति कार्यक्रम। अनि आजको शिक्षा ज्योति कार्यक्रममा हामीले अति नै चाखलाग्दो विषयवस्तु लिएर हाम्रो श्रोताहरू समक्ष उपस्थित भइसकेका छौँ र आज सम्पूर्ण विश्वमा विश्व महासागर दिवस पालन गरिन्छ, जस अन्तर्गत आज हामी हजुरहरूलाई प्रकृतिमा भनौँ साथै मानव जीवनमा महासागरको के कस्तो प्रभावहरू परेका छन् अनि महासागरलाई कसरी संरक्षण गर्नुपर्ने, आज यसै विषयवस्तुमाथि हामी हजुरहरूलाई जानकारी प्रदान गर्न लागिरहेका छौँ। अनि आजको जानकारी लिएर हामी समक्ष स्टुडियोमा उपस्थित भइसक्नु भएको छ नम्रता तामाङज्यू, जो हालमा साउथफिल्ड कलेज दार्जिलिङमा सह प्राध्यापिकाको रूपमा कार्यरत हुनुहुन्छ। र आज हामी नम्रता तामाङबाट विश्व महासागर दिवसको यस अवसरमा प्रकृतिमाथि साथै मानव जीवनमाथि महासागरको के कस्तो प्रभावहरू रहेका छन् अनि यसको संरक्षण कसरी गर्नुपर्ने, यसै विषयवस्तुमाथि जानकारी प्राप्त गर्न लागिरहेका छौँ।

सम्पूर्ण श्रोताहरुमा नमस्कार। आज फेरि हजुरहरु समक्ष एकदमै रोचकपूर्ण विषय लिएर फेरि प्रस्तुत भइसकेकी छु र आजको चर्चा परिचर्चाको विषय रहेको छ महासागरका प्रभावहरु। र प्रभावहरु जान्न भन्दा पहिले आउनुस बुझौं महासागर भन्नाले के बुझिन्छ। महासागर पृथ्वीको सतहमा फैलिएको विशाल नुनिलो पानीको भाग हो जसले पृथ्वीको करिब 71% क्षेत्र ओगटेको छ। महासागर पृथ्वीको जलमण्डल जसलाई हामी हाइड्रोस्फियर भनेर चिनिने गर्छौँ बुझिने गर्छौँ। हाइड्रोस्फियर या जलमण्डलको सबैभन्दा ठुलो भाग हुन् र यिनीहरूले पृथ्वीको जलवायु तापक्रम वर्षा वातावरणीय सन्तुलन तथा जीव जन्तुको जीवनलाई प्रत्यक्ष रूपमा प्रभावित गर्छन्। महासागरहरू एकअर्कामा जोडिएका विशाल जलराशि हुन् जसलाई मुख्य रूपमा 5 भागमा विभाजन गरिएको छ। प्रशान्त महासागर जसलाई हामी पेसिफिक ओसन पनि भनिने गर्छौँ, अटलान्टिक महासागर अटलान्टिक ओसन, आर्कटिक महासागर आर्कटिक ओसन, हिन्द महासागर इन्डियन ओसन र दक्षिणी महासागर जसलाई हामी साउथ अन्टार्क्टिक ओसन पनि भनिने गर्छौँ। महासागरको पानीमा विभिन्न प्रकारका धुलनशील नुनहरू पाइन्छन् जसका कारण समुद्री पानी नुनिलो हुन्छ। महासागर मानव जीवनका लागि अत्यन्त महत्त्वपूर्ण प्राकृतिक स्रोत हो किनभने यसले मत्स्य व्यवसाय समुद्री व्यापार पर्यटन खनिज पदार्थ तथा ऊर्जा स्रोत उपलब्ध गराउँछ। महासागरलाई पृथ्वीको जीवन प्रणालीको आधार पनि मानिने गर्छ। र अब आउनुहोस् प्रभावहरू जानौँ। प्रभावहरू जलवायुमाथिको प्रभाव इफेक्ट अन क्लाइमेट। महासागरले जलवायु नियन्त्रण गर्न अत्यन्त महत्त्वपूर्ण भूमिका खेल्छ। पानी ढिलो तातिने र ढिलो चिसो हुने गुण भएको कारण महासागरले गर्मीयाममा धेरै ताप सोस्ने गर्दछ र जाडोयाममा बिस्तारै ताप उत्सर्जन गर्ने गर्दछ। यसले समुद्र नजिकका क्षेत्रहरूको तापक्रमलाई सन्तुलित राख्छ। त्यसैले तटीय क्षेत्रहरूमा अत्याधिक गर्मी वा अत्याधिक जाडो अनुभव हुँदैन। उदाहरण दिनुपर्दा मुम्बई अरब सागरको किनारमा उपस्थित भएकोले त्यहाँ वर्षभरि मध्यम तापक्रम पाइन्छ। वर्षामाथिको प्रभाव महासागर पृथ्वीमा वर्षाको मुख्य स्रोत हो। सूर्यको तापको कारण महासागरको पानी वाष्पीकरण जसलाई हामी इभापोरेसन पनि भन्छौँ वाष्पीकरण भई वायुमण्डलमा पुग्छ र बादल निर्माण हुन्छ। यही बादलबाट विभिन्न क्षेत्रहरूमा वर्षा हुन्छ। विशेष गरी मनसुन प्रणाली महासागरबाट उत्पन्न हुने आर्द्र हावा निर्भर हुन्छ। हिन्द महासागरबाट आउने मनसुनी हावाले दक्षिण एसियामा देशहरूमा भारी वर्षा गराउँछ। उदाहरण चेरापुञ्जी मेघालयमा बङ्गालका खाडीबाट आउने मनसुनी हावाले यहाँ विश्वकै अत्याधिक वर्षा गराउँछ। तापक्रममाथिको प्रभाव महासागरले पृथ्वीको तापक्रमलाई सन्तुलित राख्न मद्दत गर्दछ। तातो समुद्री धाराले नजिकका भूभागलाई न्यानो बनाउँछन् भने चिसो धाराले तापक्रम घटाउँछन्। यस प्रक्रियाले पृथ्वीको विभिन्न भागहरूमा तापको वितरण हुन्छ र उदाहरण भन्नुपर्दा गल्फ स्ट्रिम नामक तातो समुद्री धाराले समुद्री धारालाई हामी अङ्ग्रेजीमा ओसन करेन्ट्स भनेर पनि जानिने गर्दछौँ र यही गल्फ स्ट्रिम नामक तातो समुद्री धाराले पश्चिमी युरोपको तापक्रमलाई अपेक्षाकृत न्यानो बनाइराखेको छ। जैविक विविधतामाथिको प्रभाव इफेक्ट अन बायोडाइभर्सिटी महासागर पृथ्वीको विशाल जैविक विविधताको केन्द्र हो। समुद्रमा विभिन्न माछा समुद्री वनस्पति प्लाङ्कटन प्रवाल भित्ताहरू तथा अन्य जीव जन्तु पाइन्छन्। महासागरले यी जीवहरूलाई भोजन अक्सिजन तथा सुरक्षित आवास उपलब्ध गराउँछ। उदाहरण ग्रेट ब्यारियर रिफ अफ अस्ट्रेलिया। आर्थिक प्रभाव जसलाई हामी अङ्ग्रेजीमा इकोनोमिक इफेक्ट पनि भनिने गर्छौँ महासागरले विश्वको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याउँछ। समुद्रबाट माछा नुन पेट्रोलियम प्राकृतिक ग्यास तथा विभिन्न खनिज पदार्थ प्राप्त गरिन्छ। मत्स्य व्यवसाय मानिसहरूको आयको मुख्य स्रोत हो। महासागर अन्तर्राष्ट्रिय व्यापारको प्रमुख माध्यम भएकाले विश्व व्यापारको धेरै हिस्सा समुद्री मार्ग मार्फत सञ्चालन हुन्छ। उदाहरण जापान। जापान एकदमै समुद्री तटमा भएका हुनाले जापानका मानिसहरूको मुख्य स्रोत मुख्य आयको स्रोत नै समुद्र पर्छ किनभने त्यहाँका मानिसहरूले समुद्री माछाहरू निकालेर समुद्री माछाहरूको बेचबिखन गरेर आफ्नो आयको मुख्य स्रोत बनाएका छन्।
मानव बस्तीमाथिको प्रभाव, जसलाई हामी अङ्ग्रेजीमा इफेक्ट अन ह्युमन सेटलमेन्ट भनेर पनि जान्ने गर्छौँ। धेरै जसो प्रमुख सहरहरूमा समुद्री किनारमा विकास भएका छन् किनभने समुद्र नजिक व्यापार, यातायात तथा रोजगारका अवसर बढी हुन्छन्। समुद्र क्षेत्रहरूमा माछा मार्ने, व्यापार गर्ने तथा उद्योग स्थापना गर्ने सुविधा पाइन्छ। त्यसैले मानव बस्ती समुद्र किनारमा तीव्र रूपमा विकास भएको पाइन्छ। उदाहरण, हाम्रै आफ्नो भारतमा हुगली नदी र बङ्गालको खाडी नजिक भएकाले कोलकाता व्यापारिक तथा औद्योगिक केन्द्रका रूपमा विकसित भएको छ। यातायात र व्यापारमाथिको प्रभाव, इफेक्ट अन ट्रान्सपोर्टेसन एन्ड ट्रेड। महासागर विश्वव्यापी यातायात तथा व्यापारको सबैभन्दा सस्तो र प्रभावकारी माध्यम हो। ठुलो जहाज मार्फत ठुलो परिमाणमा सामान एक देशबाट अर्को देशमा पठाइने गरिन्छ। समुद्री मार्गले विभिन्न देशहरूलाई जोडेर अन्तर्राष्ट्रिय व्यापारलाई सहज बनाएको

0: उदाहरण स्वेज नहर, जसलाई हामी स्वेज क्यानल पनि भनिने गर्छौँ। यो नहरले युरोप र एसिया बीचको समुद्री व्यापारलाई धेरै छोटो र सस्तो बनाएको छ। प्राकृतिक स्रोतको रूपमा प्रभाव, इफेक्ट एज अ सोर्स अफ नेचुरल रिसोर्स। महासागर प्राकृतिक स्रोतहरूको विशाल भण्डार हो। समुद्रबाट धेरै अमूल्य पदार्थहरू प्राप्त गरिन्छ। यी स्रोतहरूको उद्योग, ऊर्जा उत्पादन तथा दैनिक जीवनका लागि अत्यन्त महत्वपूर्ण छन्। समुद्री स्रोतको प्रयोगले धेरै देशहरूको आर्थिक विकासमा ठूलो योगदान पुर्याएको छ। तटीय भू आकृतिमाथिको प्रभाव, इफेक्ट अन कोस्टल ल्यान्डफर्म्स। महासागरका छाल, ज्वारभाटा तथा समुद्री धाराहरूले तटीय भू आकृतिको निर्माण तथा परिवर्तन गरिरहेका छन्। समुद्री अपरदनको कारण समुद्री भिर, गुफा, आर्स तथा स्ट्याग जस्ता भू आकृतिका निर्माणहरू हुन्छन् भने निक्षेपणको कारण बालुवे किनारा, स्पिट तथा बालुवाको थुप्रा बन्ने गर्छन्। उदाहरण मरिना बिच, चेन्नई। समुद्री निक्षेपणका कारण बनेकै विश्वको लामो प्राकृतिक समुद्री किनारा मध्ये एक हुन्। कार्बन चक्र माथिको प्रभाव, जसलाई हामी इफेक्ट अन कार्बन साइकल भनेर पनि बुझिने गर्छौँ। महासागरले वायुमण्डलबाट ठूलो मात्रामा कार्बन डाइअक्साइड अवशोषण गरेर पृथ्वीको तापक्रम सन्तुलित राख्न धेरै महत्त्वपूर्ण भूमिका निभाइरहेका छन्। पर्यटनमाथिको प्रभाव, महासागरले पर्यटन उद्योगलाई अत्याधिक प्रोत्साहन दिन्छ। समुद्री किनारा, सुन्दर दृश्य, जलक्रीडा तथा समुद्री यात्रा विश्वभरका पर्यटकका प्रमुख आकर्षण हुन् र यस पर्यटनमाथिका प्रभावमा उदाहरण दिन पर्दा हाम्रो आफ्नै भारतको एकदमै प्रख्यात ठाउँ गोवा। र यी त हुन् सबै प्रभावहरू, र यी प्रभावहरू हामीले जान्यौँ, हामीले सुन्यौँ, र यी प्रभावहरू जानिसकेपछि अब लागौँ निष्कर्षतिर। र यस महासागरका प्रभावहरूको निष्कर्ष भन्नपर्दा, महासागर पृथ्वीको वातावरणीय, आर्थिक तथा जैविक प्रणालीको अत्यन्त महत्त्वपूर्ण अङ्ग हो। महासागरलाई पृथ्वीको जीवन प्रणालीको आधार मानिए पनि अहिले भने समुद्री प्रदूषण, अत्यधिक स्रोत दोहन तथा जलवायु परिवर्तनको कारण महासागरको प्राकृतिक सन्तुलन खतरामा पर्दै आएको छ। त्यसैले महासागरको संरक्षण, दिगो उपयोग तथा समुद्री वातावरणको सुरक्षा वर्तमान समयको महत्त्वपूर्ण आवश्यकता हो। महासागरको उचित संरक्षण भए मात्र पृथ्वीको वातावरणीय सन्तुलन, जैविक विविधता तथा मानव जीवनको दिगो विकास सम्भव हुनेछ। र यसरी नै आज हामीले महासागरका प्रभावहरू सुन्यौँ र आशा राख्दछु हजुरहरूले पनि जति यी प्रभावहरू छन्, चाहे सकारात्मक भए पनि नकारात्मक भए पनि, सबै हजुरहरूले पनि पढेर विचारेर सुनेर आफ्नो निष्कर्ष पनि राख्नुहुन्छ। र जति हाम्रो महासागर प्रदूषित बन्दै जाँदैछ, उति नै हाम्रो जीवन प्रणालीको आधार पनि एकदमै खतरामा परिरहेको छ। र आशा राख्दछु हजुरहरूले पनि आफ्नो महासागर, आफ्नो छेउछाउको प्रदूषणहरू एकदमै कम्ती गर्नुहुनेछ भने।
1: आज कार्यक्रम शिक्षा ज्योतिमा अति नै चाखलाग्दो विषय प्रकृतिमाथि साथै मानव जीवनमाथि महासागरको के कस्तो प्रभाव रहेको छ यसमाथि चर्चा गरिरहेका छौँ। अनि आजको विषयवस्तु लिएर हामी समक्ष स्टुडियोमा उपस्थित हुनुहुन्छ नम्रता तामाङज्यू। र हाम्रो यस विषयवस्तुलाई केही क्षण पर सार्दै अब भने हामी कार्यक्रममा लिन गइरहेका छौँ यो साङ्गीतिक विश्राम।

0: आफूले बाँचे।
1: र यो साङ्गीतिक विश्राम पश्चात पुनः हामी हाम्रा श्रोता अनि विद्यार्थी भाइ बहिनीहरूलाई कार्यक्रम शिक्षा ज्योतिमा स्वागत जनाउँदै हाम्रो कार्यक्रमको मूल विषयवस्तुलाई निरन्तरता प्रदान गरिरहेका छौँ।
2: महासागरका यी प्रभावहरू हामीले जाने बापत हामीले के बुझ्यौँ भन्दाखेरि, यी जति पनि महासागरका प्रभावहरू छन् हामीलाई अति नै सकारात्मक प्रभावहरू पारिरहेका छन्। तर महासागर हामीले जैविक आधारको प्रणाली माने तापनि हामी मानवहरूले आफै नै यी स्रोतलाई, यी हाम्रो जति पनि आर्थिक प्रभावहरू छन्, आर्थिक स्रोतहरू मानेर राखिरहेका छौँ, र मानिसहरूको आयको स्रोत मानेका यी महासागरलाई हामीले आफै एकदमै प्रदूषित पारेर आइरहेका छौँ। हामीले आफ्नो स्रोत, आयको स्रोतलाई आफै खतरामा पार्दै आइरहेका छौँ। र किन हामीले यसरी आफै नै खेलाइँची गरेर आफै नै हाम्रो आयको स्रोतलाई किन यसरी खतरामा पारिरहेका छौँ भने, कसरी खतरामा पारिरहेका छौँ भने, हामीले जसरी अघि भन्यो प्राकृतिक स्रोतको रूपमा प्रभाव, हामीले यस महासागरबाट धेरै स्रोतको विशाल भण्डारहरू हो भनेर जानिसकेका छौँ। समुद्रबाट धेरै अमूल्य पदार्थहरू प्राप्त गरिन्छ, यी स्रोतहरूको उद्योग ऊर्जा उत्पादनहरू गर्छौँ भनेर हामीले सुनिसकेका छौँ। तर अहिले भने एकदमै खनिज पदार्थहरू अत्याधिक स्रोत दोहनहरू गरेका कारणले गर्दाखेरि हाम्रो महासागरको जति पनि यी अत्याधिक स्रोतहरूको भण्डार बनेको छ त्यो एकदमै घटेर गइरहेका छन्। जसरी हामीले अघि तटीय भू आकृतिमाथिको प्रभाव भनेर पढ्यौँ, त्यो प्रभाव पनि मानिसहरूलाई अहिले भने नकारात्मक प्रभावहरूमा बदलिँदै गइरहेका छन्। र पर्यटनमाथिको प्रभाव, जुन चाहिँ हामीले सकारात्मक प्रभावमा परेका थियौँ, महासागरले पर्यटन उद्योगलाई अत्याधिक प्रोत्साहन दिन्छ भनेर हामीले पढ्यौँ नि, होइन? अब महासागरको वरिपरि जति पनि समुद्री किनारा, सुन्दर दृश्य, जलक्रीडा तथा समुद्री यात्राहरू छन् विश्वभरका पर्यटकका प्रमुख आकर्षण हुन्। र यो प्रमुख आकर्षण त भए, यहाँनिर धेरै मानिसहरू आउन थाल्छन्, धेरै टाढा टाढा जग्गाबाट मानिसहरू यहाँ आउँछन्। तर मानिसहरू आउनुको साथसाथमै, पर्यटनहरू आउनुको साथसाथमै यो जग्गा, यो ठाउँ एकदमै प्रदूषित पनि भएर गइरहेको छ। र हामीले हाम्रो प्रकृति, हाम्रो महासागरलाई अत्याधिक स्रोतको खानी मात्र नभएर विशाल भण्डार हो, र यसबाट हामीले केही न केही पदार्थ निकाल्नै पर्छ, अमूल्य धातुहरू निकाल्नै पर्छ भन्ने मात्र नगरेर यही नै हाम्रो स्रोतको, आयको स्रोत हो, र यसलाई हामीले एकदम जोगाएर राख्ने गर्नुपर्छ, बचाएर राख्ने गर्नुपर्छ भन्ने कुरामा पनि एकदमै हामीले याद गर्नुपर्ने भएको छ। र जसले पनि हामीले जेबाट पनि हाम्रो मानवको बानी नै भएको छ, जे कुराबाट पनि हामीले आफ्नो लाभ मात्र हेरिरहेका छौँ, जसरी हामीले यति धेरै सकारात्मक प्रभावहरू, हामीलाई महासागरले के कस्ता प्रभावहरू दिइरहेका छन् त्यो सबै हामीले बुझिरहेका छौँ। तर हाम्रो जुन मानसिकता छ, हामीले जे कुराबाट पनि आफूलाई यदि लाभ हुन्छ भने त्यो कुरा मात्र गर्ने जुन चाहिँ हाम्रो बानी छ त्यो सुधारेर लानुपर्छ। किनभने यदि महासागरबाट हजुरहरूले या त मानिसहरूले आफ्नो आयको स्रोत, जस्तै महासागरमा भएका समुद्री माछाहरू, समुद्री जीव जन्तुहरू, यो बेचबिखन गरेर, यहाँबाट निकालेर बेचबिखन गर्ने गर्दछ मान्छेहरूले। अघि नै उदाहरण दिइहाले, जापानका मान्छेहरू, जापान छोडिदिउँ, हाम्रै भारतमा पनि कति तटीय क्षेत्रहरू छन् जहाँका मानिसहरू हाम्रो समुद्री जीव जन्तुमाथि निर्भर परेका छन्। उनीहरूको दिनको आय, दिनको जुन कमाइ छ त्यो पनि बिहानदेखि लिएर बेलुकासम्ममा उनीहरूले जुन समुद्री जीवहरू पक्रिएर बजारतिर, समुद्री माछाहरू पक्रिएर बजारमा बेचबिखन गरेर उनीहरूले त्यहाँबाट पैसा कमाएर आफ्नो जीवन गुजारा गरिरहेका हुन्छन्। र यदि यही समुद्र हजुरहरूको जीवन सङ्घर्ष गर्ने, हजुरहरूको जीवन बाँच्ने, हजुरहरूले जुन जीवन गुजारा गरिरहेको हुनुहुन्छ त्यो गुजारा गर्ने एउटा स्रोत हो भने हजुरहरूले पनि त यसलाई जोगाएर जान पर्यो। यो होइन कि हजुरहरूले महासागरबाट जुन पदार्थहरू पाइराख्नु भएको छ, जुन जीव जन्तु निकालेर तपाईँहरूले आफ्नो जीवन गुजारा गरिरहनु भएको छ, त्यहाँबाट निकालेर गुजारा गर्नु मात्रै त होइन नि त, यदि जुन जग्गाबाट, जुन समुद्रबाट हजुरहरूले समुद्री माछाहरू निकालेर, समुद्री जीव जन्तुहरू निकालेर बेचबिखन गर्दै आफ्नो जीवन गुजारा गरिरहनु भएको छ, यदि त्यही समुद्रमा नै जीव जन्तुहरू मर्न लागे, जीव जन्तुहरू सकिँदै गए, हजुरहरूले आफ्नो गुजारा कसरी गरेर जानुहुन्छ त? यदि यही प्रश्न हजुरहरूले आफ्नो जीवनमा आफैसँग सोध्न थाल्नुभयो भने, आफूले समुद्रबाट लिने मात्र होइन, आफूले समुद्रलाई पनि केही दिने समुद्रलाई केही दिने भन्नुको तात्पर्य के हो भने यदि तपाईँहरूले त्यस जग्गाबाट समुद्रबाट जीव जन्तुहरू निकालेर बेचबिखान गरेर आफ्नो गुजारा चलिरहेको गरिरहेको हुनुहुन्छ भने त्यस समुद्रलाई जोगाएर राख्नु तपाईँको आफ्नो कर्तव्य पनि रहेको छ र त्यसै गरी समुद्रमा जति पनि प्रदूषण भइरहेको छ जसले समुद्रमा पर्यटनको प्रभावमा हामीले अघि नै पढिहाल्यौँ पर्यटनलाई पनि एकदमै आकर्षित गर्छ समुद्री किनाराहरू त्यसका छालहरू जुन चाहिँ छन् त्यहाँ बनिएका तटीय भूहरू जुन छन् त्यसले गर्दा मानिसहरू एकदमै आकर्षित भएर आएका छन् र यी मानिसहरू आउँदाखेरि पर्यटनहरू त्यो जग्गामा आउँदाखेरि समुद्री किनारामा आउँदाखेरि ती समुद्री किनाराहरू पनि एकदमै प्रदूषित भएर गइरहेको हामी देखिन्छौँ र मानिसहरू आफ्नै विवेकशील प्राणी भएपछि आफूले नै आफ्नो विवेक आफ्नो मानसिकता चलाएर त्यहाँ प्रदूषित गर्न एकदमै कम गर्नुपर्नेछ र समुद्रमा पनि आफ्नै एउटा इकोसिस्टम छ एउटा जीव जन्तुहरू त्यहाँ बसिरहेका छन् र तपाईँले त्यहाँ प्रदूषित गर्नुहुँदा त्यहाँको जीव जन्तुहरू पनि मरेर जान्छ र त्यहाँ भएका जति पनि अरू समुद्री माछा या अरू जति पनि हाम्रो स्रोत बनाउने जति पनि हाम्रो आयका स्रोतहरू छन् जस्तै खनिज पदार्थहरू जुन छन् तीहरू पनि मिटेर जान्छ र यी सबैको प्रभाव यी सबै जति पनि हामीले समुद्री प्रदूषित गरिरहेका छौँ जलवायु परिवर्तन भइरहेका छ र यो जति पनि हामीले खनिज पदार्थहरू स्रोत दोहनहरू गरिरहेका छौँ त्यहाँबाट यसको नकारात्मक प्रभाव हामी सम्पूर्ण मानव जातिमा देखिने सम्भव छ यो होइन कि समुद्रमा केही भए समुद्र प्रदूषित भए यहाँ त्यहाँ एकदमै धेरै स्रोत दोहन भए त्यहाँको जलवायु परिवर्तन भए त्यसको नकारात्मक प्रभाव त्यहाँ तटीय क्षेत्रका मानिसहरूमा मात्र देख्छ भन्ने कदापि होइन त्यहाँका प्रभाव त्यस चिजको प्रभाव त्यस कुराको नकारात्मक प्रभाव सम्पूर्ण मानव जातिमा हामी देख्न सक्छौँ र यदि यही हाम्रो महासागरलाई हामी प्रदूषित बनाएर यहाँ अत्याधिक स्रोत दोहन गरे यसको जलवायु परिवर्तन भए त्यसका नकारात्मक प्रभावहरू केस केसमा पर्न सक्छ कस कस चिजमा पर्न सक्छ भन्दा हाम्रा क्लाइमेट हाम्रो जुन चाहिँ जलवायु छ त्यसमाथि पनि पर्न सकिन्छ र जुन चाहिँ हाम्रो वर्षामाथिको प्रभाव छ वर्षामाथि पनि हामी नकारात्मक प्रभाव देखिन्छ जसरी हामी जलवायुमाथिको प्रभावमा हामीले सकारात्मक प्रभाव परेका थियौँ यदि हामीले यही समुद्रलाई प्रदूषित बनाए र त्यहाँको जलवायु परिवर्तन हुन थाले हाम्रो जलवायुमाथि जुन छ हाम्रो जलवायु जुन छ जलवायु नियन्त्रण गर्ने यसको जुन भूमिका छ त्यो भूमिका हटिएर जाला र जुन चाहिँ महासागरले गर्मी याममा धेरै ताप र जाडो याममा निकै विस्तारै ताप उत्सर्जन गर्ने क्षमता छ त्यो मिटिएर जाला र जुन हाम्रो वर्षामाथिको सकारात्मक प्रभाव थियो त्यो प्रभाव पनि हाम्रो नकारात्मक भएर जान सक्छ र जुन चाहिँ चेरापुञ्जी मेघालयमा बङ्गालका खाडीबाट आउने मनसुनी हावाले विश्वकै अत्यधिक वर्षा गराउँछ त्यो वर्षा पनि हामीले नपाउन सक्ला र यसरी नै अत्यन्त र धेरै हाम्रा नकारात्मक प्रभावहरू हामीले सामना गर्नुपर्ने भएको हुन्छ र त्यसैले हाम्रो जुन महासागर छ यो पृथ्वीको जीवन प्रणाली मात्र नभएर जीवन प्रणाली अघि नै हामीले जीवन प्रणाली भनेर भनिसकेपछि यो जीवन प्रणालीलाई आफैले जोगाएर राख्ने र विवेकशील प्राणी भएपछि विवेकशील प्राणी जस्ता बानी बेहोरा देखाएर विवेकशील प्राणी जस्ता भएर यसको जोगाड गरेर यसलाई बचाएर राख्ने हजुरहरू सम्पूर्णमा निवेदन गर्दै हजुरहरूबाट विदा लिन चाहन्छु धन्यवाद
1: श्रोताहरू आज कार्यक्रम शिक्षा ज्योतिमा विश्व महासागर दिवसको शुभ उपलक्ष्यमा प्रकृतिमाथि अनि मानव जीवनमाथि महासागरको के कस्तो प्रभावहरू रहेका छन् साथै महासागरलाई हामीले कसरी संरक्षण गरेर राख्नुपर्ने हो यस विषयवस्तुमाथि सविस्तार साथ जानकारी प्राप्त गर्यौं साउथफिल्ड कलेज दार्जिलिङका सह प्राध्यापिका नम्रता तामाङबाट र यसै विषयवस्तुको अन्त साथसाथै हाम्रो कार्यक्रम शिक्षा ज्योतिको निर्धारित समय पनि पूरा भइसकेको छ फेरि आउने कार्यक्रममा अर्को विषयवस्तुको साथमा अर्को नयाँ अध्यायको साथमा हाम्रो भेट हुने नै छ भन्दै साथसाथै कार्यक्रम शिक्षा ज्योतिमा यो अन्तिम गीत हाम्रा श्रोताहरू समक्ष राख्दै आजलाई भने कार्यक्रम शिक्षा ज्योतिको यस अङ्कबाट म कार्यक्रम सञ्चालिका नम्रता सुन्दास लगायत कार्यक्रम प्रस्तुता लेखनाथ राई पनि हजुरहरूबाट बिदा हुन चाहन्छौ नमस्कार

श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रलाई एफएम 103.5 मेगाहर्ट्जमा। यसको साथै तपाईँहरूले हाम्रो कार्यक्रमहरू आकाशवाणी दार्जीलिङको एफएम 102 मेगाहर्ट्ज अनि न्यूज अन एआईआर एपमा पनि सुन्न सक्नुहुन्छ।

पुग्नेछ। ताजुरर समक्ष अघिल्लो अधिवेशनको विविध प्रस्तुतिहरू लिएर उपस्थित भइसकेकी छु म शिखा। त श्रोताबिन्द, अब पालो भइरहेको छ फौजी श्रोताहरूको निम्ति कार्यक्रम जय जवानको।

त समस्त टाढा अनि नजिकका श्रोताहरूलाई कार्यक्रममा हार्दिक स्वागत टक्राउँदै यो प्रथम प्रस्तुति यहाँहरू समक्ष राखिरहेछौँ फिल्म शानदारबाट, जसमा गुन्जने आवाज रहेको छ विशाल ददलानी अनि अनुषा मणिको, जसमा शब्द छ अन्विता दत्तको भने सङ्गीत रहेको छ अमित त्रिवेदीको।

त कार्यक्रम जय जवानको यो दोस्रो प्रस्तुति राखिरहेछौ. मयूर पुरीको शब्द अनि प्रीतमको संगीत रचनामा फिल्म सिंग इज किङबाट, जसमा गुन्जने आवाज रहनेछ राहत फतेह अली खान अनि श्रेया घोषालको.

त श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रबाट फौजी कार्यक्रम जय जवान, म शिखाको साथमा। र कार्यक्रमलाई अघि बढाउँदै यो अघिल्लो प्रस्तुति यहाँहरू समक्ष राख्न लागिरहेछौँ। फिल्म तसनबाट गुन्जनी आवाज रहनेछ सुखवेन्दर सिंहको, भने शब्द रहेको छ पियुष मिश्राको, अनि संगीत विशाल शेखरको।

अब श्रोताहरूलाई सुनाउन लागिरहेछौँ आजको हाम्रो फौजी कार्यक्रम जय जवानको यो अन्तिम प्रस्तुति फिल्म जोधा अकबरबाट जावेद अलीको आवाजमा शब्द जावेद अख्तरको पनि संगीत रहेको छ एआर रहमानको. त स्वीकार्नुहोस् आजको हाम्रो फौजी कार्यक्रमको यो अन्तिम प्रस्तुति.

तेतिन्जेल प्रस्तुत भइरहेथ्यो फौजी कार्यक्रम जय जवान र मनोरञ्जनको क्रमलाई अघि बढाउँदै आकाशवाणी खरसाङ अब प्रस्तुत गर्दछ पाश्चात्य संगीतको कार्यक्रम इभिनिङ मेलोडिज. त्यसैले सुन्दै गर्नुहोस् आकाशवाणीको खरसाङ केन्द्रलाई.

यो आकाशवाणी हो, समाचार मनीषा छेत्रीबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले आज आर्मेनियाका प्रधानमन्त्री निकोल पसिनियानलाई संसदीय चुनावमा उहाँको सिभिल कन्ट्र्याक्ट पार्टीको विजयमा बधाई दिनुभयो। सामाजिक सञ्जाल सन्देशमा प्रधानमन्त्री मोदीले यो विजयले आर्मेनियाका जनताको आफ्नो नेता र उहाँको दृष्टिकोणमा रहेको विश्वास र भरोसालाई प्रतिबिम्बित गरेको बताउनुभयो। प्रधानमन्त्री मोदीले भारत र आर्मेनिया बीचको मित्रता र सहयोगको ऐतिहासिक र बलियो सम्बन्धलाई अझ सुदृढ बनाउन प्रधानमन्त्री पसिनियानसँग मिलेर काम गर्न इच्छुक रहेको बताउनुभयो। पश्चिम बंगाल आयुष्मान भारत प्रधानमन्त्री जन आरोग्य योजना लागू गर्ने देशभरिका 36 राज्य र केन्द्र शासित प्रदेशहरूमा सामेल भएको छ। यो योजनाले माध्यमिक र तृतीयक स्तरको अस्पताल भर्नाको लागि योग्य लाभार्थीहरूलाई प्रति परिवार प्रति वर्ष 5,00,000 रुपियाँसम्मको स्वास्थ्य बीमा कभर प्रदान गर्दछ। राष्ट्रिय स्वास्थ्य प्राधिकरण र पश्चिम बंगाल सरकारले राज्यमा योजना कार्यान्वयनको लागि आज नयाँ दिल्लीमा एक सम्झौता ज्ञापन पत्र हस्ताक्षर गरे। केन्द्रीय स्वास्थ्य मन्त्री जेपी नड्डा र पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीको उपस्थितिमा यो सम्झौता पत्रमा हस्ताक्षर गरिएको थियो। पश्चिम बंगालमा आयुष्मान भारत योजनाको कार्यान्वयनले राज्यका लाखौं योग्य लाभार्थीहरूलाई भारी स्वास्थ्य सेवा खर्चबाट आर्थिक सुरक्षा प्रदान गर्नेछ। यसले गुणस्तरीय र किफायती स्वास्थ्य सेवाहरूमा पहुँच बढाउनेछ र राज्यको स्वास्थ्य सेवा प्रणालीलाई बलियो बनाउनेछ। यो उपलब्धिले देशभरिका सबै नागरिकहरूको लागि समान र पहुँच योग्य स्वास्थ्य सेवाहरू सुनिश्चित गर्ने दिशामा एक महत्त्वपूर्ण कदम मानिएको छ। स्वास्थ्य अनि परिवार कल्याण मन्त्रालयले प्रधानमन्त्री सुरक्षित मातृत्व अभियानको 10 वर्ष पूरा भएकोमा देशभरि विशेष कार्यक्रम सुरु गर्नेछ। यस योजनाको सुरुवात प्रधानमन्त्री नरेन्द्र मोदीले 9 जुन 2016 गर्नुभएको थियो। यसको उद्देश्य सबै गर्भवती महिलाहरूलाई निशुल्क र गुणवत्तायुक्त प्रसव पूर्व स्वास्थ्य सेवाहरू उपलब्ध गराउनु हो। यस अवसरमा सबै राज्य र केन्द्र शासित प्रदेशहरूमा जागरूकता कार्यक्रम चलाइनेछ। यी कार्यक्रमहरूको माध्यमबाट गर्भवती महिलाहरू र उनीहरूका परिवारलाई योजना अन्तर्गत प्राप्त हुने 9 निशुल्क स्वास्थ्य सेवाहरूको जानकारी दिइनेछ।

0: विश्व महासागर दिवसको अवसरमा पर्यावरण वन अनि जलवायु परिवर्तन राज्यमन्त्री कीर्तिवर्धन सिंहले सबैसँग महासागरहरूको रक्षा गर्ने र समुद्री जीवहरूको संरक्षणको संकल्प लिने अपील गर्नुभयो। सोशल मिडिया सन्देशमा उहाँले भन्नुभयो कि महासागरले विश्वका सबै तट पीढ़ी र देशहरूलाई आपसमा जोड्दछ। उहाँले मानिसहरूसँग आगामी पीढ़ीहरूका लागि स्वच्छ अनि सफा पानी छोड्ने आग्रह पनि गर्नुभयो। श्री सिंहले भयो कि स्वस्थ अनि राम्रो पृथ्वीका लागि सबैले मिलेर कार्य गर्नुपर्नेछ। भारतले अफगानिस्तानलाई एकमात्र क्रिकेट टेस्ट म्याचमा तेस्रो दिन पारी र 300 रनले हराएको छ। न्यू चण्डीगढमा खेलिएको म्याचमा भारतले पहिलो पारी 8 विकेटमा 564 रन बनाएर घोषित गरेको थियो। जवाफमा अफगानिस्तानको टिम पहिलो पारीमा 152 रनमा अल आउट भएको थियो। यसपछि फलो अन खेल्दै दोस्रो पारीमा पनि अफगानिस्तानले केवल 112 रन मात्र बनाउन सकेको थियो र भारतले म्याच पारी र 300 रनले जितेको थियो। भारतले पश्चिम एसियामा भएको नयाँ हमलामाथि गहिरो खेद प्रकट गरेको छ। विदेश मन्त्रालयले एक बयानमा भनेको छ कि यो घटनाक्रम अन्तर्राष्ट्रिय समुदायका लागि अत्यन्त चिन्ताको विषय हो। भारतले सबै पक्षहरूलाई तनाव तत्काल कम गर्न र नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न आह्वान गरेको छ। मन्त्रालयले यस क्षेत्रमा शान्ति र स्थिरता पुनर्स्थापित गर्न जारी राजनयिक वार्ताहरू पूरा गर्ने पनि अपील गरेको छ। समाचार पूरा भयो।
1: समाचारको प्रसारणपछि अब श्रोताहरूलाई सुनाउन लागिरहेछौं उदित नारायण अनि महालक्ष्मी अय्यरको युगल आवाजमा यो हिन्दी फिल्मी गीत, जसमा शब्द रहेको छ कौशल मुनिरको, भने संगीत रहेको छ विशाल शेखरको फिल्म तशनबाट।

त श्रोताहरूलाई भर्खरै सुनायौँ उदित नारायण अनि महालक्ष्मी अय्यरको युगल आवाजमा यो गीत फिल्म तशनबाट। श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रलाई एफएम 103.5 मेगाहर्जमा र अब पालो भइरहेछ कार्यक्रम गाउँले सभाको।

0: नमस्कार है बिरे दाजु, आइपुगे म पनि। नमस्कार है धनमाया दिदी।
1: एहे, नमस्ते नमस्ते चुल्ठे भाई, बस्नुहोस् बस्नुहोस्।
2: नमस्कार, ठिक समयमा आउनु भएछ नि।
0: ए हजुर हजुर, म त तपाईँहरूलाई अघि टाढैबाट देखेँ कि।
1: ज्यू ज्यू,
0: म त ढिलो पो भयो क्या हो भनेर यसो घडी हेर्छु, घडी फेरि समयमै छु।
2: अनि सधैँ हामी विभिन्न विषयहरूमा कुराकानी गर्छौँ है। आज यहाँ धनमाया दिदीले के सोचेर आउनु भएको छ कुनी?
1: के सोचेर आएको छु भन्दा नि बिरे भाइ, अब हेर्नुहोस्, हामीले सधैँ खेतीपाती त गरिरहेकै छौँ, सागसब्जी पनि लगाइरहेको छौँ, अलिअलि भए पनि सुन्तला पनि लगाएको छौँ है। यो समय चाहिँ अब सुन्तलाको फसलमा के कस्तो रोग लाग्छ, कस्तो कस्तो किराहरूले चाहिँ सुन्तलाको फललाई आक्रमण गर्छ, त्यो सम्बन्धी चाहिँ यसो जानिराखौँ भनेको नि चुल्ठे भाइ, बिरे भाइ।
2: हजुर हजुर, अब यो सुन्तलामा लाग्ने विभिन्न प्रकारको रोग र किरा छ है।
1: हजुर,
2: सबभन्दा पहिला चाहिँ अब किराको कुरा गरौँ, अनि समयले भ्यायो भने चाहिँ हामी रोगको कुरा गर्नेछौँ। अनि अब तपाईँले सोध्नुभयो जुन सुन्तलामा लाग्ने किरा, पहिलो तपाईँलाई जानकारी गराउन लागे के भन्दाखेरि बोट छेड पार्ने किरा।
1: ए हजुर हजुर, यो बोट छेड्ने किराले आक्रमण गर्दा चाहिँ लक्षण चाहिँ के कस्तो देखाउँछ बिरे भाइ?
2: अब सुन्तलाको बगानमा यो जुन बोट छेड पार्ने किराले आक्रमण गर्दाखेरि चाहिँ पातहरू फिका पहेँलो भएर जान्छ, मूल काण्ड वा हाँगाहरूमा छेड देखिन्छ, आराको भुस जस्तै पदार्थहरू ती छेडहरूबाट बाहिर निस्केको देखाउँछ, अनि मूल काण्ड साथै हाँगाहरूमा कहीँ कहीँ खोपिएको दागहरू पनि देखिन्छ है धनमाया दिदी।
1: ए याद गर्नुपर्ने रहेछ नि त है बिरे भाइ।
2: हो नि, अनि ती दागहरूको वरिपरिको बोक्राहरू खोदेलेर हेर्दा भने त्यहाँहरू औँसा देखिन्छ।
1: ओहो हजुर, डरलाग्दै रहेछ यो बोट छेड पार्ने किरा पनि है। अनि यस्तो डरलाग्दो किराले आक्रमण गरेपछि त हामीले त रोकथाम गर्ने उपाय त गर्नु पर्यो, के कस्तो प्रकारको छ उपायहरू चाहिँ त्यो पनि बताइदिनुहोस् न।
2: अब यो बोट छेड पार्ने किराको रोकथामको लागि चाहिँ पेट्रोल अथवा नुभान नामक कीटनाशक दवाई रुवामा भिजाएर किराले बनाएको काण्डको छेडमा खाँदिदिनुपर्छ, अनि बाहिरबाट चाहिँ लिसाइलो माटोले लिपिदिनुपर्छ। अनि त्यसो गर्दा चाहिँ के हुन्छ भने त्यो पेट्रोल अथवा त्यो नुभान भन्ने औषधिको गन्धले चाहिँ त्यो किरा भित्रभित्रै मर्छ। अनि अर्को के छ भन्दा नि रोकथाम गर्ने उपायमा
1: भन्नुहोस् न,
2: स्त्री किराले चाहिँ मार्चदेखि अप्रेल महिनाको अन्तसम्म सुन्तलाको बोटमा देख्न पाइन्छ, जसलाई हातले टिपेर पनि मार्नु पर्छ है हामी, बुझ्नुभयो? अनि रोगर नामक कीटनाशक औषधि 2 मिलिलिटर प्रतिलिटर पानीको दरमा मिसाएर 15-15 दिनको अन्तरमा चाहिँ बोटमा छर्किएमा चाहिँ हामीले बोट छेड पार्ने किराको रोकथाम चाहिँ हामीले गर्न सक्छौँ।
1: ए हजुर हजुर, हामीले सुन्तला त्यसै छोड्नु चाहिँ भएन, याद गर्दै गर्नु पर्यो, ध्यान दिँदै गर्नु पर्यो कि कस्तो किराहरूले चाहिँ आक्रमण गर्दैछ, तर यसलाई पनि हामीले रोकथाम गर्ने उपायहरू पनि अप्नाउनु चाहिँ सक्ने रहेछौँ है बिरे भाइ। चुल्ठे भाइ, तपाईँले पनि केही कुरोहरू जानेको छ भने बताइदिनुहोस् न, कुन कुन किराहरूले चाहिँ यसरी आक्रमण गर्छ सुन्तलाको बोटलाई?
0: अर्को चाहिँ कस्तो छ भने फल चुस्ने झिङ्गा हुन्छ।
1: ए हजुर, यो पनि कस्तो खालको झिङ्गा हो, अब कतिको नोक्सान चाहिँ पुर्याउँछ होला यसले?
0: अब हेर्नुहोस् है, विशेष गरी फल चुस्ने झिङ्गा त भने अब तपाईँले लक्षण त देख्नुहुन्छ नि त होइन?
1: हजुर, त्यो लक्षण पनि अब बुझ्नु पर्यो नि त हामीले, यो फल चुस्ने झिङ्गा किरा हो कि के, किराले पो आक्रमण गरेको कि रोग पो लागेको कि भनेर त जान्नु त पर्यो।
0: हजुर हजुर, विशेष गरी मैले भनिहालेँ तपाईँलाई फल चुस्ने झिङ्गा भने यो चाहिँ अक्टोबर नोभेम्बरको महिनामा वयस्क यो स्त्री झिङ्गाले चाहिँ सुँडको सहायताले फलको बोक्राभित्र अन्डा पारिएको फलहरूमा चाहिँ पछि औँसाहरू बनिन्छन् र औँसाहरूले चाहिँ फलको भित्रको रसिलो भागमा पसेर रसलाई खाएर फल चाहिँ सुकाइदिन्छ, यस्तो गर्छ। अनि यो फलहरू चाहिँ कस्तो हुन्छ भन्दाखेरि हल्का अनि खोक्रो हुन्छ र काटेर हेर्दा चाहिँ गुदीमा सेतो सेतो औँसाहरू देखिन्छ। यो समयमा फलहरू बगानमा बेसी मात्रामा झरेको पाइन्छ, अनि यो झरेको देख्दाखेरि तपाईँले काटेर हेर्दाखेरि यो चाहिँ फल चुस्ने झिङ्गा लागेछ भनेर बुझ्नु पर्ने।
1: हजुर हजुर, भनेपछि निकै नोक्सान पुर्याउँदो रहेछ है चुल्ठे भाइ।
0: हजुर हजुर,
1: अनि यो फल चुस्ने झिङ्गा किराको हामीले रोकथाम गर्न सक्छौँ, के छ उपायहरू?
0: अब हेर्नुहोस् है, रोकथामको उपायहरू त छ, अब जमिनमा झरेको जति पनि फलहरू छ सबै फलहरूलाई एक ठाउँमा बटुलेर चाहिँ नष्ट गरिदिनु पर्छ, जलाइदिनु पर्छ। अनि यस बाहेक चाहिँ यो विषयुक्त खाना बोतलहरूमा हालेर बोटमा झुन्ड्याइदिनु पर्यो। अनि यो बाहेक चाहिँ कस्तो हुन्छ भने बजारमा चाहिँ यो फल चुस्ने झिङ्गाको निम्ति विभिन्न पासोहरू पाइन्छ क्या, यो पासोहरू ल्याएर चाहिँ झुन्ड्याइदिनु पर्यो। त्यो झुन्ड्याइदिनु पर्यो, झुन्ड्याइदियो भने चाहिँ त्यो पासोमा पर्छ। अनि अब यो पानी पर्ने जग्गामा है भिज्ने जग्गाहरूमा चाहिँ गर्नु भएन, यसरी हेरेर झुन्ड्याइदिनु पर्छ। त्यो गर्यो भने चाहिँ फल चुस्ने झिङ्गाबाट चाहिँ रोकथाम अब गर्न सकिन्छ भनौँ न।
1: हजुर हजुर, उपाय त राम्रो रहेछ। फल चुस्ने झिङ्गा किरालाई के कस्तो प्रकारले मार्न सकिन्छ है,
0: हजुर
1: त्यो पनि बताइदिनु भयो। त्यो बाहेक पनि अरू कुनै किराहरू छ बिरे भाइ, सुन्तलाको बोटलाई नोक्सान पुर्याउने?
2: हजुर छ नि, यो बाहेक अर्को किरा चाहिँ छ सुन्तलाको बोटमा लाग्ने पात खाने किरा। अनि यो पात खाने किराले चाहिँ सबै सुन्तला जातीय पौधाको कलिलो पालुवालाई नष्ट गर्छ। अनि यो किरा पातको तल्लो सतहबाट भित्र पसेर पातलाई खनेर सुरुङ जस्तो पारेर नष्ट पार्छ है फेरि। अनि पातहरूमा सेतो गोलो आकारका रेखाहरू देखिन्छन्। अनि जुन पातमा यो किरा लागेको हुन्छ नि
1: हजुर,
2: यो चाहिँ भित्री तरिकाले डल्लो पार्छ अनि पछिबाट खुम्चेको देखिन्छ।
1: सुन्तलाको बोटलाई यसरी किराले आक्रमण गरेपछि हामीले अब यसलाई रोकथाम गर्ने त कोसिस गर्छौँ है, के कस्तो प्रकारले रोकथाम गर्नुपर्ने हो त्यो पनि बताइदिनुहोस् न।
2: अब पात खाने किराको उपद्रवलाई रोक्नु हो भने किराले खाएर नष्ट भएको भागहरू चाहिँ हामीले छिमलेर जलाइदिनु पर्छ। यो चाहिँ पहिलो कार्य भयो। त्यसरी नै मोनोक्रोटोफस, बुझ्नुभयो लेख्नुहोस् है,
1: यो सबै औषधिको नामहरू हो बिरे भाइ।
2: हो नि, मोनोक्रोटोफस नामक औषधि 1.5 मिलिलिटर प्रति लिटर पानीको दरमा मिसाएर छर्किदिनु पर्छ। यो बाहेक अर्को कीटनाशक छ, अघि मैले भनेको थिएँ नि रोगर भन्ने, यो पनि 1.5 मिलिलिटर प्रति लिटर पानीको दरमा मिसाएर 10-10 दिनको अन्तरमा चाहिँ हामीले छर्किनु पर्छ। अनि धनमाया दिदी, आज तपाईँले जुन सुन्तलामा लाग्ने किरा सम्बन्धी सोध्नु हुँदैछ है, यो सम्बन्धी हामीले जाने जति कुराहरू बताउँदैछौँ, अझै तपाईँको सोध्नुपर्ने कुराहरू त होला
1: छ नि बिरे भाइ,
2: तर त्यो भन्दा अगाडि चाहिँ हामी एकछिन विश्राम गरेर गीत सुनौँ न।
1: ए हुन्छ हुन्छ, सुनाऊ है सुल्टे भाइ।

0: बडा रमाइलो भयो, आनन्द आयो। अब यहाँ हामीले सुन्तला फसलमा लाग्ने किरानी रोगहरू बारे चाहिँ यहाँ धनमाइदीले सोध्नु हुँदै थियो।
1: हजुर हजुर,
0: हामीले जाने जतिको कुरा पनि गर्दैछौँ। अनि अब चाहिँ के सोध्ने विचार गर्नुभयो धनमाइदीदी?
1: अब सुन्तलाको बोटलाई विभिन्न प्रकारको किराहरूले यसरी आक्रमण गर्दोरहेछ है, हामीले ध्यान दिनु पर्यो के कस्तो प्रकारले चाहिँ यो आक्रमण गर्छ भनेर। अब विभिन्न सब्जीहरू लगाउँदाखेरि लाइकिराले पनि निकै आक्रमण गर्छ सागसब्जीलाई है, यो सुन्तलाको बोटलाई चाहिँ लाइकिराले चाहिँ सताउँछ कि सताउँदैन होला?
0: सताउँछ नि धनमा दिदी।
1: ए हजुर हजुर,
0: यसलाई पनि लाइकिरा त लाग्छ नि। अब सुन्तलाको पात अनि कलिलो मुनाहरूमा लाग्ने किराहरू मध्ये एउटा लाइकिरा पनि हो, सबैभन्दा प्रचलितै हो भनौँ न। यो लाइकिरा चाहिँ एकदमै सानो, तपाईँले देख्नु भएको छ त है?
1: हजुर देखेको छु।
0: यो सानो आकारको हुन्छ अनि 2 मिलिमिटर जस्तो लम्बाइ हुन्छ। यो किराको शरीर एकदमै नरम हुन्छ अनि यो फुस्रो रङको हुन्छ होइन? अब वयस्क अवस्थामा चाहिँ कालो रङको हुन्छ। यो किराले चाहिँ कलिलो पात फुल अनि मुनाहरूमा आक्रमण गर्छ अनि यो पात फुल अनि मुनाहरू चाहिँ खुम्चेर डल्लो परेको हामी देख्छौँ होइन? त्यो देख्दाखेरि चाहिँ हामीले बुझ्नु पर्यो ए लाइकिरा चाहिँ लागेछ भनेर बुझ्नु पर्यो नि त।
2: हो नि हो नि। सबैभन्दा अर्को नराम्रो कुरा चाहिँ के भने नि, यो लाइकिराको यसले चाहिँ एउटा बोटदेखि अर्को बोटमा चाहिँ रोग सार्ने काम पनि गर्छ।
1: हरियो साग सब्जीमा जस्तै यो लाइकिराले सुन्तलाको बोटलाई पनि यसरी सताउँदो रहेछ है, आक्रमण गर्दो रहेछ। अनि यो लाइकिरालाई चाहिँ हामीले के कस्तो प्रकारले चाहिँ मार्ने उपाय चाहिँ गर्नु होला बताइदिनुहोस् न।
0: विशेष गरी यो लाइकिरालाई रोकथाम गर्नको निम्ति चाहिँ यो मेटासिक अथवा रोगर, अघि हजुर हजुर, मेटासिट या त रोगर 2 मिलिलिटर प्रति लिटर पानीको दरमा मिसाएर चाहिँ 15 दिनको अन्तरमा चाहिँ छर्किदिनु पर्यो। तपाईँले कतै देख्नुभयो अलिकति मुनाहरू खुम्चेर डल्लो पर्दैछ होइन, पात फुलहरू यो खुम्चिँदैछ भने चाहिँ तपाईँले यो रोकथाम गर्नुको लागि चाहिँ यो उपाय चाहिँ अप्नाइहाल्नु पर्यो, यो लाइकिराबाट चाहिँ बचाउन सकिन्छ।
1: सकिन्छ, ठिकै कुरा गर्नुभयो। त्यो बाहेक अर्को सुन्तलाको बोटलाई चाहिँ कुन किराले चाहिँ सताउँछ होला नि बिरे भाइ?
2: सुन्तलामा लाग्ने अर्को किरा चाहिँ छ पाप्रे किरा भन्नु।
1: के भन्नुभयो बिरे भाइ?
2: पाप्रे किरा।
1: पाप्रे किरा
2: अङ्ग्रेजीमा चाहिँ यसलाई स्केल भनेर पनि भन्छ है।
1: कस्तो खालको किरा होला यसलाई, हामीले के कस्तो प्रकारले ध्यान दिनुपर्ने हो, यसले कस्तो आक्रमण चाहिँ गर्छ?
2: अब पहिला चाहिँ यसको लक्षण बुझ्नुहोस् है।
1: हुन्छ।
2: यो किरा 3 मिलिमिटर लामो सानो पाप्रा जस्तो हुन्छ है, अनि यो पौधाको कलिलो भागहरूमा टाँसेर बसेको हुन्छ।
1: हजुर।
2: यसले पौधाको रस चुसेर खान्छ अनि हानि पुर्याउँछ। साधारणत 2 थरीको पाप्रे किराहरू चाहिँ सुन्तलाको कलिलो मुना र पातहरूमा पाइन्छ। यो किराहरू एउटा बैगुनी रङको र अर्को चाहिँ क्रिम कलरको हुन्छ के। अनि यो किराहरूले आक्रमण गरेको पात मुनाहरू पहिलिँदै जान्छ, फलको वृद्धिमा कमी आउँछ, मसिना हाँगा र मुनाहरू सुक्दै जान्छ र बिरुवाहरू पहेँलेर कचल्टेको अवस्थामा हुन्छ।
1: हजुर हजुर, यो पाप्रे किरा भन्नुभयो नि, यसले त निकै सताउँदो रहेछ बोटलाई है, धेरै आक्रमण चाहिँ गर्दो रहेछ। अनि यस्तो किसिमको किरा लागिहाल्यो भने हामीले के कस्तो प्रकारले रोकथाम गर्ने उपायहरू चाहिँ गर्नुपर्छ?
2: अब रोकथामको लागि चाहिँ यसलाई साधारणत प्राकृतिक लाभजनक किराहरूले खाएर पनि धेर थोर यसको संख्यालाई घटाइदिन्छ। तर यस किराको लागि चाहिँ हामीले अघि औषधि भन्यौँ नि, रोगर
1: रोगर
2: 2 मिलिलिटर प्रति लिटर पानीको दरमा अनि मट्टी तेल 2.5 मिलिलिटर प्रति लिटर पानीको दरमा दुवैलाई एउटै भाँडामा मिसाएर छर्किए चाहिँ यो किराको रोकथाम गर्न सकिन्छ।
1: रोकथाम गर्ने उपाय त रहेछ नि होइन चुल्ठे भाइ?
0: हजुर हजुर हजुर।
1: अरू के कुरा छ होला बताइदिनुहोस् न।
0: अब अर्को चाहिँ के छ भने, हरियो यो पँधेरा भन्छ नि, त्यो गन्ध आउँछ नि
1: पँधेरा
0: किरा, अनि यो पनि लाग्छ। यो पँधेरा किरा लाग्दाखेरि चाहिँ कस्तो देखिन्छ भनेदेखि, यो पँधेरा किराले चाहिँ कलिलो मुना र फलहरूको रस चुस्छ। अनि यो किराले चाहिँ चुसेको बोटहरूमा यो बोटहरूको मुनाहरू चाहिँ सुक्न थाल्छ। यदि बढ्दै गरेको कलिलो फलहरूलाई यसले चुसेमा चाहिँ फलहरू चाउरी परेको जस्तो देख्छ, चाउरिन्छ अनि झर्छ पनि।
1: यो हरियो पँधेरा किरा पनि एकदम डरलाग्दो नै रहेछ।
0: हजुर हजुर,
1: सुन्तलाको बोटलाई आक्रमण गर्ने है।
0: हो, अनि यो पँधेरा किराले चाहिँ यो झारेको फलहरूमा चाहिँ फल चुस्ने झिङ्गाले झारेको फलहरू जस्तै औँसाहरू चाहिँ हुँदैन। त्यो फल हेर्दा चाहिँ तपाईँले चाल पाइहाल्नुहुन्छ यो फल चुस्ने झिङ्गाले हो कि यो पँधेरा किराले हो, यो चाल पाइहाल्नुहुन्छ।
1: ज्यू हजुर अनि यसलाई हामीले मार्ने उपायहरू गर्न सक्छौँ
0: अब रोकथामको उपायहरू छ नि
1: गर्नु पर्यो
0: हजुर हजुर यो किरालाई चाहिँ पाप्रे किरा चाहिँ रोकथामको उपायहरू अप्नायो भने चाहिँ रोकथाम गर्न सकिन्छ अघि भन्नुभयो नि हाम्रो विदे दाजुले भन्नुभयो नि हो त्यस्तै अब रोगर 2 मिलिलिटर प्रति लिटर पानीको दरमा अनि मट्टी तेल 2.5 मिलिलिटर प्रति लिटर पानीको दरमा दुवैलाई एउटै भाँडामा मिसाएर छर्क्यो भने पनि यो रोकथाम हुन सक्छ
2: अनि धनमाया दिदी सुन्तला बगानमा अर्को लाग्ने किरा भनेको चाहिँ कुकुरे किरा हो क्या
1: ए यो चाहिँ कस्तो किसिमको किरा होला
2: यो किराले चाहिँ शरीरको रङ परिवर्तन गरि नै रहन्छ के धनमाया दिदी सुरुमा लाभ्रे अवस्थामा यो अनियमित सेतो दागी र फुस्रो रङको हुन्छ जब यो ठुलो हुँदछ तब यसको घिस्रोको वरिपरि चाहिँ फुस्रो रङको हरियो रङको हुन्छ
1: ए यसले त रङ फेर्दो रहेछ हौ चुल्ठे भाइ यो किराले है
2: अनि पछिल्लो भागमा चाहिँ सेतो धर्का देखिन्छ अनि पूर्ण विकसित लाभ्रेको ढाडमा चाहिँ जुरो पनि पलाएको हुन्छ
1: हजुर हजुर यस्तो किसिमको किरा लागिहाल्यो भने यो सुन्तलाको बोटलाई रोकथाम गर्ने के उपाय छ होला बिरे भाइ
2: अब रोकथामको लागि चाहिँ अघि हामीले भनेको थियौँ नि रोगर भन्ने औषधि
1: हजुर
2: यो चाहिँ 2 मिलिलिटर प्रति लिटर पानीको दरमा मिसाएर छर्किनुपर्छ बोटमा यसो गर्यो भने चाहिँ कुकुरे किराको चाहिँ नियन्त्रण अथवा रोकथाम चाहिँ हामी गर्न सक्छौँ
1: हजुर हजुर त्यो बाहेक अरू कुन किराले चाहिँ फेरि सुन्तलाको बोटलाई चाहिँ आक्रमण गर्छ चुल्ले भाइ
0: अब यहाँ चाहिँ अर्को चाहिँ के छ भने कालो अनि सेतो झिङ्गाहरू यो किरा चाहिँ तपाईँको यो पाप्रा जस्तो हुन्छ त्यो जुन चाहिँ ठाउँमा बस्यो त्यही बनावट भएको हुन्छ त्यस्तै खालको चिन्न साह्रो पर्छ अनि यो किरा भएको पातहरूको पछिल्लो सतह पछिल्लो पट्टि पहेँलो देखिन्छ अनि नछिप्पिकन नै सुक्छ
1: हजुर
0: हो अनि यो पातहरू सुक्छ अनि यो किराले राल चुहाउँदछ अनि यो राल चुहेर यो खसेको पातहरूमा चाहिँ कालो रङको ढुँडीको वृद्धि हुन्छ
1: हजुर हजुर यो पनि डरलाग्दो नोक्सान पुर्याउने किरा नै रहेछ
0: हजुर हजुर हजुर अनि यसले चाहिँ अब यसरी आक्रमण गर्यो भनेर चाहिँ चाल पाउनु पर्यो कालो रङको ढुँडीको वृद्धि भएपछि चाल पाउनु पर्यो होइन अनि त्यसरी नै यो कालो र सेतो झिङ्गाहरूको रोकथामको उपाय चाहिँ के गर्न सकिन्छ भन्दा चाहिँ यो किरालाई पनि तपाईँको पाप्रे किरा जस्तै रोकथाम गर्न सकिन्छ अघि भनेको जस्तै यो रोगर 2 मिलिलिटर र मट्टी तेल 2.5 मिलिलिटर प्रति लिटर पानीको दरमा दुवैलाई एउटै भाँडामा मिसाएर छर्क्यो भने यो किराको पनि रोकथाम हुन सक्छ
1: तर हामीले पहिला सुरु चाहिँ यो सुन्तलाको फसलमा चाहिँ गएर चाहिँ यसो ध्यान पनि दिनु पर्यो हेरचाह गर्दै गर्नु पर्यो के कस्तो किराहरू लाग्दैछ लागेको छैन सबै कुरो याद गर्नु पर्यो नि त होइन चुल्ठे भाइ
2: त्यसरी नै धनमाया दिदी सुन्तलामा लाग्ने अर्को किरा भनेको चाहिँ माइट भन्छ के
1: यो चाहिँ कस्तो किसिमको किरा होला
2: यो चाहिँ माकुरा आकारको तर माकुरा भन्दा धेरै सानो हुन्छ जसलाई आँखाले देख्न सकिँदैन
1: ए भनेपछि यसरी आँखाले देख्न सकेन भने त फसललाई त निकै नोक्सान पुर्याउँछ नि
2: अनि यसलाई हेर्नु हो भने चाहिँ म्याग्निफाइङ ग्लासको सहायताले हेरेमा पातहरूमा प्राय तल्लो सतहमा चाहिँ देखिन्छ अनि यसले पातहरूको हरियो पदार्थ पनि खाएर पातहरूलाई सेतो छिर्के मिर्के बनाउँछ साथै फलहरूमा पनि यस किराले आक्रमण गरेको छ भने फलको बोक्रामा धुवासे रङको दागहरू देखा पर्छ
1: कस्तो किसिमले चाहिँ रोक्ने उपाय चाहिँ गर्नुपर्छ होला त्यो पनि बताइदिनुहोस् न
2: अब रोकथाम गर्नुको लागि त औषधि नै व्यवहार गर्नु पर्यो नि धनमाया दिदी अनि औषधिको नाम चाहिँ छ डाइकोफोल लेखिराख्नुहोस् है डाइकोफोल
1: हजुर अनि
2: यो चाहिँ 1.5 मिलिलिटर प्रति लिटर पानीको दरमा मिसाएर एक एक हप्ताको अन्तरमा 2-3 पल्ट चाहिँ छर्किनु पर्यो जब चाहिँ बोटमा माइट भन्ने किरा चाहिँ देखिन्छ नि त्यति बेला चाहिँ अब देखिन्छ भन्दैछौँ देखिँदैन यो म्याग्निफाइङ ग्लासको सहायताले हेर्नु पर्यो भनेर पनि भन्दैछौँ है अनि डाइकोफोल नपाएको खण्डमा चाहिँ मोनोक्रोटोफस
1: अर्को औषधि
2: हजुर
0: लेखिराख्नु
2: यो चाहिँ 1 मिलिलिटर प्रति लिटर पानीको दरमा मिसाएर छर्किनु पर्यो यो पनि 2-3 पल्ट चाहिँ हामीले छर्केको हुनु पर्यो
1: हजुर
0: अनि त्यसरी नै धनमाया दिदी
1: हजुर
0: हाम्रो विदेताजुले कुरा गर्दा गर्दै यो कमिला पनि लाग्छ है
1: ए भनेपछि कमिलाले पनि सुन्तलाको बोटलाई नोक्सान पुर्याउँछ
0: हजुर हजुर वास्तवमा भन्नु हो भने अब कमिलाले सुन्तलाको बोटलाई कुनै हानि त पुर्याउँदैन तर यिनीहरूले चाहिँ सुन्तलामा हानि पुर्याउने किराहरू जस्तै पाप्रे किरा लाई किरा यो कोमल यो पँधेरा आदि किराहरूलाई बोकेर बगानको एउटा बोटदेखिको अर्को बोटमा पुर्याउने काम गर्छ।
2: रोकथाम
0: त गर्नै पर्यो, किनभनेदेखिको अब रोग सार्ने यो किराहरू सार्ने एउटा बोटदेखिको अर्कोमा सार्ने काम गर्दैछ नि त। अनि यसकारण चाहिँ कमिलाको यो झुण्डलाई एकदमै नियन्त्रण गर्न मार्न चाहिँ उचित हुन्छ। अब कमिलालाई मार्नको निम्ति एल्ड्रिन लगाउनु पर्यो, एल्ड्रिन या त एल्ड्रेक्स यो आदिको प्रयोग चाहिँ गर्नु पर्यो। यो प्रयोग गर्यो भने चाहिँ यो कमिलाबाट रोकथाम गर्न सकिन्छ। विशेष गरी कमिलाले हानि पुर्याउँदैन भनिहाल्यो नि, अब यसले चाहिँ टिपेर लान्छ नि त एउटा किरालाई अर्को बोटमा
1: सारिदिन्छ।
0: यो यिनीहरूले चाहिँ अब ट्रान्सपोर्टकै काम गर्छ, एक बोटदेखिको अर्को बोट, अनि यसलाई चाहिँ एकदमै रोकथाम गर्न चाहिँ जरुरी छ।
1: र बिरे भाइ, चुल्ठे भाइ, आज तपाईँहरूले नि सुन्तलाको फसलमा के कस्तो किसिमको किराहरू लाग्छ त्यो सम्बन्धी त धेरै राम्रोसँगले जानकारी दिनुभयो।
2: हो नि धनमाया दिदी, अनि तपाईँले रोगहरू सम्बन्धी पनि सोध्नु हुँदै थियो है।
1: हजुर,
2: समयको पाबन्दीले गर्दाखेरि आज तपाईँलाई रोगहरू सम्बन्धी हामीले जानकारी गराउनु सकेनौ, त्यसको लागि चाहिँ हामी खेद प्रकट गर्छौँ है। आगामी दिनमा तपाईँलाई अवश्य नै यो सुन्तलामा लाग्ने रोगहरू विषयमा जानकारी गराउँला। अनि यो सँगसँगै अर्को कुरा चाहिँ के भन्न चाहन्छु भने हामीले जति पनि किराहरू भने है किराको रोकथामको लागि चाहिँ हामीले औषधि व्यवहार गर्नुपर्छ भनेर पनि भन्यौँ। अनि यो औषधिहरू चाहिँ विषाक्त औषधि हो है, यसलाई प्रयोग गर्दाखेरि चाहिँ ध्यान पुऱ्याएर गर्नुपर्छ के, जथाभावी हामीले प्रयोग गर्नु हुँदैन। अनि कुनै प्रकारको यो औषधिहरू व्यवहार गर्न परेमा चाहिँ नजिकैको कृषि कार्यालयका अधिकारीहरू अथवा आफूभन्दा जान्ने व्यक्तिको सल्लाह लिनु चाहिँ जरुरी छ।
1: हजुर, राम्रो कुरा हो नि बिरे भाइ, तपाईँहरूले भन्नुभएको नजानेको नबुझेको कुरोहरू त अब कृषि कार्यालयमा पनि जानु पर्यो।
2: हजुर, अनि तपाईँले यो बजारबाट औषधिहरू किनेर ल्याएर चाहिँ यसलाई चाहिँ सठिक ठाउँमा एकदमै सुरक्षित ठाउँमा चाहिँ राख्नुहोस्,
1: बुझ्नुभयो,
2: जसमा चाहिँ नानीहरूले है केटकेटीहरूले चाहिँ नभेटोस् न।
0: अब नानीहरू त अब केही कुरा टिप्यो खायो हो त्योहरू गर्छ, अनि त्यसले अप्ठ्यारो पर्न सक्छ। त्यो भन्दा चाहिँ जति पनि दबाईहरू छ, विषयुक्त दबाईहरू हुन्छ माथि, त्यही पनि नभेट्ने जग्गामा भनौँ न, ठुलो मान्छेले मात्रै भेट्ने जग्गामा, नानीहरूको हात नपुग्ने जग्गामै राख्नु भनेर चाहिँ भनिन्छ।
2: हजुर हजुर, अनि औषधिहरू व्यवहार गर्न पर्दाखेरि चाहिँ हातमा ग्लोभ्स लाउने, मुखमा मास्क लाउने, यसो टाउको पनि ढाक्ने के, यस्तो प्रकारले आफू पनि सुरक्षित भएर औषधिहरू व्यवहार गर्नुपर्छ है धनमाया दिदी।
1: राम्रो कुरा हो नि बिरे भाइ।
2: अब यो विषाक्त औषधिहरूले चाहिँ शरीरलाई पनि असर गर्छ, त्यसले गर्दाखेरि यसलाई चाहिँ ध्यान पुऱ्याएर गर्नुपर्छ। अनि आज तपाईँलाई हामीले जुन सुन्तलामा लाग्ने किराहरू सम्बन्धी हामीले जानकारी गरायौँ, तपाईँले कतिवटा कुरा बुझ्नु पनि भएछ, साह्रै खुसी लाग्यो। अनि कुनै प्रकारको तपाईँलाई आवश्यकता परे है यस्तो भयो भनेर हामीलाई सम्झनुहोस्, हामी अवश्य नै तपाईँलाई जानकारी गराउँला।
1: हुन्छ नि,
2: अनि हिजोआज त अब फोन मार्फत पनि भन्न सकिन्छ नि,
0: फोन गर्दा भइहाल्यो नि, कुनै कुरा बुझिएन फेरि
1: बिर्स्यो
0: भने कसो पो भन्नुभएको थियो भाइ भनेर एकपल्ट फोन गर्दा त
1: फोन गर्दा पनि भयो, सभामा आएर तपाईँहरूबाट जानकारी लिँदा पनि भयो नि।
2: अवश्य अवश्य
1: हजुर।
2: अनि अब हाम्रो सभाको समय चाहिँ अलिकति छ भएर एउटा गीत सुनेर फेरि आनन्द लिउँ न,
1: समय छ भने लु सुन्नुपर्छ नि। हजुर, सुनाऊ न त।

0: आहा, रमाइलो भयो, आनन्द आयो. यहाँ सुन्तलाको फसलमा लाग्ने किराहरूको विषयमा हामीले जानकारी दिँदै थियौँ तन्माया दिदीलाई. तन्माया दिदीले पनि बुझ्नु पनि भयो,
1: हामी
0: सुन्दै है यो कुराहरू पनि गर्दै थियौँ. तर यो कुराहरू गर्दै गीत सुन्दा सुन्दै आजको सभाको समय चाहिँ सकियो जस्तो लाग्यो. अब चाहिँ जानुपर्छ जस्तो छ.
1: हजुर, लु तिनजनासँगै जाउँ त घर.

0: आकाशवाणी गान्तोक हो। प्रादेशिक समाचार वन्दना राईबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा सेवा सुशासन र गरीबहरूको कल्याणमा समर्पित 12 ऐतिहासिक वर्ष पूरा भएको अवसरमा सिक्किमको जनताले वहाँलाई हार्दिक बधाई र शुभकामना दिएको छ। श्री मोदीको नेतृत्वमा विगत 12 वर्षमा पूर्वोत्तरमा अभूतपूर्व पूर्वाधार विकास भएको छ। मणिपुर र मेघालय पहिलो पटक रेल सञ्जालमा जोड़िएका छन् भने सिक्किम र अरूणाचल प्रदेशले हवाई सम्पर्क प्राप्त गरे, जसले गर्दा मानिस अवसर र बजारहरू पहिले भन्दा धेरै नजिक आए। राष्ट्रिय राजमार्गहरूको 16,200 किलोमिटर भन्दा बढ़ी विस्तारका साथ आर्थिक वृद्धिलाई सुदृढ़ पार्दै गतिशीलता बढ़ाउँदै र विकासका लागि नयाँ अवसरहरू खोल्दै यो क्षेत्र पहिले भन्दा बढ़ी जोड़िएको छ। सिक्किम पछौटे वर्ग आयोगकी अध्यक्ष कविता सापकोटाले नयाँ दिल्लीस्थित आयोगको कार्यालयमा राष्ट्रिय पछौटे वर्ग आयोग एनसीबीसी की अध्यक्ष साध्वी निरञ्जन ज्योतिसँग भेट गर्नुभयो। बैठकको क्रममा पछौटे वर्गको कल्याण, विकास र सशक्तिकरण सम्बन्धी मुद्दाहरूमा छलफल भयो। संस्थागत समन्वयलाई सुदृढ़ पार्ने र पछौटे समुदायको सामाजिक आर्थिक उत्थानका लागि लक्षित पहलहरूलाई अगाडि बढ़ाउने कुरामा छलफल केन्द्रित थियो। सुश्री ज्योतिले सिक्किमको प्राकृतिक सौन्दर्य र समृद्ध जैविक विविधताको प्रशंसा गर्दै भविष्यमा राज्यका प्रसिद्ध अर्किड गार्डनहरूको भ्रमण गर्ने आफ्नो चासो पनि व्यक्त गर्नुभयो। राष्ट्रिय तथा राज्य आयोगहरूबीच निरन्तर सहयोग मार्फत पछौटे वर्गको हित र कल्याणलाई प्रवर्धन गर्ने साझा प्रतिबद्धताका साथ बैठक समाप्त भयो। सिक्किम सरकारको सूचना तथा जनसम्पर्क विभागले सिक्किम राज्य स्थापनाको 50 वर्ष पुगेको अवसरमा आज सूचना भवनमा अनलाइन फोटोग्राफी प्रतियोगिताको पुरस्कार समारोह आयोजना गर्यो। विभागका अध्यक्ष असित राई कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित थिए। उत्कृष्ट प्रविष्टिहरूको सम्मानमा विजेताहरूलाई प्रमाणपत्र र नगद पुरस्कार वितरण गरिएको थियो। करण हाङकिम राईले पहिलो पुरस्कार प्राप्त गरे भने प्रीतिसा प्रधान र उगेन गुरूङ क्रमशः दोस्रो र तेस्रो भए। उनीहरूले 50,000, 30,000 र 20,000 रूपियाँको नगद पुरस्कार प्राप्त गरे। 5,000 रूपियाँका 10 सान्त्वना पुरस्कारहरू पनि प्रदान गरियो। कार्यक्रममा फोटोग्राफर, पुरस्कार विजेता, सरकारी अधिकारी र आमन्त्रित अतिथिहरूको सहभागिता थियो। 3-7 जूनसम्म देहरादूनमा आयोजित 5 केआईओ सब जूनियर क्याडेट र जूनियर राष्ट्रिय कराते च्याम्पियनशीप 2026 सिक्किमले 2 रजत पदक जित्यो। सब जूनियर महिला 9 वर्ष व्यक्तिगत कातामा याङछेन तामाङ र सब जूनियर पुरूष 11 वर्ष प्लस 45 किलो व्यक्तिगत कुमितेमा प्रद्युम प्रधानले राज्यका लागि 1-1 रजत पदक जिते। सिक्किम राज्य कराते डो संघले पदक विजेताहरू र सम्पूर्ण सिक्किम टोलीलाई च्याम्पियनशीपमा प्रशंसनीय प्रदर्शनका लागि हार्दिक बधाई दिएको छ। टोली 11 जूनका दिन सिक्किम पुग्ने भएको छ। सिक्किम सरकारको स्वास्थ्य तथा परिवार कल्याण विभागले विगत 3 वर्षमा राज्यको आत्महत्या दरमा निरन्तर गिरावट भएको रिपोर्ट गरेको छ, जसले बलियो मानसिक स्वास्थ्य र आत्महत्या रोकथाम प्रयासहरूको प्रभावलाई प्रतिविम्बित गर्दछ। आत्महत्या दर 2022 43.1 प्रति लाख जनसंख्याबाट घटेर 2023 40.2 र 2024 36.3 पुगेको छ। यो उपलब्धिले राष्ट्रिय मानसिक स्वास्थ्य कार्यक्रम टेलिमानस, सिक्किम इन्स्पायर्स, जिल्ला मानसिक स्वास्थ्य कार्यक्रम र विद्यालय, समुदाय, स्थानीय निकाय, गैर सरकारी संस्था, पुलिस र अन्य सरोकारवालाहरूसँगको साझेदारी मार्फत स्वास्थ्य विभागको सामूहिक प्रयासलाई प्रतिविम्बित गर्दछ। विभागले सबै नागरिकहरूलाई सतर्क रहन, भावनात्मक पीड़ा भोगीहरूलाई सहयोग गर्न, मदत लिन प्रोत्साहित गर्ने अपील गरेको छ। वाणिज्य तथा उद्योग विभाग अन्तर्गत जिल्ला उद्योग केन्द्र पाकिमले सिक्किम उद्यमशीलता तथा आर्थिक विकास एसईईडी सेलसँगको सहकार्यमा आज छलमथाङ पाचेखानी जीपीयू र पूर्वी पण्डम जीपीयूमा रेजिङ एण्ड एक्सिलरेटिङ एमएसएमई पर्फर्मेन्स पहल अन्तर्गत एक दिने जागरूकता कार्यक्रम आयोजना गर्यो। आकाशवाणी गान्तोकबाट प्रादेशिक समाचार पूरा भयो।
1: श्रोताहरूले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रलाई एफएम 103.5 मेगाहर्ज लगायत आकाशवाणी दार्जीलिङको एफएम 102.2 मेगाहर्ज अनि न्यूज अन एआईआर एपमा रब यहाँहरूलाई केही जानकारी दिन लागिरहेछौ आजको रहल साथै भोलि दिनभरि प्रसारण गरिने कार्यक्रमहरू बारे अबको केही क्षणमै अहिले 6:50 सुन्नुहुनेछ यस केन्द्रको प्रादेशिक समाचार 7:05 प्रस्तुति रहनेछ कार्यक्रम लोकलहरीको जसमा आज सुन्नुहुनेछ मंगल सिंह गुरूङको आवाजलाई अनि त्यसपछि 7:15 कार्यक्रम सुरसंगम प्रतीक प्रधानको स्वरमा 7:45 भूटानी कार्यक्रम 8 कार्यक्रम रियोवानी सुनाउनेछौ जस अन्तर्गत विश्व महासागर दिवसको अवसरमा पृथ्वीको जीवन आधार महासागर विषयमाथि वार्ता प्रस्तुत गर्नेछौ अनि 8:30 कार्यक्रम चर्चा चौतरी यी कार्यक्रमहरू बाहेक यहाँहरूलाई समप्रसारण गरी सुनाउनेछौ आकाशवाणी दिल्ली केन्द्रको कार्यक्रमहरू 9:15 स्पटलाइट 9:30 पब्लिक स्पिक अनि अन्तमा राति 10 आजका फनकार त्यसरी नै श्रोताबन्ध भोलिको हाम्रो अधिवेशनको आरम्भ हुनेछ बिहान 6:22 जाँदा 6:30 प्रस्तुत गर्नेछौ भक्ति संगीतको कार्यक्रम अर्चना 7:05 प्रस्तुति कार्यक्रम शुभ प्रभातको अनि त्यसपछि 7:15 सुन्नुहुनेछ केही हिन्दी भजन 7:35 कार्यक्रम संगीत प्रभाव प्रस्तुत गर्नेछौ 8:30 प्रस्तुति रंग बिरंगको संसार कार्यक्रमको रहनेछ 8:45 योजना कार्यक्रम विविध हिन्दी फिल्मी गीतहरूको साथमा 9:35 कार्यक्रम सीमा क्षेत्रबाट अनि 10:05 प्रस्तुति हेलो खरसाङ कार्यक्रमको 10:30 हाम्रो सरोकार कार्यक्रममा बलिदान दिवसको अवसरमा बिरसा मुण्डा युवाहरूको लागि प्रेरणा विषयमाथि जानकारी सुनाउनेछौ केही हिन्दी फिल्मी गीतहरूको साथमा कार्यक्रम स्वर महाधुरी पूर्वाह्न 11:07 जाँदा अनि 11:30 बंगला संगीतको कार्यक्रम चिरौ दिनेर गानमा सुनाउनेछौ हैमन्ती शुक्लको स्वरलाई 12:05 समय रहनेछ साप्ताहिक फरमाइशी लोक अनि आधुनिक गीतको कार्यक्रम श्रोताहरूको अनुरोधमाको 12:30 पाश्चात्य संगीतको कार्यक्रम मेलोडी टाइम सुनाउनेछौ तिब्बती कार्यक्रम सदाज 1:05 जाँदा दिउँसो 2:30 विविध स्वरमा आधुनिक गीत सुनाउनेछौ अपराह्न 3 श्रोताहरूलाई मनोरञ्जन गराउनेछौ हिन्दी फिल्मी गीतहरू सुनाएर त्यसपछि गीत संगीत कार्यक्रमको प्रस्तुति समय रहनेछ 3:20 4 कार्यक्रम घर संसार जसमा शुद्ध पानी अनि हाम्रो स्वास्थ्य विषयमाथि परिचर्चा प्रस्तुत गर्नेछौ अनि 4:30 शैक्षिक कार्यक्रम शिक्षा ज्योतिमा बिरसा मुण्डाको जीवनीमाथि जानकारी सुन्न पाउनुहुनेछ फौजी कार्यक्रम जय जवान सदाजे 5:05 जाँदा 5:30 प्रस्तुत गर्नेछौ अङ्ग्रेजीमा एक वार्ता विषय रहनेछ सोसियल मिडिया कनेक्टिङ पिपल अर क्रिएटिङ डिस्टेन्स 6:10 समय रहनेछ गाउँले सभा कार्यक्रमको जसमा भोलि श्रोताहरूले इस्कुस खेतीमा सुझाव सुन्न सक्नुहुनेछ यस केन्द्रको प्रादेशिक समाचार 6:50 जाँदा 7:05 कार्यक्रम लोकलहरी गुञ्जनी आवाज गोविन्द सिंह घतानीको रहनेछ अनि सुरसंगम कार्यक्रम 7:15 गुञ्जनी आवाज स्वरूप गजमेरको 7:45 भूटानी कार्यक्रम रात्रि 8 युवावाणी कार्यक्रममा सुनाउनेछौ विद्यार्थीको लागि समय व्यवस्थापन विषयमाथि वार्ता अनि 8:30 कार्यक्रम चर्चा चौतरी यी कार्यक्रमहरू बाहेक श्रोताहरूलाई समप्रसारण गरी सुनाउनेछौ आकाशवाणी दिल्ली केन्द्रको कार्यक्रमहरू 9:15 स्पटलाइट 9:30 मनी टक अनि अधिवेशनको अन्तमा राति 10 कार्यक्रम आजका फनकार त श्रोताबिन्द यो त थियो आजको रहल साथै भोलि दिनभरि प्रसारण गरिने कार्यक्रमहरूबारे संक्षिप्त जानकारी

0: यो प्रसारण हो आकाशवाणी खरसाङको र आउनुहोस् अब सुनौ यस केन्द्रको प्रादेशिक समाचार।
1: यो आकाशवाणी खरसाङ हो, अब प्रादेशिक समाचार रोशनी छेत्रीबाट सुन्नुहोस्। मुख्य समाचार। पश्चिम बंगालमा आजदेखि प्रधानमन्त्री जन आरोग्य योजना लागू भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ, अन्त्योदयको भावनाबाट प्रेरित गरीबहरूको कल्याण विगत 12 वर्षदेखि सरकारको नीतिहरूको आधार रहेको छ। पश्चिम बंगालकी महिला बाल विकास तथा सामाजिक कल्याण मन्त्री अग्निमित्र पौलले आज दार्जीलिङ र मिरिकको भ्रमण गर्नुभयो। उहाँको नेतृत्वमा आँगनवाड़ी केन्द्रहरूलाई सुधार गरी आधुनिक सुविधा सम्पन्न बनाइने र बाल बालिकाहरूको विकास केन्द्रको रूपमा रूपान्तरण गरिनेछ। लोक प्रसारकको रूपमा आकाशवाणीको भरोसा र जनसेवाको आज गौरवशाली 90 वर्ष पूरा भइरहेको छ र पश्चिम बंगाल पुलिसले तृणमूल कंग्रेसका नेता जहाँगीर खानलाई आज बिहान नेपाल सीमाबाट पक्राउ गरेको छ। अब समाचार विस्तारमा। पश्चिम बंगाल आयुष्मान भारत प्रधानमन्त्री जन आरोग्य योजना लागू गर्ने देशको 36 राज्य र केन्द्र शासित प्रदेशहरूको सूचीमा सामेल भएको छ। यस योजनाले पात्र लाभार्थीहरूलाई माध्यमिक र तृतीयक स्तरको अस्पताल भर्नाको लागि प्रति परिवार प्रति वर्ष 5,00,000 रूपियाँसम्मको स्वास्थ्य बीमा प्रदान गर्दछ। राष्ट्रिय स्वास्थ्य प्राधिकरण र पश्चिम बंगाल सरकारले राज्यमा यो योजना कार्यान्वयनका लागि आज नयाँ दिल्लीमा एक सम्झौता ज्ञापनमा हस्ताक्षर गरेका छन्। केन्द्रीय स्वास्थ्य मन्त्री जेपी नड्डा र पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीको उपस्थितिमा सम्झौता ज्ञापनमा हस्ताक्षर गरियो। आफ्नो सम्बोधनमा श्री नड्डाले भन्नुभयो, आयुष्मान भारत विश्वको सबैभन्दा ठूलो स्वास्थ्य कवरेज योजना हो। उहाँले यस योजना अन्तर्गत राज्यका मानिसहरूलाई स्वास्थ्य सुविधाबाट वञ्चित गरेकोमा तत्कालीन तृणमूल सरकारको कडा आलोचना गर्नुभयो। श्री शुभेन्दु अधिकारीले भन्नुभयो, आयुष्मान भारत योजनाले पश्चिम बंगालका जनतालाई राज्य बाहिर बसोबास गरे पनि लाभान्वित गर्नेछ।
2: एनएचएम के अंदर इस साल पश्चिम बंगाल सरकार को पूरा मदद करने के लिए भारत सरकार आगे आया और 527 करोड़ उन्होंने पश्चिम बंगाल सरकार को ट्रांसफर भी कर दिया। ये डबल इंजन का सरकार कैसे चलता है इसका एक बड़ा उदाहरण है। हमारी इस साल आयुष्मान भारत का एग्रीमेंट आज हो गया, 1,43,00,000 फैमिली बेनिफिटेड होगा। जमीन में काम को किस तरीके से उतरना चाहिए, मोदी जी का नेतृत्व भारत सरकार एक सब काम कर रहा है।
1: पश्चिम बंगालमा आयुष्मान भारत योजनाको कार्यान्वयनले राज्यका लाखौं पात्र लाभार्थीहरूलाई स्वास्थ्य सम्बन्धी भारी खर्चको विरूद्धमा आर्थिक सुरक्षा प्रदान गर्नेछ। यसले गुणस्तरीय र किफायती स्वास्थ्य सेवामा पहुँच बढाउनेछ र राज्यको स्वास्थ्य प्रणालीलाई बलियो बनाउनेछ। यो उपलब्धि देशभरिका सबै नागरिकहरूको लागि समान र पहुँचयोग्य स्वास्थ्य सेवा प्राप्त गर्ने दिशामा एक महत्वपूर्ण कोसेढुङ्गा हो। यस योजना अन्तर्गत 36,000 भन्दा बढी सरकारी तथा निजी अस्पतालहरू सूचीबद्ध छन् र हालसम्म देशभरि 44 करोड़ भन्दा बढी आयुष्मान कार्ड जारी गरिएको छ। यसको शुरूआतदेखि नै यो योजना भारतमा स्वास्थ्य सेवा परिवर्तनको आधारशिलाको रूपमा देखा परेको छ, जसले व्यक्तिगत खर्चमा कमी आएको छ र सूचीबद्ध सार्वजनिक तथा निजी र अस्पतालहरूको विशाल नेटवर्कको माध्यमले गुणस्तरीय उपचारमा पहुँच सुधार गर्दै आएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले गरीबहरूको हितका लागि सरकारको 12 वर्षको विकास यात्रालाई रेखाङ्कित गर्नुभयो। आज सामाजिक सञ्जालमा पोस्ट गर्दै श्री मोदीले भन्नुभयो, यस अवधिमा देश धेरै परिवर्तनहरूको साक्षी बनेको छ र गरीब कल्याण र विपन्न वर्ग यी परिवर्तनहरूको केन्द्रमा रहेको छ। प्रधानमन्त्रीले भन्नुभयो, जनधन खाता, प्रत्यक्ष लाभ हस्तान्तरण, स्वच्छ भारत अभियान, प्रधानमन्त्री आवास योजना, जल जीवन मिशन र आयुष्मान भारत जस्ता हरेक पहलको उद्देश्य जनताका लागि गरिमा र अवसर सुनिश्चित गर्नु हो। गरीबहरूको जीवनस्तर सुधार गर्नका लागि प्रौद्योगिकीले महत्वपूर्ण भूमिका खेलेको छ। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले भन्नुभएको छ, राज्यका सीमावर्ती जिल्लाहरूमा रहेका हिरासत केन्द्रहरूबाट लगभग 4800 अवैध प्रवासीहरूलाई बंगलादेश पठाइएको छ र यी केन्द्रहरूबाट 836 व्यक्तिहरूको प्रत्यार्पण गरिनेछ। सुन्नुहोस् यसबारे एक रिपोर्ट।
3: मुख्यमन्त्रीले अवैध आप्रवासन एक गम्भीर समस्या भएको र उहाँको सरकारले भारत बंगलादेश सीमा सुरक्षित गर्न आवश्यक पर्ने 556 किलोमिटर बार मध्ये लगभग 100 किलोमिटर बार लगाउनका लागि बीएसएफलाई जमिन हस्तान्तरण गरेको बताउनुभयो। अधिकारीले भन्नुभयो, उहाँको सरकारले केन्द्र सरकारको कानून अनुसार नागरिकता संशोधन अधिनियमको दायराभित्र नपर्ने अवैध प्रवासीहरूलाई प्रत्यार्पित गर्न थालेको छ। अवैध प्रवासीहरूलाई सिधै बीएसएफलाई सुपुर्द गरिँदैछ। अधिकारीले आरोप लगाउँदै भन्नुभयो, पूर्व टीएमसी सरकारले राज्यमा जनगणनाको कार्य शुरू गरेको थिएन, भाजपा सरकारले जनगणनाको काम शुरू गरेको छ। राज्यमा एकदेखि 15 अगस्तसम्म घर घर गएर जनगणनाको लागि सर्वेक्षण गरिनेछ। उहाँले भन्नुभयो, सरकारले अन्नपूर्ण योजना अन्तर्गत राज्यका 50 लाख महिलालाई 3000 रुपियाँ प्रति महिला हस्तान्तरण गरेको छ। मनिषा छेत्री, आकाशवाणी समाचार, खरसाङ।
1: पश्चिम बंगालकी महिला बाल विकास तथा सामाजिक कल्याण मन्त्री अग्निमित्र पौलले आज दार्जीलिङ र मिरिकको भ्रमण गर्नुभयो। दार्जीलिङमा उहाँले सांसद राजु बिष्टका साथ विभिन्न क्षेत्रहरूको भ्रमण गर्नुभयो र जारी विकास कार्यहरूको समीक्षा गर्नुभयो। भ्रमणको क्रममा मन्त्रीले जल परियोजना, पिउने पानी आपूर्ति व्यवस्था र अन्य नागरिक सुविधाहरूसित सम्बन्धित कार्यहरूको प्रगतिको विशेष समीक्षा गर्नुभयो। यसबाहेक उहाँले दार्जीलिङमा निर्माणाधीन सिन्चेल लेकको पनि निरीक्षण गर्नुभएको छ, जहाँ जल संरक्षणको व्यवस्था विकसित गरिँदैछ। मन्त्री अग्निमित्र पौलले दार्जीलिङ पहाडमा पिउने पानीको समस्या चाँडै समाधान गर्न ठोस कदम चालिँदैछ भन्नुभयो। उहाँले पहाडी क्षेत्रमा कतै पनि अवैध निर्माण वा गैर कानूनी बहुतल्ले भवन भेटिएमा पहिचान गरी नोटिस जारी गरिने चेतावनी पनि दिनुभएको छ। मन्त्री अग्निमित्र पौल आफ्नो दुई दिने दार्जीलिङ भ्रमणको क्रममा आज लुङथाम स्थित आँगनवाडी केन्द्रको निरीक्षणमा पुग्नु भएको थियो। उहाँको साथमा सांसद राजु बिष्ट लगायत अन्य जनप्रतिनिधिहरू पनि उपस्थित थिए। सुन्नुहोस् एक रिपोर्ट।
4: यस अवसरमा पत्रकारहरूसँग कुरा गर्नुहुँदै सांसद राजु विष्टले मुख्यमन्त्री शुभेन्दु अधिकारीले दार्जीलिङ, तराई अनि डुवर्सलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै सरकार गठन भएको एक महिनाभित्रै पहाड़लाई लिएर सकारात्मक घोषणाहरू भएको बताउनुभयो। सांसद श्री विष्टले मुख्यमन्त्री शुभेन्दु अधिकारीको मार्गदर्शन तथा अग्निमित्र पौलको नेतृत्वमा आँगनवाड़ी केन्द्रहरूलाई सुधार गरी आधुनिक सुविधा सम्पन्न बनाइने र बाल बालिका तथा नयाँ अभिभावकहरूको समग्र विकास केन्द्रका रूपमा रूपान्तरण गरिने योजना रहेको बताउनुभयो। उहाँले हिज मात्र सरकारले दार्जीलिङ, खरसाङ, कालेबुङ र सिलगढीलाई हिमालयन सिटी बनाउने घोषणा गरेको जानकारी दिँदै यसलाई ठूलो उपलब्धि बताउनुभयो। यसको साथै स्थायी राजनीतिक समस्याको समाधानका लागि दार्जीलिङमा इन्टरलोकिटर आएको र सबै पक्षसँग भेटघाट गर्दै काम भइरहेको पनि सांसद श्री विष्टले बताउनुभयो। दार्जीलिङको नगरपालिका

0: अध्यक्षले हिज मन्त्री पालसँग भेट गरेको उल्लेख गर्दै अहिलेको बोर्डको कार्यकाल रहँदासम्म सरकारले सहयोग गर्ने उहाँले बताउनुभयो। सपन सुब्बा, आकाशवाणी समाचार।
1: त्यसपछि उहाँ मिरिक पुग्नुभयो। मिरिकमा उहाँलाई भाजपा लगायत गोर्खा जनमुक्ति मोर्चाका प्रतिनिधिगण एवं कार्यकर्ताहरूले भव्य स्वागत जनाए। यस क्रममा श्रीमती पौलका साथ दार्जीलिङका सांसद राजु विष्टको पनि उपस्थिति रहेको थियो। उहाँले मिरिक झील परिसरमा रहेको स्वेरेज ट्रिटमेन्ट प्लान्टको निरीक्षण गर्नुभयो। उहाँले पत्रकारहरूसितको कुराकानीमा मिरिक पनि हिमालय हिल सिटीहरूमध्ये एक हुने र यसको विकासका लागि के कस्ता कार्यहरू गर्नुपर्ने भन्ने विषयमा यहाँको भ्रमणमा आएको बताउनुभयो। उहाँले मिरिक क्षेत्रमा जमिन अतिक्रमणबारे बोल्नुहुँदै अतिक्रमण एक संवेदनशील विषय रहेको र यस्तो हुन नदिने बताउनु भएको छ। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि श्रोताहरूले सोसियल मिडिया ह्यान्डल एक्स एट एआईआर न्युज खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
2: आजकल भारत के गांव-गांव में छतों का रूप बदल गया है। जहां पहले छतों पर सिर्फ पापड़ और कपड़े सूखते थे, वहां पर अब बिजली बिल जीरो हो रहे हैं। गांव-गांव में लोग सोलर पैनल लगवा रहे हैं। आप भी लगवा लीजिए। 78,000 की सब्सिडी दे रही है भारत सरकार। 30,00,000 से अधिक परिवार तो इसका लाभ उठा चुके हैं। पीएम सूर्य घर मुफ्त बिजली योजना से जुड़ने के लिए रजिस्टर करें pmsuryaghar.gov.in पर।
3: हर घर सूर्य घर।
1: यो आकाशवाणी खरसाङ हो। लोक प्रसारकको रूपमा आकाशवाणीको भरोसा र जनसेवाको आज गौरवशाली 90 वर्ष पूरा भइरहेको छ। वर्ष 1936 आजकै दिन इन्डिया स्टेट ब्रडकास्टिङ सर्भिसलाई अल इन्डिया रेडियो नाम दिइएको थियो। यो दिवस देशको सांस्कृतिक सूचना र प्रसारण इतिहासमा विशिष्ट अवसरको रूपमा अङ्कित छ, जसले पुस्तौंसम्म राष्ट्रको चेतनासित जोडिएको वाणीको अभ्युदय भयो। सुन्नुहोस् एक रिपोर्ट।
4: स्वतन्त्रतापछि अल इन्डिया रेडियो तीव्र गतिमा विस्तार भयो र 1956 यसलाई आकाशवाणीको नाम दिइयो। आज आकाशवाणीका 591 केन्द्र कार्यरत छन्, जसद्वारा 23 भाषाहरू र 146 बोलीहरूमा कार्यक्रमहरूको प्रसारण हुँदछ। आकाशवाणीको पहुँच देशको 98% जनसङ्ख्यासम्म छ। आकाशवाणीको विदेश सेवा विभागले भारतवंशीहरूलाई एकजुट गर्दै विश्वका 100 भन्दा अधिक देशहरूमा भारतको आवाज पुर्याइरहेको छ। बहुजन हिताय बहुजन सुखायको आदर्शमा आकाशवाणीको समाचार सेवा प्रभाग रेडियो प्रसारणको सर्वोच्च मानकहरूको अनुपालन गर्दै 24 घण्टा सबै प्रमुख भाषाहरू र बोलीहरूमा समाचार र समाचार कार्यक्रमको प्रसारण गर्दछ।
5: नमस्कार, आकाशवाणी से समाचार प्रभात के साथ मैं लवलीन निगम।
6: आदा, ये आकाशवाणी है।
7: नमस्कार, ये आकाशवाणी हूँ। समाचार सबनगिरी बाटा सुनोस।
6: खबरों के साथ मैं शगुफ्ता यास्मीन।
8: गुड इवनिंग, दिस इज आकाशवाणी एंड आई एम वल्सा विलियम्स विद द न्यूज एट 9।
1: पश्चिम बंगाल पुलिसले तृणमूल कंग्रेसका दबंग नेता जहाँगीर खानलाई आज बिहान नेपाल सीमाबाट गिरफ्तार गरेको छ। जहाँगीरले कथित रूपमा नेपाल सीमाबाट भाग्ने प्रयास गरिरहेको थियो। थप सोधपूछको लागि उनलाई कोलकाता लगिएको छ। गत महिनाको 21 तारीक फल्ता विधानसभा सीटको पुनर्मतदानको सम्बन्धमा यो गिरफ्तारी भएको हो। मतदान हुनभन्दा 48 घण्टा अगाडि जहाँगीर खानले नाटकीय रूपमा चुनावबाट नाम फिर्ता लिएको थियो र उनको नाम तृणमूल कंग्रेस को चुनाव चिन्हका साथै मतपत्रमा पनि छापिएको थियो। मतगणनापछि उनी चौथो स्थानमा रहेको थियो र यस सीटबाट भाजपा उम्मेद्वार विजयी भएका थिए। पराजयपछि जहाँगीर खान आफ्नो घर र पार्टी कार्यालयबाट बेपत्ता थियो। कलकत्ता उच्च न्यायालयको अवकाश पीठले 5 प्राथमिकीको आधारमा उनलाई दिएको अन्तरिम सुरक्षा बढाउन अस्वीकार गरेको केही सातापछि यो गिरफ्तारी भएको हो। तृणमूल कंग्रेसका राज्यसभा सांसद सुखेन्दु शेखर राईले सांसद पद र पार्टीको प्राथमिक सदस्यताबाट राजीनामा दिनुभएको छ।

0: भरि दिल्लीमा श्रमिकको रूपमा काम गर्दै आएका थिए। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। पश्चिम बंगालमा आजदेखि प्रधानमन्त्री जन आरोग्य योजना लागू भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ, अन्त्योदयको भावनाबाट प्रेरित गरीबहरूको कल्याण विगत 12 वर्षदेखि सरकारको नीतिहरूको आधार रहेको छ। पश्चिम बंगालकी महिला बाल विकास तथा सामाजिक कल्याण मन्त्री अग्निमित्रा पौलले आज दार्जीलिङ र मिरिकको भ्रमण गर्नुभयो। लोक प्रसारण को रूपमा आकाशवाणीको भरोसा र जनसेवाको आज गौरवशाली 90 वर्ष पूरा भइरहेको छ र पश्चिम बंगाल पुलिसले तृणमूल कंग्रेसका नेता जहाँगीर खानलाई आज बिहान नेपाल सीमाबाट पक्राउ गरेको छ। यसका साथै प्रादेशिक समाचार पूरा भयो।
1: समाचारको प्रसारणपछि श्रोताहरूलाई आकाशवाणी खरसाङबाट अब सुनाउन लागिरहेछौ कार्यक्रम लोकलहरी, जसमा यहाँहरूलाई सुनाउने गर्दछौ विविध स्वरमा केही लोकगीत। त आज पनि यहाँहरूलाई सुनाउन लागिरहेछौ मंगल सिंह गुरुङको आवाजलाई।

0: तपाईको दृष्टि धमिलो छ,
1: यसलाई लापरवाही नगर्नुहोस्। सिलगढी ग्रेटर लायन्स आई हस्पिटलमा अनुभवी विशेषज्ञद्वारा आँखाको जाँच गरिन्छ। नियमित जाँच र जटिल शल्यक्रियाको निम्ति आज नै सम्पर्क गर्नुहोस्। सफासित देख्नलाई तपाईँको एक कदमले जीवनमा परिवर्तन ल्याउनेछ। ठेगाना: सेकेन्ड माइल विशाल सिनेमा हल पिछाडि, सिबुक रोड, सिलगढी। सम्पर्क नम्बर 9733300090।
2: त्यतिन्जेल श्रोताहरूलाई कार्यक्रम लोकलहरीमा आज सुनायौं मंगल सिंह गुरुङको आवाजमा केही लोकगीत।

यति जेल श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो कार्यक्रम सुरसङ्गममा प्रतीक प्रधानको आवाजलाई। यो प्रसारण हो आकाशवाणी खरसाङको र अब यहाँहरूलाई सम प्रसारण गरी सुनाइरहेछौं। प्रथममा आकाशवाणी गान्तोक केन्द्रको नेपाली अनि त्यसपछि आकाशवाणी कोलकाता केन्द्रको बंगलामा समाचार।

0: प्रस्तुत छन् प्रमुख समाचार। राष्ट्रपति द्रौपदी मुर्मू अहिले वीरता पुरस्कार प्रदान गर्नुहुँदै नयाँ दिल्लीमा इण्डिया ब्लकको बैठक सम्पन्न। पश्चिम बंगालमा आयुष्मान भारत प्रधानमन्त्री जन आरोग्य योजना लागू। प्रधानमन्त्रीले दिनुभयो निकोल पसिनयानलाई जीतका निम्ति बधाई, अनि देशमा काँचो तेल एलपीजी र प्राकृतिक ग्यासको आपूर्ति सामान्य रहेको मन्त्रालयको भनाई। अब समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मू अहिले सशस्त्र बल, केन्द्रीय सशस्त्र पुलिस बल र पुलिस बल तथा केन्द्र शासित प्रदेशका पुलिस कर्मीहरूलाई वीरता पुरस्कार प्रदान गरिरहनु भएको छ। यी पुरस्कार राष्ट्रपति भवनमा आयोजित रक्षा अलंकरण समारोहमा प्रदान गरिँदैछ। लेफ्टिनेन्ट कमाण्डर सूरज पारासर, लेफ्टिनेन्ट कर्णल नीतिश भारती शुक्ला, मेजर आदित्य प्रताप सिंह, इन्स्पेक्टर लक्ष्मण केवट र रामेश दुर्गा देशमुखलाई शौर्य चक्रले सम्मानित गरियो। कार्यक्रममा उपराष्ट्रपति श्री पी राधाकृष्णन, प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षा मन्त्री राजनाथ सिंह र अन्य केन्द्रीय मन्त्री तथा सशस्त्र बलका वरिष्ठ अधिकारीहरू उपस्थित रहेका छन्। नयाँ दिल्लीमा आज बसेको इण्डिया ब्लकको बैठकमा विभिन्न विपक्षी दलका नेताहरूले भाग लिए। यसमा कंग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गे, वरिष्ठ कंग्रेस नेता राहुल गान्धी, समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादव, तृणमूल कंग्रेस अध्यक्ष ममता ब्यानर्जी, नेशनल कन्फरेन्सका वरिष्ठ नेता उमर अब्दुल्ला र राष्ट्रवादी कंग्रेस पार्टी एसपी नेता सुप्रिया सुले सामेल थिए। आम आदमी पार्टी र डीएमके पार्टी सहित केही विपक्षी दल भने बैठकबाट अलग रहे। श्री खड्गेले बैठकपछि संवाददातालाई बैठकमा 25 राजनीतिक दलहरूले भाग लिएको बताउँदै भन्नुभयो विभिन्न मुद्दामाथि चर्चा हुनका साथै सबैले आफ्ना विचार साझा गरे। श्री खड्गेले भन्नुभयो
1: सबैले 5 पॉइंट पे आज सहमति जताई है और इनके लिए इन मुद्दों पर हम डट के काम करेंगे, लड़ेंगे और आगे बढ़ेंगे।
0: कंग्रेस अध्यक्षले भन्नुभयो इण्डिया ब्लकका सबै दलको प्रत्येक 2 महिनामा बैठक गर्नमाथि सहमति भयो अनि आगामी बैठक अगस्तमा निर्धारित छ र यो बैठक तेलंगानाको हैदराबादमा हुनेछ। अर्कातिर भारतीय जनता पार्टीले बैठकमाथि प्रतिक्रिया दिँदै इण्डिया ब्लकको जनता बीच विश्वसनीयता कम भएको दावी गरेको छ। पार्टी प्रवक्ता सम्बित पात्राले नयाँ दिल्लीमा संवाददाताहरूलाई सम्बोधन गर्दै भन्नुभयो जनताले पहिल्यै विपक्षी गठबन्धनलाई अप्रभावी बनाइसकेका छन् अनि अब उनीहरू यस्ता बैठकको माध्यमबाट आफ्नो प्रासंगिकता पुनः प्राप्त गर्ने प्रयास गरिरहेका छन्। पश्चिम बंगाल आयुष्मान भारत प्रधानमन्त्री जन आरोग्य योजना लागू गर्ने देशका 36 राज्य र केन्द्रशासित प्रदेशहरूमा सामेल भएको छ। यस योजना अन्तर्गत पात्र लाभार्थीहरूलाई माध्यमिक र तृतीय स्तरका अस्पतालमा भर्ना हुनका लागि प्रति परिवार प्रति वर्ष 5,00,000 रूपियाँसम्मको स्वास्थ्य बीमा प्रदान गरिन्छ। राष्ट्रिय स्वास्थ्य प्राधिकरण तथा पश्चिम बंगाल सरकारले राज्यमा योजनाको कार्यान्वयनका लागि आज नयाँ दिल्लीमा एउटा सम्झौता ज्ञापनमा हस्ताक्षर गर्यो। केन्द्रीय स्वास्थ्य मन्त्री जेपी नड्डा र पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीको उपस्थितिमा सम्झौता ज्ञापनमा हस्ताक्षर गरियो। पश्चिम बंगालमा आयुष्मान भारत योजनाको कार्यान्वयनबाट राज्यका लाखौं पात्र लाभार्थीहरूलाई स्वास्थ्य सम्बन्धी धेरै खर्च

0: यदिन्ज श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो भुटानी कार्यक्रम अन्तर्गत भुटानी गीत। र अब भने समय भइरहेछ समाचारको।
1: यो आकाशवाणी हो, समाचार सपन सुब्बाबाट सुन्नुहोस्। मुख्य समाचार। राष्ट्रपति द्रौपदी मुर्मूले आज सशस्त्र बल, केन्द्रीय सशस्त्र पुलिस बल तथा राज्य अनि केन्द्र शासित प्रदेशका पुलिस कर्मीहरूलाई वीरता पुरस्कार प्रदान गर्नुभयो। पश्चिम बङ्गाल आयुष्मान भारत प्रधानमन्त्री जन आरोग्य योजना लागू गर्ने देशको 36 राज्यहरू र केन्द्र शासित प्रदेशहरूको सूचीमा सामेल भएको छ। लोकसभा अध्यक्ष ओम बिरलाले आज चण्डीगढको हरियाणा विधानसभामा कमनवेल्थ पार्लियामेन्ट्री एसोसिएसन इन्डिया रिजन जोन 2 सम्मेलनको उद्घाटन गर्नुभयो। केन्द्रीय वाणिज्य अनि उद्योग मन्त्री पीयूष गोयलले आज देशभरिमै 100 औद्योगिक पार्कहरूको विकासमा तीव्रता ल्याउनको लागि भव्य पोर्टलको शुभारम्भ गर्नुभयो अनि भारतले अफगानिस्तानलाई एकमात्र क्रिकेट टेस्ट म्याचमा तेस्रो दिन पारी र 300 रनले पराजित गरेको छ। अब समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मूले आज सशस्त्र बल, केन्द्रीय सशस्त्र पुलिस बल तथा राज्य अनि केन्द्र शासित प्रदेशका पुलिस कर्मीहरूलाई वीरता पुरस्कार प्रदान गर्नुभयो। यो पुरस्कार आज साँझ राष्ट्रपति भवनमा आयोजित रक्षा अलङ्करण समारोहमा प्रदान गरिएको हो। लेफ्टिनेन्ट कमान्डर सूरज पारासर, लेफ्टिनेन्ट कर्नरल नीतिश भारती शुक्ल, मेजर आदित्य प्रताप सिंह, इन्स्पेक्टर लक्ष्मण केवट र रामेश्वर दुर्गा देशमुखलाई शौर्य चक्रले सम्मानित यस अवसरमा उपराष्ट्रपति सीपी राधाकृष्णन, प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षा मन्त्री राजनाथ सिंह र अन्य केन्द्रीय मन्त्रीहरू अनि सशस्त्र बलहरूका वरिष्ठ अधिकारी पनि उपस्थित थिए। पश्चिम बङ्गाल आयुष्मान भारत प्रधानमन्त्री जन आरोग्य योजना लागू गर्ने देशका 36 राज्य र केन्द्र शासित प्रदेशहरूको सूचीमा सामेल भएको छ। यस योजनाले पात्र लाभार्थीहरूलाई माध्यमिक र तृतीयक स्तरको अस्पताल भर्नाको लागि प्रति परिवार प्रतिवर्ष 5,00,000 रुपियाँसम्मको स्वास्थ्य बिमा प्रदान गर्दछ। राष्ट्रिय स्वास्थ्य प्राधिकरण र पश्चिम बङ्गाल सरकारले राज्यमा यो योजना कार्यान्वयनका लागि आज नयाँ दिल्लीमा एक सम्झौता ज्ञापनमा हस्ताक्षर गरे। केन्द्रीय स्वास्थ्य मन्त्री जेपी नड्डा र पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीको उपस्थितिमा सम्झौता ज्ञापनमाथि हस्ताक्षर गरियो। आफ्नो सम्बोधनमा श्री नड्डाले भन्नुभयो, आयुष्मान भारत विश्वको सबैभन्दा ठूलो स्वास्थ्य कभरेज योजना हो। उहाँले यस योजना अन्तर्गत राज्यका जनतालाई स्वास्थ्य सुविधाबाट वञ्चित गरेकोमा तत्कालीन तृणमूल कङ्ग्रेसको आलोचना गर्नुभयो।
2: 2015 में भारत वर्ल्ड हेल्थ असेंबली का चेयरपर्सनशिप भारत को मिली थी। 2017 में इस पर कार्य शुरू किया और 9 महीने के अंदर 2018 में हम जब रांची में आदरणीय प्रधानमंत्री जी ने लॉन्च किया आयुष्मान भारत, और यह विश्व का सबसे बड़ा हेल्थ कवरेज प्रोग्राम बना। वर्ल्ड हेल्थ ऑर्गेनाइजेशन के डायरेक्टर जनरल डॉक्टर टेड्रोस ने कहा, वर्ल्ड शुड नो हाउ इंडिया हैज डन दिस आयुष्मान भारत।
1: श्री अधिकारीले भन्नुभयो, आयुष्मान भारत योजनाले पश्चिम बङ्गालका जनतालाई राज्य बाहिर बसोबास गरे पनि लाभान्वित गर्नेछ। पश्चिम बङ्गालमा आयुष्मान भारत योजनाको कार्यान्वयनले राज्यका लाखौं पात्र लाभार्थीहरूलाई स्वास्थ्य सम्बन्धी भारी खर्चको विरुद्धमा आर्थिक सुरक्षा प्रदान गर्नेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज आर्मेनियाका प्रधानमन्त्री निकोल पसिनियानलाई संसदीय चुनावमा उहाँको सिभिल कन्ट्राक्ट पार्टीको विजयमा बधाई दिनुभयो। सामाजिक सञ्जाल सन्देशमा प्रधानमन्त्री मोदीले यस विजयले आर्मेनियाका जनताको आफ्ना नेता निकोल पसिनियान र उहाँको दृष्टिकोणमा रहेको विश्वास र भरोसालाई प्रतिबिम्बित गरेको बताउनुभयो। प्रधानमन्त्री मोदीले भारत र आर्मेनिया बीचको मित्रता र सहयोगको ऐतिहासिक र बलियो सम्बन्धलाई अझ सुदृढ बनाउन प्रधानमन्त्री पसिनियानसँग मिलेर काम गर्न इच्छुक रहेको बताउनुभयो। लोकसभा अध्यक्ष ओम बिरलाले आज चण्डीगढको हरियाणा विधानसभामा कमनवेल्थ पार्लियामेन्ट्री एसोसिएसन इन्डिया रिजन जोन 2 सम्मेलनको उद्घाटन गर्नुभयो। 3 दिनसम्म चल्ने यस सम्मेलनमा देशभरिका विधानसभाका अध्यक्षहरू र धेरै राज्यका विधानसभाका प्रतिनिधिहरूले महत्वपूर्ण विषयमाथि चर्चा गर्नेछन्। यसमा विकसित भारत 2047 को निर्माणमा जनप्रतिनिधिहरूको भूमिका, एआईको उपयोग र लोकतान्त्रिक संस्थाहरूलाई अझ प्रभावकारी बनाउनु समावेश छ। सम्मेलनमा राज्यसभाका उपाध्यक्ष हरिवंश पनि उपस्थित हुनुहुन्छ। यस कार्यक्रममा दिल्ली, गोवा, हरियाणा, हिमाचल प्रदेश, जम्मू कश्मीर, मध्य प्रदेश, महाराष्ट्र, पंजाब, राजस्थान, सिक्किम, उत्तर प्रदेश र पश्चिम बंगाल सहित 12 राज्य र केन्द्रशासित प्रदेशका प्रतिनिधिहरू सहभागी भएका छन्। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsing अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब बाँकी समाचार। केन्द्रीय वाणिज्य अनि उद्योग मन्त्री पीयूष गोयलले आज देशभरिमै 100 औद्योगिक पार्कहरूको विकासमा तीव्रता ल्याउनको लागि भव्य पोर्टलको शुभारम्भ गर्नुभयो। श्री गोयलले नयाँ दिल्लीमा आयोजित कार्यक्रममा भन्नुभयो, यो पोर्टलले आधुनिक औद्योगिक क्षेत्रहरूको विकासमा सहयोग गर्नेछ। उहाँले भन्नुभयो, यस अन्तर्गत असल सडक, रेल अनि अन्य परिवहन सुविधाहरू, बिजुली तथा पानीको व्यवस्था, डिजिटल प्रशासन, श्रमिकहरूका लागि सुविधा अनि पर्यावरण अनुकूल विकासमाथि ध्यान दिइनेछ। केन्द्रीय मन्त्रीले भन्नुभयो कि औद्योगिक पार्कहरूको विकास प्रत्येक क्षेत्रको आवश्यकताहरू तथा त्यहाँका उद्योगहरूको सम्भावनाहरूलाई ध्यानमा राखेर गरिनेछ। उहाँले भन्नुभयो कि पहाडी अनि पूर्वोत्तर राज्यहरूमा साना औद्योगिक क्लस्टर विकसित गरिनेछ, जबकि ठूला शहरहरू नजिक विशाल औद्योगिक क्षेत्र बनाइनेछ। श्री गोयलले भन्नुभयो कि सरकारले आधुनिक प्लङ एण्ड प्ले सुविधाहरूमाथि पनि ध्यान दिइरहेको छ, ताकि उद्योगहरूलाई चाँडै काम सुरु गर्न सहज होस्। यसको साथै तीव्र स्वीकृति प्रक्रिया, असल परिवहन अनि लजिस्टिक व्यवस्था, सामाजिक सुधारहरू तथा स्टार्टअप, डिपटेक अनि नवाचार आधारित कम्पनीहरूको लागि विशेष स्थान पनि उपलब्ध गराइनेछ। उहाँले भन्नुभयो, यी प्रयासहरूद्वारा उद्योगहरूलाई बढावा पुग्नेछ अनि निवेश आकर्षित हुनेछ, फलस्वरूप रोजगारको नयाँ अवसर पनि सृजित हुनेछ। यस अवसरमा उद्योग अनि आन्तरिक व्यापार सम्वर्धन विभागका सचिव अमरदीप सिंह भाटियाले भन्नुभयो कि यो पोर्टलले परियोजनाहरूको प्रस्ताव, मूल्याङ्कन, निगरानी अनि रिपोर्टिङको लागि एउटै डिजिटल मञ्च उपलब्ध गराउनेछ। केन्द्रीय मन्त्रीमण्डलले यस योजनाको लागि 33,660 करोड रुपियाँको बजेटलाई स्वीकृति दिएको छ। भव्य योजना अन्तर्गत आगामी 6 वर्षहरूमा देशमा 100 विश्वस्तरीय अनि निवेशका लागि तयार औद्योगिक पार्क विकसित गरिनेछ। स्वास्थ्य अनि परिवार कल्याण मन्त्रालयले प्रधानमन्त्री सुरक्षा मातृत्व अभियानको 10 वर्ष पूरा भएकोमा देशभरि विशेष कार्यक्रम सुरु गर्नेछ। यस योजनाको सुरुवात प्रधानमन्त्री नरेन्द्र मोदीले 9 जुन 2016 गर्नुभएको थियो। यसको उद्देश्य सबै गर्भवती महिलाहरूलाई निशुल्क र राम्रो गुणवत्ता भएको प्रसव पूर्व स्वास्थ्य सेवाहरू उपलब्ध गराउनु हो। यस अवसरमा सबै राज्य अनि केन्द्रशासित प्रदेशहरूमा जागरूकता कार्यक्रम चलाइनेछ। यी कार्यक्रमहरूको माध्यमद्वारा गर्भवती महिलाहरू र उनीहरूका परिवारलाई योजना अन्तर्गत प्राप्त हुने 9 निशुल्क स्वास्थ्य सेवाहरूको जानकारी दिइनेछ अनि त्यसको लाभ उठाउनका लागि प्रोत्साहित गरिनेछ। समारोह अवधि केन्द्रीय स्वास्थ्य मन्त्री जेपी नड्डाले 75 रुपियाँको स्मारक सिक्का अनि 5 रुपियाँको डाक टिकट पनि जारी गर्नुहुनेछ। ममता ब्यानर्जीको नेतृत्वमा रहेको तृणमूल कंग्रेसले आज कलकत्ता उच्च न्यायालयमा याचिका दर्ता गरी पश्चिम बंगाल विधानसभा अध्यक्षको त्यस फैसलालाई चुनौती दिएको छ, जसमा ऋतव्रत ब्यानर्जीलाई विधानसभामा नेता प्रतिपक्षको रूपमा मान्यता दिएको छ। तृणमूल कंग्रेसले ऋतव्रत ब्यानर्जीलाई विपक्षी नेता प्रतिपक्ष नियुक्त गर्ने निर्णय संसदीय परम्परा र नियम विपरीत भएको बताएको छ। पार्टीले न्यायालयलाई यस फैसलाको समीक्षा गर्न र आफ्ना उम्मेद्वार एस चट्टोपाध्यायलाई नेता प्रतिपक्षको रूपमा मान्यता दिने माग गरेको छ। पूर्व तृणमूल कंग्रेसका उम्मेद्वार तथा वरिष्ठ अधिवक्ता शिरसन्या बन्दोपाध्यायले यस मामिला न्यायमूर्ति कृष्ण रावको पीठ समक्ष राख्नुभयो। अदालतले मामलाको सुनवाई आगामी 11 जुनमा तय गरेको छ। भारतले अफगानिस्तानलाई एकमात्र क्रिकेट टेस्ट म्याचमा तेस्रो दिन पारी र 300 रनले पराजित गरेको छ। न्यू चण्डीगढमा खेलिएको म्याचमा भारतले पहिलो पारीमा 8 विकेटमा 564 रन बनाएर पारी घोषित गरेको थियो। जवाबमा अफगानिस्तानको टिम पहिलो पारीमा 152 रनमा अल आउट भएको थियो। त्यसपछि फलोअन खेल्दै दोस्रो पारीमा पनि अफगानिस्तानले केवल

0: 112 रन मात्र बनाउन सके र भारतले म्याच पारी र 300 रनले जितेको छ। अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरिरहेका मानव सुथारलाई म्याचमा 7 विकेट लिएकोमा प्लेयर अफ द म्याच चयन गरिएको छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्त्यमा मुख्य समाचार पुनः एकचोटि सुन्नुहोस्। राष्ट्रपति द्रौपदी मुर्मूले आज सशस्त्र बल, केन्द्रीय सशस्त्र पुलिस बल तथा राज्य अनि केन्द्र शासित प्रदेशका पुलिस कर्मीहरूलाई वीरता पुरस्कार प्रदान गर्नुभयो। पश्चिम बंगाल आयुष्मान भारत प्रधानमन्त्री जन आरोग्य योजना लागू गर्ने देशको 36 राज्यहरू र केन्द्रशासित प्रदेशहरूको सूचीमा सामेल भएको छ। लोकसभा अध्यक्ष ओम बिरलाले आज चण्डीगढको हरियाणा विधानसभामा कमनवेल्थ पार्लियामेन्ट्री एसोसिएसन इन्डिया रिजन जोन 2 सम्मेलनको उद्घाटन गर्नुभयो अनि केन्द्रीय वाणिज्य अनि उद्योग मन्त्री पीयूष गोयलले आज देशभरिमै 100 औद्योगिक पार्कहरूको विकासमा तीव्रता ल्याउनको लागि भव्य पोर्टलको शुभारम्भ गर्नुभयो। आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।
1: कार्यक्रमको प्रसारण आकाशवाणीको खरसाङ केन्द्रबाट भइरहेको छ। एफएम 103.5 मेगाहर्जमा समय यस बेला रात्रिको ठिक 8 बजिरहेछ र श्रोताहरू समक्ष अब प्रस्तुत गर्न लागिरहेछौ कार्यक्रम युवावाणी।

नमस्कार, 103.5 मेगाहर्ज आकाशवाणी खरसाङको युवावाणी कार्यक्रम सुनेर बस्नुहुने सम्पूर्ण श्रोतावर्गमा म प्रयास प्रधानको नैन अभिवादन। श्रोतामित्र हजुरहरूलाई ज्ञात नै भएको कुरा हो, हामीहरू युवावाणीको हरेक विषयमा विविध विषयहरूमा कुराकानी गर्ने गर्छौँ र श्रोतामित्र आज पनि म त्यस्तै एक विषयमा कुराकानी लिएर आएको छु। श्रोतामित्र हजुरहरूलाई ज्ञात नै छ होला, आज विश्व महासागर दिवस हो र आज विश्व महासागर दिवसको अवसरमा महासागर पृथ्वीको जीवन आधार विषयमा म तपाईँहरूसँग केही कुराकानीहरू गर्नेछु। महासागर पृथ्वीको सबैभन्दा ठूलो प्राकृतिक सम्पत्ति हो। यसले पृथ्वीको सतहको करिब 71% भाग ओगटेको छ। यही कारणले पृथ्वीलाई नीलो ग्रह पनि भनिन्छ। महासागर केवल पानीको विशाल भण्डार मात्र होइन, तर यो सम्पूर्ण जीव जगतको अस्तित्व र समृद्धिको आधार पनि हो। मानव जीवन, वनस्पति, जनावर तथा पृथ्वीको वातावरणीय सन्तुलन महासागरसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएको छ। महासागरले पृथ्वीमा जीवन कायम राख्न अत्यन्त महत्त्वपूर्ण भूमिका खेल्छ। वैज्ञानिकहरूका अनुसार हामीले सास फेर्ने अक्सिजनको करिब आधा हिस्सा महासागरबाट प्राप्त हुन्छ। समुद्रमा पाइने सूक्ष्म वनस्पति, विशेष गरी फाइटोप्लाङ्क्टनहरूले फोटोसेन्थेसिस प्रक्रिया मार्फत ठूलो मात्रामा अक्सिजन उत्पादन गर्छन्। यसरी महासागरलाई पृथ्वीको फोक्सो पनि भन्न सकिन्छ। महासागरले जलवायु नियन्त्रणमा पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ। यसले सूर्यबाट प्राप्त तापलाई अवशोषित गरी पृथ्वीभर वितरण गर्छ, जसले तापक्रम सन्तुलित राख्न मद्दत गर्दछ। यदि महासागर नभएको भए पृथ्वीमा अत्याधिक गर्मी वा चिसो हुन सक्थ्यो र जीवन सम्भव नहुन पनि सक्थ्यो। साथै महासागरले वर्षा चक्र सञ्चालन गर्न सहयोग पुर्याउँछ, जसले कृषि तथा मानव जीवनलाई प्रत्यक्ष रूपमा प्रभावित पार्छ। महासागर लाखौँ प्रजातिका जीवजन्तुहरूको घर हो। माछा, कछुवा, व्हेल, डल्फिनदेखि लिएर

प्रदूषण, जलवायु परिवर्तन, तेल चुहावट, रासायनिक फोहोर तथा अत्याधिक माछा मार्ने गतिविधिहरूले समुद्री वातावरणलाई गम्भीर क्षति पुर्याइरहेका छन्। प्रत्येक वर्ष लाखौं टन प्लास्टिक समुद्रमा पुग्ने गर्दछ, जसका कारण हजारौं समुद्री जीवहरूको मृत्यु हुन्छ। जलवायु परिवर्तनका कारण समुद्रको तापक्रम बढ्दै गएको छ र समुद्री सतह पनि क्रमशः माथि उठिरहेको छ। महासागरको संरक्षण केवल समुद्र किनारमा बस्ने मानिसहरूको जिम्मेवारी होइन, तर यो सम्पूर्ण मानव जातिको साझा दायित्व हो। हामीले प्लास्टिकको प्रयोग कम गर्नुपर्छ, फोहोरको उचित व्यवस्थापन पनि गर्नुपर्छ र वातावरण मैत्री जीवनशैली अपनाउनु पर्छ। विद्यालय, समुदाय तथा सरकार सबैले महासागर संरक्षणका लागि सचेतना फैलाउन र प्रभावकारी कार्यक्रम सञ्चालन गर्न अति नै आवश्यक छ। महासागर पृथ्वीको जीवनको आधार हो भन्ने कुरा हामीले कहिल्यै बिर्सनु हुँदैन। स्वास्थ्य महासागर बिना स्वास्थ्य पृथ्वीको कल्पना गर्न सकिँदैन। त्यसैले आजको दिनमा हामी सबैले महासागरको संरक्षण गर्ने प्रतिबद्धता जनाऊ र भावी पुस्ताका लागि स्वच्छ, सुरक्षित तथा समृद्ध महासागर छोडेर जाने प्रयास गरौँ। विश्व महासागर दिवस अथवा भनौँ वर्ल्ड ओसन डे प्रत्येक वर्ष जुन 8 तारिकका दिन संसारभर मनाइने एक महत्त्वपूर्ण अन्तर्राष्ट्रिय दिवस हो। यस दिवसको मुख्य उद्देश्य महासागरको महत्त्वबारे जनचेतना फैलाउनु, समुद्री वातावरणको संरक्षण गर्नु र मानव जीवन तथा पृथ्वीको अस्तित्वमा महासागरले पुर्याएको योगदानलाई सम्मान गर्नु हो। महासागर पृथ्वीको सतहको करिब 71% भागमा फैलिएको छ र यसले विश्वको जलवायु प्रणाली, जैविक विविधता, खाद्य सुरक्षा, अर्थतन्त्र तथा मानव स्वास्थ्यमा अत्यन्त महत्त्वपूर्ण भूमिका खेल्दछ। महासागर केवल विशाल पानीको भण्डार मात्र होइन, यो पृथ्वीको जीवनको आधार पनि हो। विश्वका अरबौँ मान्छेहरूको जीवनयापन प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा महासागरमा निर्भर छ। माछा पालन, पर्यटन, समुद्री यातायात, ऊर्जा उत्पादन तथा वैज्ञानिक अनुसन्धान जस्ता क्षेत्रमा महासागरको भूमिका अत्यन्तै महत्त्वपूर्ण छ। त्यसैले महासागरको संरक्षण गर्नु भनेको मानव सभ्यता र पृथ्वीको भविष्य सुरक्षित गर्नु हो। विश्व महासागर दिवसको इतिहास। विश्व महासागर दिवसको अवधारणा पहिलो पटक सन् 1992 ब्राजिलको रियो डी जेनेरियोमा आयोजित संयुक्त राष्ट्रसङ्घ वातावरण तथा विकास सम्मेलन अर्थ समितमा प्रस्तुत गरिएको थियो। उक्त सम्मेलनमा महासागरको संरक्षणका लागि विशेष दिवस मनाउनु पर्ने प्रस्ताव राखिएको थियो। यस प्रस्तावले अन्तर्राष्ट्रिय स्तरमा समर्थन प्राप्त गरेपछि विभिन्न देश र संस्थाहरूले जुन 8 महासागर दिवसका रूपमा मनाउन थाले। अन्तत सन् 2008 संयुक्त राष्ट्र महासभाले आधिकारिक रूपमा जुन 8 विश्व महासागर दिवसको रूपमा मान्यता प्रदान गर्यो। त्यसपछि हरेक वर्ष संयुक्त राष्ट्रसङ्घ तथा विश्वभरका विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरूले विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आएका छन्। श्रोता मित्र, हामीहरू छौ आकाशवाणी खरसाङको युवावाणी कार्यक्रममा र हामीहरूले सुनिरहेका छौ विश्व महासागर दिवसको अवसरमा महासागर पृथ्वीको जीवन आधार विषयमाथि केही कुराकानी र अहिलेलाई भने एउटा छोटो साङ्गीतिक विश्रामको पालो भएको छ। हवस् त, सुन्दै गर्नुहोस् यो मिठो गीत।

श्रोता मित्र, यो मिठो गीत पश्चात यहाँहरूलाई पुनः कार्यक्रममा स्वागत गर्दै म फेरि हजुरहरूलाई महासागरको विषयमा कुराकानीहरू सुनाउनेछु। हवस् त सुन्नुहोस्। महासागरको महत्व, अक्सिजनको प्रमुख स्रोत। धेरै मानिसहरू वनलाई मात्र अक्सिजनको स्रोत ठान्छन्, तर वास्तवमा पृथ्वीमा उपलब्ध अक्सिजनको करिब आधा हिस्सा महासागरबाट प्राप्त हुन्छ। समुद्रमा पाइने सूक्ष्म वनस्पति प्लाङ्क्टनहरूले फोटोसिन्थेसिसको प्रक्रिया मार्फत अक्सिजन उत्पादन गर्छन्। जलवायु नियन्त्रण, महासागरले पृथ्वीको तापक्रम सन्तुलित राख्न महत्त्वपूर्ण भूमिका खेल्दछ। यसले सूर्यबाट प्राप्त तापलाई अवशोषित गरी विभिन्न क्षेत्रहरूमा वितरण गर्छ। महासागर नभएको भए पृथ्वीको तापक्रम अत्यधिक तातो वा अत्यधिक चिसो हुन सक्थ्यो। खाद्य स्रोत, विश्वभर करोडौँ मानिसहरूको प्रमुख खाद्य स्रोत माछा तथा अन्य समुद्री जीवहरू हो। समुद्री खाद्य पदार्थमा प्रोटिन, भिटामिन तथा खनिज पदार्थ प्रशस्त मात्रामा पाइन्छ। आर्थिक विकास, महासागर विश्व अर्थतन्त्रको एक महत्त्वपूर्ण आधार हो। समुद्री पर्यटन, जहाज सञ्चालन, मत्स्य उद्योग, समुद्री व्यापार तथा ऊर्जा उत्पादनबाट विश्व अर्थतन्त्रमा महासागरले ठूलो योगदान पुर्याउँछ। जैविक विविधताको केन्द्र, महासागरमा लाखौँ प्रजातिका जीव जन्तु तथा वनस्पतिहरू बसोबास गर्छन्। वैज्ञानिकहरूले अझै पनि महासागरभित्रका धेरै प्रजातिहरूको खोज जारी राखेका छन्। यसले महासागरलाई पृथ्वीको सबैभन्दा धनी जैविक प्रणालीहरूमध्ये एक बनाएको छ। महासागरमाथि देखिएका प्रमुख चुनौतीहरू, आजका दिनमा महासागर विभिन्न वातावरणीय समस्याहरूको सामना गरिरहेको छ। मानव गतिविधिहरूका कारण समुद्री पारिस्थितिक प्रणालीमा गम्भीर असर परेको छ। प्लास्टिक प्रदूषण, महासागर प्रदूषणको सबैभन्दा ठूलो कारण प्लास्टिक फोहोर हो। प्रत्येक वर्ष लाखौँ टन प्लास्टिक समुद्रमा पुग्ने गर्दछ। यी प्लास्टिकहरू विघटन हुन सयौँ वर्ष लाग्ने भएकाले समुद्री जीव जन्तुहरूलाई ठूलो क्षति पुर्याउँछन्। धेरै समुद्री चराचुरुङ्गी, कछुवा, माछा तथा स्तनधारी जीवहरूले प्लास्टिकलाई खाना सम्झेर खाने गर्छन्, जसका कारण उनीहरूको मृत्यु हुन सक्छ। जलवायु परिवर्तन, विश्वव्यापी तापक्रम वृद्धि ग्लोबल वार्मिङका कारण महासागरको तापक्रम बढिरहेको छ। यसले समुद्री जीवहरूको जीवन चक्रमा असर पुर्याउनुका साथै समुद्री सतहको उचाइ बढाउने काम पनि गरिरहेको छ। हिम नदीहरू पग्लिँदा समुद्रको सतह बढ्दै जान्छ, जसले तटीय क्षेत्रहरूमा बाढी आउने जोखिम बढाउँछ। अम्लीकरण अथवा भनौँ ओसन एसिडिफिकेसन, वायुमण्डलमा कार्बन डाइअक्साइडको मात्रा बढेसँगै महासागरले पनि धेरै कार्बन अवशोषित गरिरहेको छ। यसका कारण समुद्री पानी अम्लीय बन्दै गएको छ। यसले कोरल रिफ, शङ्ख तथा अन्य समुद्री जीवहरूको विकासमा नकारात्मक प्रभाव पार्दछ। अत्याधिक माछा मार्ने कार्य, व्यावसायिक लाभका लागि अत्याधिक मात्रामा माछा मार्ने प्रवृत्तिले धेरै समुद्री प्रजातिहरू सङ्कटमा परेका छन्। यदि यही अवस्था जारी रह्यो भने भविष्यमा धेरै समुद्री जीवहरू लोप हुने खतरा छ। तेल तथा रासायनिक प्रदूषण, जहाज दुर्घटना तथा तेल चुहावटका कारण महासागर प्रदूषित हुँदै गएको छ। यस्ता प्रदूषणले समुद्री जीव जन्तु तथा वनस्पतिलाई दीर्घकालीन क्षति पुर्याउँछन्। विश्व महासागर दिवसको उद्देश्य, विश्व महासागर दिवसका प्रमुख उद्देश्यहरू म तपाईँहरूलाई बताउन गइरहेको छु। महासागरको महत्त्वबारे जनचेतना अभिवृद्धि गर्नु, समुद्री प्रदूषण नियन्त्रणमा सहयोग पुर्याउनु, समुद्री जैविक विविधताको संरक्षण गर्नु, दिगो विकासका लागि महासागर स्रोतहरूको जिम्मेवार उपयोगलाई प्रोत्साहन गर्नु, युवा पुस्तालाई समुद्री संरक्षण अभियानमा सहभागी गराउनु, जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सामूहिक
प्रयास बढाउनु यी सबै विश्व महासागर दिवसका प्रमुख उद्देश्यहरू हो। श्रोता मित्र, फेरि पनि एउटा छोटो साङ्गीतिक विश्रामको पालो भएको छ। हवस् त, सुन्दै गर्नुहोस् यो मिठो गीत।

श्रोता मित्र, यो मिठो गीत पश्चात यहाँहरूलाई पुनः कार्यक्रममा स्वागत गर्दै म फेरि हजुरहरूलाई विश्व महासागर दिवसको अवसरमा महासागरकै विषयमा कुराकानीहरू सुनाउनेछु। हवस् त सुन्नुहोस्, विश्व महासागर दिवसका गतिविधिहरू। विश्वभर विभिन्न कार्यक्रम मार्फत यो दिवस मनाइन्छ। यसका प्रमुख गतिविधिहरू यस प्रकार छ: समुद्री तट सफाई अभियान, स्वयं सेवक विद्यार्थी तथा वातावरणविदहरू समुद्री तटमा जम्मा भएर फोहोर सङ्कलन गर्छन्। यसले प्रदूषण कम गर्नुका साथै जनचेतना फैलाउन मद्दत गर्दछ। शैक्षिक कार्यक्रम, विद्यालय कलेज तथा विश्वविद्यालयहरूमा महासागर संरक्षण सम्बन्धी गोष्ठी, सेमिनार तथा प्रतियोगिताहरू आयोजना गरिन्छ। वृत्तचित्र प्रदर्शन, महासागरको अवस्था, समुद्री जीव तथा वातावरणीय चुनौती बारे वृत्तचित्रणहरू प्रदर्शन गरिन्छ। सामाजिक सञ्जाल अभियान, आजको डिजिटल युगमा सामाजिक सञ्जाल मार्फत महासागर संरक्षण सम्बन्धी सन्देश व्यापक रूपमा फैलाइन्छ। अनुसन्धान तथा वैज्ञानिक कार्यक्रम, वैज्ञानिक तथा अनुसन्धानकर्ताहरूले समुद्री परिस्थितिक प्रणालीको अध्ययन गरी संरक्षणका उपायहरू प्रस्तुत गर्छन्। महासागर संरक्षणका उपायहरू, महासागरलाई सुरक्षित राख्न व्यक्तिगत, सामुदायिक तथा सरकारी स्तरमा विभिन्न प्रयासहरू गर्न अति नै आवश्यक छ। व्यक्तिगत स्तरमा एकपटक प्रयोग हुने प्लास्टिकको प्रयोग कम गर्ने, फोहोर जथाभावी नफाल्ने, वातावरण मैत्री सामग्री प्रयोग गर्ने, पानीको संरक्षण गर्ने, महासागर संरक्षण सम्बन्धी जानकारी अरूसम्म पुर्याउने कुराहरू पर्छ। सामुदायिक स्तरमा सरसफाई अभियान सञ्चालन गर्ने, वातावरणीय शिक्षा कार्यक्रम आयोजना गर्ने र नदी तथा जल स्रोत संरक्षणका गतिविधिहरू सञ्चालन गर्ने। सरकारी स्तरमा प्रदूषण नियन्त्रण सम्बन्धी कडा कानून लागू गर्ने, समुद्री तथा नदीय पारिस्थितिक प्रणालीको संरक्षण गर्ने, दिगो मत्स्य व्यवस्थापन नीति लागू गर्ने र जलवायु परिवर्तन न्यूनीकरणका कार्यक्रमहरू सञ्चालन गर्ने। महासागर संरक्षणमा युवाहरूको भूमिका, महासागर संरक्षणमा युवाहरूको भूमिका अत्यन्तै महत्त्वपूर्ण छ। आजका युवा भोलिका नेतृत्वकर्ता हुन्। उनीहरूले वातावरणीय अभियानमा सक्रिय सहभागिता जनाएर समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्छन्। विद्यालय तथा विश्वविद्यालयका विद्यार्थीहरूले वातावरणीय क्लब गठन गरी सचेतना अभियान सञ्चालन गर्न सक्छन्। सामाजिक सञ्जाल मार्फत महासागर संरक्षणका सन्देशहरू फैलाउन सक्छन्। साथै वैज्ञानिक अनुसन्धान तथा नव प्रवर्तन मार्फत समुद्री संरक्षणमा योगदान दिन सक्छन्। महासागर र दिगो विकास, संयुक्त राष्ट्रसङ्घले निर्धारण गरेको दिगो विकास लक्ष्य SDGs अन्तर्गत लक्ष्य नम्बर 14 लाइफ बिलो वाटर महासागर तथा समुद्री स्रोतहरूको संरक्षणसँग सम्बन्धित छ। यस लक्ष्यको उद्देश्य समुद्री प्रदूषण घटाउने, जैविक विविधताको संरक्षण गर्ने तथा समुद्री स्रोतहरूको दिगो उपयोग सुनिश्चित गर्नु हो। महासागर स्वास्थ्य भएमा मात्र विश्व अर्थतन्त्र, खाद्य सुरक्षा तथा वातावरणीय सन्तुलन दीर्घकालसम्म कायम रहन सक्छ। त्यसैले महासागर संरक्षण दिगो विकासको आधारभूत आवश्यकता हो। निष्कर्षमा भन्नुपर्दा, विश्व महासागर दिवस महासागरको महत्त्वलाई सम्झने र यसको संरक्षणका लागि प्रतिबद्धता व्यक्त गर्ने अवसर हो। महासागरले मानव जीवनलाई अक्सिजन, खाद्य स्रोत, आर्थिक अवसर तथा जलवायु सन्तुलन प्रदान गर्छ। तर प्रदूषण, जलवायु परिवर्तन, अत्याधिक माछा मार्ने कार्य तथा अन्य मानवीय गतिविधिहरूका कारण महासागर गम्भीर सङ्कटमा परेको छ। यस समस्याको समाधानका लागि विश्वका सबै देश, संस्था तथा नागरिकहरूले साझा प्रयास गर्न अति नै आवश्यक छ। स्वास्थ्य महासागर, स्वास्थ्य पृथ्वी भन्ने भावना
आत्मसात गर्दै हामी सबैले महासागर संरक्षणका लागि जिम्मेवार भूमिका निर्वाह गर्नुपर्छ। विश्व महासागर दिवसले यही सन्देश दिन्छ कि महासागरको सुरक्षा भनेको मानव सभ्यता, प्रकृति, भविष्यका पुस्ता र पृथ्वीको नै सुरक्षा हो। श्रोता मित्र, हामीहरूले सुनिरहेका थियौँ आकाशवाणी खरसाङको युवावाणी कार्यक्रम मार्फत विश्व महासागर दिवसको अवसरमा महासागर पृथ्वीको जीवन आधार विषयमाथि केही कुराकानी र आजलाई भने प्रस्तुता योजना मोहरा लगायत म प्रयासलाई दिनुहोस् बिदा। हवस् त, नमस्ते।

टेटिन्जेल प्रसारण भइरहेथ्यो कार्यक्रम युवावाणी आकाशवाणीको खरसाङ केन्द्रबाट, जसमा श्रोताहरूले आज विश्व महासागर दिवसको अवसरमा पृथ्वीको जीवन आधार महासागर यस विषयमाथि सुन्नुभएको वार्ता।

0: श्रोता, यो प्रसारण हो आकाशवाणी खरसाङ केन्द्रको एफएम 103.5 मेगाहर्जमा र यहाँहरू समक्ष अब राखिरहेछौ कार्यक्रम चर्चा चौतारी।
1: आकाशवाणी समाचार खरसाङको चर्चा चौतारी कार्यक्रममा आज हामीसित उपस्थित हुनुहुन्छ हाम्रो पहाड़का एकजना प्रसिद्ध कवि, समाजसेवी तथा विचारक श्री सुदर्शन प्रधानज्यू। वहाँसित आजको यस अंकमा भारत सरकारले लागू गरेको हालैको लेबर कोड अर्थात श्रम संहिता बारे वहाँसित चर्चा गर्नेछौ। सुदर्शनज्यू, तपाईलाई स्वागत अनि मेरो नमस्कार।
2: हजुर, मलाई यस चौतारी कार्यक्रममा एउटा अत्यन्त गहन र महत्वपूर्ण विषय लेबर कोड अर्थात श्रम संहिता बारे चर्चा गर्ने मौका दिनुभएकोमा आकाशवाणी खरसाङलाई पनि मेरो नमस्कार।
1: श्रोतागण, म प्रस्तोता रोशनी छेत्री श्री सुदर्शन ज्यूको अलिक परिचय गराउन चाहन्छु। वहाँ एक नामी कवि हुनुहुन्छ र तपाईहरूलाई थाहा नै छ कि कविहरू जति जति उच्च कोटिको कविता लेखन र वाचन गर्न थाल्छन् आफ्नो नामको पछाडि एउटा विशेष अलंकार या त विशेषण थप्ने गर्छन्। सुदर्शन ज्यू, तपाईले पनि त आफ्नो नामको पछाडि अम्बटे लेख्नुहुन्छ?
2: हजुर, हो नि, लेख्दै आउँदैछु। यसको पनि एउटा कारण छ, म जुन ठाउँमा जन्मे हुर्के बढे एउटा कविको नाताले मेरो परिचय त्यो ठाउँसित जोडेकै हुनुपर्छ। त्यसैले खरसाङको एउटा रमणीय तथा सुन्दर चिया बगान हो अम्बटिया, त्यो त तपाईँलाई थाहै छ। त्यहीबाट मेरो उदय भएको हो र आज श्रमिकहरूको हित र कल्याण सम्बन्धित हाम्रा यजस्वी दूरद्रष्टा प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले हालै घोषित गरेको श्रम संहिता लेबर कोड बारे यस चर्चा सत्रमा भाग लिन पाउँदा मलाई अत्यन्त खुसी लागेको छ।
1: हजुर,
2: अनि अब त्यो लेबर कोड विषयमा अलिकति म यहाँहरूलाई जानकारी गराइहालौँ हगि। हुन त यी चार बुँदे श्रम कानून पारित गर्नुको पछाडि राष्ट्रिय श्रम एवं रोजगार मन्त्रालयले धेरै लामो कसरत र मन्थन गरेको छ। त्यसै बनेको होइन है, यो एकदमै लामो परिश्रम गरेको छ, कैयन पटक बैठक पनि बसेको छ, अनि मात्र निचोड निस्कन सकेको हो यो। यसै सिलसिलामा वर्तमान प्रधानमन्त्री आदरणीय श्री नरेन्द्र मोदी महोदयले भन्ने पनि गर्थे, सत्यमेव जयतेमा जतिको तागत छ नि श्रमेव जयतेमा पनि उत्तिकै सामर्थ्य छ।
1: हजुर, तपाईँ भारतका विभिन्न ठाउँहरूमा गएर कविता वाचन गरिसक्नु भएको छ। दार्जिलिङ पहाड़देखि तराई डुवर्समा पनि विभिन्न साहित्यिक कार्यक्रमहरूमा तपाईँले आफ्नो चाखलाग्दो कविता पाठ गरेको हामीले सामाजिक सञ्जाल समाचार पत्रहरू मार्फत बेला बेलामा हेरिराखेका छौं। भनेपछि सुदर्शनज्यू, प्रधानमन्त्री श्री मोदीले हालै जुन श्रम संहिता लागू गर्नुभयो त्यसबारे तपाईँ के भन्नुहुन्छ?
2: हेर्नुहोस्, यहाँ कविताको पनि कुरा आयो, श्रम एक्टको पनि कुरा आयो र म अहिले कविताको कुरालाई अलिक पर थन्काएर यो श्रम एक्ट लेबर एक्टमाथि अलिकति कुरा राख्छु। हेर्नुहोस्, कुनै पनि देशको विकासमा कृषि अथवा कृषक उद्योग र श्रमिकको सबैभन्दा ठूलो महत्व र योगदान हुन्छ, यो त तपाईँहरूलाई थाहा भएकै कुरा हो, भन्नुपर्छ पर्दैन। जुन देशमा यी दुवै किसान र मजदुर बलियो हुन्छ, समृद्ध हुन्छ, त्यो देश अवश्य नै बलियो हुन्छ, आत्मनिर्भर हुन्छ अनि विकसित देश बन्न जान्छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकल्याण तथा जनहितौषी निर्णायकहरू र योजनाहरूका लागि जानिन्छ। भारतलाई 2047 एउटा विकसित राष्ट्र, आत्मनिर्भर राष्ट्र, शक्ति सम्पन्न राष्ट्र बनाउने ठूलो कल्पना बोकेर काम गर्दै हुनुहुन्छ उहाँले। हजुर, प्रधानमन्त्रीज्यूले, त्यसैले उहाँको प्राथमिकता देशका किसान, देशका श्रमिक, देशका नारी अनि देशका युवाहरूको विकास सर्वोपरि रहेको छ। महिला, युवा र किसान कल्याणका लागि कैयन योजनाहरू चलाइरहेका छन्, श्रमिकहरूका लागि पनि कैयन योजनाहरू चलाइरहेका छन्, जो कुरो तपाईँहरूलाई थाहा छँदैछ होइन? तर एउटा कुरो म स्पष्ट भन्न चाहन्छु, केवल योजना बनाएर मात्रै किसान, मजदुर, महिला र युवाको विकास भने सम्भव छैन। यसका लागि कानुनी व्यवस्थापन अनि बाधक कानुनहरूलाई पन्छाएर सहज र सरल कानुन बनाउन पनि आवश्यक हुन्छ। योजनाहरूमा भ्रष्टाचार गर्ने विरुद्ध कठोर कारवाही कानुनी प्रावधान हुनपर्छ अनि जनकल्याणका लागि कानुनी प्रक्रियाहरू पनि सरल हुनुपर्छ। अब यसलाई म अलिकति व्याख्या गर्दै तपाईँलाई म के भन्न चाहन्छु भनेदेखि यसको पनि अब कसो भयो के भयो भन्ने कुरोलाई म अलिकति यसलाई चाहिँ विस्तृत रूपमा भन्छु। न्यू कोड लागू भएपछि यो जुन चाहिँ श्रम कानुनको न्यू कोड लागू भएपछि सबै वर्गका श्रमिकहरूले निम्नतम वेतनका हकदार हुन्छन् नै हुन्छन्। यसमा चाहिँ मिनिमम वेजेस भन्छ नि निम्नतम वेतन त्यो पाउनुपर्छ भन्ने छ
0: श्रमिकहरूले।
2: अब श्रमिक भन्नाले यो कुनै पनि विभागको श्रमिक हुन्छ है, चिया श्रमिक भन्ने मात्रै होइन, कफीको श्रमिक मात्रै होइन, कुनै पनि श्रमिकले। तर त्यसबाहेक पनि भविष्य निधि अर्थात् हामी प्रोभिडेन्ट फन्ड भन्छौँ नि, प्रोभिडेन्ट फन्ड जुन चाहिँ नोकरी सकिएपछि पाउने ग्रेच्युटी इत्यादि सबै सुविधाहरूको हकदार पनि हुनेछन्। किनभने कति ठाउँ चाहिँ ग्रेच्युटी नदिने पनि चलन थियो नि त अहिलेसम्म। ती सबैभन्दा मूल कुरो चाहिँ प्रत्येक महिनाको 7 तारिकभित्रमा वेतन दिनै पर्छ, प्रत्येक महिनाको 7 तारिकभित्रमा, नभए चाहिँ वेतन अड्काएर 15-20 तारिक पनि कोही बेला त 2 महिनामा पनि दिने गर्थ्यो होइन, अब चाहिँ त्यस्तो चल्दैन। प्रत्येक महिनाको 7 तारिकभित्रमा वेतन दिनै पर्छ, चाहे त्यो कुनै पनि उद्योगको कर्मचारी किन नहोस् अथवा ठेकेदारको कर्मचारी पनि किन नहोस्, तर उनले पनि 7 तारिकभित्रमा चाहिँ आफ्नो वेतन पाएकै हुनुपर्छ। नयाँ कानुन अनुसार श्रम ज्यालामा महिला वा पुरुष कुनै भेदभाव राखिने छैन, यो पोस्ट चाहिँ पुरुषको लागि यो पोस्ट चाहिँ महिलाको लागि भनिने छैन, बराबर यदि ऊ एबल छ भने चाहिँ उसले बराबर हकदार पाउनु हक पाउन सक्छ। समय अवधि भन्दा धेर अर्थात् ओभर टाइम काम गर्न परे हाजिरा दोब्बर पाउनेछ। यदि ओभर टाइम कसैले काम गर्नुपर्छ भने उनलाई चाहिँ के गर्नुपर्छ त डबल उसको हाजिरा दिनुपर्छ, त्यस्तो पनि प्रावधान छ। रात्रिको समयमा काम गर्न पर्ने स्थिति आइपरे महिला श्रमिकहरूलाई उनीहरूको इच्छालाई प्राथमिकता दिनुपर्नेछ। यदि लेडिजहरूले महिलाहरूले पनि राति काम गर्नुपर्ने स्थिति आइलाग्यो भने चाहिँ सबैभन्दा पहिला चाहिँ उनीहरूको इच्छालाई सोध्नुपर्नेछ, के तिमी काम गर्छौ कि गर्दैन, भ्याउँछौ भ्याउँदैन, सक्छौ सक्दैन सोध्नु पर्यो, अनि मात्र उनको इच्छाको विरुद्धमा कुनै काम लगाउन पाइने छैन। त्यसै कारण उनीहरूलाई चाहिँ कुनै किसिमको कर कापमा हाल्न पाइने छैन। नयाँ कानुन अनुसार कुनै पनि तहका कर्मचारीहरूले नियुक्ति पत्र अर्थात् एपोइन्टमेन्ट लेटर पाएकै हुनुपर्छ किनभने एपोइन्टमेन्ट लेटर नदिकन अहिलेसम्म चाहिँ कतिलाई काम लगाइँदै थियो, अब त्यसो गर्नु पाइँदैन
0: श्रमिकहरूले। हो नि, कानुन जति नै सरल हुन्छ सर्वसाधारणलाई त्यति नै राम्रो हुन्छ। भ्रष्टाचारी, अपराधी, जमाखोरी वा जनताको हित विपरीत जघन्य कुकृत्य गर्नेहरू विरूद्ध कठोर दण्डात्मक कानून पनि जरूरी छ र यसैले श्री मोदी सरकारले क्रिमिनल प्रोसिज्योर कोड CRPS, इण्डियन पेनल कोड IPC, इण्डियन एभिडेन्स एक्ट कानूनहरूको जटिलतालाई समाप्त गरी नयाँ भारतीय न्याय संहिता, भारतीय नागरिक सुरक्षा संहिता तथा भारतीय साक्ष्य अधिनियम गत वर्ष 1 जुलाई 2024 लागू गर्यो, जसमा कैयन अप्रासंगिक अंग्रेजहरूको पालोदेखि चलिआएका कानूनहरूलाई निरस्त गरी ठोस, सहज र सरल तर अपराध गर्नेहरूका लागि कडा आधुनिक कानून लागू गरियो भनेपछि श्री मोदी सरकारलाई सुधारहरूको च्याम्पियन भन्न सकिन्छ।
2: निश्चय सकिन्छ, त्यो त विगत 2014 नै श्री नरेन्द्र मोदी सरकारमा आएपछि, नरेन्द्र मोदी जब सरकारमा आउनुभयो त्यसपछि नै स्पष्ट भइरहेको कुरा हो, त्यो सबैलाई थाहा छ। कठोर, साहसिक तथा जनकल्याणका लागि निर्णयहरू लिनका लागि देशको इतिहासले श्री मोदीलाई सदैव याद राख्नेछ, उनका कर्महरूलाई स्वर्ण अक्षरले लेख्नेछन्।
0: सुदर्शनजी, यो श्रम संहिता कतिवटा श्रम कानूनहरूलाई पन्साएर एउटा ठोस र सरल कानून ल्याएको हो?
2: अब हेर्नुहोस्, यो पुरानो कानून अनुसार चाहिँ 29 कानूनलाई चाहिँ रद्द गरेर त्यसैबाट छनौट गरेर चाहिँ 4 ठोस कानून निकालिएको छ। तर ती 29 व्याख्या गर्न अहिले हामीसँग समय छैन, त्यसैले अहिले भर्खरै मात्र अर्थात् 21 नोभेम्बर 2025 अस्तिको
0: महिनादेखि
2: लागू गरिएको मुख्य 4 श्रम कानून चाहिँ यस्तो छ, जसलाई हामी 4 लेबर एक्ट पनि भन्ने गर्छौँ। म त्यो तपाईँलाई छोटकरीमा सुनाउँछु है ल, अब लामो त समय छैन नि त हामीसँग। र वास्तवमा के छ भने राष्ट्रको 4 नयाँ श्रम कानुनमा यसलाई छोटकरी बुझ्ने चेष्टा गर्दा यस्तो हुन्छ कि 1 कोड ओन वेजेस 2019 त्यो एउटा कानुन छ, अनि इन्डस्ट्रियल रिलेसन कोड 2020 अर्को कानुन छ, कोड ओन सोसियल सिक्युरिटी 2020 यो तेस्रो कानून छ र अकुपेसनल सेफ्टी हेल्थ एन्ड वर्किङ कन्डिसन कोड 2020 चाहिँ योभन्दा चौथो नम्बर छ। मोटामोटी अघि हामीले जुन कुरा गर्दैथ्यौँ चारवटा यही चारवटा हो र यी चारैवटा कानून अर्थात् एक्ट देशमा 21 नोभेम्बर 2025 नै लागू भएको छ। यदि यसलाई लागू गर्नमा ढिलो भन्दा ढिलो पनि आउने वर्षको आगामी वर्षको पहिलो अप्रेलदेखि चाहिँ यो निश्चय लागू भएको हुनुपर्छ। त्यसपछि लागू गर्नेलाई चाहिँ क्षमा गर्ने छैन।
1: भनेपछि प्रधानमन्त्री नरेन्द्र मोदीको श्रम कानून संशोधन एउटा निर्णय हो त?
2: यो तपाईँले निर्णय भन्यो अवश्य हो, यसको लागि त यसमा कुनै विवादै छैन। यो ऐतिहासिक निर्णय हो, निर्णय मात्रै होइन ऐतिहासिक निर्णय हो र साहसिक मात्र होइन र एकदमै ऐतिहासिक माथि पनि साहसिक पनि हो। कारण कागजमा त कैयन कानूनहरू बनिए आजसम्म आजभन्दा अघि पनि, तर व्यावहारिकतामा भने शून्यको बराबर थियो, व्यावहारिकतामा थिएन, खालि कागजमा मात्रै थियो। अनि कसै कसैले चाहिँ विदेशी राष्ट्रहरूले चाहिँ जिस्काएर यो कागजी बाघ पनि भन्ने गर्थ्यो भारतलाई, तर अब चाहिँ साँच्चीकै बाघ हो। अब चाहिँ वर्तमान सरकारले जे गर्छ त्यो भन्छ, जे भन्छ
1: यस श्रम संहिताले हाम्रा देशका श्रमिकहरूको हित रक्षा कसरी गर्नेछ, यसले हाम्रो करोडौं श्रमिकहरूको कसरी लाभान्वित हुन्छ, अलिक विस्तारमा हाम्रा श्रोताहरूलाई बताइदिनुहोस् त।
2: हजुर, विस्तारसँग भन्नाले पनि अब म यसलाई त अलिकति छोटकरी जस्तैबाट भन्छु, किनभनेदेखि यो समय हामीसँग छैन। कुनै पनि क्षेत्रका कर्मचारीलाई दिनको 8 घण्टा अर्थात् हप्ताको 48 घण्टा भन्दा ज्यादा काममा लगाउन पाइने छैन। यदि त्यसभन्दा बढी समय काममा लगाउन परे श्रमिकको इच्छा र राजी नै मुख्य भूमिका हुनेछ, इच्छा बेगर लगाउन पाइने छैन। अर्थात् ओभर टाइम खट्नु श्रमिकको इच्छामाथि नै निर्भर हुनेछ, तर प्रत्येक 20 दिन खटेपछि 1 दिन चाहिँ हक छुट्टी मिल्नेछ, जसलाई चाहिँ अङ्ग्रेजीमा अर्न लिभ भनिन्छ। अब सारांशमा कुरा गर्नुपर्दा पुराना 29 वटा केन्द्रीय श्रम कानूनलाई संशोधन गरेर बनाइएको नयाँ 4 बुँदे श्रम कानूनलाई संक्षिप्त रूपमा भन्न पर्दा यसरी बुझाउँ है म ल तपाईँहरूलाई। सबै क्षेत्रका स्वदेशी, हाम्रो देशको सबै क्षेत्रका स्वदेशी कामदारहरूलाई नोकरीको सुरक्षा हुनेछ। सबै तहका कर्मचारीहरूलाई सठिक समयमा वेतन भुक्तान गर्नै पर्नेछ। ओभर टाइम वा रात्रि सेवामा खटाइए नियम बमोजिमको भुक्तान दिन पर्नेछ। भविष्य निधि वा जीवन बिमाको पूर्ण सुविधा हुन पर्नेछ, अनिवार्य पनि छ। कर्मचारीको स्वास्थ्यमाथि विशेष ध्यान दिन पर्नेछ। 40 वर्ष लागेका कर्मचारीहरूको वार्षिक निशुल्क स्वास्थ्य जाँच पनि गर्नुपर्नेछ। बिना ठोस कारण कर्मचारीलाई नोकरीबाट निष्कासित गरिए तत्कालै मुआवजा राशि दिन पर्नेछ। प्रसुति अर्थात् हामी जो सुत्केरी भन्छौँ नि, सुत्केरी हाजिरा 12 हप्तादेखि बढाएर 26 हप्ता गरिनु पर्नेछ। अनि त्यो सरकारमा भइसकेको छ, सधैँ 12 हप्ता पाइन्थ्यो, अब चाहिँ 26 हप्ता। 60 वर्ष पुगेर रिटायर हुने श्रमिकलाई निम्नतम 3,000 रुपियाँ पेन्सन दिनै पर्नेछ। कुनै पनि औद्योगिक संस्थाले पहिलो अप्रेल 2026 भित्रमा यी नयाँ कानून लागू गर्नु नै पर्नेछ। अनि अर्को कुरो के भने, हरेक 5 वर्षको अन्तरालमा सरकारको पक्षबाट उक्त कानूनमाथि समीक्षा र संशोधन गरिनेछ।
1: सुदर्शनज्यू, तपाईँ एकजना नामी कवि हुनुहुन्छ, हाम्रा श्रोताहरूलाई यस श्रम संहिता बारे एउटा कविता सुनाउन सक्नुहुन्छ त?
2: हजुर, हेर्नुहोस्, अब यति बेला यो कविता भन्ने स्थिति त छ छैन, मुड पनि छ छैन, तैपनि अब तपाईँहरूले जुन भन्नुभयो म यसलाई कोसिस गर्छु। एउटा सानो कविता अलिक त्यसलाई ध्यान दिएर सुन्नुहोस् है ल।
1: हजुर,
2: म भन्छु है, अब यसको शीर्षक के राखौँ भने यति बेला उज्यालोको किरणहरू राखौँ न होइन,
1: श्रमिकहरूको
2: लागि होइन। चियाको श्रमिकलाई मात्र होइन देशव्यापी मजदुरहरूको हितार्थ कैयन पुस्ता पछि बल्ल बल्ल आज सहजको सास फेर्ने मौका दिलायो केन्द्र सरकारले दिलाइदिएको श्रमिक पक्षका यी 4 बुँदाहरू, जुन चाहिँ 4 बुँदे हामी एक्ट भन्दैछौँ। श्रम कानून, श्रम संहिता, श्रम एक्ट र लेबर कोडहरूले हामी समग्र कर्मचारीहरूको आङमा अब घामको न्यानो किरणहरू स्पर्श भएको महसुस हुँदैछ। हामी पीडित र शोषित कर्मीहरूलाई बिस्तारै बिस्तारै मन्द गतिमा अघि बढाउँदैछ।
1: वाउ, कति राम्रो कविता भन्नुभयो तपाईँले, धेरै धेरै धन्यवाद अनि नमस्कार।
2: यस महत्वपूर्ण विषयमा चर्चा गर्न मलाई मौका जुन तपाईँले दिनुभयो त्यसको लागि आकाशवाणी खरसाङ लगायत सम्पूर्ण श्रोताहरूलाई आफ्नो तर्फबाट धेरै धेरै धन्यवाद चढाउँदछु।
0: त्यही तिन्जेल प्रसारण भइरहेको थियो कार्यक्रम चर्चा चौधरी आकाशवाणीको खरसाङ केन्द्रबाट। रबको अघिल्लो कार्यक्रमहरू यहाँहरूलाई सम्प्रसारण गरी सुनाउनेछौ आकाशवाणी दिल्ली केन्द्रको।

पतंगा जल जल जल मर जाए ये दीपक।

हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौं। समय यस बेला रात्रिको 10:30 भइरहेको छ र यसको साथै समाप्त हुँदछ आजको हाम्रो अधिवेशन सम्बन्धी सम्पूर्ण कार्यक्रमहरू। एफएमएक्सी 3.5 MHz भोलि बिहान 6:22 जाँदा विविध प्रस्तुतिहरूको साथमा फेरि उपस्थित हुने नै छौं। तबसम्मलाई भने आज्ञा दिनुहोस्। हवस् त श्रोता, नमस्ते, शुभरात्र।